0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98442 73 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 21 गते आइतबार, जुलाई 5 तारीक सन् 2026, नेपाल सम्बत 1146 असार कृष्ण पक्षको पञ्चमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: जीवन रक्षक औषधिकै अभाव, क्यान्सर र रेबिजका बिरामी मारमा, दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा।
1: जग्गा किता काट अझै अन्यलमा, हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो। 100 दिनमा 90 मेट्रिक टन रासायनिक मल बिक्री, किसान भने मलको अभाव खेप्दै।
0: सरकारका 100 दिनमा उपलब्धिको उछाल, सर्वसाधारणको दैनिकी भने उस्तै। उखु किसानको बकेउता रकम मध्ये 92% मिलबाट भुक्तानी, यस पनि रकमान्तर व्यक्तिको निरन्तरता उस्तै।
1: अमेरिकाको 250 स्वतन्त्रता दिवसका लागि देशव्यापी उत्सवको तयारी, तुफानी वर्षाको चेतावनीपछि सभास्थलबाट मानिसहरू हटाउन शुरू। कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु।
0: र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेल गए रातिदेखि शुरू। फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा, आज राति ब्राजिल र इंग्ल्याण्ड खेल्ने।
2: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा जीवन रक्षक औषधिकै अभावको प्रसंग।
1: क्यान्सरका बिरामीलाई केमोथेरापी दिँदा अत्यावश्यक सिस्प्लाटिन औषधि र कुकुर लगायतका जनावरले टोक्दा जति सक्दो छिटो लगाउनुपर्ने रेबिज विरूद्धको खोप देशभरका अस्पतालमा हाहाकार भएको छ। गत 9 जेठदेखि नै चरम अभाव भएको सिस्प्लाटिन पछिल्लो समय असार 8 1200 भायल भित्राए पनि बुधबारदेखि फेरि अभाव हुन थालेको हो। रेबिज विरूद्धको खोप पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बाहेक कुनै पनि अस्पतालमा छैन। टेकुमा पनि 6000 भायल मात्रै मौजदात रहेको छ। उपत्यका बाहिरका प्रादेशिक र जिल्ला अस्पतालमा रेबिज विरूद्धको खोप नभएपछि कुकुर बिरालो लगायतका जनावरले टोकेका बिरामीको भीड़ टेकु अस्पतालमा लाग्ने गरेको छ। सीमित निजी अस्पतालले पनि यो खोप दिइरहेका छन्, तर सरकारले निशुल्क दिने रेबिज विरूद्धको खोपका लागि निजीले महँगो शुल्क लिने गरेका छन्। टेकु अस्पतालमा दैनिक औषधमा 300 बिरामी रेबिज विरूद्धको खोप लगाउन आउँछन्। त्यसैले मौजदात खोप सीमित दिनलाई मात्रै पुग्छ, तर नयाँ खोप भित्रिने प्रक्रिया भने अघि बढ़न सकिरहेको छैन। यतिसम्म कि 6 महिना यता 4 पटकसम्म टेण्डर आह्वान गर्दा समेत कसैको आवेदन परिसकेको छैन। हाल लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल लगायतमा रेबिज विरूद्धको खोप सकिएको छ। कर्णाली प्रादेशिक अस्पतालमा लामो समयपछि केही दिन अघि मात्रै केही प्रदेश आपूर्ति निर्देशनालयबाट 500 बाइल आएको अस्पतालका सूचना अधिकारी अनिता ग्याउलीले जानकारी दिनुभएको छ। यसैबीच टेको अस्पतालमा रेबिज विरूद्धको खोप 6000 हाराहारी भाइल मात्रै मौजदात छ, जहाँ दिनमै औसत 300 भाइल सकिन्छ। वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गत वैशाखदेखि नै खोप अभाव हुन थालेको सीआईएनसँग कुरा गर्दै बताउनुभयो।
3: टेको अस्पताल केन्द्रीय अस्पताल भएको हुनाले त्यहाँबाट त अब निरन्तर दिइरहेको छ, आजको मितिसम्म म भन्दैछु। तर धेरै मानिसहरू अरू काठमाडौँ केही भनौँ धेरै ठाउँहरूबाट चाहिँ खोप पाएन भनेर फर्किने क्रम जारी छ। त्यसले गर्दाखेरि यसले स्वाभाविक हो, यो खोपको चाहिँ अभाव पक्कै पनि कम भइरहेको छ भन्ने कुराको संकेत देखाउँदछ। र यसलाई सम्भवतः अब नेपाल सरकारबाट पनि सम्बन्धित निकायले पनि यो बारेमा अलिकति स्वीकारेको कुरा जस्तो लाग्छ मलाई। केही समय अगाडि पनि यो कुराहरू भनिएको थियो, अब यस्तो अवस्थाहरू आउनु सायद त्यति राम्रो होइन जस्तो लाग्छ।
1: यसैबीच क्यान्सरका बिरामीलाई किमोथेरापी चढ़ाउँदा अत्यावश्यक हुने कार्बोप्लास्टिन र सिस्प्लाटिन औषधि पनि अभाव छ, तर देशका सरकारी क्यान्सर अस्पतालमा भने सिस्प्लाटिन चरम अभाव भएको छ। गत 9 जेठदेखि नै हाहाकार भएको यो औषधि आयातकर्ताले 8 असारमा 1200 भाइल भित्राएका थिए, तर गत बुधबारदेखि नै यसको अभाव हुन थालेको छ। स्वास्थ्य मन्त्रालय र औषधि आयातकर्ता बीच मूल्यमा कुरा नमिल्दा थप आयात अन्यल भएको चिकित्सकहरूले बताएका छन्।
0: सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किताकाटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आगामी साउन 1 गतेबाट पुनः किताकाट रोकिने भएको छ। यो व्यवस्था सदाका लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालू आर्थिक वर्षको असार मसान्तसम्मको अन्तिम समय सीमा मात्र दिइएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। उक्त अवधिभित्र पनि वर्गीकरण नगर्ने पालिकामा साउनदेखि स्वत किताकाट रोकिने कानूनी व्यवस्था छ। मुलुकभरका 753 पालिकामध्ये 340 वटाले मात्रै कृषि औद्योगिकरण लगायत 10 क्षेत्र का जमीनको वर्गीकरण गरेका छन्। अझै पनि 413 पालिकाले जग्गाको वर्गीकरण गरिसकेका छैनन्। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भएता वर्गीकरण नगरेका पालिकामा किताकाट गर्न पाइँदैन। पालिकाले जग्गाको वर्गीकरण गरिसकेपछि मात्रै किताकाट गर्न पाइने व्यवस्था रहेको छ, तर पालिकाले जग्गाको वर्गीकरण नगर्दा पटक पटक किताकाट रोकिएको छ। साथै पालिकालाई वर्गीकरण गर्नकै लागि सरकारले 3 पटक नियमावली संशोधन गरिसकेको छ, तर पनि धेरै जसो पालिकाले उक्त अवधिभित्र वर्गीकरण भने गरिसकेको छैन। भू उपयोग ऐन 2076मा सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमीनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि, आवासीय, उद्योग, वन, खानी तथा खनिज व्यावसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। मन्त्रालयका अनुसार आगामी साउनदेखि फेरि किताकाट रोकिने भएको छ। 2082मा 500 पालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि साउनदेखि किताकाट ठप्प रहेको थियो।
1: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकारले 100 दिनमा कृषि मन्त्रालयले 89,194 मेट्रिक टन रासायनिक मल अनुदानमा बिक्री वितरण गरेको जनाएको छ। हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो अवधिमा कृषि सामग्री केयर्स कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत सो परिणामको रासायनिक मल अनुदानमा बिक्री वितरण गरिएको जानकारी दिनुभयो। मन्त्रालयले 2082 चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट 53,716 मेट्रिक टन र साल ट्रेडिङ कर्पोरेशनबाट 35,478 मेट्रिक टन रासायनिक मल अनुदान बिक्री वितरण गरेको जनाएको छ। सरकारले रासायनिक मल वितरक कम्पनीहरूलाई प्रदान गरिने रकम निकासालाई व्यवस्थित वस्तुपरक र व्यावहारिक गराउन अनुदानको मल वितरण व्यवस्था दोस्रो संशोधन कार्यविधि 2083 समेत जारी गरेको जनाएको हो। बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको केही दिनभित्रै 100% भुक्तानी गर्ने पनि जनाएको छ। चालू आर्थिक वर्षमा 13 वटा चिनी मिलमा उखु क्रसिङ गरिएका करिब 68,000 किसानलाई सरकारले प्रति क्विन्टल 620 रूपियाँ अनुसार मिलले भुक्तानी गर्नुपर्ने 2,21,00,000 क्विन्टल बाफतको रकम 13,76,00,000 भुक्तानीमा सहजीकरण गरेको समेत जनाएको छ। त्यस्तै बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको र केही दिनभित्रै 100% भुक्तानी हुने समेत मन्त्रालयले बताएको छ। त्यस्तै सरकारले प्रति क्विन्टल 70 रूपियाँ अनुसार 1,52,00,000,000 रकम 8 वटा कोलोनीकामा गरिएको र 25 असारभित्र सबै किसानको खातामा भुक्तानी भइसक्ने समेत बताएको छ।
0: दैलेखको जलजले क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको प्रारम्भिक अध्ययनले पुष्टि गरेको छ। सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदन अनुसार त्यहाँ करिब 112.1 अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ। सरकारका अनुसार यो ग्यासको व्यावसायिक उपयोग गर्न सकिए नेपाल ऊर्जा र कृषि क्षेत्रमा ठूलो फड्को मार्न सक्नेछ। अध्ययनले यसबाट 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको छ। यस्तै किसानले वर्षौंदेखि भोग्दै आएको रासायनिक मलको अभाव कम गर्न दैनिक 2,200 टन यूरिया मल उत्पादन गर्न सकिने सम्भावना पनि औल्याइएको छ। साथै सवारी साधनमा प्रयोग हुने सीएनजी र पीएनजी ग्यास उत्पादन गर्ने आधार समेत रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। सरकारले अब विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्र बनाउने, आवश्यक जनशक्ति उत्पादनका लागि विश्वविद्यालयसँग सहकार्य गर्ने र ग्यास क्षेत्रका राष्ट्रिय मापदण्ड तयार गर्ने योजना अघि बढ़ाएको समेत जनाएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारको 100 दिन शासकीय सुधारका उपलब्धि धेरै जनतामा भने महँगीको मारमा
4: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ।
0: यस वर्ष पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: चुरे जोगाऊ पानीका मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौ हरियाली बढ़ाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
6: पन्छी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: उपभोक्ता अदालतको ढोकामा बाग्लिँदै सर्वसाधारण अदालत गठनको 15 महिनामा 56 मुद्दा 34 फैसला शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा 6 महिनामा 6 लाख भन्दा बढ़ी विदेशी पर्यटक आए नेपाल शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपालमा विदेशी पर्यटकको आगमन सन् 2026 पहिलो 6 महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि जूनसम्मको अवधिमा कुल 6,20,453 विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या गत वर्षको सोही अवधिको 5,77,689 पर्यटकको तुलनामा करिब 7.4% बढ़ी रहेको छ। त्यस्तै प्रमाण भएर पनि रोक्यो दबावपछि झुक्यो वडा कार्यालय शीर्षकमा दलित बालकको जन्मदर्ताको संघर्ष विराटनगरबाट गणेश लम्सालले खबर लेख्नु भएको छ।

0: अतिरिक्त खर्च 1,32 अर्ब रूपियाँसम्म तुलना गर्ने हो भने पनि यो वर्ष गएको कुल रकमान्तर पुँजीगत तर्फको खर्चको झण्डै 20% हारारी हुन आउँछ। रकमान्तरको सबैभन्दा ठूलो मार देशको विकास निर्माणमा पर्ने गरेको छ। शुरूमा बाटो, पुल, खानेपानी वा अस्पताल बनाउनका लागि छुट्याइएको पुँजीगत बजेट खर्च हुन सक्दैन र त्यसपछि आर्थिक वर्षको अन्त्यमा शक्ति केन्द्रहरूको मिलेमतोमा उक्त पैसा सुरक्षा निकायको इन्धन, नयाँ गाड़ी खरिद वा सरकारी कार्यालयको प्रशासनिक खर्चतर्फ सार्ने गरिएका प्रमाणहरू छन्।
1: गोर्खापत्रको पहिलो पृष्ठमा प्रशासनिक पुनर्संरचनाबाट 20 अर्ब बचत शीर्षकमा भौज प्रसाद यादवले लेख्नुभएको खबर छापिएको छ। सरकारले मुलुकको प्रशासनिक पुनर्संरचना गर्दा वार्षिक 20 अर्ब रूपियाँ राज्य कोषमा बचत हुने जनाएको खबरमा उल्लेख रहेको छ। सरकारले विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजन मार्फत खर्च कटौती र कार्यक्षमता बढ़ाउने काम अगाडि बढ़ाएको जनाएको छ। त्यसै गरी शासकीय सुधारमा सूचना प्रविधिको प्रयोग शीर्षकमा अर्को खबर रहेको छ भने भित्री पृष्ठमा बढ़्यो अदुवाको मूल्य शीर्षकमा समाचार छापिएको छ। 4 महिनाको अवधिमा धनकुटामा अदुवाको मूल्य 400% बढ़ेको खबरमा उल्लेख रहेको छ। यस्तै दालचिनी निर्यात उच्च शीर्षकमा भैरहवाबाट लेखिएको खबर समेत छापिएको छ। पाल्पाबाट चालू आर्थिक वर्षमा 6 वर्ष यताकै सबैभन्दा बढ़ी दालचिनी भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार चालू आर्थिक वर्षमा 3,47,969 किलो दालचिनी भारत निर्यात भएको छ। यो परिमाण पछिल्ला 6 वर्षकै उच्च रहेको कार्यालयले जनाएको छ। स्वास्थ्य बीमाको 23 अर्ब भुक्तानी शीर्षकमा काठमाण्डुबाट छापिएको अर्को खबर छ। स्वास्थ्य बीमा बोर्डले चालू आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई 23,44,02,98,16 रूपियाँ दावी भुक्तानी गरिसकेको बोर्डले जनाएको खबरमा उल्लेख रहेको छ। यस्तै आरोग्य पर्यटनको हिस्सा बढ़ाइने शीर्षकमा अर्को खबर छापिएको छ भने अवरूद्ध राजमार्ग तत्काल संचालनमा ल्याउन माग गरिएको खबर समेत छापिएको छ। सामाजिक सुरक्षा कोषमा आबद्ध हुने बढ़दै भन्ने शीर्षकमा अर्को खबर रहेको छ भने कांग्रेसका असन्तुष्ट पक्षसँग सहमति शीर्षकमा अर्को खबर समेत रहेको छ। बागमती प्रदेशको बजेट पारितको खबरले समेत स्थान पाएको छ भने अखाद्य सामग्री प्रयोग गर्नेलाई जरिवाना शीर्षकमा ढल्केवरबाट लेखिएको समाचार पनि रहेको छ। धनुषाका विभिन्न होटलमा अनुगमनका क्रममा मानव स्वास्थ्यमा असर पर्ने अखाद्य तथा म्याद गुज्रिएका सामग्री प्रयोग भएको भेटिएपछि 12 वटा होटललाई 5-75,000 रूपियाँ सम्म जरिवाना गरिएको खबरमा उल्लेख रहेको छ। मध्य प्रदेशको गृह संचार तथा कानूनी फकिरा मन्त्री फकीरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर धामको संयुक्त टोलीले पूर्व पश्चिम राजमार्ग क्षेत्रमा संचालित होटल तथा जनकपुर धामका केही होटलमा अनुगमन गरेको खबरमा उल्लेख रहेको छ। कारोबारको पहिलो पृष्ठमा 3 पूर्व गवर्नरका स्थासन सुझाव शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर रहेको छ। राष्ट्र बैंक आगामी वर्षको मौद्रिक नीति तर्जुमा जुटेको छ। अहिलेसम्म मौद्रिक नीति ल्याउने दिन जानकारी नआए पनि असारभित्रै ल्याउने गरी तयारी भइरहेको छ। गत वर्ष असार 27 मौद्रिक नीति सार्वजनिक भएको थियो। अहिले राष्ट्र बैंकको आर्थिक अनुशासन विभागले मौद्रिक नीतिका लागि सुझाव संकलनको काम गरिरहेको खबरमा उल्लेख रहेको छ। डिजिटल प्रविधिको प्रभाव कम्पनी रजिस्ट्रारमा 1/3 कर्मचारी कटौती प्रस्ताव शीर्षकमा अर्को खबर रहेको छ। यो खबरमा कम्पनी रजिस्ट्रारको कार्यालयले आफ्नो सेवा प्रवाहलाई पूर्ण डिजिटल बनाउने क्रममा 28% कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको उल्लेख रहेको छ। इपानले पारित गर्यो 50 बुँदे कार्य योजना शीर्षकमा अर्को खबर रहेको छ भने असारे विकासको हतारो पुँजीगत खर्च 36% मात्रै शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा समाचार छापिएको छ। आर्थिक वर्ष सकिन 2 साता पनि बाँकी छैन। शनिबार र आइतबार पनि सरकारी कार्यालयमा धमाधम विकास निर्माणका काम भइरहेका छन्। पुँजीगत विकास खर्च बढ़ाउन र भुक्तानीका कामले कर्मचारीलाई भ्याइ नभ्याइ छ। असारमा लतपत गरिने विकास निर्माणलाई असारे झरीले नै बगाउने र दिगो प्रतिफल नदिने भन्दै विज्ञहरूले वर्षौंदेखि असारी विकास रोक्नुपर्ने तर्क गरिरहेका छन्। तर रासोपाको शक्तिशाली सरकारमा असारी विकासले निरन्तरता पाएको खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आफ्नो 250 स्वतन्त्रता दिवस भव्य रूपमा मनाइरहेका बेलामा वाशिङटन डीसीमा तूफान सहितको वर्षा र चट्याङको चेतावनी जारी भएपछि नेशनल मल क्षेत्रमा भेला भएका मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन

0: दिएको छ। बीबीसीका अनुसार समारोहको प्रत्यक्ष प्रसारणका लागि क्यामेरा जडान भइरहेका बेलामा मौसम विभागबाट सम्भावित विनाशकारी आँधी बेहरी सम्बन्धी चेतावनी समेत आएको थियो। यसैबीच अमेरिकाका विभिन्न राज्यमा 38 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम पुगेपछि केही कार्यक्रमहरू प्रभावित भएका छन्। अब भने चट्याङ सहितको वर्षा र आँधी बेहरीको जोखिम रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म 1502 जनामा संक्रमण पुष्टि भएको छ भने 473 जनाको मृत्यु भएको छ। जनस्वास्थ्य अधिकारीहरूका अनुसार 628 जना संक्रमित अस्पतालमा उपचारत छन् भने 229 जना निको भएका छन्। पछिल्लो विवरणमा थप 213 जना संक्रमित फेला परेका छन्, जसमध्ये 63 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेलमा फ्रान्स र मोरक्कोले शानदार जीत निकाल्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन्। फ्रान्सले पाराग्वेलाई 1-0 पराजित गर्दै अन्तिम 8 स्थान बनाएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले गरेको एक गोल मात्रै निर्णायक बनेको हो। यसअघि मोरक्कोले क्यानाडामाथि 3-0 प्रभावशाली जीत दर्ता गर्दै सहज रूपमा क्वार्टर फाइनल यात्रा तय गरेको थियो। मोरक्कोले शुरूदेखि नै खेलमा पकड़ जमाउँदै क्यानाडालाई कुनै अवसर दिएको थिएन। यसअघि सम्पन्न अन्तिम 32 खेलमा कोलम्बियाले घानालाई 1-0 हराउँदै अघिल्लो चरणमा पुगेको थियो। अर्को रोमाञ्चक खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा कार्बोभेर्डेलाई 3-2 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। यसैबीच आज राति अन्तिम 16 थप 2 महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समयअनुसार राति 2:15 ब्राजिलले नर्वेको सामना गर्नेछ भने भोलि बिहान 6:15 मेक्सिको र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेलका विजेताले क्वार्टर फाइनलमा स्थान पाउनेछन्, जहाँ उनीहरू एक अर्कासँग भिड्नेछन्।
0: सरकारका 100 दिन डिजिटलमा फटको दैनिकीमा निराशा रिपोर्ट अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुने छन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब सरकारका 100 दिनको समीक्षा। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढ़ाएको दावी गरे पनि त्यसको प्रभाव प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन। केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाएको भए पनि सुकुम्बासी व्यवस्थापन बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेका छनृ
5: लामो समय बागमती किनार ओगिटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा सुकेको छ। बागमती किनारमा वर्षौं बसेका थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छाड्न सरकारको परिपत्रले 100 दिने शासकीय सुधारको कार्ययोजना फितलो हुने निश्चित छ। सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आवास मार्फत पुनर्वासको अवस्था मिलाउने उल्लेख गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
6: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि अहिले पनि 388 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ। गभर्नमेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो प्रमिस गरेको थियो त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि 100 डेज कसरी लैजानुपर्ने हो त्यो हिसाबले हुन सकेको छैन भन्ने नै लागेको छ। विशेष गरेर माइग्रेन्ट फ्यामिलीजहरूको लागि चाहिँ त्यो न्यायोचित छैन भन्ने लाग्छ।
5: यही बीचमा मध्यपूर्वको दण्डका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्नु पर्यो। अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिण्डर पुग्न सकेको छैन। आधा सिलिण्डर मात्र बिक्री वितरण रहे पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो बढ्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने। यो वर्ष चामलको भाव महँगिएको छ। दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ। तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन। उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ,
7: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ। जस्तो चामलको कुरामा, दाल तेलको कुरामा, बाजार तपाईँको माछा मासुको कुरामा, यो कुरामा तपाईँको खाद्य उत्पादन कुनै सरोकार छैन।
5: सर्वसाधारणको दैनिक मात्रै नभई शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताभित्र सरकारी कर छ। निजी विद्यालय शुल्कमा सरकारको करले अभिभावकलाई थप समस्यामा पार्ने भन्दै अभिभावकहरूले गुनासो गरिरहेका छन्। नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जीसीले भन्नुभयो,
8: सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्क भन्दा शुल्क तोकिएको शुल्कमा यति पर्सेन्ट भनेर अहिले 3% भनेको छ, पहिले 5% कुरा थियो पहिले, यो चाहिँ व्यावहारिक छैन।
5: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेण्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढ़ाएको शाह नेतृत्वको सरकारले यस बीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बटुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारका काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्। राजनैतिक विश्लेषक श्याम श्रेष्ठ,
9: शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्ने भनेर भन्ने त्यसमा वचनबद्धता छ। यस्ता खालका कुराले के गर्छ भन्नु भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भन्ने खालको प्रश्न छ।
5: यसो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढ़ाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाट सेवा प्रवाहको स्थिति बसेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
10: जीवन रक्षक औषधिकै अभाव, क्यान्सर र रेबिजका बिरामी मारमा दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा।
0: जग्गा किता कार्ड अझै अन्यलमा, हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो। 100 दिनमा 89 मेट्रिक टन रासायनिक मल बिक्री, किसान भने मलको अभाव खेप्दै।
10: सरकारका 100 दिनमा उपलब्धिको उछाल, सर्वसाधारणको दैनिकी भने उस्तै। उखु किसानको वक्यौता रकम मध्ये 92% मिलबाट भुक्तानी, यस वर्ष पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै।
0: अमेरिकाको 250 स्वतन्त्रता दिवसका लागि विश्व देशव्यापी उत्साहको तयारी, तुफानी वर्षाको चेतावनीपछि सभास्थलबाट मानिसहरू हटाउन शुरू। कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु।
10: र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेल गए रातीदेखि शुरू। फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा, आज राति ब्राजिल र इंग्ल्याण्ड खेल्ने।
0: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुरमा अबिलले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुन सरकारको 100 दिनको उपलब्धिलाई व्यङ्ग्य गर्न खोजिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्तिले लामो लिस्ट हेर्दै हुनुहुन्छ। बाहिरबाट कसैले चियाइरहेको जस्तो पनि देखिन्छ भने अर्का एकजना व्यक्तिले फाइल समाउनु भएको छ र कानैको नजिक गएर केही भन्दै गरेको जस्तो देखिन्छ। तल यस्तो लेखिएको छ, प्रधानमन्त्री ज्यूले संसदमा धेरै भन्दा धेरै दिन बोल्नु नै भएन, यो उपलब्धि त छुट्यो नि मन्त्रीज्यू।
10: हवस् त, प्राविधिक साथी
1: रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईको आजको दिन शुभ होस्। नमस्कार।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबर में यहां स्वागत छ। खोज खबर ईश्वर साउत को नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज का साथ ही अनलाइन में www.tikapurfm.org मोबाइल एप साम्र पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। पूर्वभन्दा पश्चिममा मनसूनी वायुको प्रभाव बढ़ी, केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह। टीकापुर नगरपालिका वडा नम्बर 8 बाढ़ीजन्य विपदको जोखिममा मौसम अनुसारको खेती प्रणालीका लागि किसानलाई पूर्व तयारी गराउनु पर्ने माग। टीकापुरको स्वर्गदारी टोल विकास संस्थाद्वारा सरसफाई विभिन्न विषयमा छलफल गर्दै कृषि स्नातकको अनुसन्धान अभ्यास तथा सेमिनार गोष्ठी टीकापुरमा सम्पन्न। र कैलाशेश्वर शिव मन्दिरको शिलान्यास। अब खोज खबर विस्तारमा। देशभर मनसूनी वायुको प्रभाव कायमै रहेकाले अहिले सुदूरपश्चिम कर्णाली, लुम्बिनी, कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्नुका साथै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसमविदले बताएका छन्। भोलिबाट भने वर्षा कम हुन सक्ने देखिएको तर धेरै गर्मीको सम्भावना पनि कम रहेको मौसमविद संजीव अधिकारीले जानकारी दिनुभयो।
1: पश्चिम नेपालमा विशेष गरेर सुदूरपश्चिम प्रदेशको पहाड़ीका तराई भूभागमा चाहिँ राति रातिमा बढ़ी वर्षा हुने सम्भावना छ। रातिको लागि मात्रै होइन, आज पनि विशेष गरेर बेलुका पख चाहिँ त्यहाँ पानी पर्ने सम्भावना छ। आजको तुलनामा केही मौसम सुधार भए पनि तीन दिनमै त्यस्तो उल्लेख्य गर्मी बढ्ने, घाम लाग्ने, बढी घाम लाग्ने र त्यो तातोले दुःख दिने सम्भावना चाहिँ छैन। त्यसपछि पनि तत्काल अब आगामी केही दिनको लागि कुरा गर्नु पर्दाखेरि अब तातोले घामले भन्दा पनि पानीले नै धान दिने जस्तो देखिन्छ र ख्याल पनि गर्नुपर्ने नै मौसम छ।
0: पछिल्लो समय नेपालको पूर्वी भूभाग भन्दा पश्चिमी भूभागमा मनसून सक्रिय रहेकाले पूर्वको तुलनामा पश्चिम नेपालमा वर्षा बढ़ी भइरहेको छ। आगामी केही दिनसम्म पनि पूर्वको तुलनामा पश्चिम नेपालमा वर्षाको सम्भावना बढ़ी देखेकाले सतर्कता अपनाउन समेत मौसमविद अधिकारीले नागरिकलाई आग्रह गर्नुभएको छ।
1: विशेष गरेर अहिले मनसुन सक्रिय रहेको छ, विशेष गरेर पश्चिमी नेपालमा सुदूरपश्चिम लुम्बिनी लगायतका प्रदेशमा बढ़ी पानी पर्ने र रातिमा अझै विशेष गरेर बढ़ी पानी पर्ने देखिन्छ। मनसुनको न्यूनतापीय रेखा पनि अहिले पूर्वमा नेपालबाट अलि पर नै रहे पनि पश्चिमको भूभागमा चाहिँ नेपालबाट केही नजिक रहेको कारणले गर्दाखेरि मनसुनको गतिविधि चाहिँ पूर्व नेपालमा भन्दा मध्य र पश्चिम नेपालपट्टि नै बढ़िरहेको छ। त्यसकारणले अब सर्वसाधारण तथा सबै सरोकारवालाहरूलाई विशेष गरेर रातिको समयमा चाहिँ यात्रामा पनि ख्याल गर्नुहुन र यो जल तथा मौसम विज्ञान विभागको पछिल्लो मौसमी सूचनामा चाहिँ आफूलाई चाहिँ अव्यस्त राख्नुहुन सबैलाई आग्रह गर्न चाहन्छु।
0: टीकापुर नगरपालिका वडा नम्बर 8 बाढ़ीजन्य विपदको जोखिममा रहेको वडा हो। यहाँ हरेक वर्ष वर्षाका बेला बाढ़ी आउँदा डुबान र कटानको जोखिम रहन्छ। यसका साथै जंगली जनावर, आगलागी, लो शीतलहर जस्ता विपदको समेत समुदायले सामना गर्नु परिरहेको छ। थप खबर सहकर्मी दुर्गा देवकोटाबाट।
2: वडा नम्बर 8मा बाढ़ीजन्य विपदबाट जोगिन समुदायको क्षमता विकासका लागि थुप्रै प्रयास भएका छन्। समुदायमा रहेका सामुदायिक विपद व्यवस्थापन समितिलाई बाढ़ीजन्य विपदबाट जोगिन उनीहरूको क्षमता विकास गरिएको छ। यहाँ कर्णाली नदीले बढ़ी जोखिम निम्त्याउँछ। यहाँ खडेरी पनि समस्याका रूपमा रहेको छ। संघ संस्थाले मौसम अनुसारका प्रकोपबाट जोगिन सिकाउने गरेका छन्। मौसम अनुसारको खेती प्रणालीमा सघाउनु पर्ने सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष राजु प्रसाद चौधरीको माग छ।
3: अब जोखिमको सबभन्दा प्रभावित चाहिँ अब नदी नै हो हाम्रो यता कर्णाली नदी। अहिलेको अवस्थामा भन्दाखेरि अब खरिदी पनि एकदमै जोखिमपूर्ण छ हाम्रो किसान भएको हुनाले। बी ग्रुपले यति अगाडि अर्को संस्थाले गरेका थियो, प्रकोपमा बच्नको लागि धेरै उपाय बताएका छन्। तैपनि अब मलाई त लाग्छ वैज्ञानिक रूपले जस्तै मौसम जस्तै जुन किसिमले बदलिन्छ त्यही अनुसारको हामीहरूलाई किसानहरूलाई पनि अब खेती गर्नको लागि सिकाइदिए अझै राम्रो हुन्थ्यो भन्ने कुरा हो।
2: अनुसार लगातार पूर्व तयारीका हिसाबले समुदाय निकै सचेत भएको, आवश्यक सरसामान भण्डारणमा ध्यान दिने गरेको, पूर्व सूचनामा विश्वास गर्ने र प्रयोग गर्ने कार्य बढ़ेको छ।
3: पूर्व तयारी चाहिँ प्रत्येक वर्षको हामीले नमूना अभ्यास चाहिँ गरेकै छौ प्रत्येक टोलमा हाम्रो यतातिर। अब त्यो अनुसारको अब हाम्रो यो सामग्रीहरू पनि अब के कुरा छन्, के कुरा ड्यामेज भइसकेका छन्, अब उसरी पूर्व तयारीमा टोल टोलमा हामीले बनाएकै छौ। तर वडा लेभलको पनि छ, सबभन्दा पहिले त मौसम विज्ञान पूर्व अनुमानले भनिहाल्छ यति दिनपछि हाम्रो यसो हुन सक्छ है, भनिसकेपछि हामी यता सतर्क चाहिँ भइरहेका हुन्छौँ। तैपनि गाउँ टोलमा एकचोटि चिराकीलाई भनिहाल्छौँ, यसो गाउँ टोलमा सबै ठाउँमा जानकारी गराइदेऊ है भनेर। त्यही अनुसारले हामी पूर्व तयारी जस्तै अब तीन चार दिनको खान सक्ने अब खाना खाजाहरू, पानीको त व्यवस्था हाम्रो यो ठाउँमा छैन त्यति खासै, बाहिरबाट किन्नै पर्छ हामीले। तर खाना लुगा लत्ता तयारी चाहिँ गर्छौँ, आफ्नो घरको सम्पत्तिहरू कागजातहरू अमूल्य सामान चाहिँ झोलामा प्याक गरेर राखेकै हुन्छ।
2: ओडामा पूर्व सूचना संयन्त्रको प्रयोग पनि राम्रो छ। समुदायका सबै नागरिकको मोबाइल नम्बर विपद व्यवस्थापन समितिसँग छ। वडा नम्बर 8 3 उच्च घर छन्। उच्च घरमा सबैलाई ठाउँ नपुग्ने भएकाले बाढ़ी आएमा त्यसबाहेक केही विद्यालयलाई पनि सेल्टरका रूपमा प्रयोग गर्ने गरिएको छ। सामुदायिक विपद व्यवस्थापन समितिका उपाध्यक्ष रीता चौधरी बाढ़ी मात्र नभई गर्मीका कारणले नागरिकले धेरै समस्या झेलेको, किसानले बढ़ी समस्यासँग जुझ्नु परेकाले विपद व्यवस्थापनमा सरकारले प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ।
4: शीतलहर जार से फिर महादत के सटाइट बुढ़ाल मन बच्चन है, फिर बहुत घाम के कारण से केहो पखाला लाग जिथिन जूरी आ जाए तो आजकल वहाँ करा पड़त घाम से न तो टीना टावन बचाई सीख जाए। शीतलहर में तो जम्मा कोचरा हो जाए पट्टा टीना लगाए उठा किसान बहुत बहुत मार्के में आते हैं। विकट व्यवस्थापन में सरकार प्राथमिकता लेके करी तो और बढ़ी रही।
2: खोज तथा उद्धार कार्यदल का सदस्य सुमन चौधरी समुदाय में प्र्याक्टिकल एक्सन र बी ग्रुपले विपदबाट जोगिन तालिम दिएको, क्षमता विकास गरेकाले विपदका बेला आफूहरूको सक्रियता बढ़ने र समुदायमा जोखिममा रहेकालाई जोगाउने प्रयासमा सक्रिय रहने गरेको बताउनुहुन्छ।
5: हाम्रो यहाँ बाबा जस्तै कि हाम्रो तालिममा जस्तै सिकाइले रहे, हाम्रो जस्तै काम गर्थे, जस्तै झड्ला पहिलो झण्डा उठेको तयारी अवस्थामा रखि लाइफ ज्याकेट सबको तयार गर्थे। बुढाल बुढाल मैले कहाँ बाटै गएको हाम्रो सबको दुसरा साइड रट हाम्रो पछि निकाल दिथे, तब बुढाल मनाइने उडार गर्थे कहाँ कहाँ बैठे वहाँ लै जिठी बैठे थी बड़े से उच्च भवन में लै जिठी अब जाके गर्भवती सुटकेरी सबको जनन बाल बलिकन है उच्च घर में लै जिठी।
2: विपद का बेला मानिसलाई मात्र नभई पशु चौपाय वा घर पालुवा जनावर का लागि पनि सेल्टर बनाउन आवश्यक रहेको स्थानीयको माग छ। उनीहरू ओडा ओडामा उच्च खाद्यान्न भण्डारण घर समेत आवश्यक रहेको बताउँछन्। टीकापुर नगरपालिका वडा नम्बर 8 बनगाउँ फाटा अरूणा बाढ़ीको बढ़ी जोखिममा पर्छन्। कर्णाली नदीले बाढ़ीजन्य विपद बढ़ी निम्त्याउने भएकाले नदी व्यवस्थापन भएसम्म यो समस्या रहिरहने देखिन्छ। टीकापुर नगरपालिकाले रानी जमरा कुलरिया सिंचाई आयोजना प्रदेश सरकार संघीय सरकारमा धेरै पटक माग गरेको छ। अब नदी व्यवस्थापन नयाँ तरिकाले गर्नुपर्ने माग जनप्रतिनिधिको छ। 8 वडाका वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला संघ संस्थाले नागरिक सचेत गराउने कार्य गरेका, समुदाय पनि सचेत बन्दै गएको, पालिकामा पनि विपद व्यवस्थापन समिति वडा स्तरीय समुदाय स्तरीय समितिको सक्रियता तालिम नमूना अभ्यास जस्ता कार्यमा लगानी बढ़ेको नागरिक सचेत बन्दै गएका बताउनुहुन्छ।
6: वडा लेभलबाट पहल गर्ने कुरा हामीले पहल गर्ने हो, आवाज उठाउने हो, मिडियाबाट उठायौं कि अब डेलिगेशन गरेर उठायौं त्यो उठाएकै छौं। त्यसमा समुदायलाई अब हामीले सजग पनि बनाउने, अहिले पछिल्लो चरण धेरै संघ संस्थाहरूले हिजोको दिनमा सीएसएसटीले पनि यहाँ बाढ़ी प्रकोप क्षेत्रमा काम गर्यो, त्यसै गरी अब बी ग्रुपले सीएसडीआरले विभिन्न संघ संस्थाहरूले काम गरिरहेको छ र पब्लिक पनि अहिले अवेर छ, आफ्नो जीवधन संरक्षण गर्नुपर्छ भन्ने कुरामा क्लियर हुनुहुन्छ। उहाँहरू नेपाल सरकारकै नीति अनुसार अब यो विपद व्यवस्थापन समितिहरू छ, हाम्रो स्थानीय विपद व्यवस्थापन समिति जो यो चाहिँ समुदाय स्तरीय स्थानीय भन्नु स्थानीय सरकारमा पनि हाम्रो विपद व्यवस्थापन समिति छ, त्यो नगर प्रमुखको नेतृत्वमा हुन्छ। त्यसै गरी वाडामा तपाईँको वडा स्तरीय विपद व्यवस्थापन समिति वडा अध्यक्षको अध्यक्षतामा हुन्छ। सीडीएम सामुदायिक विपद व्यवस्थापन समितिहरू समुदायमा बनाएका छौँ र अब उहाँहरूलाई तपाईँको खोज तथा उद्धारका तालिमहरू, विपद पूर्व तयारीको तालिमहरू भयो, फर्स्ट एडको तालिम भयो, अब यस्ता तालिमहरू पनि उहाँहरूले पाइराख्नु भएको छ समुदाय लेभलमा र विभिन्न चरणमा नमुना अभ्यासहरू पनि गर्ने गरेको छ र यो विषयमा चाहिँ हामी खुसी छौँ, जनताहरू चाहिँ अलिक सचेतै छन्।
2: वडाध्यक्ष ठकुल्ला अन्य प्रकोप बारे पनि जनचेतना जगाउने, जिम्मेवारी निभाउने कार्यमा प्राथमिकता दिएको बताउनुहुन्छ।
6: पहिलो कुरा त जनचेतनाको लेभलबाटै हामीले बाँकी प्रकोपहरूलाई न्यूनीकरण गर्नुपर्छ, किन भन्दा खडेरी हुने कुरा पनि जनचेतनासँग जोडिएको छ। वन जंगलको अनियन्त्रित फडानी भयो होइन, वातावरणीय प्रदूषणको कारणले भयो, यी विभिन्न कारणले खडेरी हुने गर्छ। त्यसै गरी शीतलहरको कुरा पनि त्यहीले प्रभाव पार्ने कुरा हो। यी विविध कुराहरू छन्। यस्तो परिस्थितिमा हामीले पब्लिकलाई अवेर गर्ने, राज्यको दायित्वभित्र पर्ने कुराहरू राज्यले निर्वाह गर्ने, स्थानीय सरकारले गर्ने कुरा स्थानीय सरकारले गर्छ, र त्यही अनुसारका अब विभिन्न अब तपाईँको विपद व्यवस्थापन समितिहरू पनि छन्। केन्द्रदेखि तलसम्म हाम्रो विपद समितिहरूले आफ्नो क्षेत्रबाट आफ्नो अधिकार क्षेत्र अनुसार काम गरिरहेछ।
0: अब बाँकी खबर। टीकापुर स्थित कैलाशेश्वर शिव मन्दिरको शुक्रबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ। प्रतिनिधि सभा सदस्य कमल गेवालले विशेष पूजा सहित मन्दिरको शिलान्यास गर्नुभएको हो। 1,85,00,000 रूपियाँको लागतमा निर्माण हुन लागेको मन्दिर शिखर शैलीको हुनेछ। मन्दिर निर्माणका लागि स्थानीय चन्दादाता र महायज्ञ मार्फत मन्दिर स्थापनाका व्यवस्थापन समितिले करिब 51,00,000 रूपियाँ संकलन गरेको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद तिमिलसेनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद गेवालीले कैलाशेश्वर शिव मन्दिर बाबा मन्दिर एकताको प्रतीक भएको बताउनुभयो। उहाँले टीकापुर सांस्कृतिक रूपमा पनि बलियो क्षेत्र भएका कारण शिव मन्दिरको महत्व बढ़िरहेको बताउनुभयो। टीकापुर वड़ा नम्बर 1 वडा अध्यक्ष मोहन लुवार विकले ऐतिहासिक धरोहर निर्माणमा लागेका छौं भन्दै टीकापुर नगरपालिकाले मन्दिरको मास्टर प्लानदेखि बजेट विनियोजनसम्मका काम गरेको बताउनुभयो। उहाँले दुई पटकमा टेण्डर रद्द भएर तेस्रो पटकमा टेण्डर परेको पनि बताउनुभयो। टीकापुरको ब्लक नम्बर 2 विक्रम सम्मत 2038 सालमा स्थापना भएको शिव मन्दिर जीर्ण भएर भत्कने अवस्थामा रहेको छ। दुई वर्षदेखि मन्दिरमा नियमित पूजाआजा र साँझ आरती हुँदै आइरहेको छ। खोज खबरमा स्वर्गदारी टोल विकास संस्थाद्वारा सरसफाई लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
7: टीकापुर नगरपालिका 1 वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका 1 वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान सिटी हल, टीकापुर नगरपालिका 1 वाडा कार्यालय।
8: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
9: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तँलाई?
8: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
9: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
10: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। विभिन्न विषयमा छलफल गर्दै कृषि स्नातक अनुसन्धान अभ्यास तथा सेमिनार गोष्ठी टीकापुरमा सम्पन्न भएको छ। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्नातक तह 4 ब्याचका विद्यार्थीहरूको अन्तिम सेमेस्टारको 2 दिने अनुसन्धान अभ्यास तथा सेमिनार गोष्ठी हिजो सम्पन्न भएको हो। अस्ति शुरू भएको गोष्ठीमा विभिन्न विज्ञहरूका कार्यपत्र प्रस्तुत गरिएका छन् भने कृषि विज्ञानमा स्नातक तहको पढ़ाई पूरा गरेका 90 विद्यार्थीहरूले आफ्ना अनुसन्धान प्रस्तुत गरेका छन्। गोष्ठीमा नार्कका वैज्ञानिक डाक्टर रोशन बाबु ओझा, प्राध्यापक डाक्टर हरिकृष्ण पन्त्र, मधेस कृषि विश्वविद्यालयका उप प्राध्यापक डाक्टर मोहम्मद इक्राम हुसेनले कृषि विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। गोष्ठीमा विश्वविद्यालयका उपकुलपति, प्राध्यापक, डीन, क्याम्पसका प्रमुखहरू, विभिन्न रोजगारदाता कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। दुई दिनसम्म सञ्चालन भएको गोष्ठीको बारेमा थप जानकारी दिनुहुँदै स्कूल अफ एग्रिकल्चरका प्रमुख सञ्जय रावत,
12: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संघका स्कूल अफ एग्रिकल्चरद्वारा आयोजित यस चौथो अन्डर ग्रेजुएट सिम्पोजियम कार्यक्रम, जसलाई हामी रिसर्च प्र्याक्टिसन सेमिनार भन्छौँ, यो कार्यक्रममा हाम्रो 90 जना विद्यार्थीहरूले आफ्नो अनुसन्धानको प्रतिवेदनहरू प्रस्तुत गरे र त्यो प्रस्तुतिकरण गरिसकेपछि उहाँहरूले गर्नुभएको प्रस्तुतिकरणको आधारमा हामीले 3 जना बेस्ट प्रेजेन्टरहरू पनि छान्यौं र त्यो प्रेजेन्टरको पनि हामीले सर्टिफिकेट दिने प्रदान गर्ने कामहरू गर्यौं र साथै हामीले 90 जना विद्यार्थीहरूलाई नै उहाँहरूले जुन टपिकमा अनुसन्धान गर्नुभएको थियो त्यो अनुसन्धानलाई हामीले सर्टिफिकेटको माध्यमबाट उहाँलाई सर्टिफिकेट प्रदान गर्ने कामहरू पनि गर्यौं। साथै हामीले विगत 1 वर्षदेखि गर्दै राखेको अध्ययन पछिको रोजगार मेलामा यस वर्ष हाम्रो विश्वविद्यालयमा 4 संस्थाहरू, पहिलो राजापुर सुगर मिल एण्ड केमिकल इण्डस्ट्रीज प्राइभेट लिमिटेड, साथै ग्रो हाई इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड वीरगंज, त्यसै गरी युनिक सिड कम्पनी धनगढ़ी र त्यसै गरी हाम्रो मुक्तिनाथ कृषि कम्पनी काठमाडौँ, 4 संस्थाहरूबाट भर्खरै अध्ययन सम्पन्न गरी सिम्पोजियम सघाएका विद्यार्थीहरूको लागि जागिरको लागि उहाँहरूले अवसर प्रदान गर्नुभएको छ। त्यसमध्ये ग्रो हाई इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडले कम्तीमा 1 विद्यार्थीहरूलाई पूर्णकालीन जागिर दिने बताएको छ भनेदेखि मुक्तिनाथ कृषि कम्पनीमा इन्टर्न गरेका विद्यार्थीहरू मध्ये केही विद्यार्थीहरूलाई उहाँहरूले जागिर दिने भन्ने कुरा गर्नु भएको छ भनेदेखि युनिक सिड कम्पनी प्राइभेट लिमिटेड धनगढ़ीले पनि धेरै समयसम्म काम गर्न इच्छुक रहेको विद्यार्थीहरूलाई पूर्णकालीन जागिर दिने भन्ने कुरा गर्नु भएको छ भनेदेखि राजापुर सुगर मिल एण्ड केमिकल प्राइभेट लिमिटेडले केही विद्यार्थीहरूलाई पूर्णकालीन जागिर दिने भनेर उहाँहरूले जानकारी गराउनु भएको छ।
0: अब बाँकी खबर, टीकापुर नगरपालिका वडा नम्बर 1 स्थित स्वर्गद्वारी टोल विकास संस्थाले सरसफाई कार्यक्रम गरेको छ। संस्थाले ब्लक नम्बर 14 सड़क किनार दायाँ बायाँका झार काट्नुका साथै प्लास्टिक फोहोर उठाएको छ। सरसफाई कार्यक्रम गर्नुअघि टीकापुर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष मोहन लोहार विकले वडाको सरसफाई र विकासमा टोल विकास संस्थाको योगदान महत्वपूर्ण रहने बताउनुभयो।
13: आगामी दिनमा पनि यहाँहरूले यो टोल विकास संस्थालाई अगाडि बढाउनका निम्ति यस्तै सक्रिय सहभागिता जनाउनु हुनेछ भन्ने कुराको चाहिँ मैले विश्वास लिएको छु। टीकापुर नगरपालिकाले चाहिँ जति पनि जनताका लागि क्रियाकलापहरू सञ्चालन गर्छ, त्यो विकासमूलकका काम हो या मानवीय स्वास्थ्यका कुराहरू, समाजको चाहिँ परिवर्तनका कुरा हुन्, यी सन्दर्भमा टोल विकास संस्थासँग सहकार्य गरेर जाँदा सबै टोल विकास संस्थाका मान्छेहरूले चाहिँ जानकारी पनि पाउने भएका कारणले गर्दाखेरि अहिले सरकार र तपाईँको चाहिँ जनताको बीच सम्बन्ध समुद्र भएको कुरा हामीले महसुस गरेका छौँ।
0: टीकापुर नगरपालिकाको स्वास्थ्य संस्थाका प्रमुख बलबहादुर रावलले स्थापनाको छोटो समयमा राम्रो काम गरिरहेको नागरिकलाई स्वास्थ्य बनाउन स्वास्थ्य शाखाले टोल विकास संस्थालाई पनि प्रयोग गर्ने बताउनुभयो।
14: टोल विकास संस्थाको आफ्नो महत्वपूर्ण भूमिका छ, त्यसको स्वास्थ्यमा पनि उहाँले हामीले पहिचान गर्छौँ, प्रतिदिन तालिम गरिदिने, अधिकरण गर्ने, अनि त्यो तालिम लिएर नै आफ्नो कार्यक्षेत्रमा टोलमा त्यसलाई कार्यान्वयन गर्ने भन्ने हिसाबले त्यो पनि हामीले टोल विकासलाई हामीले पनि प्रयोग गरिरहेका छौँ।
0: टीकापुर नगरपालिकाका जनस्वास्थ्य अधिकारी एन्टोन बजगाईले पानी शुद्धिकरण र सरसफाईका बारेमा जानकारी दिनुभएको थियो।
15: उमाल्ने पानीलाई चाहिँ त्यसपछि त्यसलाई सकेपछि पिउने गर्न सक्छ, सिधै खानुभन्दा उमालेर पानी खाएको छ के हुन्छ, पानीमा भएको चाहिँ ब्याक्टेरियाहरू चाहिँ मरेर चाहिँ नष्ट भएर चाहिँ जान्छ, पानी पिउनको लागि चाहिँ योग्य हुन्छ र हामी त्यो पिउने चाहिँ गर्न सक्छ अथवा फिल्टरहरूको चाहिँ प्रयोग गर्न सक्छौँ। अब एउटा स्टोरेज मेथड भनेर चाहिँ हुन्छ होइन, त्यो प्लास्टिकको सेतो बोतल अथवा काँचको सेतो बोतलमा घरको छतमाथि डाँडामा यो छतमा चाहिँ घाममा चाहिँ लगभग 8 घण्टासम्म सूर्यको किरणसँग ठोकाएर राख्यो भने पनि
0: संस्थाका अध्यक्ष ज्ञानु थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महेन्द्र गिरीले गर्नुभएको थियो भने स्वागत कोष अध्यक्ष कौशल्य खनाल भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा नगरपालिकाका स्वास्थ्य अधिकारी केवल सिंह सार्कीले टीकापुर नगरपालिका वडा नम्बर 1 का नागरिकलाई आधारभूत सेवा दिन मेडिकल अधिकर्ताको नेतृत्वमा टीकापुर नगर विकास समितिसँगै खुलेको आधारभूत शहरी स्वास्थ्य केन्द्र तथा सिकल सेल उपचार केन्द्रमा साउन 1 गतेदेखि सेवा लिन सबै नागरिकलाई अनुरोध गर्नुभएको छ।
16: जनसमुदायलाई पनि आधारभूत स्वास्थ्य सेवा दिनको लागि चाहिँ परिकल्पना गरिएको संस्था खोलिएको, त्यसले यसको नामै हजुरहरूले हेर्नु होला, शहरी स्वास्थ्य प्रबन्धन केन्द्र छ, यहाँ स्वास्थ्य चौकीले दिने खालका सेवाहरू सबै पाउँछ। यद्यपि यो भर्खर भेटमा खोलेको हुँदा केही व्यवस्थापनको कुराहरू चाहिँ बाँकी छ, केही सेवाहरू सुरु भइसकेको छ, त्यही भएर यहाँ चाहिँ अहिले सेवाहरूको बारेमा मैले भन्दै गर्दा यहाँ
17: मेडिकल अधिकृत हुनुहुन्छ एकजना डक्टरले दिने सेवाहरू सबै पाउनुहुन्छ हजुरहरूले फार्मेसीको सेवा पनि हुन्छ र नेपाल सरकारले दिने 99 प्रकारका निशुल्क औषधिहरू पनि पाउनुहुन्छ र किन्ने औषधिहरू पनि बाहिर बजारमा हामीले चाहिँ किन्ने औषधि सहुलियत दरमा पनि यहाँ पाउने हो साउन्डदेखि अहिले भर्खर अब हाम्रो यहाँ समिति गठन हुनुभएको कुराहरू छ त्यही भएर स्वास्थ्य चौकीका सेवाहरू अझ सब डक्टरका सेवाहरू र प्रयोगशालाका सेवाहरू पनि अरू स्वास्थ्य चौकीभन्दा अझ सब
0: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
18: दाजु हेर्नुहोस् न भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु
19: के गरौँ त म यत्रो उपचार गरिसके कति ठाउँमा लगिसके तर निकै हुन्न
18: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा त्यहाँ उपचार भइहाल्छ कि
19: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक
20: सत्कार मेडिकल सेवाका खास सेवाहरू ओपिडी सेवा भिडियो एक्सरे सेवा ल्याब अर्थात् प्रयोगशाला सेवा इसिजी सेवा मेडिकल सेवा इएनटी सेवा प्लास्टर सेवा बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टिकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टिकापुर फोन नम्बर 091-560-095 मोबाइल नम्बर 98-484-27-359।

0: बुका पिएरै ठ कबु पेन्सिलेरै ठ कबु झनै फटाका आजि ठ काकना हो बाबा फि ओष्ट पाटिन गटिलो ठाउँ से झोला आनले से त लड़का सामान निहरै
1: ओहो इ बुढा लिख में का हुई थी जलम भर भर बरैती रहत
0: का हुई कबु लड़का कपी हेरा कै ठ कबु पेन्सिल हेरा कै ठ कबु झोलै फटा कै ठ बढ़िया ठाउँ से झोला लान नि छिक ठो
1: अरे कहाँ से नानम
0: त कहाँ से लनबो ओ त का हो टीकापुर म रलक रगैया झोला उडोक म से वहा झिंगरा दिदी कटरा सुगर झोला आनला बाटी ना कबु लड़का का पिएरै थी ना कबू पेन्सिल रहिथिन ना झोला फाटल हुइथिन कहियक आनल झोला दस काटस बाटिन ई बुढ़ोक ढंग कब्बू पसल छानकन झोला नि आन स्याक ठुही
1: ल्याल्या मैं अब भी जाइबू रगैया झोला उद्योग में
2: रगैया झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
3: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373
4: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
5: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
6: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान चिला काँटा सबै पाइन्छ नि
7: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
4: भन्दै सबै कुरा पाउने रहेछ
8: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
8: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
11: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ। इन्द्रणी सृजनशील समाजको आयोजनामा भएको कार्यक्रममा जैविक लिंग लैंगिकता र यौनिकता लाञ्छाना तथा भेदभाव सम्बन्धी छलफल भएको छ। संस्थाका अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि राजु लामा रहनु भएको थियो। कार्यक्रममा स्वागत रामचन्द्र चौधरीले गर्नुभएको थियो। कार्यक्रममा रामेश्वर महतो जगत भण्डारीले सहजीकरण गर्नुभएको थियो। खोज खबरमा अब पालो जनावासको अझै पनि हाम्रो समाजमा लैंगिक हिंसाका कारण मानिस हिंसा सहन बाध्य छन्। आजको जनाजमा हामीले केही अल्पसंख्यक नागरिकलाई तपाईँले के कस्तो समस्या भोग्नु परेको छ भनी सोधेका छौं।
12: नमस्कार, मेरो नाम जगत राम चौधरी हो। पहिला एकदमै हिंसा गर्थे, भेदभाव गर्थे, अब त खासै त्यति छैन। अलिअलि मान्छेहरू बुझे जस्तो लाग्छ। पहिला त लेडिज हाउभाव गरेको मान्छेलाई देखेपछि आवाज पनि देख्दैछ, त्यस्तै हाउभाव गर्छ भनेर कस्तो हिंसा गर्थे, कस्तो भेदभाव गर्थे, हेप्ने चेप्ने गर्थे के। तर अब त्यस्तो छैन, अब पहिलाको भन्दा त धेरै सुध्रिएको छ। अब धनगढीमा पनि कार्यक्रम भइरहेको छ, अब हाम्रो टिकापुरमा पनि कार्यक्रम भइरहेको छ। त्यस्तो त भनेको जस्तो लाग्दैन, यस्तो कार्यक्रममा जान्छ, यस्तो गर्छ, नाच्छ, गाउँछ भनेर त्यो त आफै आफै भन्छ, हाम्रो मुखमा भन्दैन। पहिला त मुखमा पनि भनेको हो, तर अब भन्दैन त्यसरी।
13: नमस्कार, म रामचन्द्र चौधरी। मैले पनि त्यसको लिङ्गी समुदायहरूको नेतृत्व सँगसँगै अब दलित, महिला, जनजाति, असक्ता अनि दृष्टिविहीन व्यक्तिहरू सँगसँगै त्यसको लिङ्गी व्यक्तिहरूको अधिकार कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने कुरा मैले त्यसमा राख्न चाहेँ। किनकि अहिले टिकापुर नगरपालिका ले जो कार्यक्रम दिनुभएको थियो, अब हामीले कहिले 30 कार्यक्रम पनि दिनुहुन्छ, अहिले 2 दिने कार्यक्रम चलाउन दिनुभयो। यस्तै अरू प्रत्येक गाउँपालिका नगरपालिकाले छुट्याइदिँदा राम्रो हुन्थ्यो होला भने समुदायका मान्छेहरू बुझ्थ्यो, सबैले चेतन आउँथ्यो। त्यही कारणले अब यसको लागि म धेरै धेरै धन्यवाद टिकापुर नगरपालिकाले दिन चाहन्छु। साथसाथै जनताले पनि यो कुरामाथि सुनुन् र यसको आवाज हामीलाई कति प्रतिनिधित्व गराउन्।
14: नमस्कार, म समाज टिकापुरको सचिव र लैङ्गिक हिंसा सम्बन्धी हाम्रो यस कार्यक्रममा के अरे हाम्रो लैङ्गिक समानता सम्बन्धी हाम्रो स्थानीय निकायले लैङ्गिक हिंसा सम्बन्धी प्रोग्रामहरू चलाए अनि हाम्रा गाउँघरका साधु सन्तहरूलाई पनि यस सम्बन्धी प्रचार प्रसारको ज्ञान दिएर समाज र टोललाई लैङ्गिक हिंसा मुक्त बनाउन गर्नलाई सहयोग हुन्थ्यो कि अनि यस्ता कार्यक्रमहरू विगतका दिनहरूमा पनि हाम्रो यस स्थानीय निकाय टिकापुर नगरपालिकाले तेस्रो लिङ्गीका हक हितका लागि समेटेर कार्यक्रमहरू गरिदिया भए हामीलाई अझै सजिलो हुन्थ्यो।
15: नमस्कार, मेरो नाम दिपेन्द्र चौधरी हो। मेरो ठेगाना चाहिँ टिकापुर नगरपालिका वार्ड नम्बर 6 भर्तापुर हो। जस्तै महिला, पुरुष, ट्रान्सजेन्डर, बाइसेक्सुअल, गे, अन्तर्लिङ्गी, विभिन्न समाजमा भएका व्यक्तित्वहरूलाई घरेलु हिंसा, विभिन्न किसिमका हिंसाहरू पर्छ। सो त्यसकारण यो हिंसा न्यूनीकरणको निमित्त जसरी महिलाहरूले, पुरुषहरूले हक अधिकार पाइराखेका छन्, जसरी आरक्षण कोटाहरू हुन्छ, त्यसरी राज्यको उत्तरदायित्व हो, सरकारको उत्तरदायित्व हो, कर्तव्य हो, हामीले पनि पहल गर्नुपर्छ। र यसै गरी सम्पूर्ण मीडिया साथीहरूले पनि साथ दिँदाखेरि बेटर होला, ताकि हाम्रो आवाजहरू सम्बन्धित निकायमा पुग्न सकोस्, जनचेतना फैलियोस्।
16: नमस्कार, मेरो नाम रमेश चौधरी हो। समस्या त हुन्छ, मैले पनि भोगे छु यो समस्या। हामीहरूलाई भोग्दा कस्तो हुन्छ, मलाई पनि धेरैजनाले यो अलि केटी जस्तो हिच्छ, यो पनि केटा हो कि केटी हो भन्छन् गाउँ घरमा, तर मैले तिनीहरूको कुरा सुनेर पनि नसुने जस्तो गर्छु। अब हामीहरूले धेरै समस्या भोग्दै आइरहेको छौँ, तर तपाईँहरू पनि अब बुझिदिनु होला, हामीहरूलाई धेरै सहयोग पनि गर्नु होला, अनि हाम्रो भावना बुझिदिनु होला, किनकि भावना बुझेपछि हामीलाई पनि खुसी लाग्छ, जिउनलाई पनि सजिलो हुन्छ।
11: यस्तै जनावसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। पूर्व भन्दा पश्चिममा मनसुनी वायुको प्रभाव बढ़ी, केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन नागरिकलाई मौसमविदको आग्रह। टीकापुर नगरपालिका वडा नम्बर 8 बाढ़ीजन्य विपत्तिको जोखिममा मौसम अनुसारको खेती प्रणालीका लागि किसानलाई पूर्व तयारी गराउनु पर्ने माग। टीकापुरको स्वर्गधारी टोल विकास संस्थाद्वारा सरसफाई, विभिन्न विषयमा छलफल गर्दै कृषि स्नातकको अनुसन्धान अभ्यास तथा सेमिनार गोष्ठी टीकापुरमा सम्पन्न। र कैलाशेश्वर शिव मन्दिरको शिलान्यास। हवस् त, हालैलाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत पनि बिदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
17: भ्रष्टाचार करो या मनन खुल्के विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
18: अबुई सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
19: नात्यौ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
18: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
19: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरानी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
17: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
20: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
17: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई
0: आवश्यक जानकारी लिन सकिन्छ।
21: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
22: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

श्रोतावृन्द नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएम को प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 21 गते आइतबार, तदनुसार जुलाई 5 तारीख सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूका लागि शुरू गरेको काम विषयमा नसोच्नुहोला, सानो मेहनतले पनि राम्रो परिणाम ल्याउन सक्छ। वृषराशि हुनेहरूको लागि घरको काममा समय बित्न सक्छ, परिवारसँग बसेर गरेको सामान्य कुराकानीले मन रमाउनेछ। मिथुन राशि हुनेहरूको लागि नयाँ जानकारीले तपाईंलाई सही निर्णय गर्न सजिलो बनाउनेछ, कसैसँग भएको भेटले भविष्यमा काम लाग्ने चिन्जान बन्न सक्छ। कर्कट राशि हुनेहरूको लागि खर्च गर्नु अघि एक पटक सोच्नु राम्रो हुनेछ, सानो बचतले पनि पछि काम ठूलो गर्न सक्छ। सिंह राशि हुनेहरूको लागि आफ्नो निर्णयमा विश्वास राख्नुहोला, अरूको कुरा सुन्नु राम्रो भए पनि अन्तिम निर्णय आफ्नो हुनेछ। कन्या राशि हुनेहरूको लागि धेरै सोचेर मनलाई थकाउनु आवश्यक छैन, एउटा काम पूरा गर्दै अघि बढ्नुभयो भने दिन सहज हुनेछ। तुला राशि हुनेहरूको लागि साथीभाइसँग भेटघाट हुन सक्छ, सामान्य कुराले पनि मन खुशी बनाउन सक्छ। वृश्चिक राशि हुनेहरूको लागि काममा तपाईँको लगन देखिएको छ, जिम्मेवारी पूरा गर्दा अरूको विश्वास पनि बढ्नेछ। धनुराशि हुनेहरूको लागि नयाँ कुरा सिक्ने मन बढ्नेछ, पढ़ाई तालिम वा ज्ञानमा सम्बन्धित काममा समय दिनुभयो भने राम्रो अनुभव मिल्नेछ। मकर राशि हुनेहरूको लागि पुरानो योजना फेरि अगाडि बढ़ाउने समय आएको छ, धेरै ढिला नगरी आवश्यक काम शुरू गर्नु राम्रो हुनेछ। कुम्भ राशि हुनेहरूको लागि मिलेर गरेको काम सजिलै पूरा हुन सक्छ, आफ्नो कुरा स्पष्ट रूपमा राख्नुहोला। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आफ्नो रुचिको काममा समय दिन सकिनेछ, मनमा आएको नयाँ सोचलाई रोक्नुहोस् भने अवस्था त्यस्तै राम्रो देखिँदैन, त्यसलाई विस्तारै अगाडि बढ़ाउनुहोला। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल, राशिफलमा जुनसुकै कुरा भनिएको पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईका हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-561-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला, त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

स्वदेशनपछि अब सुनौ आज टीकापुर र आसपासका क्षेत्रमा हुने सार्वजनिक कार्यक्रमहरू के छन् त। आज टीकापुर नगरपालिका वडा नम्बर एकको सार्वजनिक सुनवाई रहेको छ। समय अहिले बिहान 8 बजेबाट, स्थान टीकापुर नगरपालिका वडा नम्बर एकको सिटी हल। अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। 7:30 बजे हाम्रो वन, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1:40 बजे नेपाली थारू मेक्स गीतहरू, 3 बजे देउडा चौतारी, 3:30 बजे लोकदोहोरी गीतहरू, 4 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रथम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू अछाम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
6: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।

0: तथा उपचार सेवा सँग तालिम पाइल स्वास्थ्य कर्मी से क्षयरोग तथा कुष्ठरोग सम्बन्धी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, गोलचोक लगह, टिकापुर कैलाली। फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
1: उही सबै पेपर उर्क सकिया हो?
2: अँ, सकियो।
1: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी?
2: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकम का अफिस जाइबर ब्लक गरी भर आयौ।
1: उही बैंकमी?
2: बैंकमी?
1: अँ,
2: ता केही अद्दु पड्यो भ?
1: त्यो त अद्दु पडन्छ भ। आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पडन्छ। रे आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ,
2: सतर्क रहौ, ठगी बठेई बचौ।
3: सिद्धार्थ बैंक पठेई जनहितमै जारी सन्देश।
4: सिद्धार्थ बैंक, सम्बन्ध सधैं भरिलाई।
5: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmcticapur@gmail.com।

0: पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
2: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो वनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। हाम्रो वन हरेक आइतबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। कार्यक्रम हाम्रो वनमा सामुदायिक वनका गतिविधि, वन विकास, वन संरक्षणका प्रयास र असल अभ्यासहरू समेट्ने गरेका छौं। आजको कार्यक्रममा जानकी गाउँपालिका ओडा नम्बर 9 स्थित चेतना सामुदायिक वनका गतिविधि र अवस्थाको बारेमा जानकारी दिँदैछौ। आजको कार्यक्रममा चेतना सामुदायिक वनका गतिविधि, वन उपभोक्ता समूहका अध्यक्ष जनक सोडारीसँग गरिएको कुराकानी र वनले गरेका गतिविधि सम्बन्धी तयार गरिएको रिपोर्ट प्रस्तुत गर्दैछौं। कार्यक्रमकै शुरूमा अध्यक्षको कुराकानी जोड्दैछौ। 2052 सालमा स्थापना भएको सामुदायिक वनमा अहिले 250 जना उपभोक्ता रहेका छन्। चेतना सामुदायिक वनले वन पैदावारसँगै सामाजिक विकासको क्षेत्रमा पनि थुप्रै काम गरिरहेको छ। आजको कार्यक्रममा यसै विषयमा चेतना सामुदायिक वनका अध्यक्ष जनक सोडारीसँग गरिएको कुराकानी जोड्दैछौ।
1: यो हाम्रो अहिले यो कटानी यो गरेको त्यसो चोटि हो। अनि पहिला 2 वर्ष हामीले काम पनि गर्न पाएनौँ। अब त्यहाँ हामीले अब तारबार घेराहरू अनि पारी प्रतीक्षालय अनि एकदम निम्न वर्गका गाउँका जसको एक जग्गा पनि छैन त्यसलाई अब केही सहयोग बापत हामीले पनि त्यो काम पनि गरेका छौँ। अनि अब सानो यो स्कुल हाम्रो विन्ध्यवासिनी स्कुल छ अनि त्यहाँ पनि अब साना बालबालिकाहरू पढ्छन् जो एकदम निम्न एकदम गरिबी निवार भन्नाले एक कट्ठा जोता नभएका मान्छे पनि छन् यतातिर। अब उहाँहरूलाई स्कुललाई पनि अब हामीले चेतना सामुदायिक वनबाट नै हेरेका छौँ। अनि गत वर्ष पनि हामीले लगभग 60-70 हजारसम्मको हामीले सामान जस्तै खेलौना, कापी, कलम अनि ड्रेस, झोला त्यस्तै सामग्रीहरू किनिदिएका थियौँ भने यो वर्ष पनि स्कुललाई हामीले लेख्ने कापीहरू अनि केही सामान त्यहाँभित्र यो बच्चाहरूलाई खाना बनाउन केही सामग्रीहरू जरुरत परेको बेला अहिले उहाँहरूलाई टोप भयो अनि बर्तनहरू लगभग हामीले 30-32 हजारको एकचोटि पनि गरेका छौँ स्कुललाई। अनि अब कोही मान्छे यस्तो अब कुनै गरिबी निवारणमा पनि यो उपभोक्तामा जसको केही छैन जसै अब एउटा हाम्रो तर्कविकको पनि खुट्टो भाँचेको थियो अब उसलाई पनि अब प्यारालाइसिस भएर पनि उसको मानसिक अवस्था एकदम कमजोर भएका बेला उसलाई पनि हामीले 20 हजार रुपियाँ जति सहयोग गरेका थियौँ। अनि अर्को एउटा यहाँनिर बुद्धि दाहालको छोरा पनि त्यस्तै ऊ छ हामीसँग अहिले पैसा नभएको बेला उसलाई पनि हामीले कार्य समितिको आम भेलाबाट 30 हजार रुपियाँ दिने भन्ने निर्णय गरिसकेका छौँ। तर अहिले हामीले कार्यवश दिन सकेका छैनौँ। अब हाम्रो केही अब यो ट्याङ्कर प्रक्रिया अगाडि बढिरहेको छ अनि त्यसपछि त्यो पैसा उभयो भने हामी उसलाई पनि सहयोग गर्नेछौँ भन्ने। त्यस्तै अब बिरुवाहरू पनि अब योचोटि हामीसँग सिसमहरू एकदम कम भएका कारणले यो असार मसान्तसम्म हामीले सिसम रोप्ने भन्ने ऊ पनि गरिसकेका छौँ। अब समस्या जङ्गलको यस्तो हो, अब आगलागी हुन्छ, आगलागीबाट पुरै गाउँका मान्छे गएर अब त्यो जेठ वैशाखतिर त एकदम योचोटि हामीलाई 3 चोटि आगो लाग्यो अनि निमाउँदा त्यो अब ऊ भए छैन। अब हामीसँग दमकलको पनि अब ऊ भयो भने अनि केही हामीलाई राहत हुन्छ कि भन्ने कुरा सोचिरहेछौ।
2: सामाजिक विकासतर्फ यहाँहरूले थुप्रै कामहरू गर्नुभएको छ, यसमा चाहिँ के छ, नगदै दिनुहुन्छ या
1: होइन? हाम्रो कस्तो भन्दा चाहिँ हामीले अब कार्य समितिले निर्णय गरेर पैसाको लागि अब हस्पिटल बाहिर जानु पर्यो भनेपछि त कार्य समितिको निर्णय गरेर नै हामीले निर्णय गरेर चेक उसकै नाममा दिन्छौँ। अनि कुनै कुनै सामग्रीहरू किनेर अनि निर्णय गरेर अनि कुनै सामग्री किनेर पनि दिने काम गरेका छौँ।
2: जस्तो बाटोघाटोतिर पनि काम गर्नुभएको छ?
1: बाटोघाटो अनि अब अहिले यस्तो सामुदायिक वनबाट त हामीले बाटोमा त अलिकता यहाँभन्दा पहिला पनि यो हाम्रो भित्रपट्टिको बाटोहरू ग्राभिल सबै गरिसकेका छौँ सामुदायिकै पैसाबाट। अनि हामीले लगभग 9 एउटा लाइट पनि हामीहरू यहाँभन्दा पहिला हामीले सामुदायिक वनबाट हालिसकेका छौँ। अनि त्यसको हामीले 3 टेन्डर गर्नुपर्छ, जस्तो 1, 2, 3 ऊ भयो भने जसले अलिक कममा हाल्न सक्यो त्यसको मूल्य चाहिँ 1,25,000 परेको थियो। हामीले गाउँघरमा 9 जति हामीले अहिलेसम्म त्यो लाइट अनि हालिसकेका छौँ।
2: यी त भए सामाजिक विकासतर्फका कामहरू, वन पैदावारतिर पनि बिक्री वितरणहरू गर्नुहुन्छ होला वन पैदावारहरू, त्यो चाहिँ कसरी गर्नुहुन्छ?
1: अब यो यस्तो हो, अब मेरो कार्यकालमा अहिलेसम्म हामीले यो अहिले जो टेन्डर भइरहेछ यो नजोडेर यहाँभन्दा पहिला हामीले 2 टेन्डर गर्यौँ। हामीसँग 3 चौकीदारहरू छन् अनि एउटा कार्यालय सचिव छ। अब हाम्रो ठुलो यस्तो भन्नाले छत्युन त्यहाँभन्दा ठुलो कैलाश्वर हाम्रो एउटा सानो सामुदायिक बल हो, हाम्रो आय स्रोत पनि सानै आउँछ। अनि त्यही हो, अब 3 चौकीदारको यताउता गर्यो भने चाहिँ अब गत वर्षबाट त सरकारलाई पनि हामीले 25% या गाउँपालिकालाई 15% जति छुटिने काम गरेका छौँ। अनि त्यो कारणले पनि हाम्रो अब टेन्डरको प्रक्रिया अगाडि बढिरहेको छ। होइन,
2: यी त भए सामाजिक विकासतर्फका कुराहरू। सामुदायिक वनले चाहिँ वन पैदावारहरू पनि बिक्री वितरण गर्छ होला, यहाँहरूले त्यो वन पैदावारहरू चाहिँ कसरी बिक्री वितरण गरिराख्नु भएको छ त?
1: पहिले चाहिँ हाम्रो सबभन्दा पहिला त उपभोक्ता 2052 हाम्रो उपभोक्ताहरूले चेतना सामुदायिक वनमा निरन्तर कहिले पोल हाल्नेदेखि लिएर यता तारबार घेरा गर्नेदेखि लिएर निरन्तरको नगएको समयमा खाडा लगाएर पनि हामीले उपभोक्ताले पहिला पैसा लिने गरेका थियौँ। उपभोक्ताको खाडा के जस्तै नगएपछि उसले पैसा तिर्नुपर्ने, अनि तैपनि हामीले त्यस पहिला कस्तो थियो भने चाहिँ घाँस दाउरा र खर काट्दाखेरि 50 रुपियाँ या 100 रुपियाँ, खर काट्दाखेरि 100 रुपियाँ अनि घाँस काट्दाखेरि 50 रुपियाँ थियो। अनि म अध्यक्ष भइसकेपछि यो हाम्रो सामुदायिक वन हो अनि एउटा उपभोक्ताले यतिको शुल्क नपाउँदासम्म त के उपभोक्तालाई अलिकता स्वागत गराइदिनको लागि हामीले त्यो 50 रुपियाँ पनि हटाएका छौँ।
2: अनि राहतको
1: लागि अनि जंगलमा खर काटेको 100 रुपियाँ पुर्जी थियो त्यो पनि हामीले हटाएका छौँ। अनि कहिले कहिले कस्तो हुन्छ, अब एकदम गरिबी निवारण एकदम तल्लो स्तरको मान्छेलाई कहिले कहीँ बल्ला बल्ली चाहिन्छ, अनि त्यहाँमा पनि हामीले राहत दिने काम गरेका छौँ, निशुल्कै दिने काम गरेका छौँ बल्ला बल्ली। त
2: जस्तो गोलियाहरू पनि काठहरू पनि बिक्री वितरण,
1: अब काठ यसरी अब बिक्री वितरण कहिले काहीँ त्यसरी हामीले बिक्री वितरण गरेका त छैनौ। कहिले काहीँ इमर्जेन्सी अब कसलाई यस्तो घर लाउने बेला अपुग भएको बेला काहीँ सुको ढला पडा छ भनेपछि चाहिँ निशुल्क यहाँमा बिल काटेर, अब यो त अहिले त त्यस्तो काट्न मिल्दैन, अब ढलेको बर्खामा यस्तो ढल्यो भने उपभोक्तालाई चाहिँ यहाँ बिल काटेर दिने गरेका थियौँ।
2: त्यो कस्तो अनुगमन गर्नुहुन्छ कि निवेदनको आधारमा हो?
1: अनुगमन गरेर हाम्रो त्यहाँ घरमा उसलाई जरुरत छ कि नै, उसको घर लाउला छ कि नै, उसलाई काठको जरुरत छ कि नै पहिला अनुगमन गरेर त्यसपछि मात्र उसलाई काठ काटेर दिने गरेका थियौँ पहिला एउटा गोलिया घर लाउने बेला।
2: अहिले पनि दिइराख्नु
1: अहिले अहिले बन्द छ, अहिले दिया छैन।
2: जुन उपभोक्तालाई आवश्यकता पर्यो उहाँ चाहिँ निवेदन दिनुहुन्छ या मौखिक रूपमा?
1: नै निवेदन दिनुहुन्छ,
2: निवेदन दिनुहुन्छ,
1: निवेदन दिनुहुन्छ,
2: त्यसपछि
1: अनुगमन गरेर त्यसपछि उसलाई काठ चाहिएको हो कि नै भनेर।
2: अनि अन्य काठहरू चाहिँ बिक्री वितरण हुन्छ? दाउराहरू,
1: दाउरा भन्नाले अब उपभोक्तालाई दाउरा चाहिँ हामीले निशुल्क, जस्तै हामीलाई अहिले 1,250 कटानी पर्छ भने हामीले निशुल्क त्यहाँमा पनि फेरि प्रदेश सरकारलाई हामीले त्यहाँबाट कर तिर्नुपर्छ। 2000 हामीले उपभोक्तालाई नै दाउरा जो टेन्डरमा नचढाएर उपभोक्तालाई नै दिने गरेका छौँ।
2: थोरै मैले यहाँले चाहिँ पालिका प्रदेशमा पनि पैसा बुझाउनु पर्छ भन्ने कुरा गर्नुभयो, त्यो चाहिँ के छ, अहिले पनि बुझाइराख्नु भएको छ कि के छ?
1: यो योभन्दा पहिला थियो न, अनि गत वर्ष चाहिँ प्रदेशलाई आय स्रोतको 15% प्रदेशलाई अनि गाउँपालिकालाई हाम्रो यहाँको स्थानीयलाई 10% गरेर टोटल 25% कार्डको आय स्रोतको दिनुपर्छ हामीले
2: प्रत्येक वर्ष
1: आय स्रोतको।
2: अनि हाम्रो सामुदायिक वनको आय स्रोत चाहिँ के छ त, मुख्य आमदानी के हो?
1: अब त्यही काठ दाउरा जो वर्षमा अब म बसेको अहिले 5 यो लागेर हाम्रो तेस्रो चोटिमा 2 हामीले कटानी पनि गरेनौँ केही कारणवश, अनि यो अब त्यसो चोटि हुँदैछ। अब त्यो अवस्था हुन्छ भने चाहिँ काठ काट्यो भनेपछि अब त्यो टेन्डर प्रक्रियामा जान्छ, उपभोक्तालाई पनि दिनुपर्छ, आपूर्तिलाई छुटाउनुपर्छ। धेरै हाम्रो छैन, 1950 हाम्रो साल हो अनि 705 हाम्रो खै छ, अनि बस्ना र ऊ हामीसँग केही छैन, हामीले यो वर्ष त त्यो पनि काट्यौँ न। छँदै छैन ढलपड
2: जस्तो यो कटानी भयो भने कसरी निवेदनहरू संकलन गर्नुहुन्छ सूचना कसरी दिनुहुन्छ उपभोक्ताहरूलाई
1: जस्तै एउटा कस्तो अहिले पहिला हाम्रो अब सबै सामुदायिक वनमा 180 दरले काट्ने गरेका थियौँ हाम्रो यो कार्य समितिले नै उ गर्थ्यो अब अहिले कस्तो नियम आएछ भनेपछि नेपाल सरकारले 150 काट्नुपर्छ अब भन्ने कुरा अहिले आइरहेको छ हामीलाई पत्र पनि आइसकेको छ अब आउँदो वर्षदेखि हामीले काट्दाखेरि 150 काट्नुपर्छ त्यहाँबाट कस्तो हुन्छ पाइलिङ लोडिङ कटानी ध्वनी किनभने हाम्रो अलिकता दुईटा तिनवटा नदी पारी पनि हामीले काट काटेर ल्याउनुपर्छ अलिकता ध्वनी महँगो परेको हुनाले 150 180 हामी काट काट्थ्यौँ पहिला अब 150 काट्नुपर्ने भन्ने एउटा निवेदन आइसकेको छ हामीलाई उहाँबाट
2: अनि तपाईँ चाहिँ यसरी काम गरिरहँदा सामुदायिक वनको अध्यक्ष भएर के चुनौती अवसर के देख्नु भएको छ
1: त्यस्तो खासै त मलाई केही लागेन अब त्यही हो गाउँको गाउँ विकास सबभन्दा पहिला अब त्यहाँमा कस्तो हुन्छ भनेपछि पैसा आय स्रोत आएको पनि अब 40% सामाजिक विकासमा खर्च गर्नुपर्छ 35% गर्मी निवारणमा खर्च गर्नुपर्छ र 25% वन विकासमा खर्च गर्नुपर्छ अब त्यस्तो अब हामीले पनि अब मेरो पालामा पनि अब ठुलो त्यो कार्ड चाहिँ त्यस्तो ठुलो पैसा आय स्रोत पनि आएको छैन अब आयो भने अब हामीले सामाजिक विकासमै नै बढी अलिकता बढी मान्यता दिएका छौँ अझ कुनै कुनै हाम्रा 9 लाइट त पहिला हालिसकेका छौँ तैपनि 8-9 लाइट हामीले हाल्न सक्यौँ भने हामीले गत वर्ष पनि 3 लाख रुपियाँ हामीले यो पटासेको ग्रामीण विद्युतमा पनि 3 लाख रुपियाँ हालेका छौँ सामुदायिकबाट अनि त्यस्तै अब यस्ता कामहरू गर्ने त्यस्तै भइरहेछ
2: काम गर्ने दौरानमा कस्तो खालको समस्याहरू
1: समस्या त्यस्तो केही छैन अब त्यो गाउँघरकै हाम्रो गाउँघरकै मान्छे काम गर्छन् त्यस्तो बाहिरको मान्छे आएर ठेकादारलाई यस्तो ऊ गर्ने भन्ने केही छैन
2: चोरी सिकारीको अवस्था के
1: चोरी सिकारीमा पनि बिचमा 1-2 यो पारी यो बर्दियाको नाउ आएर एकचोटि लिएको हो भन्ने कुरा छ अनि अहिले खासै त्यस्तो चोरी सोरी त्यस्तो केही भएको छैन तारबार हामीले फेरिसकेका छौँ सबै ठाउँ अनि त्यस्तो ऊ भएर बिहामा चौकीदारहरू हेरेर आउँछन् त्यस्तो केही छैन
2: अब यो सामुदायिक वनभित्र यहाँले अघि सिसम चाहिँ कम छ भन्नुभएको थियो कुन कुन जातको रुखहरू पाउँछ
1: हाम्रो यतातिर कुसुम भयो अनि साल भयो सिसम भयो अनि खैर छ अनि हल्दु फल्दु जामुन त्यस्तो छ यो कस्तो भने चाहिँ हाम्रो अब बाहिरको कस्तो नियम छ भने चाहिँ पटका बनाएर बेच्छन् हाम्रो जस्तै मान्छे बित्यो भने हामीले गाउँकै मान्छे गएर ढला सिसम जो ढला छ नि मान्छेको मलामीमा त्यो दिँदाखेरि त्यो जलाउन काट दौरा हामीले निशुल्कै गरेका छौँ त्यो पनि
2: जीव जन्तु यहाँ होइन यहाँ अब जङ्गली जनावरहरू संरक्षणको लागि यहाँका जडीबुटीहरू संरक्षणको लागि पनि केही काम गरिराख्नु भएको छ
1: जडीबुटी त खासै हामीले यतातिर लगाएका त छैनौ अब जङ्गली जनावरको कुरा हो भने हाम्रो एउटा यो कटासेबाट हाइड्रोपावर हुँदै पानी बगिरहेको छ कहिलेकाहीँ बँदेलहरू भयो अनि कहिलेकाहीँ चितलहरू अनि यहाँ बगेको समयमा गाउँको मान्छेले अब सिधै अब मलाई नै फोन गर्छन् यस्तो बगेर आएको छ अनि त्यसलाई उद्धार गरेर अस्ति नै भर्खरै हाम्रो यहीँ कटासेमा चितल उद्धार गऱ्यौँ यहीँनिरै अनि उसलाई बन्दको उसलाई फोन गरेर पुलिस अमरावती प्रहरी चौकीलाई फोन गरेर अनि उसलाई इन्जेक्सन लगाएर जङ्गलमा छोडिदिएर अलिक घाइते थियो तार लागेको थियो अनि त्यसलाई तारले अलिकता काटेको थियो यतातिर अनि त्यसलाई मलमसलम लगाएर त्यसरी उद्धार गर्ने चाहिँ काम गरिरहेका छौँ त्यस्तो केही छैन
2: फेरि पनि म सामाजिक विकासतर्फ नै फर्किन चाहन्छु जस्तो यहाँहरूले यति काम गरिरहँदा उपभोक्ताको हितको लागि उपभोक्ताहरूको आय आर्जनमा वृद्धि गर्नको लागि त्यस्तो केही कार्यक्रम गर्नुभएको छ
1: अब एउटा बिचमा कस्तो भयो भने चाहिँ हामीले एउटा कार्यक्रम त हामीले जस्तै अब हुन्छ नि अब कहिलेकाहीँ बाहिर हामीलाई जानुपर्छ समूहको मान्छेलाई हामीले मेरो नाम फलानु भन्ने मान्छे पनि अलिकता उपभोक्तामा अलिकता नदेखिएको अब मैले पनि त्यति बेला लगभग 10 दिनले तालिम बनाएर अनि त्यस्तो कार्य समितिलाई मेरो नाम यो यसरी गर्नुपर्छ यो काम भन्ने मैले 10 दिनले तालिम दिएको थिएँ यो उपभोक्ताहरूलाई बाहिरबाट मान्छे बोलाएर अब खासै त्यस्तै गरिरहेको छु अहिले यो वर्ष चाहिँ गरिरहेको छु तर पहिला भन्दा केही कार्य समितिकाहरू अहिले चाहिँ बोल्छन् त्यस्तो
2: जस्तो अब आयोजनमा चाहिँ वृद्धि गर्ने सहयोग गर्ने उद्देश्यले जस्तो बाख्राका पाठाहरू वितरण गर्ने त्यस्ता त्यस्ता कार्यक्रमहरू गर्नुभएको छ कि
1: होइन? यहाँभन्दा पहिला पनि बाख्रा यहाँ कस्तो हुन्छ त्योभन्दा पनि हामीले के गर्यो, मैले अघि नै तपाईँहरूलाई कुरा गरेँ, यहाँभन्दा पहिला हामीले बाख्रा बुङ्गुर चाहिँ दिने गरेका थियौँ सामुदायिक वनबाट। अब उनीहरूले एक दुई महिनाभित्र उपभोक्ताले त्यो ठुलो भएर ब्याउने भएर बेचिदिन्छन्, ऊ गरिदिन्छन्, त्योले त्यस्तो ऊ नदेखिएर अनि त्यसपछि उहाँहरूकै नै जो एकदम गरिबी तल्लो स्तरको मान्छे छ त्यो उहाँहरूकै छोराछोरी अहिले यहाँ पढ्छन्। हामीले मैले अघि नै भनिसकेँ त्यो नदिएर उहाँकै छोराछोरीलाई ड्रेस भयो, कापी, कलम, जुत्ता अनि खेलौनाहरू मैले अघि नै भने यस्तो चिज हामीले अहिले त्योमा लगानी गर्ने चिज हामीले स्कुललाई अहिले लगानी गरिरहेको छ गरिबी निवारणमा।
2: कतिजना चौकीदार छन् यहाँ?
1: यहाँ तिनजना चौकीदार, एकजना कार्यालय,
2: अनि कर्मचारी व्यवस्थापनमा केही समस्या छ कि सजिलै व्यवस्थापन भइराखेको छ?
1: त्यस्तो केही छैन, कर्मचारीमा त्यस्तो ऊ केही भएको छैन। अब हाम्रो कस्तो भयो भने चाहिँ अब यतातिर बजदुर जाँदाखेरि पनि यतातिर एउटा जङ्गल पर्छ भने जङ्गलको ओल्तिरपट्टि एउटा जङ्गल पर्छ, फेरि एउटा यहाँ जमारा नदी आयो, नदीको पारिपट्टि छ, फेरि त्यहाँ पछि एउटा नदी आउँछ, त्यहाँभन्दा पारी छ, दुई दुई नदी तिन तिन नदी भएका कारणले संरक्षण एकजनाले भ्याउँदैन भनेर त्यस्तो समस्या कार्य चौकीदारको समस्या त त्यस्तो केही छैन, तर तिनजना चाहिँ हुनै पर्छ भन्ने कुरा मेरो सिद्धान्त।
2: हुन्छ, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: सामुदायिक वन विकासका लागि वनका अन्य पदाधिकारीहरू पनि आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन्। सामुदायिक वनका उपाध्यक्ष दान बहादुर रावल,
3: हामी चेतना समुदायमा हाम्रो कार्य समितिमा जब थुप्रै हामी 17 जना छौँ। यो टिमले हामीले टिम भनेको एउटा अध्यक्षको मार्फतमा हुन्छ, अध्यक्षले र कार्य समिति बसेर बैठकमा हामीले निर्णय गर्छौँ, त्यो निर्णय अनुसारमा हामीले काम गर्छौँ। जो दिनमा अध्यक्ष नभएको दिनमा हामी उपाध्यक्ष हो, मैले पनि कुनै कामहरू गर्नु है यसो गर्नुपर्छ भन्ने गर्छौँ। त्यसपछि गरेको कामलाई अध्यक्षजीलाई सोधेर पनि अध्यक्षले ठिक छ भन्नुहुन्छ भने चाहिँ हामीले त्योभन्दा माथि अरू काम गर्छौँ। र अहिलेसम्म हाम्रो जितना समुदायमा जे होस् राम्रै चलिरहेको छ, उपभोक्ताले समयमा काठ दाउरा घाँसपात पाइराखेका छन्। पहिलोको भन्दा पहिलोको कार्य समितिले सायद राम्रै काम गरेको देख्छु मैले।
2: यसरी काम गरिरहँदा चाहिँ हरेक कुरा चाहिँ निर्णय गरेर गर्नुहुन्छ कि यहाँहरूको छलफल मौखिक छलफलले नै?
3: हामीहरू कार्य समितिको बैठक बस्छ, कार्यकर्ताको बैठकमा निर्णय हुन्छ, निर्णय अनुसार त्यसपछि हामीहरू काम गर्छौँ। बिना निर्णयमा हामीले अहिलेसम्म कुनै काम पनि गर्दैनौँ, उपभोक्तालाई काट दिन्छु न कसैलाई सहयोग गर्छौँ। तर सबभन्दा पहिला हाम्रो निर्णय हुन्छ, सानो काम छ भने कार्य समितिको बैठकको निर्णय हुन्छ, ठुलो काम गर्नुहुन्छ भने हामीले गर्दा आम जनतालाई भेलामा कार्य उपभोक्तालाई बोलाएर पनि त्यसमा बसेर पनि हामी निर्णय गर्छौँ।
2: जस्तो यहाँले चाहिँ कार्य समितिमा 16-17 जना छौँ भन्ने कुरा गर्नुभयो, महिला सहभागिताको कुरा के छ?
3: महिला हाम्रो कति 9 जनी महिला छन्, बाँकी हामी पुरुष छौँ, बराबर लगभग 1-2 को फर्क मात्र छ हाम्रो, बराबर
1: महिला
3: बढी छ नि हाम्रो।
2: सहभागिताको कुरा रह्यो होइन, 9 जना, अनि पदाधिकारीमा पनि होला नि, अब सचिव कोषाध्यक्ष
3: कोषाध्यक्ष पनि महिला छ, पर्व सचिव पनि महिला छ, यसमा खालि जेसमा उपाध्यक्षमा हामी जे म र अध्यक्ष जेसमा अरू महिलै छन्।
2: केही समस्या छ सामुदायिक वनको समितिमा बसेर काम गर्न?
3: अहिलेसम्म त्यस्तो समस्या त केही देखिएको छैन, लगभग सँगसँगै हामीले मनाउँदा 5-6 वर्ष भयो यो चेतना समुदायको उपाध्यक्षपदमा बसेको म, सायद त्यति अहिलेसम्म त्यस्तो देखिएको छैन। राम्रै छ, राम्रोसित चलिरहेको समुदाय, सायद हामीले अरू ठाउँको भन्दा पनि हामीले आफ्नो ठाउँको आफ्नो समुदायलाई र आफ्नो उपभोक्तालाई खुस गर्ने काम गर्नुपर्छ। जो उपभोक्ताले उपभोक्ताको लागि नै, जनताको लागि नै, उपभोक्ताको लागि नै यो समुदाय बन्द बनाएको, यो समुदायको लाभ उपभोक्ताले लिन नपायो भने चाहिँ के को समुदाय बनाउने? तर यो अहिलेसम्म हाम्रो राम्रै चलिरहेछ। गडाखी चेतना समुदायका उपभोक्ताहरूलाई कुनै पछि चिजको समस्या परेमा, तपाईँलाई दाउरा काठ घाँस काठमा त्यो सबैले दुखी दिनु परेको बेलामा यो चेतना समुदाय को कार्य समितिलाई सम्झिनुहोला, अझ पनि हामी सेवा गर्नेछौँ, अझ सेवा गर्ने मौका तपाईँले दिनुहुन्छ भन्ने आशा राखेका छौँ।
0: सामुदायिक वनले शैक्षिक सामग्री, किताब, कापी, ड्रेस लगायतको सामग्री खरिद गर्नमा सहयोग गरेकोले आफ्नो बच्चालाई पठन पाठनमा सहयोग पुगेको गीता विक बताउनुहुन्छ।
4: कापी, किताब, अब झोला, ड्रेस मिलेको छ, सहयोग गरेको छ, मिलेको छ हामीलाई, अब त्यो सहयोग मिलेको छ भने तिर्नु दिन चाहिँ समस्या थियो, अब मिलेकै छ, अब चलेकै छ भने समस्या भएको छैन, अब चलाएको छ। बच्चाहरू पढेरै छन्, अब मात्रै डेरेछ कि त अब सब मिलेको छ। खुसी छ, सामान पाइसक्यो भने स्कुल गइरह्यो हामी बच्चाहरू। वर्ष अहिले कति भयो होला, 6-7 वर्ष, त्यसरी 5-6 वर्ष भयो होला। बच्चा त एकमा छ, एउटा अहिले 7 वर्षकी छोरी, 6 वर्षको छोरो छ, दुइटै पढ्छ। दुइटैलाई सहयोग त मिलेको छ, अब पढ्न अब आफू पनि त्यसो गर्नु पढाइसक्यो न, अब त्यसै पढाउनु सकिएन, अब त्यहीमा हालेको छ, स्कुलमै पठाएको छ।
0: मानबहादुर विक पनि आफ्नो आर्थिक स्थिति कमजोर भएको अवस्थामा सामुदायिक वनले सहयोग गरेकोले खुसी व्यक्त गर्नुहुन्छ।
5: हामीलाई ड्रेस मिलेको छ, कापी कलमहरू मिलेका छन्, अरू त्यो सबै सामान त सबै पुगेको छ, कापी कलम ड्रेस पढाइ लेखाइ पुगेको छ। अब घरबाट किन्नु पर्यो, सामुदायिक वनले दिएको हो यो सबै ड्रेस ड्रेस, हाम्रा बच्चाहरूलाई सबै झोला भयो, कापी कलम सबै यिनले अहिलेसम्म किन्नु पर्यो।
0: विन्ध्यवासिनी आधारभूत विद्यालयका शिक्षक सरस्वती सोडारीले पनि सामुदायिक वनले विद्यालयलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गरेपछि शिक्षण सिकाई क्रियाकलाप सञ्चालनमा सजिलो भएको बताउनुहुन्छ।
6: हाम्रो चेतना सामुदायिक वनले हाम्रो विन्ध्यवासिनी आधारभूत विद्यालयलाई गत वर्ष भन्दा पनि 2-3 वर्ष अगाडि 70,000 बराबरको सामान, पोसाकदेखि लिएर झोला, कपी, ड्रेस अनि शैक्षिक सामग्रीहरू पनि उपलब्ध गराइदिनु भएको थियो। त्यो उपलब्ध गराउँदाखेरि हामीलाई पनि पठन पाठनमा धेरै सजिलो पनि भयो, अनि बच्चाहरूले पनि एकदम आकर्षण भएर पढाइमा ध्यान दिने, खेल सामग्री पाउँदाखेरि झनै खुसी भएर प्रभावित भए, अनि पोहोर साल पनि कपी पेन्सिल दिनुभयो, हर वर्ष दिनुहुन्छ। अनि यो पनि अस्ति लगभग हामीलाई 10-12 दर्जन कपी पेन्सिल अनि ग्यास चुलो भाँडाकुँडा उहाँलाई खाजा पकाउनको लागि हामीलाई एकदम सजिलो गरिदियो। त्यहाँदेखि अनि हामीले खाजा पकाउन पनि सुरु गर्यौँ। पहिला हामीले अलि आफ्नै घरबाट ल्याउँथ्यौँ बच्चाहरू, होइन, पालिकाले हामीलाई भाँडाकुँडा नदिएको हुँदाखेरि हामीले अब उनीहरूलाई म्यानेजमेन्ट गरेर आफ्नै खाजाबाट उपलब्ध गराइदिन्थ्यौँ। अनि अहिले चाहिँ अब ग्यास चुलो अनि भाँडाकुँडा सब दिँदाखेरि हामीले लगभग 1-2 वर्ष जति भयो खाजा नै पकाएर खुवाउँछौँ। बच्चाहरू धेरै खुसी पनि भएका छन्, अनि हामी पनि खुसी छौँ, किनकि हाम्रा बच्चाले त्यसरी विद्यालयमा नै खाना पाउँदाखेरि बच्चाहरू प्रतिको जागरूक अनि हाम्रो प्रतिको मेहनत पनि धेरै राम्रो देखिएको छ। अभिभावकहरू पनि सबै खुसी भएका छन्। यसरी अब उनीहरूले कपी पेन्सिल लगभग 5-6 वर्ष भइगयो, किन्नु परेको छैन, ड्रेस किन्नु परेको छैन, झोला किन्नु परेको छैन, बच्चा सहित अभिभावक पनि धेरै खुसी भएको छ। शैक्षिक क्रियाकलापमा पनि सहयोग पुगेको छ। हामीले जति बेला सहयोग माग्यो त्यति बेला चेतना सामुदायिक वनले हामीलाई तुरन्त सहयोग गर्नुहुन्छ। शैक्षिक क्रियाकलापमा पनि सहयोग पुगेको छ। जस्तै हामीलाई बाल खाना प्रारम्भिक बाल विकासका बच्चाहरूका लागि शैक्षिक सामग्रीहरू खेलाउना, जस्तै मकै चिनाउनु छ भनेपछि हामीले त्यो शैक्षिक सामग्री प्रदर्शन गरेर नै बच्चाहरूलाई मकै म अक्षर चिनाउँछौँ। जस्तै ख चिनाउनु छ भनेपछि खरायोको चित्र देखाएर ख अक्षर चिनाउँछौँ। क्रियाकलापमा धेरै सहयोग पुगेको छ।
0: हवस् त, आजलाई कार्यक्रम हाम्रो वन यति नै। अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र रत्नापुन मगरलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता गीता पनि विदा हुन्छु। नमस्कार।

0: टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान सिटी हल, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।
1: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
2: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
1: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
2: कहाँ हुनु भाइ, टीकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
1: अब त म ढुक्क।
3: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टीकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
2: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टीकापुर, कैलाली।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजीका समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको

0: गीत गाउने तमरा हाम्रा गाउँ घरका कुरा हन्ने तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz मा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
2: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: बैंकले कभैलै कसै अवस्थामिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बटियाइलै तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिभर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश
2: सिद्धार्थ बैंक सम्बन्ध सदैव भइलाई।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
3: आइया मरे नि बाबा, आइया।
2: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
4: ल हेर त सर्फ भाग्यो त्यता, रोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
3: ल मलाई त साँपले टोक्यो नि, मर्ने भएमा।
2: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
6: प्रगति प्रदान गरेका सेवा, प्रगति प्रदान गरेका सेवाहरू,
7: एक नम्बर वडाका वडा सदस्यज्यूहरू, निवर तमान वडा सदस्यज्यूहरू, राई दलका प्रमुख एवं प्रतिनिधिज्यूहरू, वडा कार्यालयमा कार्यरत कर्मचारीज्यूहरू, स्थानीय बासिन्दाज्यूहरू, पत्रकारज्यू तथा उपस्थित सबै सम्पूर्ण

0: हामीले 15,754 सेवाग्राहीहरूले सेवा लिएको छ। यो आर्थिक वर्षबाट हामी नगर विकास समितिको कार्यालय भवनमा सेवा प्रदान गरिरहेका छौँ। शुरूआती चरणमा कार्यालय व्यवस्थित नहुन सक्दा सेवाग्राहीलाई शास्ति भए तापनि अहिले सेवाग्राहीका लागि दुईवटा ट्रस निर्माण गरी पंखा जोडा र आराम बेन्चसहित सेवा सहज सेवा प्रदान गर्न प्रयास गरेका छौँ। त्यसैले यो वडाको समृद्धिका लागि हामी जनप्रतिनिधिहरू मात्र होइन, यहाँहरू सबै नागरिकको अत्यन्त महत्वपूर्ण भूमिका छ। यो सार्वजनिक सुनाइ मार्फत तपाईँहरूको महत्वपूर्ण सुझाव, गुनासो र सहकार्यले हाम्रो कामलाई अझ प्रभावकारी बनाउनेछ भन्ने विश्वास दिएको छु। र यस सार्वजनिक सुनाइमा तपाईँहरूले खुलेर आफ्ना विचारहरू, सुझाव, गुनासा र अपेक्षा राख्नुहुनेछ भन्ने राख्नुहुनेछ, आगामी दिनमा हाम्रा लागि मार्गदर्शन हुनेछ भन्ने विश्वास दिँदै आज कोटु टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको सार्वजनिक कार्यक्रमको अध्यक्षता गर्दछौँ। र यी कार्यक्रमलाई अगाडि बढाउन कार्यक्रमका सञ्चालक, सामुदायिक रेडियो टिकापुर कैलालीका प्रबन्ध निर्देशक एकेन्द्र प्रसाद कृष्णज्यूलाई अनुरोध गर्दै बिदा हुन्छु। धन्यवाद।
1: धन्यवाद अध्यक्षज्यू। अब यसपछि म यो कार्यक्रममा पाल्नुभएका महानुभावहरूको परिचय र स्वागत गर्न चाहन्छु। यो कार्यक्रममा यसै वडाका बासिन्दा पनि हुनुहुन्छ, टिकापुर नगरपालिकाका पूर्व नगर प्रमुख रविन्द्र बहादुर राजुलाई यो कार्यक्रममा हार्दिक स्वागत साथ आसन गर्नुको लागि अनुरोध गर्दछु। यस कार्यक्रममा पाल्नुभएका यस वडाका पूर्व वडा अध्यक्ष गङ्गाराम आचार्यजीलाई पनि म हार्दिक स्वागत गर्दछु। त्यसै गरी यस वडाका सदस्यका रूपमा वर्षभरि सेवा प्रदान गर्नुभएका जवाबदेही व्यक्तित्वहरूलाई म परिचय र स्वागत गर्न चाहन्छु। वडा सदस्य गणित बहादुर भर्ती मगरज्यूलाई म स्वागत गर्छु। वडा सदस्य नरेश मिकरज्यूलाई म हार्दिक स्वागत गर्दछु। वडा सदस्य प्रेम कला चौधरीज्यूलाई म हार्दिक स्वागत गर्दछु। वडा सदस्य चरणदेवी मिकरज्यूलाई म हार्दिक स्वागत गर्दछु। यसै गरी विभिन्न पार्टीबाट पाल्नुभएका महानुभावहरूलाई म स्वागतसहित आसन गर्नुको लागि अनुरोध गर्दछु। राष्ट्रिय स्वतन्त्र पार्टीबाट नगर सभापति इन्जिनियर रविन्द्र विश्वज्यूलाई म हार्दिक स्वागतसहित आसन गर्नुको लागि अनुरोध गर्दछु। नेपाली काङ्ग्रेसबाट वडा सचिव चक्र भट्टालाजीलाई म हार्दिक स्वागत गर्दछु। नेकपा एमालेबाट नगर अध्यक्ष लक्ष्मण थापाज्यूलाई म आसन गर्नुको लागि अनुरोध गर्दछु। नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश विकज्यूलाई म आसन गर्नुको लागि अनुरोध गर्दछु। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बर बहादुर थापाज्यूलाई म आसन गर्नुको लागि अनुरोध गर्दछु। यसै गरी श्रम संस्कृति पार्टीबाट कुनै महानुभाव पाल्नु भएको छ भने पनि म आसन गर्नुको लागि अनुरोध गर्दछु। यसै गरी यसै वडाका पूर्व सदस्य इन्द्रलाल शर्मा सबैज्यूलाई पनि म कार्यक्रममा हार्दिक स्वागत गर्दछु। यसै गरी यस वडाका वडा सचिव चक्रबहादुर रावलज्यूलाई म कार्यक्रममा स्वागतसहित आसन गर्नुको लागि अनुरोध गर्दछु। यस वडालाई को सम्पूर्ण प्राविधिक जिम्मेवारी वहन गर्नुहुने सब इन्जिनियर गम्भीर सिंह सामजूलाई म कार्यक्रममा स्वागतसहित आसन गर्नुको लागि अनुरोध गर्दछु। यसै गरी ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्रका प्रमुख मिलन विश्वजीलाई म कार्यक्रममा हार्दिक स्वागत गर्दछु। यसै गरी विभिन्न विद्यालयबाट पाल्नुभएका प्रधान अध्यापकहरूलाई म आसन गर्नुको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी विभिन्न सामाजिक संस्थाबाट पाल्नुभएका प्रमुखहरू प्रतिनिधिहरूलाई म यो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। यसै गरी आज यो कार्यक्रममा टिप्पणी सरकारको रूपमा उपस्थित हुनुभएका संस्कृति मावि बन्धु र प्रधान अध्यापक अगेन्द्र शक्ति महतलाई म कार्यक्रममा स्वागत आसन गर्दछु। यसै गरी नागरिक समाज टिकापुरका सचिव एवं सेवानिवृत्त शिक्षक हुनुहुन्छ आश्रम ढुङ्गा उहाँलाई म कार्यक्रममा हार्दिक स्वागत गर्दछु। यसै गरी यस कार्यक्रममा पाल्नुभएका सम्पूर्ण पत्रकारहरूलाई आसन गर्नुको लागि अनुरोध गर्दछु। यसै गरी विभिन्न टोल विकास संस्था र सञ्जालबाट पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई म आसन गर्नुको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी यस कार्यक्रममा पाल्नुभएका सम्पूर्ण सहभागी महानुभावहरूलाई यो कार्यक्रममा म हार्दिक स्वागत गर्दै आसन गर्नुको लागि अनुरोध गर्दछु। यसै गरी टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयका सम्पूर्ण कर्मचारीज्यूहरू, नगर प्रहरीज्यूहरू लगायत सम्पूर्ण महानुभावहरूलाई म यो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। अब भने हामी यो कार्यक्रममा जम्मा तीनवटा सेसन रहनेछन्। पहिलोमा हामी थोरै आचार संहिताका मुद्दाहरू प्रस्तुत गर्नेछौँ, त्यसपछि दुईवटा प्रतिवेदन प्रस्तुत हुनेछन्, त्यसपछि प्रश्नोत्तर सवाल जवाब संक्षिप्त भनाई सहित हाम्रो कार्यक्रम सकिनेछ। हामीले 8 बजे भने पनि कार्यक्रम अलिकति ढिलो पनि सुरु भएको छ अनि सम्भवतः हामीले सुरु भएको समयदेखि 2 घण्टाको अवधिमा यो कार्यक्रमलाई व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौँ। त्यसका लागि हामी केही आचार संहिताका बुदाहरू पनि यहाँको बीचमा म राख्न अनुमति चाहन्छु। अब हामी टिकापुर नगरपालिकामा का बासिन्दाहरू सार्वजनिक सुनवाईमा अभ्यस्त नै छौँ। खास गरी प्रतिवेदनपछि जब हाम्रो प्रश्नोत्तर सवाल जवाबको समय हुनेछ त्यति बेलाको लागि हामी यो आचार संहिता कसरी हुनेछ, सहभागीहरूले बोल्न चाहँदाखेरि हात उठाएर पालो लिनुपर्नेछ, प्रश्न सुझाव के राख्ने हो स्पष्ट पार्नुपर्नेछ, बोल्ने संकेत अथवा माइक हातमा प्राप्त भएपछि मात्रै आफ्नो प्रश्न जिज्ञासा राख्नुपर्नेछ। यसका लागि समय 3 मिनटको हुनेछ। सेवाग्राही सबै नागरिकहरूले प्रश्न गर्ने समय पाउनुपर्ने भएको हुनाले उदागत रूपमा छोटकरीमा राख्नुहुनेछ। समय 3 मिनटमा पुगेन भने हामी दोहोऱ्याएर फेरि अर्को चरणमा पनि यहाँहरूका कुरा प्रश्न सुझावहरू लिन सक्नेछौँ। सहभागीले बिना आधार कसैलाई लाञ्छनायुक्त भाषाको प्रयोग गर्न पाइने छैन। सुनवाईका वक्ता तथा सहभागीलाई उत्तेजित पार्ने अथवा कसैसँग बदलाको भावनाले भनाइराख्न र बोल्न पाइने छैन। सुनवाईलाई दृष्टान्तर हुनबाट सबै सहभागी सचेत हुनुपर्नेछ। प्रश्नहरू यहाँहरूले लेखेर पनि उपलब्ध गराउन सक्नुहुनेछ। अब धेरै प्रश्न राख्दा समय अपुग भयो अथवा चाहिँ यहाँको इच्छा लेखेर राख्ने छ भने यहाँको हातमा कागज आइपुग्नेछ, यहाँले टिपेर हाम्रा यहाँ कर्मचारी साथीहरू मार्फत अगाडि पठाउन सक्नुहुनेछ। अब हामी प्रतिवेदन प्रस्तुतितर्फ अगाडि बढ्दैछौँ। सबैभन्दा पहिले यस वडा कार्यालयले यो चालु आर्थिक वर्षमा गरेका सेवा प्रवाह र कामको बारेमा संक्षिप्त प्रतिवेदन राखिनको लागि यस वडाका वडा सचिव शत्रबहादुर राजुलाई म अनुरोध गर्छु।
2: धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आगामी टिकापुर नगरपालिका वार्ड नम्बर 1 आर्थिक वर्ष 82-83 सार्वजनिक सुनाई कार्यक्रममा उपस्थित भएका छौँ। आज यस कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका टिकापुर नगरपालिका वार्ड नम्बर 1 वडा सचिवज्यू, यसै गरी टिकापुर नगरपालिका वार्ड नम्बर 1 वडा सदस्यज्यू, यसै गरी टिकापुर नगरपालिका निवर्तमान नगर प्रमुख तपन बाबाज्यू, यसै गरी टिकापुर नगरपालिका वार्ड नम्बर 1 निवर्तमान वडा सदस्यज्यू, विभिन्न राजनीतिका पदज्यू, सामुदायिक विद्यालयका प्रज्यू, बर्गर टोलका संस्थाका पदाधिकारीज्यू, बर्गरज्यू, तिरागीज्यू, यसै गरी विभिन्न पक्षबाट पालन भएका बस्तीका अगुवाज्यू र यहाँ उपस्थित हुनुभएका टिकापुर नगरपालिका वार्ड नम्बर 1 सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा म टिकापुर नगरपालिका वार्ड नम्बर 1 वडा सचिवबाट यहाँ सबैलाई नमस्कार। हामीले आर्थिक वर्ष 82-83 टिकापुर नगरपालिका वार्ड नम्बर 1 वडाबाट सेवा प्रवाह दिने क्रममा प्रसाद सम्बन्धी हाम्रो विभिन्न सिफारिस भएका छन् यी सिफारिसहरू म पढेर सुनाउन गरेको छु। नायकका सिफारिस श्रावणदेखि यो असार 19 गतेसम्मका सिफारिस हुन्। नायकका सिफारिस 1224, यसै गरेर नायकका प्रतिनिधि सिफारिस 1887, यसै गरी नाता प्रमाणित 241, व्यवसाय दर्ता 142, अपाङ सिफारिस 32, नाबालक परिचय पत्र 66, हाम्री प्यारी छोरी सिफारिस 84, तम्सो प्रमाणित 119, यसै गरी घर जग्गा नामसार सिफारिस 96, अनुसार प्रमाणित 72, घर कायम सिफारिस 192, विद्युत जडान सिफारिस 460, नामघर वा फरफर जन्मिति सिफारिस 75, जग्गा मल्याङ्कन सिफारिस वा प्रमाणित 168, निशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिस 133, यसै गरी घरबाट प्रमाणित 1070 यसैगरी चार जिल्ला प्रमाणित 1571 जनमिति प्रमाणित 158 यसैगरी विवाह प्रमाणित 96 अर्को विवाह नगरेको सिफारिस 741 अभिवाद प्रमाणित 463 घर निर्माण सम्पन्न 388 पूर्जामा छोटो कायम गर्ने सिफारिस 130 लालपूजा पर्ने सिफारिस 133 शिक्षा कायम सिफारिस 133 यसैगरी शिक्षा कायम 63 अङ्ग्रेज सिफारिस तथा प्रमाणित 1863 पहाडगर 380 सङ्गुल पारिवारिक सिफारिस 660 व्यवसाय नवीकरण 427 संस्था नवीकरण 35 जग्गा परिगण 480 र विविध सिफारिस भनेको हामी विविध सिफारिसमा विद्युत जडान लगायत धेरै विषयमा आएका छन् हामीले एकमुष्ट राखेका छौँ यसमा 2126 गरेर श्रावणदेखि यो असार 19 जम्मा 15,755 हाम्रो सिफारिस भएका छन्। यसै गरी घटना दर्तातर्फ जनगणना 8708 विवाह दर्ता 359 बसाइसराई 407 सम्बन्ध विच्छेद 29 मृत्यु दर्ता 228 गरेर जम्मा 1731 यो घटना दर्ता भएका छन्। यसै गरेर टिकापुर नगरपालिका अधिवेश 82-83 टिकापुर नगरपालिका वार्ड नम्बर 1 सामाजिक सुरक्षा भत्ता वितरण गरेको म यहाँलाई पढेर सुनाउन गइरहेको छु। पहिलो चरणमा चिकित्सा संख्या 3769 कुल बजेट 3,66,29,175 रुपियाँ वितरण गरेका छौँ। यसै गरी दोस्रो त्रैमासिक संख्या 3,885 यसमा 3,71,32,809 रुपियाँ वितरण गरेका छौँ। यसै गरी तेस्रो त्रैमासिक 3,885 संख्या रहेको छ यसमा ज्येष्ठ नागरिक एकल महिला अपाङ अशक्त बालबालिका दलित ज्येष्ठको संख्या हो। तेस्रो त्रैमासिकमा 3,885 संख्या रहेको छ यसमा हामीले भत्ता वितरण गरेका छौँ 3,72,74,442 रुपियाँ। यसै गरेर चौथो त्रैमासिकको संख्या रहेको छ 3,933 यसमा 3,74,38,076 रुपियाँ गरी कुल सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ 14,84,74,502 रुपियाँ वितरण गरेका छौँ। यसै गरी टिकापुर नगरपालिका आर्थिक वर्ष 82-83 वडामा चालुतर्फ आर्थिक कार्यक्रम अन्तर्गत 22 योजना रहेका छन् चालुतर्फ यो सबै आलु खेती प्रबन्धन कार्यक्रम लागत सहित सम्पन्न भएको छ। यसै गरी विपन्न कन्या च्याउ वितरण सम्पन्न भएको छ। माघ महाराज आकस्मिक कृषि कार्यक्रम सम्पन्न भएको छ। यसै गरी मिनी पावर टिलर सम्पन्न भएको छ। औषधि खरिद सम्पन्न भएको छ। घाँस बिउ खरिद वितरण कार्यक्रम सम्पन्न भएको छ। यसै गरी सर्वोद्धार कार्यक्रम सम्पन्न भएको छ। यसै गरी दलित समुदाय परम्परा सिलाइ उद्यमशीलता विकास कार्यक्रम सम्पन्न भएको छ। यसै गरी अपाङ भएकाहरूलाई शिविकाहरूका प्रतिनिधिहरू सम्पन्न भएको छ। मुक्त कम्प्युटर कला कम्प्युटर तालिम बेसिक सम्पन्न भएको छ, हलुका सवारी साधन ड्राइभिङ तालिम सम्पन्न भएको छ, सिलाई कटाई लेभल वन सम्पन्न भएको छ। यिनी आर्थिक विकास अन्तर्गत रहेका छन्। त्यस्तै सामाजिक विकास क्षेत्र अन्तर्गत महिला स्वयंसेवक क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ, महिला तथा लैङ्गिक हिंसा न्यूनगढ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ, खेलकुद विकास कार्यक्रम सम्पन्न भएको छ, वडा स्तरीय कराते कार्यक्रम सम्पन्न भएको छ, टिकापुर शास्त्रीय समाजको न्याउले खेल सम्पन्न भएको छ, मगर संस्कृति संरक्षण कार्यक्रम भूमि पर्व सम्पन्न भएको छ, थारू शक्ति संरक्षण सम्पन्न भएको छ, कर्णाली सेवा समाज तागा कार्यक्रम सम्पन्न भएको छ, सप हाम्रो बढी मरोज निर्माण कार्य भइरहेको छ। यसै गरी काली कर्णाली समाज सेवा संस्कृति संरक्षण कार्यक्रम सम्पन्न भएको छ, भू संस्कृति संरक्षण कार्यक्रम सम्पन्न भएको छ, मानव धर्म सेवाको कार्यालय दर्शन सम्पन्न भएको छ, विविध भाषा संस्कृति र कला संस्कृति प्रवर्धन सम्पन्न भएको छ, अपाङ क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ, लागू दूरदर्शन सम्बन्धित सचेतना कार्यक्रम सम्पन्न भएको छ, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ, मेलमिलाप केन्द्र प्रोत्साहन सम्पन्न भएको छ, जलवायु मुद्दा विपद कार्यक्रम सम्पन्न भएको छ। यसै गरी संस्थागततर्फ सार्वजनिक सुनाइ कार्यक्रम यो हाल भइरहेको छ। यसै गरी जनित बजारी सन्देश सम्पन्न भएको छ, वडा कार्यालय उपकरण भए ल्यापटप प्रिन्टर कार्यालयभित्र गयो सम्पन्न भएको छ, आइसिएस मेसिन यो सामाजिक सुरक्षा भत्ता अन्तर्गत ज्येष्ठ नागरिकहरूको यो नयाँ मेसिन आएको छ, यो पनि कार्यक्रम सम्पन्न भएको छ। यसरी उपभोक्ता समिति पदाधिकारीको क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ, उपभोक्ता समिति गठन तथा भेला सम्पन्न भएको छ, अनुगमन तथा मूल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ। यसै गरी टिकापुर नगरपालिका वार्ड नम्बर एक आठ वर्ष 82 सराउन्डेडली यो असार 19 गतेसम्मको यो आमदानी शीर्षक म यहाँहरूलाई पढेर सुनाउन गरेको छु। आमदानीका शीर्षक सम्पत्ति कर, सम्पत्ति करमा 2,94,81,137 रुपियाँ 79 रहेको छ। यसरी पाल कर 62,42,105,28 रहेको छ। यसरी शिक्षा क्षेत्र अन्तर्गत 29,000 रहेको छ। अन्य प्रशासन सेवा अन्तर्गत 9,43,387.68 रुपियाँ रहेको छ। यसै गरी स्वीकार गर्छु 27,45,600 रहेको छ। यसै गरी व्यक्तिगत घटना दर्ता 5,27,800 रहेको छ। यसै गरी नाता प्रमाणित 4,20,650 रुपियाँ रहेको छ। यसै गरी अन्य दस्तुर 10,71,156.25 रुपियाँ रहेको छ। यसै गरी व्यवसाय रक्षा गर्छु 10,87,317.72 रुपियाँ रहेको छ। यसै गरी अन्य राज्य 5,000 रहेको छ। यसै गरी व्यवसाय कर 10,35,337.50 रुपियाँ गरेर हाम्रो टोटल बजेट टोटल आमदानी टिकापुर नगरपालिका वार्ड नम्बर 1 आर्थिक वर्ष सराउन्डेडली असार 19 गतेसम्मको टोटल आमदानी 4,36,40,528.22 रुपियाँ रहेको छ। टिकापुर नगरपालिका वार्ड नम्बर 1 एकले सेवा कार्यालय प्रदान गरेको सेवा र राजस्वको बारेमा मैले आफ्नो छोटो मिठो भनाइ राख्दै यहाँहरूमा चिनाउँछु। जस्तो लाग्छ
1: धन्यवाद वडा सचिवज्यू। यसै गरी यस वडामा चालु आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरूको बारेमा संक्षिप्त विवरण राखिदिनुहुन म यस वडालाई योजनाका प्रमुख सबै दिन गम्भीर शिक्षा उपलब्ध गर्नुपर्छ।

0: धन्यवाद कार्यक्रम सञ्चालकले सीतापुर नगरपालिकाबाट एकद्वारा आयोजित आजको यो सार्वजनिक सुनवाई कार्यक्रमका अध्यक्षज्यू ज्येष्ठ आसन अतिथिगणहरू वडा सदस्यज्यूहरू विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू यस वडाका विभिन्न बुद्धिजीवी समाजसेवी भद्र भलादमी लगायत सम्पूर्ण आमा तथा दिदीबहिनीहरू पत्रकार मित्रहरू यहाँहरूलाई आजको यो कार्यक्रममा आफ्नो व्यस्त समयका बावजुद पनि यहाँको उल्लेखनीय सहभागिता जनाउनु भएकोमा म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु र वडा कार्यालयको तर्फबाट स्वागत पनि गर्न चाहन्छु। खास गरेर सीतापुर नगरपालिका एक नम्बर वडा कार्यालयले आर्थिक वर्ष 82-83 भौतिक पूर्वाधारका कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा पछिल्लो चरणमा हामीलाई केही कठिनाइहरू केही अप्ठ्याराहरू पनि हामीले महसुस गरेका थियौँ। यहाँहरूले पनि त्यो खालको महसुस गर्नुभएको थियो। त्यसको एउटै कारण के थियो भने आर्थिक वर्ष 82-83 पहिलो चौमासिकमा हामीले एउटा पनि योजनाहरू सम्पन्न गर्न सकेनौँ। त्यसका पछाडिका कारणहरू धेरै छन्। यसको जवाबदेता कारण के दिनुपर्छ भन्ने कुरा हो। त्यसकारण हामीले यो वर्ष मङ्सिरदेखि मात्रै योजनाहरू सुरु गर्न सम्भव भएका थियौँ। नयाँ प्रमुख प्रशासकीय अभिवृद्धि आइसकेपछि योजनाको कामले गति दिएको कुरा म यहाँ जानकारी गराउन चाहन्छु। तैपनि सीतापुर नगरपालिका वडा नम्बर 1 जुन वार्षिक कार्यक्रम थियो त्यो कार्यक्रमलाई झन्डै हामीले 95% हाम्रा योजनाहरू सम्पन्न गर्न सफल भएका छौँ। यसको जस सीतापुर नगरपालिका वडा नम्बर 1 मात्र नभएर यो वडाका वडावासीहरू उपभोक्ता समितिका पदाधिकारीज्यूहरू गोर विकास संस्थाका पदाधिकारीज्यूहरू विभिन्न संस्थाका संस्था प्रमुखज्यूहरूले जुन योगदान दिएको यसको लागि पनि म धन्यवाद दिन चाहन्छु। खास गरेर सीतापुर नगरपालिका वडा नम्बर 1 वडाबाट खास गरेर वडा स्तरीय योजनाहरू सञ्चालन हुन्छन्। त्यसै गरेर वडा गौरवका योजनाहरू पनि हामीले ठेक्का मार्फत भए पनि वडा कार्यालयबाट सञ्चालन हुने भएको हुँदाखेरि म यो दुईवटा शीर्षक अन्तर्गतको हाम्रो प्रगति यहाँ माग राख्न चाहन्छु। खास गरेर हामीले योजना सञ्चालन गर्दाखेरि सार्वजनिक ऐन र नियमावलीको परिधिभित्र रहेर हामीले सञ्चालन गर्ने गर्छौँ। यसमा चाहिँ योजना सञ्चालन गर्दाखेरि ठेक्का प्रक्रिया सिलबन्दीबाट उपभोक्ता समितिबाट विभिन्न संस्थाहरूबाट हामीले सञ्चालन गर्ने गरेका छौँ। त्यसै गरेर यसरी हामीले सञ्चालन गर्दाखेरि यो आर्थिक वर्षमा खास गरेर हामीले चाहिँ उपभोक्ता समितिभन्दा पनि टोल विकास संस्था गठन भइसकेको हुँदा टोल विकास संस्था मार्फत त्यसका काम सञ्चालन गर्नुपर्छ भन्ने वडा कार्यालयले आफ्नो एउटा मान्यताका साथ अगाडि बढेको हुँदा टोल विकास संस्थाबाट हामीले धेरै योजना सञ्चालन गरेका थियौँ र टोल विकासबाट सञ्चालन गर्दा योजनाहरू करिब 100% यहाँहरूले सम्पन्न गर्नुभएको छ। त्यसै गरेर उपभोक्ता समितिबाट सञ्चालन गरेका योजनाहरूमा जम्मा 19 थियो भने 18 सम्पन्न गर्यौँ। टोल विकास संस्थाबाट 24 योजना सञ्चालन गरेका थियौँ, 24 सम्पन्न गर्यौँ। सरकारी निकाय विभिन्न सार्वजनिक संस्थाहरूबाट सम्पन्न भएका सञ्चालन गरेका योजना 21 थियो भने 21 नै सम्पन्न गर्यौँ। ठेक्का प्रक्रियाबाट हामीले 4 योजनाहरू वडा स्तरीय योजनाहरू सञ्चालन गरेका थियौँ भने 4 योजनाहरू सम्पन्न गर्न सकेको छैन। यसको कारण के हो भने खास गरेर पछिल्लो चरणमा चाहिँ निर्माण व्यवसायहरूको चाहिँ मूल्य वृद्धिका कारणले गर्दाखेरि सामानहरू चाहिँ सहजमा उपलब्ध हुन नसकेका कारणले गर्दाखेरि त्यो योजनाहरू ढिलाउनु भएको छ र सम्भवतः अझै हामीलाई झन्डै 1 हप्ता जति टाइम छ, यो टाइमभित्र केही योजनाहरू सम्पन्न हुने अवस्थामा छन्। त्यसै गरेर कार्यालयबाट पनि केही खानातिना पूर्वोदय कार्यक्रम सम्पन्न भएका छन्। यसै गरेर समग्रमा यहाँलाई के अनुरोध गर्न चाहन्छु भने जम्मा यो वर्ष हामीले 72 योजनाहरू सञ्चालनमा ल्याएका थियौँ भने 66 सम्पन्न भएका छन् र 6 योजनाहरूको निर्माण कार्य अगाडि बढिरहेको छ र केही योजनाहरू यो आर्थिक वर्षभित्र सम्पन्न हुने हामीले आशा लिएका छौँ। त्यसै गरेर वडा गाउँका योजनाहरू हाम्रो 6 थियो भने 6 योजना मध्येमा 4 सम्पन्न भएको छ र 2 योजना निर्माणाधीन अवस्थामा रहेको छ। त्यसै गरेर वडा स्तरीय योजनाहरूमा म यो भौतिक प्रगति यहाँमा राख्न चाहन्छु। सडक तालपत्री हाम्रो चाहिँ एउटा मात्रै योजना थियो, त्यो 100 जति गर्ने भन्ने भएको हुनाले अत्यारे थियो र त्यो चाहिँ निर्माणाधीन अवस्थामा रहेको छ। त्यसै गरेर सडक ग्राभेल करिब 6 किलोमिटर थियो भने 5.5 किलोमिटर सम्पन्न भएको छ। उपनिषेकमा माटोपटानी भनेर 322 मिटर पुग्ने 346 मिटर भएको छ, यो हाम्रो लक्ष्यभन्दा बढी भएको छ। त्यसै गरेर खाल्ला चाहिँ मर्मत गर्ने काम निर्माणाधीन अवस्थामा छ, सम्भवतः यो एक हप्तामा सकिन्छ भन्ने आग्रह गरिएका छौँ। त्यसै गरेर पक्की नाल निर्माणको काम पनि निर्माणाधीन अवस्थामा रहेको छ। कल्भर्ट निर्माण एउटा थियो, एउटा सम्पन्न भएको छ। त्यसै गरेर नयाँ सडक राइसिङटन भन्ने योजना थियो, त्यो पनि सम्भवतः हामी एक हप्तामा सक्छौँ भन्ने आशामा छौँ। त्यसै गरेर यो भवन तथा भवनसँग सम्बन्धित पूर्वाधारहरूको बारेमा म यहाँहरूलाई जानकारी गराउन गइरहेको छु। मधुरा विद्यालय तथा कार्यालय
1: ओहो बत्ती गयो।
0: तीनवटा सम्पन्न भएको छ। त्यसै गरेर साइकिल स्ट्यान्ड निर्माण थियो एउटा, तीनवटा सम्पन्न भएको छ। खानेपानी धारा जडान खाद्य 50 वर्गहरूलाई 20 वटा धारा जडान हामीले खानेपानी के अरे कार्यालय मार्फत सम्पन्न भएको छ। हेरबार निर्माण भनेर 204 मिटर थियो, 206 मिटर सम्पन्न भएको छ। विद्यालयमा मञ्च निर्माण 2 वटा सम्पन्न भएको छ। त्यसै गरेर प्रतिष्ठालय निर्माण तथा चौतारो निर्माण 2 वटा सम्पन्न भएको छ। उपनिषद्मा गेट निर्माण 1 वटा सम्पन्न भएको छ। त्यसै गरेर सार्वजनिक स्थानमा मोटर जडान भनेर 7 विद्यालयमा र 15 गाउँको चाहिँ बर्गर घरमा थियो, 2 वटा सम्पन्न भएको

0: धन्यवाद रमेश सर। अब यसपछि म यस वडाको स्वास्थ्य सेवा प्रदायक संस्था ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्रको प्रगति संक्षिप्तमा राख दिनाउन स्वास्थ्य केन्द्रका प्रमुख मिलन विश्वज्यूले आउनु।
1: धन्यवाद सबै। यस आजको यो पब्लिक अडिट कार्यक्रममा उपस्थित हुनुभएका आज यस कार्यक्रमका अध्यक्ष र ड्याफ मार्सिङ सम्पूर्ण अतिथिगणज्यू र सम्पूर्ण उपस्थितहरूमा न्यान अभिवादन गर्न चाहे। हामी ज्योतिनगर सहज स्वास्थ्य प्रबन्धन केन्द्र एक नम्बरको स्वास्थ्य संस्था ज्योतिनगरमा रहेको छ, जहाँ चाहिँ हामी प्राविधिक कर्मचारी चाहिँ चारजना र एकजना कार्यालय चाहिँ लगाएर पाँचजना कार्यरत छौँ। हाम्रो सेवा प्रवाह गर्ने ठाउँहरू भनेको चाहिँ पाँचवटा गाउँहरूकी नै सञ्चालन हुन्छ हाम्रो प्रत्येक महिना। प्रत्येक महिनाको 8 गते विशालनगर, त्यसै गरेर 9 गते एकतानगर, अनि 10 गते बाढीगिरी, अनि 11 गते ब्लक नम्बर 10 र 12 गते चाहिँ बनगाउँमा सञ्चालन हुन्छ। त्यस्तै गरेर हाम्रो खोप क्लिनिक सञ्चालन हुन्छ प्रत्येक महिनाको 6 ठाउँमा। प्रत्येक महिनाको 20 गते विशालनगर, 21 गते एकतानगर, 22 गते बाढीगिरी, ब्लक नम्बर 10 23 गते बनगाउँमा, 24 गते र ज्योतिनगरमा हामी 25 गते सञ्चालन गर्ने गर्छौँ। यसमा हामीले ज्योतिनगर स्वास्थ्य प्रबन्धन केन्द्रबाटै आधारभूत स्वास्थ्य सेवा दिएका जम्मा सेवा

0: जना गाउँघर पिकनिकबाट चाहिँ 2359 जना चाहिँ हुनुहुन्छ सेवा लिने, अनि खोप केन्द्रबाट सेवा लिने हाम्रो 1226 जना हुनुहुन्छ। त्यस्तै गरेर हाम्रो महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ हाम्रो वडामा चाहिँ 38 जना, उहाँले सेवा दिएको संख्या भनेको 55,056 जना हुनुहुन्छ। अनि हामी कहाँ एउटा ल्याब सञ्चालनमा छ, हाम्रो आयस्रोत त अरू केही पनि छैन, ल्याब सञ्चालनमा छ। ल्याब सञ्चालनमा चाहिँ हाम्रो यो आर्थिक वर्षमा जम्मा पुरानो रहेको खातामा जम्मा 21,160 भने यो वर्षको आम्दानीमा चाहिँ 22,500 भएको छ। यो असार महिनाको जम्मा गर्न पनि बाँकी छ, एक महिनाको जम्मा 43,660 रुपियाँ रहेको छ। र अहिले खर्चतर्फ हाम्रो हामीले 22,000 लगभग योजनामै खर्च गरिसकेका छौँ, अरू विविध खर्चमा गरेर लगभग सबै जम्मा 30,700 हाम्रो खर्च भएको छ। र अहिले खातामा जम्मा हाम्रो 12,960 बाँकी रहेको छ। अनि अहिले दुई तिन दिन मात्रै भयो पालिकाबाट हाम्रो अनुदान स्वरूप 50,000 व्यवस्थापकीय खर्च भनेर राखिनु भएको छ। र अहिले खातामा हाम्रो जम्मा चाहिँ 62,960 हुन आउँछ। यो चाहिँ हाम्रो सेवा गराइ प्लस हाम्रो आर्थिक सङ्कलन उनीहरूको ल्याएको खर्चको विवरण यति नै छ छोटकरीमा। हस्, धन्यवाद।
1: धन्यवाद शहरी स्वास्थ्य केन्द्र प्रमुखज्यू। अब हामी यहाँको बिचमा यो सेवा गराएको बहिर्गमन अभिमत यहाँको बिचमा राख्न गइरहेका छौँ। यहाँको हातमा यो प्रतिवेदन प्राप्त भइसकेको छ, यहाँले हेरि पनि सक्नुभएको होला। यो हाम्रो नगरपालिकाको सार्वजनिक जवाबदेता प्रवर्धन सम्बन्धी कार्यविधि 2077 अनुसार हामीले यो वडामा सेवा लिन आएका सेवा गराईहरूले सेवा कस्तो मानिराखेका छन् भन्ने विषयमा यो सानो नमुना सङ्कलन गरिएको छ। यसको नियमअनुसार 50 सेवा गराईबाट लिएका मतलाई हामीले यो प्रतिवेदनको रूपमा यहाँको बिचमा राखेका छौँ। यहाँ आउने मध्ये हामीले जुन अघिल्लो हप्ता 50 सेवा गराईको मत लियौँ, उहाँहरू 21 सिफारिस लिन पुर्याउन आउनुभएको छ। 3 दर्ता नवीकरण गर्न, 10 कर तिर्न, 1 योजना माग गर्न, 2 सूचना लिन, 3 आर्थिक सहयोग माग्न र अन्य विविध कामको लागि 10 आउनुभएको र उहाँहरूबाट हामीले प्रश्नको उत्तर लिएका छौँ। हामीले त्यहाँ 6 प्रश्न सोधेका छौँ र त्यसका 3 अप्सन रहेका छन्, यहाँको हातमा त्यो छ। जसमा सेवा लिन कोसँग सम्पर्क गर्ने भन्नेमा तपाईँलाई सुरुमै स्पष्ट जानकारी भयो कि भएन भन्दा, अति स्पष्ट भयो भने 28, ठिकै भयो भने 18 र

0: स्पष्ट भएन भन्ने चारजना हुनुहुन्छ। सेवा प्रदायक कर्मचारीले तपाईँको आवश्यकता र अपेक्षा कतिको बुझे जस्तो लाग्यो भन्दा अति धेरै भन्नेमा 5, ठिकै भन्नेमा 41 र थोरै भन्नेमा 4 जना हुनुहुन्छ। सेवा प्रदायक कर्मचारीले तपाईँप्रति देखाएको व्यवहार कस्तो लाग्यो भन्दा मैत्रीपूर्ण लाग्यो भने 25, ठिकै भन्नेमा 24 र राम्रो लागेन अमर्यादित भयो भने 1 जना हुनुहुन्छ। सेवा प्राप्त गर्न आवश्यक सूचनाहरू प्रमाण कागजात शुल्क दस्तुतका बारेमा कर्मचारीबाट एकै पटकमा स्पष्ट जानकारी दियो कि दिएन भन्दा स्पष्ट हुने गरी एकैपटकमा दियो भने 25, ठिकै भन्नेमा 14, अलमल हुने गरी दिए भन्नेमा 11 जना हुनुहुन्छ। तपाईँको काम अथवा जे काम लिएर आउनुभयो त्यो काम अथवा समस्याको समाधान भयो कि भएन भन्दा सजिलै समाधान भयो भन्नेमा 23, ठिकै भयो भन्नेमा 17, दिएन भन्नेमा चाहिँ 10 उत्तरहरू आएका छन्। सेवा प्राप्त गर्न अप्लाईको प्रक्रिया कस्तो लाग्यो भन्नेमा अति सजिलो भन्नेमा 16, ठिकै भन्नेमा 26 र झन्झटिलो भन्नेमा 8 उत्तर आएका छन्। यसरी हेर्दा 122 जनाले धेरै राम्रो भन्नुभएको छ, 140 जनाले ठिकै छ भन्नुभएको छ भने 38 जनाले असन्तुष्टि व्यक्त गर्नुभएको छ। अघिल्लो वर्षको हामीले गरेको सार्वजनिकलाई संयोगले गत वर्ष पनि ठ्याक्कै असारको 21 गति नै भएको थियो, अघिल्लो वर्ष अति राम्रो भन्नेमा 128 उत्तर आएका थिए, ठिकै भन्नेमा 135 उत्तर आएका थिए भने अप्ठ्यारो भयो झन्झटिलो भयो सुधार हुनुपर्छ भन्नेमा 37 उत्तरहरू आएका थिए। यसै गरी हामीले उहाँहरूलाई समग्र वडाको सेवाप्रति कतिको सन्तुष्ट हुनुहुन्छ भन्दा सन्तुष्ट व्यक्तिवादी 16 जना, ठिकै भन्ने 34 जना हुनुहुन्छ, त्यसमा असन्तुष्टि देखिएको छैन। तपाईँलाई काम एउटा कामको लागि कतिपटक वडा कार्यालय आउनु पर्यो भन्दाखेरि एकैपटक भन्दा 37 जना, दुई पटकमा आएर काम हुने 5 जना र सोभन्दा बढी पटक 8 जना हुनुभएको छ। वडा कार्यालयको भौतिक अवस्था कस्तो छ भन्दा अति राम्रो ठान्ने 2 जना, ठिकै भन्ने 45 जना र नराम्रो छ भन्ने चाहिँ 3 जना हुनुहुन्छ। वडा कार्यालयमा नागरिक वडापत्र अहिले छैन। तपाईँले सेवा लिँदा कुनै अतिरिक्त रकम घुस दिनुभयो भन्दा सोद्धा कसैले पनि तिरेको छु भन्नुभएको छैन। वडा कार्यालयको वार्षिक नीति कार्यक्रमको स्रोतका बारेमा जानकारी पाउनु भएको छ भन्दा धेरै पाएको छु भन्ने 3 जना हुनुहुन्छ, ठिकै पाएको छु भन्ने 19 जना हुनुहुन्छ, कम पाएको छु भन्ने 17 जना हुन्छ। यहाँहरूको हातमा यो प्रतिवेदन प्राप्त नै होला, मैले अगाडि बढाउन गइरहेको छु संक्षिप्तमा। हामीले तपाईँको वडा टोलमा यो वर्ष राम्रा काम के भए भनेर पनि हामीले सोधेका छौँ, त्यसमा धेरै उत्तर आएका छन्, त्यसमा संक्षिप्तमा हामीले राखेका छौँ। 200 मिटर पिच निर्माण भएको, उद्घाटन भएको, सडकको ठाउँ ठाउँमा लाइटिङ भएको, खानेपानीको व्यवस्था भएको, स्वच्छता व्यवस्था भएको, ब्लक नम्बर 19 ज्येष्ठ नागरिक प्रतीक्षालय निर्माण भएको, सडकहरू मर्मत हुँदै गरेको,
1: कलभर्ट अहिले बन्दै गरेको, प्रत्येक वर्ष गरिब व्यक्तिका लागि धारा जडान भएको, ब्लक नम्बर 17 सडक ग्राभेल भएको, खेलकुदको लागि कबडहरू निर्माण भइरहेको भनेर आएको छ। यो अघि सब इन्जिनियरज्यूको प्रतिवेदनमा पनि अरू थुप्रै प्रगतिहरू यसमा आएका छन्, यो हामीले संक्षिप्तमा राख्यौँ। हुन नसकेका काम भनेर पनि केही टिपाउनु भएको छ, वडा कार्यालयको आफ्नै भवन हुन नसकेको, भूमिहीनलाई लालपूर्जाको व्यवस्था हुन नसकेको, ब्लक नम्बर 16 110 मिटर ग्राभेल हुन नसकेको, पर्याप्त घर र पानीको व्यवस्था हुन नसकेको, सबै सार्वजनिक सडकमा 32 जडान हुन नसकेको, ब्लकहरूमा साना गल्लीहरू पिच हुन नसकेको, व्यक्तिहरूको मृत्यु भयो भने मचानघाट जाने बाटो व्यवस्थित अथवा कालोबत्ती हुन नसकेको, ब्लक नम्बर 9 नवदुर्गा आदर्श विद्यालय र मालिका शिशु निकेतन स्कुलतिर आधा पिच आधा ग्राभेल भएको कुरा हुन नसकेको, ब्लक नम्बर 23 भित्री सडक दुवालमा पर्नेर पानी निष्कासन हुन नसकेको, खाल्टा खोजेर बाटाहरू निर्माण गर्नुपर्ने, घण्टाघर निरको लगभग 200 मिटर सडक माटो कटानी भएको हुनाले छिटो पिच निर्माण गर्नुपर्ने, वडा नम्बर 1 र 4 सिमाना सडक पक्की निर्माण हुन नसकेको, खुल्ला मैदानमा अधुरा पर्खाललाई निर्माण गर्न नसकेको, एयरपोर्ट सञ्चालन हुन नसकेको, ब्लक नम्बर 11 र 23 बीचमा ढल निकासको व्यवस्था हुन नसकेको, बाल केन्द्रमा माटो पटारी हुन नसकेको लगायतका हुन नसकेका काम पनि टिपाउनु भएको छ। यसै गरी वडा कार्यालयको राम्रो लागेको कामभन्दा पहिलेभन्दा अहिले विकास भइरहेको, कर्मचारीहरूले पहिलेभन्दा छिटो छरिटो काम गरिदिनुहुन्छ, वडा अध्यक्ष बोलाएको कार्यक्रममा उपस्थित भइदिनुहुन्छ पनि भन्नुभएको छ, वडा अध्यक्षले सहज तरिकाले काम प्रदान गर्नुभएको, सेवा गराएको लागि वडा अध्यक्षदेखि सबै कर्मचारीले को सेवा सुविधा सम्पन्न भएको, शान्त वातावरण भएको, सेवा छिटो छरितो बनाउने प्रयास गरिएको, धेरै लाइन लाग्नु नपरेको, कर्मचारीहरू पोसाकमा आउने गरेको, जनप्रतिनिधि आएपछि जनताको सेवा बुझिदिनु भएको, स्वास्थ्यतिर विकास भइरहेको, शिक्षा योजनाको लागि विभिन्न कार्यक्रम सूचना जानकारी प्राप्त भएको, वडा अध्यक्षजीको सहयोगी भावना भएको भनेर यस्ता धेरै राम्रा कुरा पनि आएका छन् भने सुधार गर्नुपर्ने पक्षमा बत्ती जडान हुनुपर्ने, फार्मेसी नजिक हुनुपर्ने, फोहोर व्यवस्था रोक्नको लागि डस्टबिन व्यवस्था हुनुपर्ने, ब्लक नम्बर 19 भित्री सडक पक्की निर्माण अति आवश्यक, सडक बत्ती निर्माण र मर्मत सम्भार हुनुपर्ने, ब्लक नम्बर 19 चार स्थानमा खुल्ला मैदानमा वृक्षारोपण गर्नुपर्ने, ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने, प्रतिशैले निर्माण गर्नुपर्ने, फोहोर व्यवस्थापन सड्ने नसड्ने फोहोर अलग अलग ठाउँमा व्यवस्थापन गर्नुपर्ने, वर्षायाममा सार्वजनिक सडकको वरिपरि पानी व्यवस्थापन गर्नुपर्ने, फोहोर व्यवस्थापनको लागि सबै ठाउँमा नगरपालिकाको गाडी पुग्नुपर्ने, ब्लक नम्बर 10 सार्वजनिक सडकको बत्ती जडान हुनुपर्ने, मुनुवा रोडको सडक पक्की हुनुपर्ने, महिलाको लागि रोजगार कार्यक्रम बनाउनु पर्ने, वडा कार्यालयभित्र भएका कर्मचारीहरूले फोटोकपी गर्न आउने सेवाग्राहीसँग राम्रो व्यवहार गर्नुपर्ने, घरपालिकालाई छाडा जनावर नियन्त्रण गर्नुपर्ने, शुभकामना टोलमा वृक्षारोपण गर्नुपर्ने, जथाभावी फोहोर फालेको हुनाले घर घरमा गएर नगर प्रहरीले फोहोर व्यवस्थापन गर्न सूचना दिनुपर्ने, बनगाउँ दर्शनी पूर्वादेखि 4 नम्बर सिमानासम्मको लागि बाटो निर्माण गर्नुपर्ने, सिलाइ कटाई तालिम सुकुम्बासीलाई लालकुन्दा सिटो वितरणको व्यवस्था हुनुपर्ने, सुकुम्बासी र हुकुम्बासीलाई छानिन गरेर सुकुम्बासीलाई व्यवस्थित गर्नुपर्ने, ब्लक नम्बर 15 सामुदायिक भवन हुनुपर्ने, खुल्ला मैदानमा अधुरो पर्खाल पुरा हुनुपर्ने, ढल निकास गरी खुलो भएको नाली पुरिदिनुपर्ने, अपाङ्ग मैत्री र महिलाको लागि श्रीमान कक्षको व्यवस्था हुनुपर्ने, कर्मचारीले सेवा गराएको काम सम्मान पूर्वक गर्नुपर्ने र ढिलो सुस्ती नगरी छिटो गरिदिनुपर्ने, वडा कार्यालय जाने बाटो कम्ती हुनुपर्ने, एकता नगर शिविरमा बाटो घाटो फ्रिज निर्माण गर्नुपर्ने, सेवा गराएको लागि खानेपानीको व्यवस्था नभएको, सीमित बत्ती जडानको लागि खम्बा निर्माण जडान हुन नसकेको, समिति पूर्व नगरपालिकाको गाडी फोहोर व्यवस्थापनको लागि जानुपर्ने, चिकापुर भौमिक क्याम्प जाने बाटो सडक निर्माण के दिनुपर्ने, घण्टाघरदेखि आँखा अस्पताल जाने भित्री सडकमा पर्ने खुल्ला मैदानलाई कार्यालयले घेरेर चौधरी वरिपरि ग्राभेल गर्नुपर्ने, सेवा गराएको लागि बस्ने ठाउँ फराकिलो बनाइदिनुपर्ने, गाडी पार्किङको व्यवस्था हुनुपर्ने वडा कार्यालयभित्र, शिक्षा र बेरोजगार भएकाहरूका लागि शिक्षामूलक तालिम प्रदान गर्नुपर्ने, अपाङ्गता व्यक्तिलाई स्थिति कमजोर भएको हुनाले कुर्सीको व्यवस्था गर्नुपर्ने, भ्रष्टाचार मुक्त ओडालाई घोषणा गर्नुपर्ने, कोही कोही कर्मचारीको राम्रो व्यवहार नभएकोले व्यवहार सुधार गर्नुपर्ने, वडाबाट थाहा पाउने कुराहरू स्पष्ट रूपमा कर्मचारीले जानकारी गराउनुपर्ने, औषधि उपचारको लागि निशुल्क बिमा बढीभन्दा बढी सहभागी गराउनुपर्ने, ब्लक नम्बर 15 पिपल चौधरी टोल 6 गल्ली पक्की निर्माण गर्नुपर्ने, प्रत्येक ब्लक नम्बरमा स्वास्थ्यको लागि खोप केन्द्र, विभिन्न टोल र बस्तीमा गएर समस्या बुझिदिनुपर्ने, विकास भइरहेको कामलाई निरन्तरता दिनुपर्ने, सेवा गराइले नजानेको कुरा कर्मचारीले नरिसाएर स्पष्ट गरिदिनुपर्ने, एयरपोर्ट सञ्चालन भइरहेको बाटो पिच गरेर ढोका राख्नुपर्ने र सुरक्षाकर्मी राख्नुपर्ने जस्ता थुप्रै सुधार गर्नुपर्ने सुझावहरू पनि यो 50 सेवा गराई मात्रैले पनि यति धेरै सुझावहरू दिनुभएको छ जो यहाँहरूको हातमा आइसकेको छ। अब पनि हामी यी प्रतिवेदन र वडाका सेवा प्रवाहका बारेमा तपाईँहरूका सुझाव गुनासा सुझाव सल्लाहहरू दिन गइरहेका छौँ। म यहाँलाई पहिले नै जानकारी गर्न चाहेँ, खास गरी राजनीतिक दलका प्रतिनिधिज्यूहरूलाई एकछिन पछि एकमुष्टमा हामी पालो मिलाउनेछौँ। सबैभन्दा पहिले पालो चाहिँ यो हलको बिचतिर बस्नुभएका छेउछाउपट्टि पङ्खा पनि छ, बिचतिर अनि पङ्खा नभएको हुनाले गर्मी पनि महसुस भएको होला। सकेसम्म बिचतिर रहनुभएका महानुभावहरूलाई पहिलो पालो दिइनेछ। सहयोगी साथीहरू माइक लिएर हलको बिचतिर गइदिनु होला, माइक कोसँग छ। अब हामी हाम्रो टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय हामी दावी गर्छौँ यो नेपालकै सबैभन्दा ठूलो वडा कार्यालय हो। हामीले अघि आर्थिक तथ्याङ्कबाट पनि यो कुरा प्रष्ट भयो, टिकापुर नगरपालिकाको जम्मा राजस्वको करिब 35-40% अंश यति वडाले बेहोर्छ। अघि हामीले प्रतिवेदन सुन्यौँ, झण्डै 4,36,40,528 हामीले चाहिँ राजस्व यो वडाले प्राप्त गरेको छ भने 2,06,35,838 रुपियाँका आयोजनाहरू वडा कार्यालयबाट सम्पन्न भएका छन्। हाम्रो जनसङ्ख्या झन्डै 48,000 नागरिकको छ, घरधुरी सङ्ख्या पनि त्यतिकै छ। सिपाही गर्दा मात्रै पनि हामीले 15,000 साथै झन्डै 16,000 सिपाहीहरु मात्रै प्रवाह गरेको हामीले हेर्न पाएका छौं। धेरै ठूलो वडा छ, जनसंख्या धेरै छ। अब अघि हामीले पत्रमा एउटा धेरै राम्रा कुरा भनेर प्रशंसा पनि आएका छन्, कतिपय कमी कमजोरीहरू पनि आएका छन्। यो भनेको जम्मा 50 जनाको कुरा हामीले भन्यौं। आज हाम्रो यो हलमा झन्डै 200 भन्दा बढी नगरवासीहरू, विद्वत व्यक्तित्वहरू यहाँ उपस्थित हुनुहुन्छ। यहाँहरूसँग गुनासा पनि होला, सुझावहरू पनि होला, जसले वडाले भावी दिनमा काम गर्नको लागि मार्ग निर्देश र मार्ग प्रशस्त पनि गर्नेछौ भन्दै अब आफ्ना जिज्ञासा, गुनासा, समस्याहरू राख्न चाहने महानुभावहरू यसो हात उठाएर इसारा गरिदिनु होला। माइक तपाईँहरू केही नजिक आएको पनि छ र यहाँहरूले धेरै सम्बोधन नगरिकन आफ्नो नाम ठेगाना राखेर आफूलाई लागेको कुरा संक्षिप्तमा राखिदिनु होला, किनभने हामीले समय एकदम छिटो व्यवस्थापन गर्न खोजेका छौँ। हजुर, अब
2: यस कार्यक्रमको अध्यक्षता गरिरहनुभएका वडा अध्यक्ष जनप्रतिनिधिज्यूहरू, कर्मचारी वर्ग तथा नागरिक तथा प्रतिष्ठितहरू, नौना महोत्सव विकास संस्था वडा नम्बर 30 तर्फबाट म यो राव यस अभियानमा सबैलाई नमस्कार। आज वडा कार्यक्रम, आज वडा कार्यालयले एक वर्षको सेवा प्रदान कार्यक्रमको साधन गर्ने कार्यक्रम सामाजिक विभाग यथार्थतर्फ ध्यान चाहन्छु। विकास भएको सडक भवन भौतिक पूर्वाधार पनि होइन, स्वास्थ्य सभ्य सुविधा पनि हो। आज समाजमा सम्बन्ध विच्छेद, आकस्मिक तलाक, लागु औषध उपेक्षण, आत्महत्या तथा असामाजिक स्थितिका घटनाले हामी सबैलाई गम्भीर बनाएको छ। यस्ता समस्याको समाधान कानूनले मात्र होइन, परिवार, समाज, विद्यालय, स्थानीय तहको साझा अभ्यास गर्न सम्भव हुन्छ। हिन्दू धर्म ग्रन्थमा कलियुगमा धर्म, नैतिकता, पारिवारिक सत्ता र मानवीय मूल्य कुनै हुने जाने उल्लेख गरिएको छ। आजका केही सामाजिक समस्या हेर्दा तीव्रहरू हाम्रो स्मरण हुनुपर्छ। तर धर्म ग्रन्थको पनि विकास छैन, सत्य सत्ता र सेवाको बाटो अपनाउन त्यसैले आगामी दिनमा वडा कार्यालयले भौतिक विकासलाई सामाजिक विकासलाई पनि प्राथमिकता दिँदै नैतिक शिक्षा, पारिवारिक लागु औषध उपेक्षण नियन्त्रण, मानसिक स्वास्थ्य संरचना, युवा तथा महिला सशक्तिकरण, सामाजिक सद्भाव प्रवर्धन, सशक्तिकरण आगामी रणनीतिक कार्यक्रमको सुझाव दिन चाहन्छौँ। समृद्ध वडा त्यतिखेर मात्र सम्भव हुन्छ जब विकास हुने संस्था युवा र समाजको नेता पनि सक्षमका भएको हुन्छ। वडाबाट प्रभावले सेवाका सम्बन्धमा भन्नुपर्दा जनप्रतिका रूपमा दिने सेवा कति प्रशंसनीय योग्य छ। अझ वडा अध्यक्षको भूमिका हुनुहुन्छ, उहाँ कतिपय काम गर्न आफै सबै प्रकारको हुन्छ, यो उहाँको एकदम प्रशंसनीय कार्य छ। उहाँ यहाँको यस प्रकारको सुरुवात एक नम्बर हुँदै आगामी दिनमा हुँदै समाजिक क्षेत्रको रूपमा विचारमा सन्देश प्रश्न गर्दछ
3: अधिकारीज्यूहरू र यता बस्नुभएका सेवाका लागि तमाम वडाका वडा नम्बर 1 आदरणीय दाजुभाइ त्रिवेणीहरू, पत्रकार मित्रहरू र सम्पूर्ण यहाँ उपस्थित सज्जनजनहरू, मैले एउटा यो टिकापुरको एउटा जल्लोबल्लो समस्या मैले आफ्नो फेसबुक ओभरमा पनि अस्ति हालेको थिएँ र टिकापुर नगरपालिका यहाँ पनि मैले निवेदन दिएको थिएँ र त्यो छलफलको लागि मैले तुलाउनु भएको थियो आगामी हिसाबले र सँगसँगै वडा घेला पनि परेकोले मैले यो वडा घेला मार्फत मैले एउटा निवेदन परेर म वडा अध्यक्षज्यूलाई हस्तान्तरण गर्नेछु र यहाँहरूले पनि यसमा आफूलाई लागेका कुरा अस्वाभाविक कुरा ठिक भएपछि ठिक भन्नुहुनेछ अस्वाभाविक भएपछि अस्वाभाविक भन्नु भन्नुहुनेछ म यहाँहरूको पनि सुझावको प्रतीक्षामा छु र मैले निवेदन पढ्न सुरु गरे श्रीमान वडा अध्यक्षज्यू टिकापुर नगरपालिका वार्ड नम्बर एकको कार्यालय टिकापुर कैलाली विषय टिकापुर नगरपालिकाभित्र भौतिक संरचना निर्माण कार्य व्यवस्थित गर्ने सम्बन्धमा उपरोक्त सम्बन्धमा कैलाली जिल्लाको यस टिकापुर नगरपालिका क्षेत्रमा विघटित टिकापुर विकास समितिको स्थापना कार्यदेखि हालसम्म स्थानीय बासिन्दाहरूका वर्षेनी हजारौं घर तथा अन्य भौतिक संरचनाहरू निर्माण भइरहेको र उक्त संरचनाहरू निर्माणको सिलसिलामा विदेशी कामदारहरूले गैर कानूनी रूपमा ठेका लिने एउटै व्यक्तिले 10-12 घर वा अन्य संरचनाको ठेका लिने सो ठेका लिने कारणमा सबै घटनीसँग अग्रिम महिना रकम दिने तर कसैको पनि समयमा निर्माण कार्य नगरी दिने निर्माण गरिहाले पनि मापदण्ड अनुसार निर्माण नगर्ने कतिपय व्यक्तिहरूको बयाना रकम लिएर भाग्ने र कतिपयले निर्माणमा लाग्ने रकमभन्दा दोब्बर खर्च गराउने जस्ता तमाम समस्याले हामी टिकापुरवासी विचलित भएका छौँ जसले गर्दा यो अनाधिकृत रूपमा निर्माण कार्य हुँदा टिकापुर नगरपालिकाको वर्षेनी करोडौं रुपियाँ राजस्व पनि गुमेको छ यी सबै खाले समस्या समाधानको लागि टिकापुर नगरपालिकाले तपस्या भूषाको व्यवस्था मिलाइदिएमा या वडा कार्यालयले तपस्या भूषाको व्यवस्था मिलाइदिएमा हामी टिकापुरवासीहरू टिकापुर वडा कार्यालय टिकापुर नगरपालिकाप्रति हामी आभारी हुनेछौँ मैले यसमा समाधानका उपायहरू पनि राखेको छु यहाँहरूले प्रदान गर्नुहुनेछ टिकापुर नगरपालिकाभित्र व्यक्ति विशेषका घर वा भौतिक संरचना निर्माण गर्दा कामको ठेका लिने व्यक्ति नेपाली नागरिक हुनुपर्ने तर कामदारको रूपमा विदेशीलाई पनि काम लगाउँदा आपत्ति नहुने नम्बर दुईमा निर्माणकर्ता कानूनको मुद्दामा टिकापुर नगरपालिकामा दर्ता भई टिकापुर नगरपालिकाबाट निर्माण कार्यको अनुमति लिएको हुनुपर्ने र वर्षेनी नवीकरण पनि भएको हुनुपर्ने नम्बर तीनमा त एउटा निर्माणकर्ताले एउटा भौतिक संरचना मात्र निर्माण गर्न पाउने उक्त निर्माण कार्य सम्पन्न नहुँदासम्म अर्को काम लिन नपाउने नम्बर चारमा त घरनी वा अन्य संरचना निर्माण गराउने व्यक्तिले टिकापुर नगरपालिका वा वडा कार्यालयलाई आफ्नो निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुपर्ने नम्बर पाँचमा निर्माण कार्यको ठेका लिने निर्माणकर्ताले ठेका लिनु पूर्व टिकापुर नगरपालिकामा आवश्यक धरोहर राख्नुपर्ने र निर्माणकर्ताबाट कुनै हानि नोक्सानी भएमा उक्त धरोहरबाट क्षतिपूर्तिको व्यवस्था मिलाउनुपर्ने मैले यो पाँचवटा उपायहरू राखेर निवेदन मैले वडा अध्यक्षज्यूलाई पेश गर्दछु यहाँहरूले यसलाई कसरी लिनुहुन्छ ठिक भयो ठिक भनिदिनुहोस् बेसी भयो बेसी भनिदिनुहोस्
0: एकदमै महत्वपूर्ण विषय प्रदेश गराउनु भएको छ यहाँलाई धेरै धेरै धन्यवाद पछाडि आएको छु
3: साथै मेरो एक दुईवटा पनि यहाँ आफ्नो जिज्ञासा छ यहाँ टिकापुर नगरपालिकामा यहाँहरू कति अनुभव हुनुहुन्छ भौतोभोगी हुनुहुन्छ हामी जब निर्माण गर्छौँ यहाँ तपाईँको हातमा एउटा सम्झौता हात पर्छ त्यो अङ्ग्रेजीमा लेखेको हुन्छ निर्माण गर्ने व्यक्ति अङ्ग्रेजी भाषा पढेको हुँदैन यहाँ जरुरी पनि छैन त्यसैले यो इस्टिमेट तयार गर्दाखेरि नेपालीमा गरिएको भए निर्माणकर्तालाई सहसँग बुझ्ने चाहिँ इस्टिमेट अनुसारको काम गर्नमा केही सहयोग हुन्थ्यो त्यसैले अब यो आर्थिक वर्ष 83-84 कुनै पनि निर्माण कार्यका इस्टिमेट तयार गर्दाखेरि त्यो नेपाली भाषामा सर्वसाधारण मान्छेले बुझ्ने गरी होस् भन्ने मेरो एउटा दिन चाहन्छु मेरा सुझावहरू धेरै छन् आत्तिनु भयो धेरै भन्नुपर्ने थियो
4: सधैँ टिकापुर नगरपालिका मञ्चमा आसिन सम्पूर्ण नगरपालिकाका कर्मचारीज्यूहरू पुरानो भएका कर्मचारीज्यूहरू साथै पत्रकार साथीहरू यहाँ उपस्थित हुनुभएका विकास तथा सरकारका विषयमा उपस्थित हुनुभएका जाति जीविनीहरू मेरो विषय के हो भने हामी टिकापुर नगरपालिका वडा नम्बर एकका वडा अध्यक्षलाई मैले भन्नुपर्ने कुरा त्यही व्यक्तिगत नभनी भनेको छु तर हाम्रो सुदूरपश्चिम प्रदेशमा हाम्रो स्थानीय नेता हुँदा हुँदै पनि हामीले पटकपटक त्यो एउटा बाटो पक्की बनाइदिनु पर्यो भन्दा उहाँ पटक पटक धाउँदा पनि नभएको कुरा हाम्रो वडा अध्यक्षले दयाले हो कि मायाले हो कि अब त्यहाँ हिँडेदुट गर्दा पटकपटक देख्नुभएको थियो त्यो दया लागेर हो उहाँले हाम्रो जमरापालीको वार्ड गौरवको योजनामा राखिदिनु भएकोमा उहाँप्रति दुर्गा नगरवासी र मेरो व्यक्तिगत तर्फबाट आभार व्यक्त गर्न चाहन्छु साथै त्यो पक्की त बाटो बन्यो तर केही कलवडहरू हेम्पायरहरू राखिदिनु पर्थ्यो त्यो हेम्पायर चलाउँदा बाटो भित्र जाने गल्लीका बाटाहरूको नाली खोलेर पानी निकास गर्नुपर्ने अवस्था आयो त्यसको लागि अध्यक्षलाई म ध्यान आकर्षण गर्न चाहन्छु अर्को भित्रका बाटाहरू बस्ती बाटो छ घर घरमा धेरै भइरहेका छन् सामुना बाटाहरू छन् पटक पटक ट्र्याक्टरको हिँडाइले सामान ढुवानी गर्दा बाटो धेरै ग्रामीण भए पनि सबै भिगिरहेका छन् ती बाटामा मैले पटक पटक उहाँसँग बसेर पनि कुरा गरेको हुँ टोली विकास निर्णय गर्दा पनि कुरा गरेको हुँ तर ती बनेका खाल्टाखुल्टीहरूमा बाटो पठानेको काम चाहिँ हुन सकेको छैन त्यसकारणले यसको लागि पनि म अहिले उहाँसँग व्यक्तिगत रूपमा यात्रको तर्फबाट आग्रह गर्न चाहन्छु अर्को कुरा जनसरकारको विषय भएकोले सिटी बस मार्गको लागि बनाएको हो अहिलेसम्म सिटी बसको प्रयोग किन भएन त्यो एउटा व्यक्तिको घरको अगाडि खडक चोकमा बसहरू किन राखिएका हुन् यो जनसरकारको विषय हो कि होइन सिटी बस मार्ग आवश्यक थिएन भने त्यो पालिकाले किन गर्यो यो कुरो हो यो कुरा उहाँले पनि शोचनीय विषय हो अर्को कुरा टिकापुर नगरपालिका पुरानो नगरपालिका हो यहाँ जनशक्ति पनि धेरै छन् प्राविधिक शक्तिहरू पनि धेरै छन् तर सङ्घीय सरकारको मूल्याङ्कन हुँदा यो नगरपालिकाको मूल्याङ्कन कमजोर किन भएको छ अहिलेसम्म यसको समीक्षा नगरपालिकाले गरेको छ कि छैन यो कैलालीका पालिकाहरूमा न्यून बजेट सङ्घीय बजेटबाट किनसम्म कमजोर भएर आएको छ यसको पालिका गर्नुपर्छै पर्दैन यो मैले जनसरकारको विषय भएको हुँदाखेरि भनेको यो वडाको मात्रै सवाल होइन एउटा नगरपालिकाको सवाल हो टिकापुर नगरपालिका पनि नगर्ने हो कि कामै नगर्ने हो कि यो विषयमा समीक्षा गर्नु पर्छै पर्दैन नगरपालिकाले वडा अध्यक्षजी स्वयं कार्यपालिकाको पनि सदस्य हुनुहुन्छ उहाँले पनि यी कुराहरूको विषयमा आफ्नो आवाज उठाउनु पर्छै पर्दैन गत विगतका बजेटहरूमा पनि टिकापुर नगरपालिकामा न्यून बजेट आएको छ किन मूल्याङ्कन राम्रो हुँदैन टिकापुर नगरपालिकाको यो विषयमा सबैलाई जानकारी गराउन आवश्यक छैन मैले यो कुरा उठाएको हुँ यसको लागि कसैलाई दुःख लागेको छ भने मैले क्षमा माग्न चाहन्छु हस्त नमस्कार मेरो नाम दुर्गा नगर पालिका संस्थाको अध्यक्ष
0: धन्यवाद अब यता अरूदेखि हाम्रो सिरियता दिदीले आज राख्नु भएको छ
5: आजको यस सार्वजनिक सुनवाई कार्यक्रमका सभा अध्यक्षज्यू लगायत उपस्थित सम्पूर्णमा नमस्कार मेरो नाम सृजना शर्मा पण्डित श्री सिद्धिविनायक टोल विकास संस्थाको अध्यक्ष यसमा सेवा

0: ese es el cariño.
1: सम्पूर्णमा नमस्कार. घटना घटेर बस्छौँभन्दा पहिला नै सतर्क हुनुहुन्छ. केही वर्ष अगाडि हाम्रो आदर्श टोलको एकजना हुनहार युवा यो बम पदार्थको पेट्रोल पम्पभन्दा पूर्व उत्तरतिरको रोडमा जेल मन परेको थियो. जसको मुख्य कारण त्यो बाटो नै थियो, जसले गर्दा हामी डोरवासी अहिलेसम्म स्तब्ध छौँ. यसको समस्या कहाँ भने सागरदेखि एयरपोर्ट जाने बाटोनिर कमसेकम 10-15 मिटर तलबाटनिर दिनमा 5-6 जना साइकल यात्री मोटरसाइकल यात्री त्यो अटो यात्री एक्सिडेन्ट नभएको के छैन. 5-6 जना पटक पटक यसको लागि माग गरिएको छ, तर त्यो बलबट इच्छा छ अनि माग चाहिँ किन्न त्यो बाटो छुटिया छ. त्यसलाई समाधान होस् युनाइटेड स्टेट्सको उत्तरतिर प्रदेश कार्यालयबाट बाटो पनि राखेको छ र त्यहाँ पानी जम्ने अब चेन्नई स्कुलको पानी निकास गर्ने ठाउँमै छैन. त्यो बाटो डुबानमा पर्छ, जसले गर्दा घर सबै टुक्रियो. यसको समाधानको लागि पनि मैले पटक पटक माग गरेको छु. र अर्को एउटा समस्या सागर डेलीनिर टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 18 सागर डेलीनिरको विद्युत पोल वर्षौँदेखि पानीको भएर ढल्ने अवस्थामा छ र सोही ठाउँको कृपाराम रिमालले पटक पटक मौखिक र लिखित समेत विद्युत प्राधिकरणमा अनुरोध गर्नुभयो, तर धेरैचोटि 8-10 महिनासम्मको सुनाइ भयो. त्यो घटना घट्ने सम्भावना छ, त्यसको सुनवाई नभएको हुँदा सोको समाधानको लागि कल गरिदिनु. हस् धन्यवाद.
0: हस् धन्यवाद. अब अगाडि नागरिक आगमन गर्नु छ, पछाडि बोल्न खोज्नुभएको यसमै चाहिँ हजुर आफ्नो नाम भनेर फटाफटतिर राखिदिनु होला, सम्बोधन धेरै पर्दैन.
2: हेलो, म ब्लक नम्बर 14 स्थायी निवासी नारायण ठाकुर. विगत म 14 वर्ष बसेको भनेको हजुरको 35-36 वर्ष भएसम्म खै यहाँ म सबैलाई सोध्न चाहन्छु. यस भेलामा सबै भएको मानुभावहरूलाई एउटा के सोध्न चाहन्छु भनेपछि सागरभन्दा बल्ने स्थित त्यो बाटो चाहिँ अहिले 35-40 वर्षमा बस्नु लाग्यो. यहाँ निवर्तमा मेसा हुनुहुन्छ, निवर्तमा वडा अध्यक्ष हुनुहुन्छ, अरू यहाँ सबैको धेरै हुनुहुन्छ. अहिलेसम्म बन्न नसकेर तपाईँको नजर नपुगेको कारण के हो? मलाई यति जोड चाहिएको छ कि हामी त्यो 14-15 वर्षको लागि गर्नु पऱ्यो, हामीलाई के हामीलाई कन्ट्रोल गर्नु पऱ्यो भन्नु पऱ्यो. तपाईँले केही न केही त दिनु पऱ्यो जोड. मैले योभन्दा अगाडि लगभग 5 वर्ष दिइसकेँ, अझ पनि दिँदै छु. अझ पनि हरेक कार्यक्रममा मेरो एउटा भनेको बोली भनेको यही हो. अनि किन गर्न सक्नु पर्ने अहिलेसम्म? र म यो छोडी चाहिँ हाम्रो वडा अध्यक्ष र वडाबाट एकदम आशावादी छु. यो बनाएर चाहिँ काम भएन, र यो छोडी चाहिँ आशावादी छु. मैले धेरै कार्यक्रम गरिसकेँ, धेरै कार्यक्रम भनिसकेको छु. र एउटा कुराहरूको के भन्न चाहे भने सबभन्दा ठुलो प्राप्त भनेको बाटे होइन, किनकि त्यो बाटो अहिले तपाईँ हिँड्नु छ भने त्यो बाटो कति हिलो जमिया छ, पानी जमिया छ, सबैको नजर पर्ने बाटो छ. अनि होइन किन होइन, त्यो हाम्रो नजर नपर्छ नपर्नु भन्ने कारण के हो? एउटा मात्रै कुरो सुन्न चाहन्छु के अरू अर्को कुरा. यो सागर दृष्टिकोणलाई के छ भनेपछि हजुर यो 14 वर्षको यो पुरानो हाडगर चोखा अनि त्यो बाटोले गर्दा धेरै छिटमा गाडीहरू हुँदैन, त्यहाँ धेरै होटलहरू भएको राख्दासम्म आउने. र मेरो एउटा आग्रह के छ भनेपछि यहाँ एउटा चाहिँ एउटा पुलिस भेट जाँच गर्न सकिन्छ, एउटा हाडगर एउटा पुलिस भेट चाहिँ राखिदिउँ सूचना भए पनि होइन. र यो नगरको सभाबाट उसलाई राखेको हो कि थियो, यो शौचालय चाहिँ छोड्ने हो कि अर्को विकल्प के बनाउने हो कि एउटा त्यो कुरा राखेको है. त्यो हाम्रो घटना स्पेसली शौचालय त्यो नगर सभाको लागि राखेको हो भनेपछि ठिकै छ होइन. होइन भनेपछि त्यसलाई डोजेलाई घटना कति बेला लाग्छ? त्यो नभएको नगर सभा त बडा आएको मलाई लागेको छ. मैले के भन्दै आफ्नो दुई शब्द मैले राखेको.
0: हस् धन्यवाद. हजुर अहिले पछाडि पाएको छ, त्यसपछि आउँछ पागल हुन्छ।
3: सम्पूर्ण नमस्कार, म बगानपुरबाट देवसका भण्डारी बोल्दैछु। अनि मैले सबै टोलटोलबाट आएका कुराहरू सुने र मलाई पनि केही भन्न मन लाग्यो। सर्वप्रथम त फोहोर व्यवस्था गरिदिने संचालकज्यूलाई धेरै धेरै धन्यवाद, किनकि हाम्रो टोल एकदमै फोहोर थियो अनि फोहोर खाने घर पछाडि एउटा खल्ला थियो त्यसरी खाने गरेका थियौँ। वार्ड अध्यक्षज्यूको अनुमतिमा हामीले एउटा आगामी पुर साल डोजर मगाएर त्यो सफा गरेका थियौँ, अहिले त्यो सफा छ। अनि टोल बस्ने पनि सफा गरेकै थियौँ। वार्ड र पालिकाले हामीलाई सूचना दिए अनुसार हामीले सरसफाइमा अरू काममा पनि जानकारी गरेकोमा हामी पछाडि हटेका छैनौँ। हामीले हजुरबाट आएको बिना हामीले सबै काम गरेका छौँ। र एउटा कुरा, भूपुगे रामलाल डगराजी हुनुहुन्थ्यो अहिले, त्यतिखेर हामीले सामानको लागि टोलको डकुमेन्ट लिएर निवेदन लिएर पेस गरेका थियौँ नगरपालिकामा। फोन गर्छु भन्नुभएको थियो, त्यस्तो जानकारी पाएनौँ। र हाम्रो टोलमा अब यो वर्ष लागि टोल बगानको जम्म डुब्छ पानीले। हामीले यति मात्र खोजेका थियौँ कि ढल्लीगाता गरिदिनुहोस् भनेर, योभन्दा अगाडि पनि भनेका थियौँ, महिना महिना पटक पटक ढल्लीगाता गरिदिनुहोस् भनेर निर्णय र प्रस्ताव पनि राखेका थियौँ। हजुरहरूले यसको केही जानकारी यसरी पाउँछौ कि आगामी वडा प्रतिनिधिले भन्नुभएको खाने पानीको पाइप छ हुँदैन भन्नुभएको, सबै खाने पानीको पाइप नालीमा हुन्थ्यो तर त्यसमा धनीमा त गर्न मिल्दैन कि के कस्तो यस्तो राम्रोसँग प्रश्न गरेर बुझाइदिनु हुन्थ्यो भन्ने सोचेको छु। र पालिकाबाट आएका कुनै पनि कार्यक्रमहरू हाम्रो सीताजीले हामीलाई जानकारी दिनुहुन्छ, सीताजीलाई धेरै धेरै धन्यवाद। महिनावार बैठकमा गठबन्धनको भइदिनुहुन्छ र हामीहरूलाई जगाउनु भयो। टोल बस्ती अज्ञात भएको छैन, अहिले झिनिमिली पाइसकेका छौँ, किनकि हामीलाई उहाँले एकदमै उत्सुक पनि दिनुभएको छ। हामी पनि धेरै धेरै खुसी छौँ। वडा पालिकालाई धेरै धेरै धन्यवाद छ। हामी पनि सुतेका थियौँ, अहिले बुझेका छौँ। यति भन्दै नै धन्यवाद।
4: यस समारोहका सभापति महोदय, म यहाँ खासै केही भन्न त आज माग्न केही पनि आएको होइन, तर फुत्तकाबाट यो कर्मचारी बिचमा आएर माइक समात्यो भन्ने सबैलाई लाग्यो। म यसबाट अवकाश भयो, निमित्र भइसकेको छु है, हजुरहरूलाई जानकारी हो। अनि दोस्रो, म माग्न नआएको हजुरहरूसम्म सबैसँग कार्यपत्र छ, यो 13 नम्बर बुधामा गएर एकचोटि हेरिदिनु होला त। तपाईँको वडा टोलमा यस वर्षमा भएका कामहरू के थाहा पाउनु भयो भनेर लेख्नु भएको छ। अनि त्यसकै चौतिर के छ भने 200 मिटर सडक पिच निर्माण भएकोमा ग्राबिल हालिएको छ भन्यो। त्यो पिचमाथि ग्राबिल हाल्ने कस्तो काम हो हजुर? यो धन्यवाद।
0: हस् धन्यवाद। पछाडि म सबैलाई पहिला नमस्कार, म आदर्श टोल विकास संस्थाको प्रतिनिधि कुमार तारक। यसका समस्या टोलबाट मोहन खनालजीले राखेको छ, त्यो एयरपोर्ट जाने बढ्ने हो, बर्खाले माटो पर्दो छ माथि भयो, मौखिक रूपले पटक पटक समस्या पनि भएको छैन, अहिलेसम्म भएको छैन। त्यो एकजना मान्य क्षेत्रले समस्या दुर्गा त्यो बाहिरसम्म पनि भएको छैन। त्यहाँ दिनमा एकजना मान्छे मन्दिर मैले छैन, यताबाट डोल सकिरहन्छ, यताबाट रिक्सा आउँछ, त्यो माथि चल्न सक्दैन, त्यही निस्किन्छ। मैले पटकपट भने यसमा हाम्रो वडाको ध्यान दिन। दोस्रो कुरा, मैले हाम्रो साथीले हाम्रो पत्रकारजी दिनुभएको छ, उहाँको घरदेखि यता हाल्दाखेरि सडक कति हो, ओपन स्पिड कति हो, कहाँ हाल्नुपर्छ, कुनै कार्य गरेर पिच बिचमा हालेर चाहिँ त्यो लथालिङ्ग अब सडक बन्द गर्दा मैले आफ्नो टोकमा देखाएको कुरा हो, म अन्तत जानेन, गन्तव्य देखाएको छैन। अस्ति हामीले अब जता अध्यक्षले अमिनी पठाइदिनु भयो, त्यो भो पनि त्यो कहाँदेखि तल कहाँसम्म गयो, अनि त्यसको रोड कहाँ, अब दोस्रो पटक यस्ता कहाँले पूर्वाधारहरू सडक पकाएर खडाइदिनु हुन जाँदाखेरि सँगसँगै प्राविधिक अमिनी गएर कहाँ हामीले यो हाल्नुपर्छ, सडक कहाँ हो, त्यसको छेउछाउ कति हो, स्पष्ट हेरेर चाहिँ सरकारले यो वडा सरकारले कसैको कहाँ त्यो कसैको भत्रको घरमा जानु सडक काम हालिराखेर बराबर चाहिँ हामीले पनि सडक पाउँदैन। यो मेरो सुझाव हो, मैले मेरो घरको छेउमा मैले देखेको हुनाले मैले यो भनेको हुँ। अहिले अब वडाले चाहिँ अमिनीले छुट्याउँदाखेरि त्यो हाल्नुपर्ने हो त तल धेरै कता हाल्नु त्यति बेला खराइले हाल्दाखेरि अमिनीहरूसँगै गएर कारण होस् र त्यो अहिले चाहिँ तलमाथि ओपरिस्टर छुट्यो, बिचमा नै खराइले हालिदियो, तलमाथि खाता परेका छन्। यस आँटो पठाइने गरेर हाम्रो पानीको विकास गर्न हामीले चाहिँ माग गरेका छौँ। यो अहिले 18 नम्बरलाई यो कुनै पनि योजनामा नसकेकोमा यसमा हामीले दुःख व्यक्त गरेका छौँ। यसका सुनाइ होस्, धन्यवाद। हस् धन्यवाद।
5: उपस्थित सबैलाई नमस्कार। म समिति टोल विकास पुरा नम्बर 31 को प्रतिनिधि, मेरो नाम शङ्कर विष्ट। मैले दुई तिनवटा कुरा उठाउन चाहेको छु। विकास भनेको बाटो ढल विकास या शिक्षा स्वास्थ्य रोजगार त हो नै, त्योसँगै नेपाल सरकारले अहिले खास गरी एउटा नयाँ कानुन बनिरहेको छ, नगरपालिका सबैमा छ, त्यो भनेको धूम्रपान मद्यपान, र यसले पारेको असरको विषयमा नगरपालिका पनि आफ्नै कानुन छ, यसले असर गरेको वातावरण प्रदूषण सम्बन्धीको समस्याको विषयमा सबै जानकार हुनुहुन्छ। यसले गरेको प्लास्टिक गर्ने पदार्थ जसले कति असर गर्छ माटो मान्छेलाई, र यसले हाम्रो जसमा पनि शौचालयहरूमा पारेको असर मैले पहिलो नम्बरमा उठाउनु खोजेँ। वडा नम्बर 1 बजारभित्र रहेको एउटा शौचालय, त्यहाँभित्र दिसा प्लास्टिक गुठा खाएर जताततै थुक्ने थुकेका मान्छे, त्यसलाई नगरपालिकाले या वडाको त्यसलाई सञ्चालन सम्बन्धी वडाको के भन्छ स्पष्ट निर्देशिका के हो, त्यो बनाएर छन्काउनको लागि या फोहोर गर्नको लागि हो कि, त्यस्तै नगरपालिकाभित्र रहेको एउटा वडाभित्र रहेको हाम्रो चिकापुर अस्पतालभित्रको शौचालय, त्यहाँभित्र प्लास्टिक गुटखाको खाएर थुकेको फोहोर दिशा विशा त्यस्तै जमेको छ अहिले पनि बजारभित्र, जो हाम्रो आँगनको सबभन्दा सुन्दरको लागि शौचालय बनाउनको लागि चाहिने मेन पूर्वाधारको एउटा शौचालय हो त्यो नै बन्द छ। एक दोस्रो त्यहाँबाट उत्पादित प्लास्टिक जन्ने पदार्थहरू जहाँ ढल निकास छ, ढल निकासमा जाम भएर पनि पानी बन्द भएको देखिन्छ, त्यो हो फरकको नजिकै रहेका ढल पानीभित्र जाने ठाउँमा त्यो गुटखा खाएर त्यहाँ चाहिँ भरिएको छ प्लास्टिक, त्यो प्लास्टिक नियन्त्रणको लागि नगरपालिकाको भूमिका के हो, कुराको भूमिका के हो। त्यसपछि म आफ्नो टोलतिर गएँ, टोल समिति टोल सायद एउटा विष्णु जग्गामा 3-4 घर बनेको चौधरी समुदायको छ, त्यहाँ निकै गाह्रो छ। यहाँभन्दा अगाडि एकचोटि गिन्ताहरू गएर पनि त्यहाँ चाहिँ हाल्न सकिएन, बनाउन सकेन, चारैतिरबाट पिचबाट आएर त्यो टोललाई सौतेरियामा गएर सुनेवाद गरेको देखिन्छ। खास गरी पहिला बिन पाइप गएको गएर पनि त्यहाँ हाल्न नदिएको एक दुईजनाको कारणले गर्दा बिन पाइप सबै टोलभरिलाई त्यसले अप्ठ्यारो पारेको, त्यो त्यहाँबाट भिजनु गएको अवस्था छ, त्यो हुँदाहुँदै त्यहीमाथि पिचबाट हालेर चारैतिरका वरपरका मान्छेलाई विपद पार्ने स्थिति देखेको छ। त्यो मान्छेले किन रोक्यो, एकजना मान्छेले किन रोक्नु पछाडि त्यसले सरकारी जग्गा टिपेर आफ्नो चाहिँ गुवालहरू बन्द गरी बनाएको हो कि। नगरपालिकालाई मैले यो विषयमा बारम्बार जानकारी गराएँ, इन्जिनियर गएर त्यहाँ चाहिँ अनुगमन गरिदिनुहोस्, नाप दिनुहोस् र त्यसको चाहिँ भविष्य मार्गदर्शन के हो, तत्काल नगरपालिकाले उठाउन सक्दैन बजार छैन भने त्यसले उहाँलाई सिफारिस गर्न पर्छ कि पर्दैन, त्यहाँको वस्तु त्यहाँभन्दा अगाडि नै मान्छेहरू त्यहाँ चाहिँ खनेर गरे उहाँले या नगरपालिकाले खनेर कुनै ढलिकासको लागि खनेछ, खनिसकेपछि बारम्बार नबोलिसकेपछि मान्छेले आगोल्न आगोल्न माटो भरेर कोही नै फाल्टा छन् धेरै ठुला, कोही कसैको भन्छ अग्लो बनाएको, अग्लो बनाएर अरूको आगोमा पानी फालेर निकास भने भनिदिनु पऱ्यो, होइन अर्कोले अग्लो बनाएर त्यसले चाहिँ समस्याको समाधान गर्छ गर्छ नि बिरुवाले, आफूले अग्लो बनाउने पानी खाता पनि जाओस् भनेर छाल्यो भने त्यसले चाहिँ विवादको जड रोक्छ कि त्यसले समाधान गर्छ, माटो मात्रै भन्ने विकल्प पनि उहाँले भनिदिनु पऱ्यो कहीँ खनेको छ। त्यसको कुरा राख्छु, हामीलाई यो समस्या मलाई त्यति जानकारी छैन, म केही दशक म बाहिर बस्नु हुँदा कसैको घरको आँगनमा 10 मिटर या 1 मिटर 2 मिटर बाटो पिच भएको छ, त्योभन्दा यताउता सबै ठाउँ हिँड्छ या जानकारी हुनुहुन्छ, हाम्रो क्रममा त्यस्तो घटना देखियो, त्यो गर्ने मान्छे त्यो इन्जिनियरले मुद्दा लगाउन मिसिङ मिल्दैन कुराले, होइन नगरपालिकाको अधिकार हो कि होइन, कसैको नेताको पावर छ भन्ने बित्तिकै चुनाव जितेको हो भनेकै बादमा आँगनमा पिच बाटो भने छेउमा पुगै हिँड्ने, यो कसरी स्वीकार गर्न तपाईँ अहिले बसेर बस्न सक्छ, होइन यही कुरालाई यही कुरालाई हामीले त सक्दैन, एकजना व्यक्ति त सक्दैन, यो नगरपालिकाले त्यसलाई मुद्दा लगाउने मुद्दा लगाउने कुरा थाहा छ नि, तपाईँलाई धेरै नै काम दिनमा आउँछ अथवा चाहिँ उहाँलाई अहिले मुद्दा लागेको छ
0: कुन ठाउँको कुरा,
5: यो समितिको समितिको 31 है वर्ग नम्बर 31 पुरानो त्यहाँ चाहिँ एउटा एक दुई ठाउँमा मैले त्यो देखेँ, त्यो आफूलाई चाहिँ अलि अपाच्य भएर म मुद्दा लगाउने नाममा म धेरै ठाउँ धाइरहेको छु, पहिले कुरामा गएँ, प्रशासन गएँ, त्यसपछि नगरपालिका गएँ, तिनीलाई चाहिँ सबैलाई मुद्दा लगाउनु पर्छ भन्ने लाग्छ, मुद्दा लगाउँदा हो चाहिँ काहीँ कोही गइदिनु गइदिनँ है, अनि कसो कारण आज न हिलो अघि बनाउने हिलो बनाइदिन्छ अर्काकोमा, अनि उहाँलाई चाहिँ भन्दाखेरि माटो भर्नुहोस् या चाहिँ नगरपालिका भन्नु तपाईँ माटो भन्नु तपाईँ निकास आउनु, मैले माटो भर्दैन उदाहरणको लागि, अघिको आधारमा पानी जाने हो भने त्यो निकासी विभागको जिउ हुन्छ।
0: हस्
5: अलिक धन्यवाद,
0: हस् धन्यवाद अगाडि एकैछिन यहाँ नमा त्यसपछि यस कार्यक्रमका अध्यक्ष वर्णका सदस्यज्यू र यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूमा म ब्लक नम्बर 10 निवासी तारा प्रसाद अधिकारीको तर्फबाट हार्दिक नमस्कार। यहाँहरूबाट धेरै सुझाव आइसके र सर्वप्रथम वडा नम्बर 1 काम कर्मचारीको सेवाको बारेमा म वडा अध्यक्ष लगायत वडा नम्बर 1 कर्मचारीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु र म केही सुझावको रूपमा कृतज्ञता टिपेको छु। मेरो उदासीन नम्बर 1 एयरपोर्ट बन्द थियो, अहिले एयरपोर्टबाट आउँदा सुचारु भएको छ, त्यहाँ चाहिँ मैले देखेको छु कहिलेकाहीँ सवारी साधन ट्र्याक्टर मोटरसाइकल तर्फमा गए अन्य सवारी साधन त्यहाँबाट आउँदा गर्छन् र हामी त कलकट हम्पाई थाकेर माटो पुरेका छौँ, हिजो अस्तिको पानीले गर्दा भत्किने अवस्थामा छौँ, त्यहाँ दुर्घटना आउन सक्छ, त्यसमा ध्यान पुगोस्। नम्बर 2 मैले यहाँलाई अनुरोध गरेँ, जुन यो हल छ राजीपुरदेखि जुन बसाइमा पानी राजीपुर हुँदै 1500 हुँदै 1000 हुँदै 9 नम्बर जान्छ, यतापट्टि यो सीतापुर विश्वतापट्टि छेउको धरण छ, यसले गर्दा अहिले त हामी केही फ्री छैन, भोलि पानी आयो भने फेरि उद्धार केही यसमा हामी उद्धार गर्न लाग्छौँ, यसको पहिले हामी प्लान गर्दा धन निकास कसरी छ त्यो व्यवस्था गरियोस्। नम्बर 2 सायद वडा मोस्टमा पर्छ पर्दैन, यो टिकापुरको रिङ रोड भन्ने शब्द अनुसार मैले काँचाबाट सुन्नु पाएन, रिङ रोडको बारेमा के हो, वडाले कलाकारले सिफारिस गर्ने हो अथवा नगरपालिकाले गर्ने हो अथवा यसमा चाहिँ कहीँबाट सुन्नु मन आयो भने यसमा ध्यान पुगोस्। अर्को जुन यो छाडा चौपाया छ, जस्तो यहाँ हाम्रो ग्रुप मेसा हुन्छ, उहाँले गत वर्ष धेरै नगरपालिकाले कानुन नियमहरू बनाएको छ तयार भएका छन् तर यी नियमहरू कार्य नभएको जस्तो बनाएका छन्। यो चौपाया पशु चौपाया भन्ने छ, छाडा पशु चौपाया, यो हाम्रो यहाँ पशुपालन केन्द्रहरू पनि छन् जिल्लामा छन् तर यो पशु छाडा नियन्त्रण भएन, यो हामीले नगरपालिकालाई भनेर आस्था गरेको होइनौँ तर यसको एउटा विधि पनि छ विधान छ, त्यो विधि विधानमा फेकेर अगाडि कसरी बढ्ने भन्नेतर्फ ध्यान जाओस्। र अर्को मेरो छ निर्माण व्यवसायतर्फ छ, जुन हाम्रो हामी निर्माण गर्छौँ अब अरू संस्कृता कुरा होला, यो टिकापुर खाने त छत्ता चुल्लो भइसकेको छ, फेरि पनि हामी पानी म त त्यही पानी खेउँछु, पानी कस्तो छ भने पुरा चाहिँ फोहोरै फोहोर आउँछ, किन फोहोर आयो भन्दा निर्माण व्यवसायले बिगार्यो भने त्यसको जवाब आउँछ, यो निर्माण व्यवसाय जुन योजना हुन्छ ठेक्का होस् अथवा उपभोक्ता मार्फत हो भने उहाँहरूले पढाउनु परेको कार्यालय कन्डिसन नगर नगरेर कि अथवा के भएर हो यो बेला बेला पानी फुट्ने हामी त्यही पानी त्यही बाटो खानु पर्ने यो अवस्था स्थिति कसरी भएको यसमा चाहिँ ध्यान जाओस्। अर्को कुरा एउटै मेरो यहाँहरू छ यो पिक्रालो प्रयोगको लागु अवसर छ, यो लागु अवसर नियन्त्रणको लागि हामी धेरै काम गऱ्यौँ, म पनि एउटा सामुदायिक सेवा केन्द्रको अध्यक्ष भइसकेपछि मैले पनि यहाँहरूसँग सहकारको धेरै कामहरू गरेँ तर त्यसको उपलब्धि खासै हुन सकेन, हामीले दरिद्रमूलक कार्यक्रम अथवा अन्य कार्यक्रम गऱ्यौँ तर यो त्यति नियन्त्रण हुन सकेका छैनौँ, यसलाई नियन्त्रण गर्नको लागि अब नयाँ तरिका अगाडि वर्ष 83-84 यसको नयाँ किसिमको योजना बनाइयोस् र जस्तो मैले टोल टिका संस्था गठन छ यो टोल टिका संस्था मार्फत यसको अवैधीकरण गरेर जस्तो हाम्रो ठाउँ ठाउँमा सेक्टरहरू छन् र सेक्टरहरू नियन्त्रण गर्नको लागि तपाईँको चाहिँ स्वयं अभिभावक पनि अग्रसर नभएको अवस्था छ, त्यसपछि हामीले यसलाई के गर्न सकिन्छ सूक्ष्म तरिकाले टोल टिका संस्था मार्फत अवैधीकरण गरी हामी यसको नियन्त्रणतर्फ पहल गरोस् भन्ने भनाइराख्छौँ। धेरै लामो समाचार दिनु यो एउटा आजको उपस्थितिले हाम्रो वार्ड नम्बरको बहुमत पकडा पढाएको छ, आगामी दिनहरूमा यस्ता कामहरूको यस्ता जुन सुझाव छन् जस्तो प्रशिक्षण विषयले पनि हाम्रो चाहिँ टिकापुर वार्ड नम्बर 1 जनजेसले भने पनि 60-65% काम एकदम उत्तीर्ण भएको छ र अर्को एउटा यो भवन छ म एउटा अनाथले यो हुन्छ वार्डमा यसको भवन किन निर्माण भएन यसमा के समस्या छ जस्तो जग्गा होइन भने चाहिँ हामी व्यक्ति घर बनाउने संस्थामा बच्चा हुने उत्सुकमा चाहिँ राख्नु हुने वार्ड नम्बर एकले जग्गा नपाउने कारण कहाँबाट यो भनिदिनु भएको हो यसमा चाहिँ हामी सबै जनतालाई कर्मचारीले ध्यान दस भन्दै यहाँहरूलाई धन्यवाद दिँदै लामो समय दिएर बिदा भए हस्
5: धन्यवाद अदा नै पहिलो राउन्डको अन्तिममा छौँ त्यहाँ पालो
3: उहाँ
5: बोल्दै हुनुहुन्छ
3: आजको यस सार्वजनिक सुनवाई कार्यक्रमका सभाध्यक्षज्यू लगायत जनप्रतिनिधि उपस्थित सम्पूर्ण महानुभावहरूमा म काठमाडौँ नगरपालिका वडा नम्बर एकको क्लब नम्बर 26 जमराको विकास संस्थाबाट बोल्दैछु वास्तवमै यस प्रकारका समस्याहरू यहाँ सम्बन्धित पक्षमा ध्यान आकर्षण गराउन चाहन्छु हाम्रो विकास नगरपालिकाको भित्रमा रहेको ता भएका पनि टोल स्थान भएका पनि त्यहाँको बाटोको साह्रै समस्या छ हामीसँग बाटो पिच हुन नसकेका कारणले बर्खामा पानी जम्मा हुने र विद्यालय जाने केटाकेटी लगाएर हामी सबैलाई दैनिकीमा हामीलाई आवाज आउन अप्ठ्यारो भइरहेको छ र सबै नानीको पनि व्यवस्था हुन नसकेको हुनाले बर्खामा पानी जम्मा भएर एकदमै गाह्रो भइरहेको र अर्कोतिर नजिकै हाम्रो पालिका बन्दी रहेको र यो विकासको नगरपालिकाको फोहोर व्यवस्थापनको गाडी मेन रोडहरूमा मात्रै जाने र त्यो भित्रमा जाँदाखेरि त्यहाँनिर कालिका मन्दिरको अगाडि फोहोरको स्थान थुप्रिएको अवस्था छ जसले गर्दा वातावरण दुर्गन्धित बनाइरहेको छ र त्यो सम्पूर्ण कुराहरूमा सम्बन्धित पक्षमा ध्यान आकर्षण होस् भन्ने म चाहिँ भन्न चाहन्छु आफ्नो फोहोरको तर्फबाट मेरो नाम मेरो लेखी धन्यवाद
5: धन्यवाद अब हामी 12 जनाको आवाजहरू निस्किरहेका छौँ यो धेरै सुविधा केन्द्र बुझेर जस्तो भयो अहिले उठेका मानवले पनि बताइदिनु होला यो अब 12 जनाको आवाज हामीले दिइसक्यौँ अरू धेरै दिँदा फेरि नबुझेला भनेर संक्षिप्तमा यसमा हामी उत्तरहरू केही दिइहालौँ अनि त्यसपछि दोस्रो चरणमा मैले 2 जना उठ्नु भएको छ यहाँकोबाट पालो सुरु हुन्छ 3 जना 4 जना हजुर सबैभन्दा पहिले अब सम्भवतः धेरै जस्तो अध्यक्षज्यूसँगै जोडिएको हुनाले अध्यक्षज्यूले प्रश्न पार्नुहुनेछ त्यसमा नपुगेको कुरा अरूसँग सम्बन्धित छ भने उहाँले पनि भन्नु
6: टिकापुर नगरपालिका 1 नम्बर वडाद्वारा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा यहाँहरूले महत्त्वपूर्ण आफ्नो राय सल्लाह सुझाव प्रस्तुत गर्नुभएको छ यसका लागि यहाँहरूलाई हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छु कतिपय विषयवस्तुहरू हामीले यहाँहरूलाई प्रश्न पार्नुपर्ने भएको हुँदा म प्रश्न पार्न अनुमति पनि चाहन्छु नमुना टोल विकास संस्थाको सचिव निर्खबहादुर रावलज्यूले महत्वपूर्ण सुझाव दिनुभएको छ वास्तवमा हाम्रो पछिल्लो चरणमा विकास भनेको सडक कालोपत्रे भएपछि ठुला ठुला भवनहरू भयो भने पुल पुलेसाहरू भयो भने विकास भयो भन्ने कुराको हामीले महसुस गर्छौँ अनुभूति गर्छौँ तर हाम्रो समाज कताबाट भन्ने कुरा हामीलाई चाहिँ सरोकार हुँदैन आज धेरै विषयवस्तुहरू उठेको छ अब विकास हुँदासँगै समाज पनि विकास हुनुपर्छ समृद्ध हुनुपर्छ भन्ने कुरा आएको छ यस सन्दर्भमा टिकापुर नगरपालिकाले वडागत बजेटको सिलिङमा प्रत्येक वर्ष हामीलाई यो वर्ष अघिल्लो वर्ष 2.6 करोड रुपियाँ प्राप्त भएको थियो भने 2.6 करोडबाट 20% रकम हामीले समाज विकासका क्षेत्रमा खर्च गर्ने गरी गरेका छौँ यद्यपि आज हामीले समाज विकास गर्ने सन्दर्भमा प्रत्येकको घर घरसम्म पुग्नका निम्ति टोल विकास संस्था बर्गर प्रणाली र विभिन्न सामाजिक संघ संस्थाहरूलाई अभिमुखीकरण सचेतीकरण गर्ने कामहरू क्रियाकलापहरू सञ्चालन गर्दै आएका छौँ। आगामी दिनमा यो विषयलाई पनि हामीले अगाडि बढाएका छौँ। अहिले एक नम्बर वडामा मात्रै 110 वटा टोल विकास संस्थाहरू छन्। 110 वटा टोल विकास संस्थामा हामी मासिक रूपमा नियमित रूपमा बैठक गर्ने गर्छौँ। त्यो बैठकमा 10 मिनट मात्रै हाम्रो समाज विकासका सन्दर्भमा हाम्रा समाजमा भइराखेका गतिविधि क्रियाकलाप घटनाक्रमहरूको विषयमा मात्रै छलफल गर्यौँ भने पनि पक्कै पनि समाजलाई माथि उठाउनका निम्ति यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ जस्तो लाग्छ। म यहाँ टोल विकास संस्थाबाट धेरै चाहिँ कर्तृत्व गरेर आउनु भएको छ। आगामी दिनमा यहाँहरूको टोल विकास संस्थाको बैठकमा समाजको सुधार र यसको विकास कसरी गर्न सकिन्छ, हाम्रा सामाजिक रीतिरिवाज परम्परा संस्कृतिहरू विकृति विसङ्गतिहरूलाई कसरी चाहिँ हटाउन सकिन्छ भन्ने विषयमा मात्रै छलफल चलाइदियो भने पनि धेरै हदसम्म समाजले अगाडि बढाउन सजिलो हुन्छ भन्ने कुरा अनुरोध गर्न चाहन्छु। यो प्रस्तावका रूपमा राख्नका निम्ति पनि अनुरोध गर्न चाहन्छु। र यो वर्ष पनि हामीले चाहिँ समाज विकासका निम्ति विभिन्न किसिमका कार्यक्रमहरू ल्याएका छौँ। ती कार्यक्रम टोल विकास संस्था वर्ग हाम्रो यहाँ रहेका सामाजिक संस्थाहरू मार्फत प्रत्येकका घर घरसम्म पुग्ने प्रयत्न गर्नेछु भन्ने कुरा गर्दै विश्वास दिलाउन चाहन्छु। अर्को कुरा, पूर्ण प्रसाद रेड्डी जो प्रस्तावित वडा नम्बर 10 को टोल विकास संस्थाको अध्यक्ष पनि हुनुहुन्छ, उहाँले चाहिँ महत्वपूर्ण विषय उठाउनु भएको छ। हामीले यो विषयमा धेरै चरणमा हाम्रा यस्ता मुद्दाहरू घरबेटीले मुद्दा ल्याउने अनि त्यो ठेकदारहरूलाई चाहिँ बोलाएर छलफल गर्ने र उहाँहरूको चाहिँ मेलमिलाप गराइदिने असुल उप गराउनु पर्नेछ भने त्यो काम पनि गरिराखेका छौँ। पछिल्लो चरणमा टिकापुर नगरपालिकाले मजदुरहरूलाई सूचीकृत गर्ने भनेर चाहिँ एउटा कार्यक्रम ल्याएको छ। हामीले धेरै मजदुरहरूलाई सूचीकृत गर्ने प्रयास गर्दा पनि मजदुरहरू सूचीकृत हुन मानिराख्नु भएको छैन। जो हाम्रा घर निर्माणहरू गरिराख्नु भएको ठेकेदारहरू हुनुहुन्छ, उहाँहरू ठेकेदार चाहिँ होइन, उनीहरूसँग कुनै पनि त्यस्तो प्रमाणपत्र लाइसेन्सहरू छैन, तर उनीहरूले एउटा जगत्तै संगठन भनेर चाहिँ खोलेका छन्। हामीले चाहिँ म यहाँहरू मार्फत सन्देश पनि प्रवाह गर्न चाहन्छु, यहाँहरू कोही नयाँ घर निर्माण गर्दै हुनुहुन्छ भने यहाँहरूले चाहिँ कसैलाई जिम्मा दिँदा सम्झौता गर्नुहुन्छ, त्यो सम्झौता वडा कार्यालयको रोहोभरमा गरिदिनु होला। वडा कार्यालयको रोहोभरमा गर्दा हामी कोही पनि फँसिनुपर्ने झुकिनुपर्ने हुँदैन भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। दुर्गाश्वर टोल विकास संस्थाको अध्यक्षज्यू टिकाराम रेड्डीज्यूले पनि आफ्नो महत्वपूर्ण सुझाव राख्नुभएको छ। विशेष गरेर त्यो पछिल्लो चरणमा बस्ती विकास भएको बस्ती पनि भएका कारणले गर्दा त्यहाँका सडक सञ्जालहरू त्यति राम्रो विकसित हुन सकेका छैन। त्यसो भएका कारणले गर्दा तत्काल हामीले चाहिँ हाम्रो बजेटले भ्याएसम्म त्यो ठाउँमा चाहिँ बाटो ग्राइबेल लगायतका माटो पटारीका कामहरू सम्पन्न गरेका छौँ। कतिपय बाटाहरू हाम्रा निर्माणका सँगसँगै ठुला सवारी साधनहरू जाने भएका कारणले गर्दा छाटा फुल्डी परेका हुन सक्छन्। कतिपय तपाईँ चाहिँ बाटोको क्रसमा होमपाइप नभएको हुन सक्छ। त्यो कुरालाई आगामी दिनमा हामी होमपाइप र खाल्टा फुल्डी मर्मत सुधार गरेर भन्ने कुराको म यहाँलाई चाहिँ अनुरोध गर्न चाहन्छु। सङ्घीय सरकारबाट न्यून बजेट भन्नुभएको छ। तुलनात्मक रूपमा टिकापुर नगरपालिका नेपाल सरकारको जुन मूल्याङ्कन प्रणाली छ त्यो मूल्याङ्कन प्रणालीमा अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा चाहिँ हामी अग्रस्थानमा छौँ। यसको परिणाम पछिल्लो आर्थिक वर्षमा आउने भएका कारणले गर्दा चालु आवा 83-84 आउने भएका कारणले गर्दा 84-85 बजेटलाई त्यसले प्रभाव गर्ने भएको हुँदा पक्कै पनि सङ्घीय बजेट चाहिँ हामीलाई बढ्नेछ भन्ने कुराको हामीले विश्वास लिएका छौँ। विगतका दिनमा नगरपालिकाको अस्थिरता लगायतका विषयहरूले कतिपय काम कारवाहीहरू हामीले समयमा निर्धारित समयमा सम्पन्न गर्न नसकेका कारणले गर्दाखेरि पनि सो मूल्याङ्कनमा हामी कमजोर भएका छौँ। त्यसको हामीले बेला बेला समीक्षा पनि गरेका छौँ, सुधार गर्ने प्रयास गरेका छौँ भन्ने कुराको जानकारी गराउन चाहन्छु। सिर्जना शर्मा पण्डितज्यू जो प्रस्तावित वडा नम्बर 11 को विकास संस्था सञ्जालको संयोजक पनि हुनुहुन्छ, उहाँले महत्वपूर्ण चाहिँ हामीलाई राय सल्लाह सुझाव र पूर्वाधारको विषयमा बेला बखत नगरपालिकामा वडा कार्यालयमा आफ्नो सन्दर्भको पूरै टिमसँग डेलिगेसन गर्ने गर्नुभएको छ। यद्यपि मुनारहरूको विषयमा टिकापुर नगरपालिका गम्भीर भएर अगाडि बढेको छ, आगामी दिनमा आगामी आर्थिक वर्षमा यो अब 83

प्रदेश सरकार को बजेट पास भइसकेको छैन तर प्रदेश सरकार को बजेट में यहाँ हामी मार्फत जो सिफारिश लिनुभएको छ त्यो सिफारिश में त्यो बाटो सम्बोधन भएको पनि म जानकारी गराउन चाहन्छु। र ब्लक नंबर 1918 विशेष गरेर सागरदेखि एयरपोर्ट जाने बाटो को विषय यो हाम्रो वडाको गौरव का आयोजना का रूप में अगाडि बढेको छ। हामीसँग अहिले करीब 40 मीटर बाटो त्यहाँ चाहिँ छुटेको छ। त्यो 40 मीटर बाटोलाई हामीले चाहिँ आगामी वर्ष कसरी पूरा गर्न सकिन्छ भनेर निरन्तरता दिने प्रयास गरेका छौँ। यद्यपि त्यो अगाडिपट्टि बनेको जुन कलभर्ट छ त्यो कलभर्ट मैले पनि तपाईँ चाहिँ उहाँहरूसँग छलफल गरेको छु, असजिलो छ। त्यो असजिलोलाई चाहिँ सजिलो बनाउनका निम्ति हाम्रो नगरपालिकाका साधनहरू प्रयोग गरेर त्यो बाटोको स्लोप मिलाउने काम हामी यो तपाईँको चाहिँ मसान्तभित्रै या तपाईँको चाहिँ पुरा गरेर अगाडि बढ्ने र स्वास्थ्य सिर्जना गर्ने कुरा म अनुरोध गर्न चाहन्छु। र युनाइटेड स्कुलदेखि सागर डेरीसम्म कन्या स्कुलको पानी निकासको विषयमा हामी त्यो प्रदेश सरकारले कालो पत्र सडक निर्माण गरिरहेको छ। त्यस सन्दर्भमा पनि म त्यहाँका टोल विकास संस्था लगायत सबैसँग बसेका छौँ। यद्यपि पानी हामी पक्की संरचना ढल बनाउन सक्ने हाम्रो सामर्थ्य र प्रदेश सरकारले पनि त्यो आफ्नो योजना अन्तर्गत नराखेका कारणले गर्दाखेरि अर्खाको प्लटमा होमपाइप राख्न नमिल्ने भएर त्यहाँ विगतका दिनमा पनि होमपाइप राखेका कारणले गर्दा विवाद भएका कारण त्यहाँका टोलवासीहरूले पनि यो त विवाद अफला हुने चिज हो, यो गर्न हुँदैन भनेकै कारणले गर्दा उहाँहरूले जसले चाहिँ यहाँ अहिले यो विषयको जिज्ञासा राख्नु भएको छ उहाँहरूकै सल्लाहका आधारमा हामीले चाहिँ त्यही होमपाइप नराख्न सकेको अवस्था हो भन्ने कुरा म यहाँ जानकारी गराउन चाहन्छु। र ब्लक नम्बर 19 पनि त्यसको जुन बाटोको सन्दर्भमा छ त्यो बाटो आर्थिक वर्ष 81-82 बजेट अन्तर्गत होइन 80-81 बजेट अन्तर्गत हामीले बाटो निर्माण गरेका थियौँ। यद्यपि हामीले विकास निर्माणका काम गर्दा जहिले पनि टोल विकास संस्था र उपभोक्ता समिति मार्फत गर्ने भएको हुँदा अहिले टोल विकास संस्था पछिपट्टि बनेका कारणले गर्दा त्यो ओपन स्पेसको बिचमा भएको महसुस भएको छ। यद्यपि त्यो ओपन स्पेसको किनारतिर त्यसलाई कसरी लैजान सकिन्छ भन्ने सन्दर्भमा हामीले अमिन पठाएर नापनक्सा गरिसकेका छौँ। आगामी दिनमा त्यो ओपन स्पेसमा माटो ड्रिलिङ लगायत बाटोलाई चाहिँ कुन साइडमा राख्दा उपयुक्त हुन्छ, त्यहाँको बस्तीलाई अनुकूल हुन्छ, यहाँसँग छलफल गरेर अगाडि बढ्ने कुराको म अनुरोध गर्न चाहन्छु। ब्लक नम्बर 14 नारायण सरले चाहिँ उठाउनु भएको छ, विशेष गरी बजारको नजिकको चाहिँ ब्लक पनि हो। ब्लक नम्बर 14 करिब पाँचवटा गल्लीहरू छ। पाँचवटा गल्लीमा सबै गल्लीहरू कालोपत्र भइसकेको छ भने कतिपय स्तर उन्नतिको अवस्थामा पुगेका छन् किनभने खाल्डा खोल्डी परेका छन्। ती स्तर उन्नति गर्नपर्ने पनि छ। विशेष गरेर सागर होटेलको जुन बाटो छ यो वर्ष हामीले चाहिँ अगाडिपट्टिबाट भुर्तेनी बजेको घरबाट सुरु गरेका छौँ। नगर स्तरीय कार्यक्रममा सुरुवात गरेका छौँ। आगामी दिनमा पनि यसलाई निरन्तरता अगाडि बढाउने हामी प्रयास गरिराखेको कुरा यहाँहरूलाई चाहिँ जानकारी गराउन चाहन्छु। र त्यसै गरी बगानको यो सार्वजनिक शौचालयको विषय हिजो पनि स्वर्गतारे टोल विकास संस्थाको चाहिँ क्षेत्रभित्र पर्छ। स्वर्गतारे टोल विकास संस्थाको सरसफाई कार्यक्रमको हामीले चाहिँ सुरुवाती गरेका थियौँ। स्वर्गतारे टोल विकास संस्थाले यो सार्वजनिक शौचालयलाई संरक्षण या तपाईँको चाहिँ के गर्ने भन्ने सन्दर्भमा हामीसँग दुईवटा शौचालय छ। एउटा शौचालय त हामीले चाहिँ एउटा व्यक्तिलाई चाहिँ त्यो सञ्चालनको चाहिँ जिम्मा दिएका छौँ भने यो अगाडिपट्टि रहेको जो सार्वजनिक शौचालय छ स्वर्गतारे टोल विकास संस्थाको संरक्षणमा रहने गरी या तपाईँको चाहिँ उहाँहरूले संरक्षण गर्न सक्ने अवस्था आएन भने त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ त्यस सन्दर्भमा उहाँहरूसँग छलफल गरेर अगाडि बढ्ने कुरा म जानकारी गराउन चाहन्छु। ब्लक नम्बर 9 बगान टोल विकास संस्था देवसर भण्डारी अध्यक्षजी हुनुहुन्छ, उहाँले चाहिँ महत्त्वपूर्ण विषय चाहिँ उठाउनु भएको छ। अहिले सरसफाइमा विशेष गरेर ध्यान दिनुभएको छ र उहाँको टोलमा खानेपानीको पाइपले गर्दा ढल बनाउन नसकेको होइन, किनभने हामीसँग पक्की संरचना बनाउन सक्ने अवस्था होइन। हामीले अस्थायी किसिमका संरचनाहरू जेसिबीले खन्ने भएका कारणले गर्दाखेरि कतिपय अवस्थामा जेसिबीले खन्दै जाँदा पाइपहरू फुट्ने भएका कारणले टोलवासीकै तर्फबाट किनभने पहिला एउटा संरचना बनिसकेको छ टोलवासीहरूले सरसफाई गरिदिनु हो भने पानी सहर ढङ्गले बगिहाल्छ भन्ने सन्दर्भमा यो कुरा भएको हुनसक्छ। यद्यपि यहाँको चाहिँ डुबानलाई कम गर्नका निम्ति वडाको तर्फबाट नगरपालिकाको तर्फबाट विगतका दिनमा पनि हामीले के क्रियाकलापहरू सञ्चालन गर्यौँ यहाँले आफै भनिसक्नु भएको छ। आगामी

0: यहाँले दुकानको महसुस गर्नुभयो भने नगरपालिकाको साधन स्रोत अस्थायी संरचना बनाउनका निम्ति जतिखेर पनि हामी सहभागी हुनेछौँ भन्ने कुरा उपस्थिति हुनेछौँ भन्ने कुरा म जानकारी गराउन चाहन्छु। ब्लक नम्बर 23 हाम्रो ढुङ्गाना सरले चाहिँ हाम्रो प्रतिवेदनमाथि चाहिँ सुझाव दिनुभएको छ। त्यो प्रतिवेदनको बुधा नम्बर 1 खास कुरा के हो भने जस्तो 10 नम्बर ब्लकमा बस्ने मान्छेले 10 नम्बरको मात्रै विकास निर्माणको काम थाहा पाउने, हामीसँग 1-33 नम्बर ब्लक र 16 गाउँ भएका कारणले गर्दा समग्र थाहा पाउने नभएको हुँदा आफ्नो चाहिँ ब्लकमा भएको कालोपत्रे भएको कुरा कालोपत्रे या मैले उदाहरणको रूपमा मात्रै 10 नम्बर त्यो तपाईँ 200 मिटरको 10 नम्बरमा कालोपत्रे भएकै छैन अनि उदाहरणको रूपमा मात्रै भनेको उहाँले तपाईँ चाहिँ 200 मिटर जति कालोपत्रे भयो होला अरू अरू गराइमै भएको भनेर चाहिँ जवाब दिनुभएको त्यसलाई त्यसरी बुझिदिनु होला। उहाँले आफ्नो ठाउँको मात्रै चाहिँ गराउनु भएको समग्र नगरपालिकाको होइन भन्ने कुरा के अरे वडा कार्यालयको होइन भन्ने कुरा जानकारी गराउन चाहन्छु। त्यसै गरी सर्वविशेषको समस्याको सन्दर्भमा म उहाँले चाहिँ वडा कार्यालयमा निवेदन गरिसकेपछि उहाँसँग सहकार्य गरेर सधैँ सल्लाह सुझावका साथ हामी अगाडि बढिरहेका छौँ। आगामी दिनमा पनि त्यही सल्लाह सुझावका साथ अगाडि बढ्नेछौँ। यो फोहोरमा सरसफाइहरू फोहोरहरू ढलमा तपाईँले मिलाएर प्लास्टिक जन्ने वस्तुहरू गएर पानी छुनिराखेको कुरा गरिराखेको छ। नगरपालिकाले जहाँ जहाँ हामीले चाहिँ ढल निर्माण गरेका छौँ ती ढलहरू सरसफाई गर्ने कामहरू गरिराखेको कुरा पनि जानकारी गराउन चाहन्छु। सार्वजनिक शौचालयको विषयमा अहिले टोल विकास संस्थाका कारणले गर्दा हामी टोल विकास संस्थासँग सहकार्य गरेर त्यसलाई व्यवस्थित गर्ने पक्षमा छौँ। अझै पनि कतिपय ठाउँका सार्वजनिक शौचालयहरू सञ्चालनमा आएका छैन, यसलाई तुरन्तै सञ्चालन गर्ने विश्वास पनि दिन चाहन्छु। यो बिचमा कालोपत्रे सडक कसरी भयो भन्ने सन्दर्भमा यो महत्त्वपूर्ण छ। हरेक चाहिँ हामी यो सार्वजनिक सुनाइ गरिराख्दा उठ्ने प्रश्न पनि हो। विशेष गरेर यस्तो सडक निर्माण भएको ब्लक नम्बर 31 चाहिँ छ, एउटा समितिपुरमा एउटा दुर्गानगरमा 3 ठाउँमा छ। यो आर्थिक वर्ष 79-80 बजेटमा चाहिँ प्रदेश सरकारको बजेटबाट कार्यान्वयन भएको हो। यद्यपि प्रदेश सरकार पछिल्लो चरणमा हामीसँग समन्वय र सहकार्य गरेर केही कामहरू अगाडि बढाइराखेको छ भने तत्कालीन अवस्थामा स्थानीय सरकारसँग कुनै पनि सरोकार सजिलो भएको ठाउँमा कुनै पनि सरोकार नगरी एकैचोटि त्यहाँ निर्माणको काम सम्पन्न भइसकेमा पछि मात्रै हामी थाहा पाउने भएका कारणले गर्दा त्यस्ता त्रुटिहरू भएका छन्। आगामी दिनमा हामीले चाहिँ 79-80 पछि त्यो काम सम्पन्न भइसकेपछि त्यस्ता प्रकृतिका विकासहरूलाई निरुत्साहित गर्न उहाँहरूसँग हामीले ती कार्यक्रमलाई कार्यान्वयन नगर्न दिन चाहिँ अगाडि बढिराखेको कुरा पनि म जानकारी गराउन चाहन्छु। हाम्रो सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष तारा प्रसाद अधिकारीज्यूले महत्त्वपूर्ण सुझाव दिनुभएको छ। विगतमा हामीले एयरपोर्ट सञ्चालन गर्नका निम्ति बाटो चाहिँ बन्द गरेका थियौँ। एयरपोर्टभन्दा पारितिर बस्ने नागरिकहरूलाई नगरपालिकाको केन्द्र बजारसँग जोडिन साह्रै दुःख थियो। यो दुःखलाई एयरपोर्ट सञ्चालन नभइसकेपछि त्यहाँका जनताको मागलाई मध्यनजर गर्दै सामान्य भए पनि सहज ढङ्गले आवाजाव गर्नका निम्ति बाटो खोल्नुपर्छ भन्ने मनसायका साथ हामीले नै बाटो खोलेका थियौँ। यद्यपि पार्क जाने रोडमा 2-2 होमपाइप चाहिँ पुगेको छ, त्यो होमपाइपबाट बाटो अलिक सरल पनि भएको छ। सीतापुर स्कुल जाने बाटोमा हामीले एउटा होमपाइप राखेका कारणले गर्दा दुर्घटनाको जोखिम छ। एउटा होमपाइपहरू थपेर एउटा होमपाइप थपेर त्यसलाई चाहिँ व्यवस्थित बाटो बनाउन हामी प्रयत्न छौँ, किनभने अहिले होमपाइपहरूको अभाव भएका कारणले गर्दा हामीले कामचलाउ मात्रै बनाएका हौँ। कामचलाउले दुर्घटना मानवीय क्षति हुने कुरा चाहिँ उपयुक्त हुँदैन, त्यसैले चाहिँ चाँडै थप होमपाइपको व्यवस्था गरेर त्यसलाई बाटोलाई सहज बनाउने विश्वास दिलाउन चाहन्छु। र रिङ रोडको कुरा छ, रिङ रोड अब टिकापुर नगरपालिकाको रिङ रोड हामीले चाहिँ प्रदेश सरकार र सङ्घीय सरकारको सम्पूर्ण बजेट स्थानीय हाम्रो गौरवको आयोजना अन्तर्गत धेरै सडक अहिले करिब करिब चाहिँ 8 नम्बर र 9 नम्बरसम्म हामी चाहिँ पुगिराखेका छौँ। यद्यपि 5 नम्बर वडादेखि 2 नम्बर वडा र त्यसपछि 1 नम्बर वडाको पनि सिटी बस पार्कदेखि लिएर मेन्थासम्म बाँकी छ भने यो हाम्रो 17 नम्बरदेखि शिव मन्दिरसम्म पनि बाँकी छ। यो कुरालाई हामीले चाहिँ प्रदेश सरकार सङ्घीय सरकारसँग पहल कदमी गरी विकास निर्माणका कामहरू भइराखेको सबै रिजल्ट कम्प्लिटली नदेखिएको कुरा म यहाँ जानकारी गराउन चाहन्छु। रेणु रेग्मी जिरू जमरा टोल विकास संस्था ब्लक नम्बर 26, यो टोल विकास संस्था गर्भान्तर दर्ता प्रक्रिया भएको छोटो समय भएको छ। आफ्नो छोटो समयमा यसले टोलका प्रत्येक घरपतिहरूलाई संगठित गर्नेदेखि लिएर त्यहाँको सरसफाई लगायत विकास निर्माणका कामहरूमा चासो देखाइराख्नु भएको छ। यद्यपि त्यो टोल विकास संस्था अन्तर्गत 3 सडक पर्छन्, एउटा सडक त कालो पत्रे भइसकेको छ, एउटा कालो कोडे पत्रको तयारीमा छ, एउटा सडक चाहिँ ग्राभेल अवस्थामा छ। त्यसको स्तर उन्नतिका सन्दर्भमा पनि प्रदेश संघीय सरकारसँग हामीले पहल गर्दै स्थानीय सरकारको तर्फबाट पनि त्यहाँ भएका अप्ठ्याराहरूलाई सहज बनाउनका निम्ति हामी प्रयत्नशील छौँ भन्ने कुरा प्रतिबद्धता जनाउँदै यहाँहरूले चाहिँ उठाउनु भएका करिब सबैका जिज्ञासाहरूलाई मैले समाधान गर्ने प्रयास गरेको छु। अझै कुनै विषयमा थप जिज्ञासा यहाँहरूले चाहिँ जानकारी राख्नुपर्ने विषय छ भने पछि यहाँहरूले समय पाउनुहुनेछ, थप प्रश्न पार्ने प्रयास गर्नेछु भन्ने कुरा यहाँहरूमा राख्दै अहिलेलाई बिदा हुन्छु। धन्यवाद।
1: धन्यवाद अध्यक्षज्यू। अब हामी पहिलो चरणमा 12 प्रश्न लिँदा, प्रतिवेदन पेश गर्दा र जवाब दिँदा झन्डै 2 समय गइसकेको छ। मैले हात देखिरहेको छु, 5 हातमा चाहिँ नोट गरिसकेको छु। हजुर, त्यसपछि अघि उठाएका 5 पालो आइसकेपछि बाँकीले त्यसपछि हात उठाउनु होला। यो छेउबाट म सुरु गर्छु।
2: नमस्कार सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा, म टिकापुर नगरपालिका सिद्धिविनायक टोलबाट हाम्रो अध्यक्षज्यूले कुरा त सबै भनिसक्नु भएको छ। त्यसमा सानो थप मलाई गर्न मन लागेकोले हाम्रो सुन्दर नगर नगरपालिकापुर सुन्दर नगर त्यति बेला बन्छ जब सबै नागरिकको विकास हुन्छ, त्यति बेला मात्रै सुन्दर नगरी बन्न सक्छ। सबै नागरिक बन्नको लागि सचेत नागरिक बन्न आवश्यक छ। हाम्रो यो मेन्था जमरा पुल पक्की पुलदेखि लिएर कल्लो पर्छ हाट बजार जोड्ने पुलसम्म बेलुका 6 समय र 10 समय हेर्ने हो भने त्यहाँ हेर्न नसक्ने विचित्र किसिमको हुन्छ। जो दुई तिन एउटा दुईवटा घटना वार्ड नम्बर 8 घटिसकेको उहाँहरूलाई तपाईँहरूलाई अवगत नै छ हाम्रो उसमा। बाँकी यस्ता घटनाहरू स्कुलमा नघटौँ भन्नको लागि समयमै सचेत हुनु आवश्यक छ सबैले। यसमा नगरपालिकाको ध्यान आकर्षण होस्। भोलि घटना घट्नु भन्दा पूर्वमै वार्ड नम्बर 8 सिद्धिविनायक टोल रानी जमरा पुलदेखि यो लिएर तल्लो पुल जोड्नेसम्म लागु पदार्थ सेवनका हो अथवा बच्चाहरू 15-16 वर्षदेखि लिएर 20 नपुगेका बच्चाहरू त्यहाँ विचित्र किसिमले बेलुकातिर भेटिन्छन्, त्यो त्यसमा नगरपालिकाको ध्यान आकर्षण जाओस् भन्ने भन्न चाहन्छु। धनसरा कुमारी उपाध्याय वार्ड नम्बर 8 त्यहाँ नदीको छेउ पनि नदी भएको जङ्गल भएकोले दुईवटा मन्दिर भएकोले त्यहाँ मन्दिर जस्तो पवित्र ठाउँमा पनि उनीहरू बस्ने घर आफ्नो बनाएका छन्। यो घटना पछि नघटोस् र सत्य समय नै जानकारी होस् भन्ने हजुरहरूलाई जानकारी गराउँछु।
1: धन्यवाद।
3: ब्याचमा उपस्थित सम्पूर्ण अतिथिगण तथा सम्पूर्ण उपस्थित आदरणीय वडाबाट आउनुभएको सम्पूर्ण टोलबाट आउनुभएको व्यक्तित्वहरूमा मेरो धामी र सुको नगर विकास टोल समितिको तर्फबाट सबैलाई नमस्कार। नगरपालिका वडा नम्बर 1 वडासँगै जोडिएको हाम्रो सुवर्णनगर टोलको बारम्बार 2070 सालदेखि 82 सालसम्म हामीले बारम्बार निर्माण गर्दा पनि अहिलेसम्म कसैको निगरानी कसैको त्यहाँ नजर गएन। पत्रकार गणहरू जानुहुन्छ, राजनीति सरकार जानुहुन्छ, सम्पूर्ण टोलवासीहरूले बारम्बार हामीले मेहनत लिएर टोलको गठन गरेर बारम्बार हामीले यहाँ नगरपालिकामा पत्रचार गर्दा निर्माण गर्दा पनि हाम्रो त्यहाँ कुनै पनि नजर नभएको हुँदा आज म बोल्ने बाध्य भए मैले बारम्बार भने मैले पनि हाम्रो त्यहाँ धेरै गाह्रो लाग्यो त्यहाँनिर गडबड बनाइदिनुहोस्, एउटा चाहिँ ह्यान्ड पाइप हालेको छ त्यो ह्यान्ड पाइप चाहिँ भरियो भने सिधै घरभित्र माछा बनाउनु हुन्छ हाम्रो बर्खामा माछा बनाउनु लाग्यो हाम्रो त्यहाँ घरभित्र माछा जान लाग्यो भ्याकुता जान लाग्यो

0: बारम्बार हामी त्यहाँ ग्रामीण कार्यक्रममा आएर हामी जीवन चेष्टा गर्ने हाम्रो त्यहाँको सुनाइ हुँदैन, किन हुँदैन? तपाईँहरूलाई हिँड्ने बाटो नै छ, तपाईँको दुधका व्यवसायको हिँड्ने बाटो नै छ, तपाईँका सम्पूर्ण के अरे नेताहरूको सम्पूर्ण पार्टीका नेताहरूको हिँड्ने बाटो नै देख्छ, तपाईँलाई जे पुग्छ अगाडि तपाईँले धेरै बाटो धेरै लानु पनि अस्ति भर्खरै दिएको छेडको ट्याक्स हामीले बारम्बार दिएका छौँ। अनि 2076 मेरो कुरा एक्सिडेन्ट हुनुभयो दिनको 11 बजे, मैले लगाउने मतलब 5 बजेमा आउँदाखेरि त्यहाँ डिमान्ड थियो, मैले लगाउनु एमर्जेन्सी तपाईँको रोडमा रोकेँ, रोडमा रोकेर स्पेसल तपाईँको स्पेसल स्थानमा आएर मेरो कुरालाई मैले भनेको थिएँ, त्यहाँ पनि बारम्बार भने मेरो कुरा पनि यस्तो समस्या हुँदाखेरि बाटोमा ल्याउनु सकेन। अध्यक्षज्यू तपाईँको एउटा नगरपालिका त्यहाँ हेरिदिनुहोस् मेरो बाटो बनाइदिनुहोस् मलाई बारम्बार, मैले बारम्बार स्कुलका माथि राखेको कुरालाई हिँडाएर रोड पठाउँथेँ, त्यही पनि सुनाइ भएन। पहिला उहाँ जानुभयो, उहाँ जानुभयो, त्यही पनि हाम्रा यहाँ पठाएन, हामीलाई त दुःख पाइनुभयो। अब गएर स्थितिका थियो हाम्रा बालबच्चा किनले चाहिँ दुःख नपाउनु, स्कुल जाँदाखेरि झोला लिएर हामीले साइकल किनाएर रोडमा राख्नुपर्ने हुन्छ, तपाईँले गएर हेरिदिन्छ त्यहाँ, तपाईँले त्यस्तो हुन्छ कटबाट त्यही बाटो छ। अनि त्यसपछि बारम्बार हामीले के गर्यौँ भने यो चाहिँ कचरा खाना यो डस्टबिन हुन्छ हामीले त्यो ठाउँ राखिदिनुहोस् रोडमा ल्याएर राखिदिनुहोस्, हाम्रो डस्टबिनहरूलाई हान्न कारण मैले घरको डस्टबिन ल्याएर मटेर डब्बामा हाल्छु, त्यहाँ डस्टबिन राखिएको छैन हाम्रो। त्यसपछि अर्को अनि त्यहाँ घर निकासको लागि गरिदिनुहोस्, त्यहाँ चाहिँ ठुलो हेल्पलाई हटाएर ठुलो फन्डबाट हालिदिनुहोस्, गोडलाई पनि समस्या नहुने गरेर सिधै ठुलो राख्नुहोस्, फन्डलाई पनि समस्या नहोस्, सिधा तल खाना गराइदिनुहोस्, उसलाई त्यहाँ पनि ह्यान्डपम्प हालिदिनुहोस्, गर्नमा भयो भने सिधै गाउँभित्र जानु, घरभित्र माछा बनाउनुहुन्छ हाम्रो हजुरहरू, त्यहाँतिर कुर्छ डुबाएको सबैले, धेरै ठुलो पनि बजेट त्यहाँ लाग्दैन हजुरहरूलाई, त्यो पनि थाहा छ, बारम्बार हजुरहरू सुनाइ नभएकोले 2086 सालभित्र हाम्रो त्यो ठाउँको यदि त्यो हाम्रो भनेका कुराहरू सुनाइ भएन भने त्यसपछि हामी सबै सम्पूर्ण प्रकारले आएर नगरपालिकामा धर्ना बस्नेवाला छौँ। यदि भन्दै अलिकति बजारको कुरा राख्न मिल्छ कि मिल्दैन? म बजारमा के भन्छु भने हामीहरू नेपाली भएको कारणले बजारका सम्पूर्ण घरमा जसले मनमानी घरबाट राखेको हुनाले नगरपालिकाले सबैको व्यवस्थापन गरेर कसरी राख्ने, नगरपालिकाको आफ्नो भाडा अनुसार व्यवस्थापन गरियो कि कसरी मिल्यो, कसैले 9,000 कसैले 16,000-17,000 भाडा लिन्छ, कसैले 7,000 भाडा लिन्छ, कति मात्र गरेको छ, के जति गर्नमा फेर्छ तब बुझेको छ नि, त यसको पनि व्यवस्था गरियोस् भनेर नगरपालिकामा म अनुरोध गर्दछु। र एउटा कुरा मात्रै, अनि धनगढीमा म अस्ति प्रत्येक दोकानको अगाडि हजुरलाई रोडमा असर नहुने गरेर सिनाको पाटो लगाइएको छ, प्रत्येक पसलको अगाडि, किनकि माथिबाट आएको पानी भित्र डाइरेक्ट कपडाहरू लगाउन पसल नतिगाएर खानको लागि, तर हाम्रो नगरपालिकालाई छानबिन नगरी भक्का भक्का भक्का भक्का दिएको छ, यसमा धेरै दुःख लागेको छ, किन बजार छो गयो भने हजुरहरू गएर हेर्नु होला बुझ्छ देखिन्छ बजार, यदि बुझ्नु देखियो हामी बाहिर कमायो भने हाम्रो बजारको के सुन पऱ्यो, कस हाम्रो बजारभित्र कति छ, तपाईँले बरु नाना लिनुहोस् न, तपाईँले ठ्याक्कै बजार हाम्रो घोडलाई एकदमै असर नहुने गरेर हाम्रो चाहिँ बाटोलाई कसैलाई समस्या नहुने गरेर नाचेर कसरी हुन्छ त्यो व्यवस्थापन पनि गरोस् भन्ने म अनुरोध गर्दछु। यति गर्दै
1: यो कम्प्युटरको सन्दर्भमा अब हाम्रो चल्ने मिडिया सभापति के आउँछ उहाँको रूपमा ध्यान राख्नु गराएँ। अब भन्नुपर्ने हामी अलिकति धेरै आक्रमण भएको छ, यता यता अब समय धेरै ढिलो भइसक्यो, संक्षिप्तमा कुरा गर्न राख्नु होला
2: मेरो मलाई अब विभिन्न स्कुलबाट हाम्रो यो वडामा चारवटा स्कुलको विभाजन गरेको छ, एउटा स्कुलमा हाम्रो एउटा उडाएको छ बजारको यसमा चाहिँ कम्पिटम बजेट कसैमा बजे कसैमा बजेट मेरो नाम बलराम गोगनी, टिगामा व्यवसाय केन्द्र शान्ति नारायण गुरुको अध्यक्ष, शान्ति नारायण गुरुको अध्यक्ष, हामीले आफ्नो व्यवस्था भए अनुसार हामीले मागहरू सबै दिएका छौँ। अब माथि कोचदेखि तलको घरसम्म हामीले धनका बेला परिवर्तनमा त्यहाँ घरको आवश्यकता देखेका छौँ। अनि व्यवसाय क्षेत्रमा सातवटा प्रबन्धन गरेका छौँ। सातवटा भन्दा एउटा व्यवसाय क्षेत्रमा एकदम आत्मका देखिएको के त्यो त्यसमा हेर्दाखेरि व्यवसाय क्षेत्रमा टोलदुङ्गा बाहिर प्रदर्शन गर्दा बाहिर व्यवसाय क्षेत्रमा अलग्गै हो किनभने त्यसको मजदुरी गरेको हो कि। अनि एउटा आवश्यकता कार्यक्रम चाहिँ हाम्रो तल हाम्रो निमन्त्रण नेताको घरमा जाने जाँदाखेरि तपाईँको पुग्छ छ त्यहाँनिर चौधरी त्यहाँनिर एकदम साउँदो बाटो छ खासको जुन चाहिँ त्यो अलिकति त्यहाँनिर आवश्यक गर्नुपर्ने छ। बाटो जाँदाखेरि मेन बाटो बसेको धेरै धेरै भक्ति बाटो कालो जस्तो बाटो हो त्यहाँनिर अलिकति कालो खासको बसेको धेरै खालको
3: समय सबसे अलग एकजना
0: लगे आज ला

0: 然后小飞先讲一
1: 下。
0: 对。好，欢迎欢迎。
1: हजुर धन्यवाद समय धेरै भएको छ कृपया त्यहाँ धेरै हात उठेका छन् मैले अनुहार देख्न पाएको छैन
2: नमस्कार म सरोज तपाईँ ब्लक नम्बर बीको बासिन्दा आज म यस कार्यक्रममा आउँदा चाहिँ त्यस्तो कुनै प्रिपरेसन गरेर आएको थिएन तर आइरहँदाखेरि सम्पूर्णहरू हाम्रो वडा नम्बर एकको बासिन्दाहरूको सबैको जनगुनासोहरू सुन्दै गर्दा केही कुराहरू बोल्नुपर्छ भन्ने चाहिँ मलाई त्यो लाग्यो त्यसैले मैले पनि केही कुरा राख्ने सोचेर केही कुराहरू हजुर मार्फत सबैलाई जानकारी गराउन चाहन्छु मेरो कुरा चाहिँ के छ भन्दाखेरि सम्पूर्ण टोलवासीहरूले टोलको वरिपरिको नाली बाटा सडकै कुराहरू मात्र उठाउनु भएको छ सायद यो मात्रै एउटा विकासको पूर्वाधार होइन होला विकास भन्ने कुरा सडक र बाटो त सधैँ छ तर यहाँ भएका बालबालिकाको शिक्षाको गुणस्तर यहाँ रहेको अन्य सङ्घ संस्थाहरूले कस्तो रूपले हाम्रो समाजलाई रूपान्तरण गर्दैछ भन्ने कुराहरूको पनि विश्लेषण र समग्र युवाहरू युवा पुस्ताको आजको दिनको आवश्यकता युवाहरू कुन बाटोमा लागिरहेको छ युवाहरूलाई कसरी रोजगारको बाटोमा लानुपर्छ युवाहरूलाई कसरी समुन्नत समाजको एउटा पूर्वाधारको रूपमा अगाडि बढाउनुपर्छ भन्ने कुरा चाहिँ अझ महत्त्वपूर्ण हुन सक्छ किनभने हाम्रो यस क्षेत्रका युवाहरू पछिल्लो समय निकै नै विदेशीको देखिएको छ यहाँ हुनुपर्ने विकासका प्रत्यक्ष प्रोग्रामहरू कार्यक्रमहरूमा चाहिँ युवा शक्तिहरूको आज यस प्रोग्राममा पनि हेर्नुहोस् युवाहरूको सहभागिता शून्य जस्तै छ यहाँ 50 भन्दा माथि आदरणीय व्यक्तित्वहरू मात्र देख्दछु म त्यसैले युवाजस्तो कार्यक्रमहरूमा केही कति कार्यक्रमहरू छुटफुट भए कि अथवा हाम्रो टोल स्तर जनस्तरबाट कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाइएन कि कार्यक्रम त हुन्छ यहाँ तालिमहरू दिइन्छ विभिन्न कार्यक्रमहरू ल्याइन्छ युवा लक्षित भनेर गरिन्छ एकदम त्यो उदाहरणै छ समाज अनि अन्य कार्यक्रमहरू चाहिँ गरिरहँदा त्यसको इम्प्लिमेन्टेसन जनस्तरमा कसरी गरिरहेको छ यस्तै हामी पुस्ताहरूलाई कुन ट्र्याकमा लाउँदैछ यो विषयमा पनि समाजमा गएर हजुरहरूले अझ विशेष खाले पहल गर्नुपर्नेको विषयहरूलाई चाहिँ अझ राम्ररी अगाडि बढाउनु पर्ने हो कि जस्तो मलाई लाग्छ र साथमा एउटा मैले एकदमै सुधार्नुपर्ने विषय के देखेको छु भने हाम्रो यो नारी स्कुलको अगाडिको रहेको यो हाम्रो कृषि हाट बजार यो हाट बजारको विषय धेरै नै गम्भीर भएको छ यहाँ दुर्घटनाहरू अत्याधिक भइरहेको छ गुनासोहरू प्रत्यक्ष रूपमा हामीसम्म आइरहेको छ नगरपालिकासम्म आइरहेको छ तर यो वडा स्तरीय वडाले पनि यसमा पनि पहल गर्नुपर्छ कि यो विषयमा हामी नागरिक स्तरबाट पनि सायद सचेतना हुनुपर्छ होला हामी नागरिक पनि आफै जवाबदेही हुनुपर्छ होला केही कति कुराहरू नागरिकमा पनि कमजोरी छ होइन यो सबै निकायले नै गरिदिनुपर्छ भन्ने मेन्टालिटी छ यो पनि तोडिनुपर्छ होला मलाई लागेको कुरा यति नै हो र एउटा अझ एउटा गम्भीर प्रश्न के छ भनेदेखि हाम्रो विद्यालय स्तरमा अध्ययनरत गर्ने बालबालिकाहरूलाई विद्यालय क्षेत्र वरिपरि लागू पदार्थहरू मद्यपान धुम्रपानका लागि आफ्नै परिवारहरूले अझभन्दा फ्यामिलीकै बुजुर्गहरूले नै उनीहरूलाई प्रोत्साहित गरेको देखिन्छ यसमा अन्य कार्यक्रमहरूलाई गर्नुभन्दा आफ्नो समाजमा भएका अभिभावकहरूलाई नै सचेतनात्मक कार्यक्रमहरू लाउने हो कि विद्यार्थीहरू भनेको चिकाबुको मात्र नगरेर देशकै खम्बा हो यदि विद्यार्थीहरूले बच्चैबाट त्यस्तो बिउ आफ्नो दिमागमा छर्छ मध्यपान धुम्रपान र यी सामान्य कुराहरूको रूपमा उसले लैजान्छ भने भोलि अवश्य पनि उनीहरू ठुलो शिकार बन्नेछ यो विषय चाहिँ हाम्रो वडा नगरपालिका स्तरले एकदम गम्भीर रूपमा हेर्नुपर्ने मलाई लाग्छ हस्
1: धन्यवाद धन्यवाद एकदम लामो लामो भइरहेको छ अब मैले पछाडि हात देखेको छु अब यो सबै युवाका पछाडि महिलालाई पालो छ महिलाहरूका हात पछाडि विशेष ल्याएर त्यसपछि पछाडि त्यसको बिरामी हामीले
3: सबैलाई नमस्कार रोग छ मलाई माया छ मेरो घरबाट म एउटा नगर शिविरबाट पनि हो हाम्रो त्यहाँ टोल गरी टोलमा त्यो बर्खामा त्यो के भन्छ त्यो पानी जम्मा भएर मान्छेहरू आउनु जानु सक्दैनन् हामीले त्यहाँबाट निकासी चाहियो निकासी बाटो चाहियो अनि यो पाइपलाइन पनि हाम्रो घरको जम्मा चाहियो अनि हाम्रो त्यहाँ जति बच्चाहरू
1: तपाईको नाम भन्नु भयो
3: मेरो नाम जौराम किशोरमा हो हाम्रो कति चोरी हुन्छ मान्छे पर्सिको हुन्छ मोबाइल हेर्दै कारण जोडेर जान्छन् किन यस्तो जङ्गल मोडमा कि पुलिस आएको किन खटिनन् खटिनु पर्छ नि यो आर्मी पुलिस तोडमा किन किन हुन्छन् सब आफ्नो आफ्नो मोबाइल मात्रै किन हुन्छन् यस्तो होइन नि सडकमा
1: महिलालाई उठ्नु न तपाईँ बोल्ने मान्छे एकैछिन
4: यस सभाका सम्पूर्ण मेरो नमस्कार मेरो नाम संगीता जिल्ला हो क्लब नम्बर 24 तिन कुनै टोलको सदस्य आफ्नो टोलको समस्या म भन्न गइरहेको छु कैयौँ वर्ष भइसक्यो हाम्रो टोलमा त्यो ग्राबिल भएको तर खै वडा अध्यक्षले नसुनिदिनु भएको हो कि या अब के हो त्यो त मलाई थाहा भएन तर किनकि हाम्रो त्यो तिन कुनै टोलमा गुडा पाकाहरू धेरै भएको कारणले उहाँहरूलाई निर्भुल गर्न पनि कति गाह्रो भइरहेको छ हजुरले यो हाम्रो यो पिन चाहिँ अनिवार्य रूपमा सुनिदिनु होला उत्तरतिर पनि हाम्रो पिन भइसक्यो दक्षिणतिर पनि हाम्रो पिन भइसक्यो जुन हाम्रो यो बढी नै निर्भुल गर्ने त्यो तिन कुनै चिल्ड्रन पार्क हो त्यो चाहिँ अहिलेसम्म किन पिन भइरहेको छैन त्यो चाहिँ मलाई थाहा छैन र त्यो तिन कुनै उडी डोरी त्यो हामीले बोट बिहार लगाएको पनि त्यो पानी भरिएको बेला सबै त्यो बोट बिहार पनि मरेर डुबान भइसक्छ हामीले कति त्यो मेहनत गरेर कति गरेर हामी हुर्काइरहेको हुन्छौँ तर त्यो बर्खामा एक दिन पानी भरियो भने त्यो सबै डुबान हुन्छ त्यसलाई चाहिँ वडा अध्यक्षले जस्तै पनि सुनिदिनु होला
1: धन्यवाद अरू महिला पनि हुनुहुन्छ महिला महिला हुन्छ ठिकै छ दिनु दिनु मलाई दिनुहोस् ल यसपालि हजुर तपाईँलाई
5: है धन्यवाद सन्तकाज्यू पोर्टाको राम्रो बाटो बनाएर महिला बनाएर धेरै गुनासो गरेको दिन म वडा समितिलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो मन्त्री पनि अहिले भर्खर सञ्चालनमा आएको छ र हाम्रो जोतिनामा बाटो बाटो धेरै गाह्रो भएको थियो बच्चा हिँडिङ गर्नु हामीलाई साइकल अनि गाडीमा चलाउनु धेरै गाह्रो भएको थियो अहिले धेरै सजिलो भएको छ त्यसैले म वडा समितिलाई भन्छु धेरै धन्यवाद छ
1: हजुरको नाम
5: मेरो नाम भित्र
1: एउटा पछाडि उनीहरूमा पछाडि हात पाइन्छ एकदम छोटोमा राख्नु भाइ
6: हेलो नमस्कार बाटो पर्ने चाहिँ त्यो बाटो चाहिँ पुरा गरिदिनु पर्ने अनि पछाडिको रोड चाहिँ मूल सबैदेखि बुझाउनु पर्छमा अनि दुईवटा रोड चाहिँ भित्र राख्नु पर्ने पुरा गरिदिनु पर्नेछ यो चाहिँ 2067 सालमा चाहिँ सागरले राजीले हाम्रो यो शक्तिजनालाई सुन्दर नगरी बनाउँछौँ भनेर बस्ती बनाउँछु भनेर घोषणा गरेका हुन् अहिलेसम्म चाहिँ यस्तो भएको छैन त्यही कारणले मैले चाहिँ हाम्रो धेरै धेरै धन्यवाद दिँदै अनि यो चाहिँ विषय अगाडि बढाएर
1: धन्यवाद। अब अभी क्या माइक प्रश्न कर एकजना महिला हुन्छ अब त्यसै अगाडि आउँछ सबै अगाडि आर्थिक
7: वार्डवासी महोदय पूर्वीय महोदय सम्पूर्ण विकास स्वर विकासका अध्यक्ष महोदय पत्रकार महोदय शिक्षाकर्मी महोदय म पार्टीका स्वर विकास तर्फबाट प्रकाश हजारको नमस्कार स्वीकार होला। अब हाम्रो यो स्वर विकास किसिम एक्काइसँग पढ्ने भएको कारणले गर्दाखेरि हामी वार्ड अध्यक्षबाट सन्तुष्ट छौँ। ठुलो वार्ड भएको कारणले गर्दाखेरि साथीहरूमा अझै हाम्रो केही हुन नसकेको होला स्वाभाविक हो। पहिलाको विगतको वर्षभन्दा उहाँको व्यवहार उहाँको कामबाट हामी धेरै सन्तुष्ट छौँ अनि यसमा पनि सन्तुष्टि र असन्तुष्टि के पेपरमा लेखा देखा भन्दाखेरि उहाँले अनि सायद उहाँको बजेट हुने भएको कारणले होला हाम्रो यो सिजनदेखि लिएर एयरपोर्टसम्मको सायद पुरो मेयरसम्म पनि त्यही हो बाटो जाने वार्डदेखि पनि त्यही हुने भयो जस्तो लाग्छ। त्यो आगामी बजेटमा प्रदेशको बजेट भएर हुने हो कि के हुने हो त्यो बजेट हाम्रो विनम्र अनुरोध गर्दछु। अर्को तिन चार वर्ष भयो वार्डदेखिको हाम्रो यो बाँध बनेको युद्याममा पानी बनेर पत्या बनेर भो फैलिने बर्खायाममा योभन्दा पूर्वतिर सम्पूर्ण तुम्रेका कारण नम्बरमा पलहरूसँग डुबाइने भएको कारणले गर्दाखेरि त्यसको व्यवस्थापन गर्नुको लागि कृपया गरेर सिँचाइलाई घेराघर गराइदिनु होला भन्ने मैले विन्ती गर्दछु। अर्को एउटा सम्पूर्ण सिकापुर नगरपालिकालाई काम लाग्ने कुरो भनेको अति आवश्यक कुरो भनेको हाम्रो कर्णाली तटमा हिउँमा नाच्ने तार संस्कार गर्न ठिकै हुन्छ वर्षामा तार संस्कार गर्नको लागि अति अप्ठ्यारो भयो। मैले वार्ड नम्बर आठमा गएर हेरेँ त्यहाँ राम्रो व्यवस्था भएको रहेछ त्यस्तै व्यवस्था गइदिन पाएको भए हामी आभारी सिकापुर नगरपालिकावासी हो। धन्यवाद
1: धन्यवाद। अब पाँचजनाको मात्रै हामी आवाजमा गइरहेको छौँ सब छोटो छोटो राख्नु
8: उपस्थित सम्पूर्णमा नमस्कार। मेरो सुन्दर स्वर विकास संस्थाको तर्फबाट र मेरो नाम कृति विष्ट। हाम्रो समस्या के छ भने स्वर विकास संस्थालाई सशक्त र प्रभावकारी बनाउनु पर्ने एकदमै आवश्यक देखिन्छ र टिकापुर वडा नम्बर एक असाध्यै ठुलो वडा भएकोले नेपाल अधिराज्यकै ठुलो वडा भएकोले यो वडालाई विभाजन गर्ने गरेर विकासलाई सहजीकरण गर्ने प्रक्रियालाई अगाडि बढाइदिने अनुरोध गरिन्छ र सुन्दरपुरमा भएका बिजुलीका पोलहरूलाई व्यवस्थित गरिदिन हुन अनुरोध गरिन्छ र हरि चौधरीको घरदेखि केराबारीसम्मको त्यो खुलाको छेउको रोड असाध्यै घर बनाएर साङ्लो बनाएर पानीका खाल्डा जुन र अहिले यताउति आउजाउट गर्न गाह्रो भएको र विद्यार्थी बच्चाहरू त्यहाँ घरसम्म गाडी नपुगेर त्यहाँ एकदमै रोकिराख्नुपर्ने एकदम गाह्रो अवस्था देखिन्छ। त्यहीको लागि अलिकति ग्रामीण घरमा अनुरोध गरिन्छ र सप्तऋषिदेखि उत्तर राणाको मेलसम्मको बाटोलाई स्तर उन्नतिको लागि पहल गरिदिन अनुरोध गरिन्छ र समितिपुर चोकमा हाइलाइटको व्यवस्था गरिदिन हुन अनुरोध गर्दछु। हस्त धन्यवाद।
1: धन्यवाद।
9: सम्पूर्णलाई नमस्कार। मेरो नाम गुरी प्रसाद चौधरी। मेरो समस्या के छ भने बनगाउँ दक्षिण पूर्वमा अहिले जुन कागजपत्र बनला छ त्यसमा चाहिँ सडकको सबभन्दा चौडाइ त्यो चौडाइ चाहिँ नापेर मात्र चाहिँ कागजपत्र बनाउनुपर्छ र त्यसमा अहिले घरेलु मात्र छ पानी पिस भनौँ कि घरेलु भनौँ र हाम्रो जुन वाल बनाएको छ त्यो एकदमै बाङ्गो छ सडकभन्दा पनि भित्रपट्टि छ सडकमा अनि त्यसपछि तपाईँको ह्यान्डपाइपहरू हालेको छ त्यसमा ह्यान्डपाइप पनि एकदमै दुर्घटना हुने बढी सम्भावना देखिन्छ एकदमै छोटो छ। तिनवटा आलो पनि अरू चारवटा घटा खाजिनु भए छन्ना हुन्थ्यो र जुन घटाको छ छिटा भन्दाको जुन जग्गा छ त्यो जग्गा एकदमै कडानु लागि छ किनभने त्यसमा वाल बनाउनु गरेर त्यो चार बाइकमा चाहिँ कति जग्गा बनाउँछ भन्दाखेरि पनि चाहिँ उहाँ बनाउनु भएन तर अहिले ग्रेडिट छ एकदमै पातलो ग्रेडिट छ जब त्यो कति मिटरको हो त्यो चाहिँ हाम्रो कालो पत्री बनाउनुपर्ने तर कालो पत्री बनेन त्यसमा चाहिँ हाम्रो धेरै प्रकारको भइरहेको छ तरलहरू निकास भएको छैन यति मध्येमा आफ्नो धन्यवाद है
1: तपाईँ
9: धन्यवाद
1: देशको नागरिक हुनुहुन्छ उहाँ अगाडि माथि हेर्नुहोस् है त अनि त्यसपछि दुईजना बोलिएर सिध्य
10: हेलो सदस्य सदस्यहरू मेरो नाम विष्णुलाल आचार्य हो बल्ला नम्बर 25 हो हाम्रो कन्भेन्टको लागि र त्यो कन्भेन्टको लागि र रोडको लागि किन आज रोड आधा रोड सुनिने आधा रोड नबनिने अहिलेसम्म 3 साल भयो सदस्यजीले पनि सुन्नुभएको छैन आधा आधा भनेपछि मात्रै भन्नुभयो त पानीपट्टि हाम्रो केही पनि हुनु लागेको छैन यता कन्भेन्ट हामी पानीमा डुबिएको अब उताबाट माथिबाट पनि माटो राखेर हाम्रो ऊ राखिरहेको छ पानीले डुबिया छौँ हामी सबै खतम छौँ त्यो रोड बनाइछौँ आधा आधा बाटोको रोड अहिले आधा बनिने आइतल आधा बनिने त्यो काम त होइन त
1: एकैचोटि
10: अस्सी किलोमिटर त अस्सी किलोमिटर त कहाँ कहाँ छ अस्सी किलोमिटर पनि छैन छोडै त
1: हस् धेरै धेरै धन्यवाद इन्जिनियर साथीहरू देख्नु भएको हजुर धन्यवाद यहाँलाई
11: धेरै धेरै धन्यवाद सर्वप्रथम त सार्वजनिक सुनवाईका कार्यक्रममा पाल्नुभएका सम्पूर्णलाई मेरो नमस्ते जय गाउँबाट भन्नै पर्दा मैले फेरि पोहोर साल पनि कुरो उठाएको थिएँ यो साल पनि कुरो उठाउँछु यो एक नम्बर वडामा यत्रो यो संरचना बसेको बनेको छ तर सबैले हातमा लिएर आफ्नो फटका लगाइरहेका छन् यो समस्या समाधान र यो संरचना वडा नम्बर एकमा पर्छ या पर्दैन र त्यो जनताको दुःख बुझ्दै यो वडा बन्छ या बन्दैन पहिलो प्रश्न र अब मेरो प्रश्न छ सार्वजनिक सुनवाई गरी 50.66% सेवाग्राहीले मात्र सेवा राम्रो भनेका छन् बाँकी असन्तुष्टि नागरिकको गुनासो सम्बोधन गर्न वडा कार्यालयले के कस्ता सुधारका योजना बनाएको छ दोस्रो छ अधुरा विकासका निर्माण सम्बन्धी प्रश्न प्रतिवेदनमा सडक आलोपत्रे नाली खानेपानी वडा भवन सार्वजनिक बत्ती लगायत धेरै काम अधुरा रहेको उल्लेख छ यी काम कहिलेसम्म सम्पन्न गर्ने लक्ष्य र बजेट व्यवस्थापन हुनेछ तेस्रो छ सुधार कार्य सम्बन्धी प्रश्न नागरिकहरूले फोहोर व्यवस्थापन कर्मचारीको व्यवहार सुधार सडक बत्ती सार्वजनिक शौचालय पार्क तथा खेल मैदान निर्माण जस्ता धेरै सुझाव दिएका छन् यीमध्ये तत्काल कार्यान्वयन गरिने प्रभाविकता के कस्ता हुन् चौथो छ सुशासन तथा जवाबदेहीका सम्बन्धित प्रश्न सेवाग्राहीले कर्मचारीको व्यवहार सूचना प्रवाह सेवा छिटो छरिटो बनाउनु पर्ने सुझाव दिएका छन् वडा कार्यालयले सुशासन र सेवाको गुणस्तर सुधार गर्ने कहिले के कस्ता ठोस कदम चालिरहेको छ यो सम्पूर्ण हललाई भनिदिनु हुन अनुरोध गर्दै मेरा आफ्ना दुई शब्द है टुका हस् धन्यवाद
1: हस् धन्यवाद यो अन्तिम उहाँकै अन्तिम हुनुहुन्छ
12: धन्यवाद म झलना खनाल टोल विकास संस्था वडा सञ्चालकको जमरा पालिका अध्यक्ष विशेष गरी टिकापुर नगरपालिकामा 2080 सालभन्दा पछि जनप्रतिनिधि आइसके भन्दापछि जुन 4 वडामा वडालाई विभाजन नगरे तापनि एउटा त्यो मापदण्डमा आधारित रहेर बजेटको पाठन गरेर त्यसै अनुसार बजेट नियोजन गर्नु भएकोमा एउटा आदर्श म हृदयदेखि धन्यवाद दिन चाहन्छु उनीहरूलाई पछि मात्रै हामी जमराभन्दा पारेको टोलहरूले विकासको अनुभूति गर्न पाएका छौँ त्योभन्दा पहिला हामीसँग त्यो विकासको अनुभूति पनि हुन सकेको थिएन मसँग केही सुझावहरू छन् एउटा चाहिँ यो अलिक धेरै टिकाभरण एक नम्बर वडालाई चाहिँ 4.5 करोड चाहिँ झन्डै झन्डै राजस्व सङ्कलन गरेको रहेछ अझै यो दायरा बढाउनको लागि हाम्रो बाटो पास नभएका तर ठुला संरचना भएका धेरै घरहरू अहिले पनि तपाईँको ल्याएको लगत सङ्कलनमा आउनसकेका छैनन्। तर बाटो पास गर्नको लागि धेरै झन्झटिलो छ। तर यो कुरालाई चाहिँ कार्यपालिकामा लिएर केही सीमित समयको लागि संरचना भविष्यका संरचनाहरूलाई चाहिँ घर नक्सा पासको मापदण्डमा लैजानको लागि केही प्रक्रिया गर्न सकेको भए एउटा राजस्व पनि भेट्याउँथ्यो भने अनि व्यावसायिक रूपमा पनि ती घर जग्गाहरू चाहिँ ब्याङ्कमा भित्र राखेर चाहिँ व्यावसायिक रूपमा काम गर्नको लागि धेरै स्थानीयलाई सहज हुन्थ्यो। यो कुरामा चाहिँ वडा कार्यालयले कार्यपालिकासँग पहल गरेर यो एउटा निर्णय गर्न सके राम्रो हुन्थ्यो। अर्को चाहिँ छाडा चौपाडाको लागि चाहिँ प्रति वर्ष 15 लाखदेखि 25 लाखसम्म नगरपालिकाले खर्च गर्छ। तर वर्षायाम सुरु हुने बित्तिकै सडकका हरेक गल्ली गल्लीमा चाहिँ छाडा चौपाडाको बित्तिकै असाध्यै बढी आउँछ। आज पनि फेरि किसानलाई समस्या हुन थालिसक्यो। छाडा चौपाडा व्यवस्थापन अझै हुन सकेका छैन। पैसा मात्रै खर्च हुने हो कि तिनीहरूको व्यवस्थापन पनि हुने हो? यो कुरामा चाहिँ अलिकति वडाले पनि ध्यान दिएको भए अलिक सजिलो हुन्थ्यो। अनि अर्को चाहिँ खाल्टाखुल्टी व्यवस्थापनको लागि चाहिँ वडाले चाहिँ बजेट विनियोजन गरेको रहेछ। निर्माणाधीन अथवा निर्माणाधीन रूपमा चाहिँ काम सुरु भइरहेछ भन्ने आएको छ। यसलाई चाहिँ यथाशीघ्र जाँदा खाल्टाखुल्टी छ, धेरै ठाउँमा खाल्टाखुल्टी छ, ती खाल्टाखुल्टी तत्काल पूर्ण पाएको भए बर्खामा पानी जम्ने समस्या त्योबाट फैलिन सक्ने संक्रमण रोगहरूको चाहिँ न्यूनीकरण हुन सक्ने थियो। र बरु यसमा वडाले एउटा कुरो के गर्न सक्छ भने आगामी आर्थिक वर्षमा प्रत्येक टोल विकास संस्थाका प्राधिकारी नै हुनुहुन्छ, टोल विकास संस्थाले के सकिने पैसा पनि उठाउँछ। लागत साझेदारीमा चाहिँ सामान्य कामहरू जस्तै अहिले सडक बत्तीमा चाहिँ लागत साझेदारीको काम भइरहेको छ भने खाल्टाखुल्टी पूर्ति कुराहरूमा पनि लागत साझेदारी पैसा नै जम्मा गरेर चाहिँ काम गर्न सकेको भए अझै प्रभावकारी हुन्थ्यो। र अर्को कुरा नगरपालिकाले आश्वासन दियो टोल विकास संस्थालाई चाहिँ तपाईँको लागत साझेदारीमा चाहिँ तपाईँहरूको उद्योग सञ्चालन गर्न सक्नुहुन्छ, व्यवसायिक रूपमा परिवर्तन गर्नलाई के गर्ने भनेर चाहिँ आश्वासन दियो। सूचना पनि निकाल्यो, धेरै टोल विकास संस्थाले ठाउँ पनि भने, धेरैको अपेक्षा थियो, तर त्यो कार्यक्रम सफल हुन सकेन। यो वर्ष वडाले 6 लाख नै बजेट विनियोजन गरेको छ, त्यसमा त्यो बजेट एकदमै कम हो। तर अब सम्बन्ध छैन, त्योभन्दा बढ्ला भएन, तर अझै पनि त्यसलाई अलिक मूर्त रूप तिर्नको लागि टोल विकास संस्थालाई सशक्त बनाउन सक्यो भने यो आजको उपस्थिति मलाई लाग्छ टोल विकास संस्था नभइदिएको भए सायद यो उपस्थिति आज हुन्थेन। टोल विकास संस्थाको एउटा मुख्य आधार नै यो उपस्थिति भएको छ। अब चाहिँ अहिले वडा सञ्जाल गठन गर्ने अनि नगर सञ्जाल गठन गर्ने प्रक्रियाहरू चाहिँ सुरु भइरहेको छ। फेरि हामीसँग समन्वय गर्ने सहकर्मीसँगको कार्यवाही पनि सकिँदैछ। यसभन्दा पछिल्लो विकास संस्थाको भूमिका के हुने र वडा सञ्जाललाई सशक्त बनाउनको लागि कार्यकृति निर्माणको लागि नगरपालिकामा यथाशीघ्र पहलका लागि वडा अध्यक्षलाई चाहिँ अनुरोध गर्न चाहन्छु। धन्यवाद।
1: धन्यवाद। हामीले 2.5 घन्टा जतिमा सार्वजनिक चुनाव व्यवस्थापन गर्ने भनेका थियौँ, झन्डै 3 घन्टा हुन लागिरहेको छ। अघि 12 जनाको उत्तर आएको छ भने अहिले जम्मा प्रश्न राख्ने प्रश्नकर्ता 30 जना हुनुहुन्छ, 18 जनाको जवाब दिनुपर्नेछ। तर समय एकदमै अभाव र यसभन्दा पछाडि अर्को कार्यक्रम पनि भएको र केही सामाजिक काममा पनि जानुपर्ने भएको हुनाले अब यसपछि वडाधीशज्यूलाई संक्षिप्तमा जवाब दिनुपर्ने कुरालाई जवाब दिनुहोला र मनन गर्नुपर्ने कुरालाई डायरीमा नोट गर्नुभएको होला सदीपज्यूले र इन्जिनियर साहबले पनि त्यो गर्नुभएको मैले देखिराखेको छु। सबैको जवाब आवश्यक नपर्ला, संक्षिप्तमा जवाब राखिदिनुको लागि म वडाधीशज्यूलाई फेरि अनुरोध गर्छु।
13: धन्यवाद सञ्चालकज्यू। हामी निर्धारित समयभन्दा अलि बढी नै समय भएको छ, यद्यपि पहिलो चरणमा 12 जना प्रश्नकर्ताज्यूहरूले प्रश्न गर्नुभएको थियो भने कतिपयको अहिले पछिल्लो चरणमा प्रश्न गर्नुहुने प्रश्नकर्ताज्यूहरूको समाधान पनि 12 जनाको जवाब नै भएको छ भन्ने कुरा मैले महसुस गरेको छु। शान्ति सुरक्षाको अवस्था विशेष गरेर जङ्गल नदी किनारा ओपन स्पेस हाम्रा सार्वजनिक ठाउँहरूमा पछिल्लो चरणमा लागु औषध उन्मेषिनी लगायत युवा युवतीहरूको बढी जगभट भइराखेको छ। यसले हाम्रो समाजमा सामाजिक विकृति विसङ्गति र अपराधहरू बढाउने सम्भावित जोखिमका विषयमा यहाँले चासो राख्नुभएको छ। यस सन्दर्भमा इलाका प्रहरी कार्यालयसँग हामीले समन्वय गरेर चाहिँ शान्ति सुव्यवस्था र त्यस्ता अपराधजन्य कर्महरूलाई कम गर्नका निम्ति आगामी दिनमा निरन्तर गर्दै आएका छौँ। आगामी दिनमा यहाँहरूले चाहिँ नोट गराउनु भएको क्षेत्रहरूलाई मध्यनजर गर्दै त्यसलाई गस्तीलाई निरन्तरता गर्नका निम्ति पहल गर्नेछु भन्ने कुराको म अनुरोध गर्न चाहन्छु। बडा भावुक भएर मेनका धामी शुभनगर टोल विकास संस्थाबाट चाहिँ आफ्ना विचारहरू राख्नु भएको छ। यद्यपि अहिले हामी प्रत्येक वर्ष विकास निर्माणका कामहरू गर्दा बस्ती स्तरका चाहिँ भेलाहरू गर्ने गर्छौँ। बस्ती स्तरबाट आएका भेलाबाट आएका कुराहरूलाई प्राथमिकताका आधारमा आवश्यकताका आधारमा हामीले चाहिँ विकास निर्माणका हाम्रो बजेटले भएसम्म विकास निर्माणका कामहरूलाई अगाडि बढाउने, विकास निर्माणका काम गर्दा पनि टोल विकास संस्था र उपभोक्ता समितिलाई चाहिँ अगाडि सारेर गर्ने गरेको कुरा हामीले सुरुवाती चरणमा पनि जानकारी गराइसकेका छौँ। यो वर्षको पनि जम्मै हामीले टोल विकास संस्थामा सबै गरेका छौँ। हजुरको बस्तीमा जुन किसिमको तपाईँ चाहिँ पानी डुबानको कुरा गर्नुभएको छ, 70 सालदेखि मैले चाहिँ निवेदन गरेँ, 83 पनि सुनाइ भएन भन्ने जुन चाहिँ महत्त्वपूर्ण कुरा गर्नुभएको छ, मलाई लाग्छ त्यो सडक निर्माण भएको 70 पछि नै हो। त्यो सडक निर्माणकै क्रममा होमबाई राखिराखेको बेला यहाँले तपाईँले कलवट निर्माण गरिदिन भनेको भए एक किसिमको तपाईँको चाहिँ त्यो एक किसिमको चाहिँ अगाडि बढ्थ्यो होला। अहिले कालो पत्रे सडक बनिसकेपछि हाम्रो वडाको चाहिँ बजेटले हामी त्यसमा चाहिँ कलवट निर्माण गर्न सक्ने, कालो पत्रे भत्काउन सक्ने अवस्था नभएको हुँदा प्रत्येक वर्ष हामीले तपाईँ चाहिँ जेसिबी यहाँहरूको तपाईँको चाहिँ त्यो होमपाईको अड्केको फोहोरहरूलाई चाहिँ हटाउने र अगाडि तपाईँको चाहिँ गढबाट पानी बगाउने प्रयत्नहरू र प्रयासहरू गरिराखेका छौँ। यद्यपि त्यो नगर विकास समितिको चाहिँ जग्गा र प्रहरीको जग्गा भएका कारणले गर्दा त्यहाँ पोखरी हिजो विकास समितिले ठेक्का प्रणालीमा लगाएका कारणले गर्दा पोखरी निर्माण भएर पनि डुबानको समस्या भइराखेको छ। अब पोखरी चाहिँ ठेक्कालाई हामीले नियन्त्रण गरिसकेका छौँ, एउटा बाटो पनि छ, आगामी वर्ष त्यो बाटोलाई निकासी सहित ती पोखरीहरूलाई कसरी चाहिँ पुरा गरेर डुबानलाई कम गर्न सकिन्छ त्यतातिर लाग्नेछु भन्ने कुरा म जानकारी गराउन चाहन्छु। र यो जुन प्रतिवेदन आएको छ, प्रतिवेदनमा हाम्रो टोल देखिएन, हाम्रो कलम देखिएन भन्ने जुन यहाँहरूले कुरा गर्नुभएको छ, यो प्रतिवेदनमा आएको कुरा के हो भने 2-3 दिनको पिरियडमा वडा कार्यालयमा सेवा लिन आएका सेवा गराएको चाहिँ भावना भएका कारणले गर्दाखेरि जस्तो 14 ब्लकको सेवा गराई सेवा लिन आएको छ, उसले यो प्रश्नमा चाहिँ यो प्रश्न उत्तरमा चाहिँ भाग लिएको छ भने उसले 14 ब्लक चाहिँ बोल्ने हो, 9 ब्लकको व्यवसाय ब्लकको सेवा गराई आएर यो चाहिँ फारम भरेको छ भने त्यसले आफ्नै ब्लकहरू बोल्ने भएका कारणले गर्दाखेरि यो हाम्रो प्रतिवेदन नभई सेवा गराईहरूबाट आएको पूजा भएका कारणले गर्दाखेरि हजुरहरूका ब्लक टोलहरू यसमा समेटिएको छैन, यसमा समेटिएन र कतै हाम्रो विकास निर्माणका काम हुँदैन कि भन्ने कुरा यहाँहरूले महसुस गर्नुभएको छ भने हामीले तपाईँले जो बस्ती भेला यहाँहरूको घर आँगनमा आएर गरेका छौँ, बस्ती भेलाबाट यहाँहरूले चाहिँ माग गर्नुभएका प्राथमिकाकरण गर्नुभएका योजनाहरू हाम्रो योजनामा प्राथमिकता पर्ने र यहाँ यहाँहरूका राय सल्लाह सुझाव दिने भएका कारणले गर्दा यो प्रतिवेदनमा छुट्टीकै कारणले गर्दा हाम्रा योजनाहरू छुट्छन् कि भन्ने कुराको महसुस नगर्नु होला भन्ने कुराको म अनुरोध गर्न चाहन्छु। फोहोर व्यवस्थापनको सन्दर्भमा म त कतिपय टोल विकास संस्थाका अध्यक्षज्यूहरू आउनुहुन्छ, उहाँहरू डस्टबिन कुरा गर्नुहुन्छ, यो डस्टबिन भनेको एउटा हाम्रो समाजमा हाम्रो टोलमा झगडा गर्ने चाहिँ बलियो माध्यम बन्दो रहेछ, बलियो आधार बन्दो रहेछ। कतिपय मैले चाहिँ

गाडी आफूसँग राखिदिनु भने दसैँको त्यति महत्त्व र जरुरी पर्दैन, समाज पनि तपाईँको झै झगडाबाट मुक्ति भइन्छ त्यस्तो हुँदैन भन्ने कुरा हामीले महसुस गरेको कारणले गर्दा अहिले पछिल्लो चरणमा टोल विकास संस्थालाई हामीले अनुरोध गरेका छौँ, यहाँहरूले चाहिँ फोहोरहरू आफ्नो घरमा सुरक्षित गरिदिनुहोस्, नगरपालिकाको गाडी आउँछ उठाउँछ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। कतिपय विषयवस्तुहरू

हाम्रो युवा भाइहरू तपाईँले चाहिँ महत्वपूर्ण विषय उठाउनु भएको छ, युवा तहमा यहाँहरूले चाहिँ कसरी हेरिराख्नु भएको छ भन्ने कुरा चाहिँ गर्नुभएको छ। वास्तवमा विडम्बना हाम्रो देशको अहिलेको शिक्षा प्रणाली हो या हामीसँग अवसरहरू नै नभएर हो, अवसर छैन भन्दा पनि नेपाल सरकारले विभिन्न किसिमका चाहिँ आयोगहरू आयोगका परीक्षाहरू लिँदा ती आयोगका परीक्षामा तपाईँको चाहिँ आवश्यक संख्या पनि नराखेको अवस्थामा युवाहरू चाहिँ विदेशीको हामीले चाहिँ देखिराखेका छौँ। टिकापुर नगरपालिका एक नम्बरवटा कार्यालयमा मात्रै दैनिक 4-5 जना युवा विद्यार्थीहरूको डकुमेन्ट अङ्ग्रेजीमा मैले साइन गरिराख्नु परेको अवस्था छ। त्यसका बावजुद पनि यो वर्ष हामीले चाहिँ युवाहरूलाई चाहिँ यो वर्ष गत वर्ष विगत वर्ष लगायत धेरै युवा मैत्री कार्यक्रमहरू शिक्षमूलक कार्यक्रम गरेका छौँ। यो आर्थिक वर्षमा मात्रै करिब 100 जना युवाहरूलाई ड्राइभिङ सम्बन्धी तालिम, महिलाहरूका लागि तपाईँको चाहिँ के अरे सिलाइ कटाई अनि कम्प्युटर सम्बन्धी तालिम सञ्चालन गरेर 100 जना युवाहरूलाई हामीले चाहिँ त्यो कार्यक्रममा सहभागी गरेका छौँ। पक्कै पनि उहाँहरू त्यहाँबाट सिकेको सिपले आफ्नो स्वरोजगार बन्न र नेपाल सरकारका विभिन्न आयोगहरूमा चाहिँ पास गर्नका निम्ति त्यो एउटा राहतको रूपमा रहनेछ, उहाँहरू स्वदेशमै रोजगारी रहनुहुनेछ भन्ने कुराको हामीले अपेक्षा गरेका छौँ। आगामी दिनमा पनि युवा मैत्री कार्यक्रमहरू हामीले सञ्चालन गर्ने अगाडि बढाउने कुरा म यहाँमा राख्न चाहन्छु। कर्णाली स्कुलको अगाडिको जुन हाट बजार व्यवस्थापनको विषय छ, त्यहाँ ट्राफिक चाहिँ जाम भइराखेको अवस्था देखिन्छ किनभने भिडभाड धेरै छ। हुन त प्रत्येक दिन हामी कहाँ एउटामा तिनवटा हाट बजारहरू छन्, तिनवटै हाट बजारहरू राम्रोसँग सञ्चालनमा भएका छन्। त्यसको पार्किङका निम्ति उचित व्यवस्थापन गर्न जरुरी छ। त्यहाँको चाहिँ हाट बजार व्यवस्थापन समितिसँग मिलेर आगामी दिनमा त्यो कुलोको बेड साइडलाई पार्किङ स्थलको रूपमा अगाडि बढाउन सकिने नसकिने विषयलाई अध्ययन गरेर अगाडि बढ्ने कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। शैक्षिक गुणस्तरको विषयमा कुरा उठाउनु भएको छ, वास्तवमा टिकापुर नगरपालिकाले आधारभूत तहसम्मको शिक्षालाई चाहिँ निशुल्क गरेको छ, तर पनि सामुदायिक विद्यालयप्रतिको हाम्रो विश्वास, अभिभावकहरूको विश्वास त्यति मजबुत छैन। तर सामुदायिक विद्यालयमा योग्य शिक्षकहरू छ, हामीले पहिले जस्तो तपाईँको उमेर समूह 5 वर्षको बच्चा मात्रै भर्ना लिने भन्ने छैन, अहिले बाल विकासमा 2 वर्ष 2.5 वर्षको बच्चालाई पनि हाम्रो सामुदायिक विद्यालयहरूले भर्ना लिने वातावरण, बाल विकासका साथ त्यो संस्थागत विद्यालय जस्तै नर्सरी केजी एलकेजी पढाउने प्रणालीको सामुदायिक विद्यालयमा पनि विकास भएको कारणले गर्दा यहाँहरू अभिभावकहरूले सामुदायिक विद्यालयप्रति विश्वास जगाई आफ्ना नानी बाबुहरूलाई भर्ना गर्नु अनि गुणस्तरमा कुनै कमजोरी छैन। यो पटकको एसीको रिजल्ट हेर्दा पनि कक्षा 8 को रिजल्ट हेर्दा पनि टिकापुर नगरपालिकाको सन्तोषजनक रहेको कुरा यहाँलाई अनुरोध गर्न चाहन्छु। व्यक्ति स्तरमा चाहिँ विकास निर्माणका कामहरू शान्ति सुरक्षाको व्यवस्था भएन भनेर गुनासो गर्नुभएको छ। वास्तवमा टिकापुर नगरपालिकाको सुकुम्बासी अव्यवस्थित बस्तीलाई व्यवस्थापन गर्नका निम्ति उहाँहरूको लगा सञ्चालन लगायत निशा वितरणसम्मको काम भइसक राखेको छ। राजनीतिक अस्थिरताका कारणले गर्दाखेरि विभिन्न आयोगहरू बन्छ, आफ्ना कामहरू सुरुवात गर्ने सन्दर्भमा सरकार विघटन भएसँगै आयोग पनि विघटन हुने भएको हुँदा अहिले नेपालको बिटिआई नजिकको सरकारले सिडिएको नेतृत्वमा जिल्ला स्तरीय भूमि समस्या समाधान गर्नका निम्ति एउटा समिति गठन गरेको छ। त्यो समितिले काम अगाडि बढाएसँगै यहाँको अव्यवस्थित बसोबासीलाई थाहै गराएसँगै त्यहाँको विकास निर्माणमा टिकापुर नगरपालिकाको तर्फबाट हरेक क्रियाकलापहरू यहाँलाई रोजगारमूलक आयमूलक शिक्षामूलक कार्यक्रममा त हामीले जोड्दै अगाडि बढिरहेका छौँ। विकास निर्माणका कुरालाई पनि अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु। शान्ति सुरक्षाको कुरा

0: कुरा जो गर्नुभएको छ, प्रहरीको सुरक्षा व्यवस्था बढाउनका निम्ति मैले अघि पनि भनिसके, जोखिमपूर्ण जहाँ यहाँहरू चाहिँ माग गर्नु हो त्यो ठाउँमा शान्ति सुरक्षाका निम्ति प्रहरीसँग समन्वय गरेर अगाडि बढ्ने कुराको विश्वास दिलाउन चाहन्छु। र अब कतिपय ठाउँमा सडकहरू ग्रेभल भएका छन्, यसलाई कालो पत्र गर्नुपर्नेछ। हामीसँग सीमित स्रोत छ, सीमित स्वरूपले गर्दा एकैचोटि सबै क्षेत्रमा कालो पत्र गर्न सकिने अवस्था छैन। त्यसैले पनि हामी प्राथमिकताका आधारमा पहिलो कुरा हामी फरक पालिका जोड्ने, फरक वडा जोड्ने, नगरपालिकाको केन्द्र वडा जोड्ने कुराहरू र हाइवेसँग जोडिएका कुराहरूलाई प्राथमिकता राखेर कालो पत्र अगाडि बढाउने भएको कारणले गर्दा यहाँहरूका योजनाहरूमा पनि बिस्तारै हाम्रो बजेटले हाम्रो स्रोतले भ्याएसम्म पालो आउनेछ भन्ने कुराको चाहिँ अनुरोध गर्दै बनगाउँ दक्षिण टुवाको बर्बर गुरी प्रसाद चौधरीज्यूले बनगाउँको सडक कालो पत्रमा गरेर जस्तो मात्रै भाषा कालो पत्र हुने हो कि होइन भनेर प्रश्न गर्नुभएको छ। सङ्घीय सम्पूर्ण बजेट अन्तर्गत त्यो बनगाउँको कालो पत्र सडक भएको हुँदा अहिले जो हजुरले तिनवटा हुँपा भाग्नुपर्ने ठाउँमा दुईवटा हुँपाको विषय हाम्रो प्राविधिक सरले पनि यहाँलाई बताउनुहुनेछ, त्यहाँ खानेपानीको उपाय भएका कारणले गर्दा अर्को उपाय भाग्न सकिएन। तर सडकको जुन कालो पत्र छ, चौडाइ छ, चौडाइ 7 मिटर सायद मलाई लाग्छ 7 मिटर कि 6 मिटर कालो पत्र हुन्छ, त्यो चौडाइमा कुनै कमजोरी हुँदैन। अहिले उस ठेकेदारले अहिलेको विषम परिस्थितिमा समयमा कालो पत्र गर्न नसकेका कारणले गर्दा कालो पत्रको चाहिँ मापदण्ड चाहिँ आवश्यक मापदण्डहरू निर्माणका कामहरू अगाडि बढाएको छ, त्यो आगामी निरन्तर अगाडि बढिरहेको छ। र टिकापुर नगरपालिकाको अस्ति मात्रै सम्पन्न नगरसभाबाट यस्ता निर्माण व्यवसायहरूले समयमा सम्पन्न गर्न नसकेका कामहरूको समय पुष मसान्तसम्मका लागि थप गरेको छ। त्यसो हुँदा पुषसम्म त्यो कार्यक्रम कालो पत्र सबै सम्पन्न हुन्छ भन्ने कुराको म जानकारी गराउन चाहन्छु। जमनापारी कलभर्ट आवश्यक छ भन्ने छ, होमपाई त्यहाँ एउटा झडन रहेको छ, त्यो झडनमा हामीले अहिले तपाईँको चाहिँ कलभर्ट बनाउन सक्ने, किनभने उहाँहरूको ठुलो बाटोसँग कालो पत्र बाटोसँग लिङ्केज भएका कारणले गर्दा उहाँहरूलाई कलभर्टको आवश्यकता, वारीपट्टि जोड्नका निम्ति जहाँ बस्ती नै छैन त्यहाँ कलभर्टको आवश्यकता चाहिँ हामीले महसुस गरेका छैनौँ। किनभने हाम्रो आगामी दिनमा बजेट जनताका धेरै मागहरू छन्, आवश्यकताहरू छन्, जनताका आवश्यकता मागहरू पुरा गरिसकेपछि त्यसपछि हामीले त्यस्ता कामहरू अगाडि बढाउँदै जाने हो। यद्यपि उहाँको घर जाने अहिले दुईटी बाटाहरू हामीले सडक ग्राभलहरू गरिसकेका छौँ, आगामी दिनमा कलभर्ट निर्माणका निम्ति पनि निरन्तर प्रयास गर्नेछु भन्ने कुरा म राख्न चाहन्छु। लोकबहादुर पुराजीले चाहिँ प्रश्न उठाउनु भएको छ, सेवा प्रवाह सुधारमा के योजना बनाउनु भएको छ भन्ने कुरा गर्नुभएको छ। यहाँलाई म प्रतिवेदनमा आएका विषयवस्तुहरूको सेवा प्रवाहका सन्दर्भमा कतिपय असन्तुष्टिका विषयहरू यहाँले देख्नुभएको छ। टिकापुर नगरपालिका 1 नम्बर वडामा 77 जिल्लाका मान्छेहरू बसोबास गर्छन्। हामीले सेवा प्रवाह गर्ने सन्दर्भमा पनि उनीहरूका आवश्यक कागजातहरू चाहिँ पर्छन्, कतिपय मान्छेहरूले बसाइ चढाइ नल्याएका कारणले गर्दा सेवा प्रवाह गर्ने सन्दर्भमा सेवा लिन आउँदा तपाईँले यी कागजातहरू पुरा गर्नुहोस् भनेर भन्दा उहाँहरूको असन्तुष्टि चाहिँ रहेको हुनसक्छ भन्ने कुरा मेरो चाहिँ आफ्नो अनुभूति छ। यद्यपि वडा कार्यालयको तर्फबाट आजसम्म हामीले कुनै पनि सेवा गराएलाई, आज सेवा लिन आएको सेवा गराएलाई भोलि केही कामका लागि आउनुपर्ने वातावरण सिर्जना गरेका छैनौँ। कतिपय सेवा गराएका मूर्तिका बनाउने 5 जना मान्छे जो गर्न नसकेका कारणले गर्दा अर्को दिन आउनु परेको स्थिति हुनसक्छ। तर हामीले चाहिँ आज आएको कामलाई भोलिपल्ट गर्नुपर्ने गरिकन बाँकी नराखेका कामहरू सेवा प्रवाह गर्ने चाहिँ प्रयास र प्रयत्न गरेका छौँ। आगामी दिनमा यो विषयलाई पनि निरन्तरता गरेर अगाडि बढ्नेछु भन्ने कुराको यहाँलाई विश्वासमा अनुरोध गर्दै यो खाल्डाखल्डी मर्मसंहारको सन्दर्भमा मैले त हरेक विकास संस्थासँग पनि भन्ने गर्छु, यहाँहरू मासिक रूपमा चाहिँ जुन बचत गरिराख्नु भएको छ त्यो बचतले सरसफाई, सडक गति लगायतका त्यहाँका जोखी बिरामीहरूको सहयोगमा खर्च गरिराख्नु भएको छ। साना पिना टोलपिना भित्रका खाल्डाखल्डीहरू मर्मसंहार गर्ने सन्दर्भमा पनि त्यो उपयोग गर्न सकिन्छ भन्ने कुरा मैले हरेक ठाउँमा बोल्ने गरेको छु। यद्यपि यो प्रस्तावका रूपमा हाम्रो प्रस्तावित कुरा नम्बर 11 टोल विकास संस्था सञ्जालको अध्यक्षज्यूले पनि ल्याउनु भएको छ, पक्कै पनि जनताको सहभागिताले नै विकास निर्माण सम्भव हुने भएकोले यहाँहरूले सहभागिता जनाउन चाहनुभयो भने सहभागिता अगाडि विकास निर्माणका कामहरूलाई अगाडि बढाउन हाम्रो बजेट यो आर्थिक वर्षको बजेट त्यो केन्द्रित नै भएको कुरा यहाँहरूलाई जानकारी गराउँदै आगामी दिनमा मागमा आधारित टोल विकास संस्थाको जुन बजेटको विषयमा कुरा गर्नुभएको छ, एक नम्बर वडामा 110 टोल विकास संस्थाहरू हजुरहरू हुनुहुन्छ, त्यसमा हामीले 4 सञ्जाल गठन गरेका छौँ, त्यो बजेट पर्याप्त त छैन, यद्यपि सबै 4 सञ्जाल मार्फत एउटा उद्यम सञ्चालन गरेर जान सक्यौँ, प्रत्येक टोल विकास संस्थाको संलग्नता गर्न सक्यौँ, सहभागिता गर्न सक्यौँ भने पक्कै पनि केही मान्छेहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ कि भन्ने हेतुका साथ हामीले चाहिँ यो समावेश गर्न गरेका छौँ। आगामी दिनमा यसको सफलतासँगै थप बजेट विनियोजन गरेर अगाडि जान सकिने कुरा यहाँलाई जानकारी गराउँदै यहाँले उठाउनुभएका प्रश्नहरूको जवाब दिने प्रयास गरेको छु भन्ने कुरा यहाँहरूको चित्त बुझ्यो होला भन्ने महसुस गर्दै अहिलेलाई आफ्नो भनाइहरू अन्त्य गर्छौँ। हस् नमस्कार, धन्यवाद।
1: धन्यवाद। हामी सुनाएको ठ्याक्कै 3 भइसकेको छ, अब हामी कार्यक्रम एकदम मध्यमा छौँ। संक्षिप्तमा केही सुझावहरू मात्रै हामी दिइराखेका छौँ, यसपछि हाम्रो संक्षिप्त सुझाव राखिदिनु न राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दमन थापाज्यूलाई। उहाँहरूको
2: जुन
1: सुझाव राखिदिनु होला म अनि तपाईँ मालिका नगर अध्यक्ष दर्शन थापाज्यूले आउनु पर्छ
2: धन्यवाद कार्यक्रम सञ्चालक आदरणीय व्यक्तिहरूलाई कार्यक्रमका सभापतिज्यू डेस्कमा आफ्नो आदरणीय व्यक्तित्व पूर्व मेसर लगायत सम्पूर्ण सहभागी हुनुभएका आदरणीय व्यक्तित्व हाम्रा बुवा दाजुभाइ टोल विकास समितिका पत्रकार नगर प्रहरी लगायत सम्पूर्ण महानवीय व्यक्तिगत तर्फबाट पार्टी नेकपा एमालेको तर्फबाट सबैलाई हार्दिक नमस्कार अभिवादन गर्न चाहन्छु। सर्वप्रथम म सुझावको रूपमा यो कार्यक्रमलाई समयको ख्याल गरियो यसपछि यो कुर्सी खाली छ मैले अनुरोध गर्न चाहे सञ्चालक र आजका सभा अध्यक्षज्यूलाई यसपछिका कार्यक्रम यस्तो भयो धेरै विचार भइसकेका छन् हल खाली छ के भन्यो भन्ने कुरा पनि अब कुनै अर्थै छैन राखेर कसलाई सुझाउने यो म आग्रह गर्न छु। अर्को कुरा म भन्न चाहन्छु सबै कुराहरू जनता जनादेश हो जनताले तलबाट थुप्रै कुराहरू राखिसक्नु भएको छ उहाँहरूका कुरा धेरै जाहेर छ कुनै कुरा कुरा गर्दै झन् कसैले बोलेको होला आफ्नो ठाउँमा छ त्यहीलाई पनि म आजका समाजलाई सुचारको रूपमा लिएर त्यसलाई आगामी दिनमा सचिने गरी त्यसलाई सुधार गर्नुहुनेछ भन्ने म धारणा राख्न चाहन्छु। यो बाटो आयो थुप्रै कुरा आयो तर बाटो बाटो भन्दा पनि पहिलो नम्बरमा टिकापुर वार्ड नम्बर एकमा सुशासन छ कि नै सुशासनको रूपमा हामीले अगाडि बढेका छौँ कि नै हाम्रो वार्ड नम्बर एकका जनता वार्ड नम्बर एक मात्र भन्दैन महर समग्र टिकापुर नगरपालिकाका जनताहरू शान्तिपूर्ण तरिकाले बस्न पाएका छन् कि छैन आफै आफ्नै टोलबाट आफ्नैबाट र आफ्नै बच्चाहरूबाट पीडित गर्दै छन् कि छैन यो कुरा गम्भीर राजनीतिक र सरकार विषय र बुद्धिजीवी सरकार राखेर सम्पूर्ण आदरणीय व्यक्तित्वज्यूलाई म अनुरोध गर्न चाहन्छु। र यो कुरा हामी पटक पटक टिकापुरको बजेट र वार्ड नम्बर एकको बजेट मात्र यो टिकापुर वार्ड नम्बर एक र टिकापुर नगरपालिकालाई आवश्यक सीमित हुँदैन आवश्यकता अनुसार सुधार हुँदैन पटक पटक हामी पूर्व हेर्छ अहिले भर्खरै हाम्रो निबन्धमा भन्न मिलेन राम्रा डबोडा लगायत उपमेर हामी टेलिभिजनमा पनि गएका छौँ पटक पटक यहाँको ठुलो बजेटको लागि आवश्यकता यहाँको जनताको आवश्यकताको लागि हामी पटक पटक पुगेका छौँ तर यहाँ कस्तो पहिला लाग्यो भने व्यक्तिगत कारण व्यक्तिगत स्वार्थको कारणले गर्दा समग्र जनताले चाहेको जहाँ आवश्यकता हो त्यो आवश्यकतामा बजेट नपरेर व्यक्तिले चाहेको ठाउँमा बजेट पर्ने भएको कारणले गर्दा आज थुप्रै कुराहरू जो यस सहभागीहरूले आमा बाबाहरूलाई दिदीबहिनीहरूले राखिसक्नु भएको छ म अर्को कुरा कहीँ नभएको जात्रा टिकापुरमा हुने किन हुने नहुने भन्दा अहिले भर्खरै नगरसभा भएको छ टिकापुर नगरपालिकामा जुगाको लडाइँ मलाईका साथीहरूमा आग्रह अनुरोध गर्न चाहन्छु यी कुराहरू टिकापुरको विषयमा सोच्दैन भने तपाईँहरू टिकापुरमा बस्ने लायक होइन अनुरोध गर्न चाहन्छु किन फरो पर्याउँदा दुःख लाग्ला आफ्नो जनप्रतिनिधिलाई सम्झाइन सक्ने नागरिकहरूले त्यो किन उहाँहरूलाई अगाडि साथी जनताको जनमतलाई अपमान गर्ने कुरा भइरहेको छ यो कुरा पनि म आग्रह गर्न चाहन्छु। समयमा छलफल गर्ने बिग्रिसकेपछि आएर छलफल निकास समयमा जानकारी गराउनु पर्थ्यो कि आज टिकापुर नगरपालिका

0: 지나가는 걸어가 성공하게 되었기 때문에 부재력을요 기가 막히게 어라이버부터 가서 가서 아니어도 살려도 여자들 여자들은 어떤 사람은 정말 좋아서 언니들이 아주 부패해 어떤 사람이 늘 믿어 높아진 분야들의 부양으로 뭐 아니에 섰다 섰고 나이는 적고 더하고 너무 있는 비슷한 것이 나지만요 요 얼굴 비슷한 것들이 몰라보지 못한 분야에 어려와 성화에도 나오고 와 밝은 나는 뭐가 돌아와서 그 나는 뭐가 주놈을 버텨 유한 버지 그 비슷해 너의 땅 섞기 싫다 보니 따라 산적 곳부터 거리가 되는 것만이 자리를 못하는 사람인데요 어머니 깨웠을 것으로 하기 아니네 버지 얘기 전다 하고 소외할 그런 버스로 섞이는 어머니 거리에 산을 가고
1: हामीले टिकाको वार्ड नम्बर 1 मा के गर्दा हामी अलिक उपयुक्त हुन्छ र
0: सफल साथी
1: हुन सक्छ भन्नको लागि उत्पादनको आधारमा हामी वडा प्रशासन योजना हामी गुनासो छ हामी खुसी खुसी छौँ। उहाँको अझ पनि यो कार्यकाल सफलता हुनको लागि सफलतामा देखिनुको लागि उत्पादनमा आधारमा हामीले थुप्रै ठाउँमा देखेका छौँ। जस्तै आज
2: अनि हामीले
1: जस्तै उत्पादनको आधारमा विभिन्न ठाउँमा र विभिन्न ठाउँमा के गरेको छ भने टिकाउमा आज सुनको रेट कम छ अन्य बजारको तुलनामा। हामीले आज व्यापारीलाई पठाउनको लागि होइन, हामी उत्पादनमा लागेका मान्छेहरूलाई अझ उच्च मनोबल बनाउनको लागि स्थानीय सरकार अर्थात् प्रडाक्टबाट जस्तै दुधमा कम्तीमा एउटा किसानले जस्तो उत्पादन गर्यो उसलाई कम्तीमा 2 रुपियाँ 4 रुपियाँ 1 रुपियाँ 3 रुपियाँ दिन सकिन्छ र वडा नम्बर 1 कसैले मासुमा पनि उत्पादन गर्यो भने उत्पादन गर्ने प्रत्यक्ष किसानले हामी त प्रत्यक्ष मान्छेलाई चिन्छौँ नि त। नेपाल सरकारको सबैको नक्सल भएर हाम्रै वडाको एउटा सिस्टममा रहेर त्यो गर्यो भने उत्पादनमा लाग्ने मान्छेहरू पनि कहिलेदेखि जस्तो चिकनभन्दा दोस्रो जिल्ला जस्तो धेरै मान्छेहरूलाई यहाँ आकर्षित गर्न सकिन्छ। त्यसैमा जोडेर के गर्न सक्छौँ भने पशु के अरे छाडा चौपाईको कुरा आएको छ। छाडा चौपाईको कुरामा सबसे सावधानको लागि के गर्न सक्छौँ भने हामीले छाडा चौपाई अनिवार्य रूपमा वडा नम्बर 1 एउटा नियमको जस्तो नक्सा बनाएर सबैले के गर्नु पर्यो बिमा गर्न लगाउनु पर्यो। भोलि रोडमा छोडेको गाईवा भैँसी कस्तो हो भनेर त हामीले पहिचान गर्ने एउटा सङ्केत हुन्छ। दोस्रो नेपाल सरकारले जुन बिमा गर्नको लागि नक्सा अनुसार छुट पनि दिएकै छ त्यहाँनिर भोलि त्यो समस्या सामना हुन सक्छ भन्छ। अनि अब छोड्ने कुरा के छ भने बाटो सार्वजनिकको कुरा एकजना अरूले पनि उठाउनु भएको छ र मैले गत वर्ष पनि त्यो कुरा उठाएको थिएँ। बाटो सार्वजनिक बढाउन लागि थुप्रै मान्छेहरूले दुःख पाइरहेको अवस्था छ। हिजो जग्गा बेच्नेहरूले सिधै सिधै बदमासी गरेको अहिलेको मान्छेहरूले तुलना गरिरहेको छन्। हिजो नेपाल सरकारको नक्सामा के थियो भने 3 मिटर 4 मिटर 2 मिटर पनि नेपाल सरकारको नक्सामा बाटो के हो भने सिधै सर्वप्रथम सार्वजनिक हुन्थ्यो। अहिले त्यो सार्वजनिक बाटो नभएका कारणले धेरै जनताले दुःख पाएका छन् र वडाबाट नै यो कुरा सबै समस्या समाधान नहोला तर हुन पनि सक्दैन। नगरपालिका मार्फत कसरी कुरा गरेर चाहिँ एउटा नक्स बनाएर मान्छेहरूलाई यसबाट पनि जस्तै हामी पटक पटक घर पास घर नक्सा पास पुर्याउँछौँ त्यस्तै गरेर कुनै प्रक्रिया सिस्टम बनाएर एउटा कार्यविधि बनाएर जो पनि बनाइदिएको भए सबैलाई अलि सजिलो हुन्थ्यो सहज हुन्थ्यो र हिजो जग्गा बेच्ने मान्छेहरू पनि अब छुट्टै त्यो बाटो सार्वजनिक गर्ने अवस्था देखिँदैन र सम्पन्न छैन जस्तो लाग्छ। त्यसैपछि थोरै कुरा मैले प्रश्न पनि उठाएको थिएँ। आज हाम्रो वडा नम्बरको सार्वजनिक सुनवाई कार्यक्रम सार्वजनिक सुनवाई कार्यक्रममा हामीले चौरस्तामा पनि हेरेका थियौँ, नासिकमा पनि हेरेका थियौँ। म वडा सदस्य हुन्छु, म वडा दर्शन हुन्छु भनेर थुप्रै मान्छे जनप्रतिनिधिको लागि भन्नुभएको थियो। आज सार्वजनिक सुनवाईमा म सामाजिक हुँ भन्ने मान्छे चाहिँ यहाँ उपस्थित हुनुहुन्थ्यो होला त। चौक चौरामा म नेता हुँ, म समाजसेवी हुँ भन्ने मान्छे चाहिँ सार्वजनिक सुनवाईमा आएर आफ्नो सुझाव सल्लाह दिन सकिन्छ। अर्को कुरा काटेको समाजसेवी हो, किन म समाजसेवा गर्छु भनेर त्यो मान्छेले तमाम किसिमको किन मान्छेलाई समाज भनाउनको लागि किन जनप्रतिनिधि हुन खोज्नु पर्थ्यो। र दोस्रो कुरा हामीले चौरात्तरमा र 79 पनि यो वडा नम्बर 1 जितेका जनप्रतिनिधिहरूले पनि यहाँ उपस्थित हुन जरुरी हुनु पर्थ्यो कि त्यो नभएर पर्छ कि तिनको कर्तव्यभित्र पर्छ कि र वडा नम्बर 1 भएका जे जति कर्मचारीहरू छन् उनको नैतिकताभित्र आफ्नो वडाको सार्वजनिक सुनवाईमा यो काम पर्छ कि पर्थ्यो। त्यसैले सबैले आफ्नो ठाउँमा जिम्मेवारी त हुनु पर्थ्यो। आज एउटा वडा अध्यक्ष दुईजना कर्मचारी हुँदा व्यक्तिले सबै वडाहरू उनीहरू घरमा बसेको मान्छेहरू सन्तुष्ट छ त ठिक छ, कसैको बाध्यता पऱ्यो होला। अनि पटक पटक टिकापुर वार्डमा सङ्घ संस्थादेखि लिएर विभिन्न ठाउँमा चुनावको लागि प्रचार प्रसार गर्छन् अनि ती सङ्घ संस्थामा प्रतिनिधिहरूले व्यक्तिहरू असल मान्छे भनेर पठाएर जिताएर किनभने शारीरिक सुनवाई कार्यक्रममा उपस्थित हुन जरुरी हुन्छ भनेको छ। त्यो सबैको खाजाको विषय हो नि त। हामीले कार्यमा कुरो गरेर उडाएर भएको भेरो गाडीको नानी त्यो कहाँबाट ल्याएर त्यहाँ त सिभिल सुरक्षाहरू छ सबै कुराहरू सुन्दैन। त्यसैले यी कुराहरूमा हामी तपाईँ सबै समाजमा जिम्मेवारी बनिदिनौँ। हामीले सबैले सबैलाई अनुरोध गर्नुपर्छ र अरूको कुरा काट्दै र समाजमा सबैको समान सेवा पुरा हुँदैन। आफ्नो काम कर्तव्यको कुरा गरौँ र स्वच्छता गर्न चाहन्छौँ। आउने अर्को पर्वको कार्यक्रममा हजुरको लक्ष्मी मातामा भएका इच्छाहरूलाई सार्वजनिक सुनवाई कार्यक्रममा गुनासो र सुझावहरू दिनुहुन अनुरोध छौँ भनेर तिनीहरूलाई शिक्षा दिनु सुझाव सल्लाह दिनुहुन्छ र वडा प्रशासनलाई पनि अब त्यस्तो पऱ्यो भने सुन्नु भयो भने शारीरिक सुनाउने कार्यक्रम पऱ्यो भने बाँकी रहेका प्रतिनिधि सुना छुट्ने कार्यक्रम पनि चौरात्तरलाई पनि चिठीले पठाएर टेलिफोनिक गरेर र नगर यो वर्तमानकालाई पनि
2: धेरै धन्यवाद। हामी कार्यक्रममा आइसकेका छौँ। यसपछि संक्षिप्तमा मन्त्रीलाई राखिदिनुहुन यस सिकापुर नगरपालिकाका पूर्व नगर प्रमुख एवं यस वडाका बासिन्दा पनि हुनुहुन्छ आदरणीय चपेन्द्र बहादुर राजुले म हुनुहुन्छ।
3: अब मुसे खाली छ के बोल्ने के बोल्ने यो कार्यक्रमका सभाध्यक्ष यो उपस्थित मानवहरू राजनीतिक पार्टीका साथी सर्वप्रथम तपाईँ वडालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। विगतमा प्रत्येक वडामा हामीले सार्वजनिक सुनवाई गर्नुपर्छ भनेर एउटा मान्यताको आधारमा एउटा नजिर स्थापित गऱ्यौँ, एउटा चाहिँ कार्यक्रम ल्यायौँ। यो वडाले निरन्तरता दिइरहेको छ। अन्य वडाहरूले लौलौ छाडिसके भन्दा पनि हुन्छ, मैले यसो मिडियामा सुन्न पाएको छैन। र हामी यो कार्यक्रम भनेको जनताले सरकारलाई डर उत्पादन के डर पैदा गर्ने हो। त्यहाँको आवाजले हामी मञ्चमा बसिरहेको जनप्रतिनिधिलाई डर पैदा होस्। त्यो डर के कारण पैदा होस् भने उसले उठाएका प्रश्नहरू, उसले उठाएका विभिन्न समस्याहरू समाधान हुन्छ हुँदैन, अथवा उसले दिएको प्रतिबद्धता अनुसार जनप्रतिनिधि हिँडेको छ कि छैन भन्ने कुरा त्यो डरले हामी जनप्रतिनिधिहरू सचेतौँ। माथिबाट तल डर पैदा गर्ने होइन कि तलबाट माथि डर पैदा गर्ने हो। यो कार्यक्रम प्रमुख उद्देश्य यो। अघि मैले सचिवज्यूको प्रतिवेदन सुने एउटा डरलाग्दो तथ्याङ्क आयो। यो वर्ष 39 महिलाले सम्बन्ध विच्छेद गरेछ। डरलाग्दो कुरा हेर्ने हाम्रो लागि सम्बन्ध विच्छेद त्यो पनि अधिकांश महिलाले हाम्रो समाज कता जाँदैछ त्यो हामी कहाँ छुटिरहेका छौँ। त्यसकारण यी समस्याका कारणहरू के हो? महिलाको वैदेशिक रोजगार एउटा हुनसक्छ यो विषय। कतिपय कुराहरू हाम्रा आपसी तालमेल नमिलेका हुनसक्छ होला, तर अधिकांश कुरा हाम्रो समस्याका गिरफ्तार भइरहेको छ। यो मैले एउटा डरलाग्दो तथ्याङ्कले पाएको छु। अब हामीले अहिले यहाँ उठाउनु पर्ने कुरा के हो? सचिवको हाम्रो के अरे तथ्याङ्क हेऱ्यौँ, 4 करोड हामीले पैसा उठायौँ, 2 करोड पैसा मात्रै हामीले खर्च, 2 करोड 61 लाख मात्रै हामीले यो वर्ष खर्च गर्दैछौँ, यो वर्ष आउँदैछ। हामी के गर्छ? हामीले उठाएको पैसा, वडाले उठाएको पैसा, अरू वडाहरू जहाँ चाहिँ हामीले के अरे चाहिँ हाम्रै जस्तै विकास सुविधालाई ल्याउनु पर्ने हो, समभावको रूपमा तुलनाको रूपमा ल्याउनु पर्यो, त्यो हाम्रो पैसा जाँदैछ। हजुरले बुझ्नुभयो, 4 करोड उठाउने, 2 करोड हामी चाहिँ यो पालिको बजेटमा विरोध गर्दैछौँ भने हामीले हाम्रो जनताको आकाङ्क्षालाई पूर्ति गर्नको लागि यस अन्य उपायहरू के हो, स्रोतहरू के हुनुपर्छ? ती स्रोत भनेको सङ्घीय सरकार हुनसक्छ, स्थानीय चाहिँ प्रदेश सरकार हुनसक्छ, अथवा अघि कार्यस्थल जनप्रति उठाउनु भएको थियो यो क्षेत्रमा जनप्रतिनिधि भन्ने मान्छेहरूले मैले यो क्षेत्रमा के काम गर्दैछु भन्ने कुराको अनुभूति जनताले दिने गरी आफ्नो क्षेत्रमा विकास निर्माणका आयोजनाहरूलाई ल्याउनेतिर पहल गर्यो भने हामी हाम्रो आकाङ्क्षा पुरा गर्न सक्छौँ। वार्ड नम्बर 1 वडा अध्यक्षलाई मेरो आकाङ्क्षा 2 करोडले 1 करोडभन्दा तलको फुलै बन्दैन, ठुलो जा ठुलो ठाउँबाट फुल हाल्ने हो भने, अनि 1 करोड हामी पुलमा खर्च गर्छौँ भने अरू विकास वडाको के हुन्छ। त्यसैले बिस्तारै हामीले हाम्रो चेतनालाई पनि अगाडि बढाउनुपर्ने छ, हाम्रो जनतालाई पनि यो विषयमा सूचित गर्नुपर्ने विषय छ। मैले हिजो हाम्रो लेखाधिकृत पेन्सन के अरे नगरपालिकाको लेखाधिकृतले इन्टरभ्यू दिनुहुन्थ्यो के अरे हाम्रो सामुदायिक रेडियोमा, साठी के अरे 65% लगभग लगभग हामी खर्च गर्दैछौँ, 100 रुपियाँले खर्च गर्ने चाहिँ के अरे चाहिँ अनुमति के अरे छ, हामीसँग पैसा छ, हामी 60 रुपियाँ मात्रै खर्च गर्न सकिरहेका छौँ। यसको यो कमजोरी कहाँबाट? सुशासनको निम्ति, विकास निर्माणको निम्ति सबभन्दा ठुलो समस्या यो हो। यो समस्या किन आयो? हाम्रा राजनीतिक के अरे चाहिँ तिक्तताको कारणले, राजनीतिक मतभेदको कारणले समयमा हामीले हाम्रो कार्यक्रम गर्न सकेनौँ, समयमा हामीले आयोजनाहरूलाई अगाडि बढाउन सकेनौँ, अनि खर्च अब कति हुन्छ? 40 रुपियाँ, 100मा 40 रुपियाँ खर्च गर्न सक्नु भनेको त हाम्रो लागि ठुलो कमजोरी हो। हामी पैसा छैन मेरो यहाँ बाटो उठ्नु त्यो बाटो उठ्नु भन्छु, भएको पैसा 60% मात्रै खर्च गर्छु। त्यसैले सुशासनको निम्ति, सुशासन कायम गर्नको निम्ति यी गम्भीर प्रश्नहरू हाम्रो अगाडि छन्। यी गम्भीर प्रश्नहरूको हामी बेलैमा यसको उपाय खोज्न, यसको समाधान खोजौँ। यति कुराहरू राख्दै अन्तिम समय यतिजनाले मेरा विचारहरू सुनिदिनुभयो, यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु र यो कार्यक्रमको सफलताको कामना गर्दछु। धन्यवाद।
4: धन्यवाद पूर्व नगर प्रमुखज्यू। हाम्रो बिचमा आदरणीय खगेन्द्र घटिमगर सर र कान्छीराम ढुङ्गना सर टिप्पणीकर्ताको रूपमा हामीले राखेका थियौँ। समय अभावले अब लिखित टिप्पणी मैले यहाँ प्राप्त गरिसकेको छु, प्रतिवेदनमा समावेश हुनेछ, उहाँलाई म धन्यवाद दिन चाहन्छु। आजको यो कार्यक्रममा उपस्थित झण्डै 276 जनाको उपस्थिति हामीले रजिस्टरमा देखेका छौँ। उपस्थित सबै महानुभावहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। यो कार्यक्रमलाई अडियो भिडियोमा सुनिराख्नुभएका सम्पूर्ण दर्शक श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु। उपस्थित सबै महानुभावलाई धन्यवाद दिँदै यो कार्यक्रम सहजीकरणका लागि विश्वास गर्नुभयो। अझ भन्नुपर्दा यो नयाँ संरचना भइसकेपछि अघि पूर्व मेयर साहबले पनि भन्नुभयो 2075 सालदेखि अहिले माइनर पनि मैले पल्टाएर हेरेँ, कोरोनाको वर्ष बाहेक अघिल्ला जनप्रतिनिधि र अहिलेका जनप्रतिनिधिहरूले जो निरन्तर जनताका अगाडि हामीले गरेका काम कस्ता छन् भनेर सुझाव दिनको लागि, आफूलाई सुशासनको पक्षमा जाँच्नको लागि जुन अभ्यास गर्नुभयो, प्रयास गर्नुभयो, जुन आँट गर्नुभयो र त्यो कार्यक्रमको सहजीकरण गर्ने जिम्मा सामुदायिक रेडियोलाई दिनुभयो, यसको लागि पनि म यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु र धन्यवाद दिन चाहन्छु। अब भने ढिलो नगरिकन यो कार्यक्रमलाई समापन सहित आफ्नो प्रतिबद्धता मन्तव्य सहित समापन गर्दिन यस कार्यक्रमका अध्यक्षज्यूलाई अनुरोध गर्दै म सञ्चालक एकेन्द्र तिमिल सेना पनि बिदा हुन्छु। नमस्कार।
5: टिकापुर नगरपालिका 1 नम्बर वडाद्वारा आयोजित सार्वजनिक सुनाई कार्यक्रमका उपस्थित टिकापुर नगरपालिकाका पूर्व नगर प्रमुखज्यू, वडा सदस्यज्यूहरू, वडाका सचिव लगायत कर्मचारीज्यू, टिप्पणीकर्ताज्यूहरू, धाई दलका प्रमुख एवं प्रतिनिधिज्यूहरू, सामुदायिक प्रशिक्षकज्यू, नगर प्रहरीज्यू र उपस्थित सम्पूर्ण टिकापुरवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा, टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयले प्रत्येक वर्ष नगरपालिकाबाट प्रभाव भएका सेवा विकास निर्माणका कामहरूलाई यहाँहरूमा सार्वजनिक गर्दै यहाँहरूका गुनासा, सल्लाह, सुझाव र रायहरू ग्रहण गर्ने गर्दछ। यस वर्ष पनि यहाँहरूको तर्फबाट महत्वपूर्ण राय, सल्लाह र सुझावहरू आएका छन्। ती राय, सल्लाह, सुझावहरूलाई आगामी दिनमा सम्बन्धित टिकापुर नगरपालिका वडा नम्बर 1 बनाउनका निम्ति, विकसित टिकापुर नगरपालिका वडा नम्बर 1 बनाउनका निम्ति र यहाँको सामाजिक सुसम्पन्न सामाजिक व्यवस्था कायम गर्नका निम्ति यहाँहरूका राय सल्लाह सुझावलाई मार्गदर्शकका रूपमा लिँदै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै यहाँहरूका गुनासाहरूलाई आत्मसात गर्दै आगामी दिनमा हामीबाट सुशासन कायम गर्ने, चिवा प्रभावका सन्दर्भमा भएका कमी कमजोरीहरूलाई सच्याउँदै अगाडि बढ्ने विश्वास र प्रतिबद्धता जनाउँदै यो कार्यक्रममा उपस्थित भइदिनु भएकोमा सम्पूर्ण व्यक्तित्वज्यूहरूलाई हार्दिक आभार व्यक्त गर्दै यो कार्यक्रम सञ्चालनमा सहयोग गर्ने सामुदायिक रेडियो टिकापुरलाई हार्दिक धन्यवाद दिँदै र यो कार्यक्रम सञ्चालक एकेन्द्र सिंह सिन्हालाई पनि हार्दिक धन्यवाद दिँदै सञ्चारकर्मी र भिडियो सबै गरिराख्नुभएका लाइभ गरिराख्नुभएका सम्पूर्ण महानुभावज्यूहरूलाई पनि हार्दिक धन्यवाद दिँदै यो टिकापुर नगरपालिका एक नम्बर वडाद्वारा आयोजित सार्वजनिक सुनाई कार्यक्रम धैर्यताका साथ अहिलेसम्म बसेर सुनिदिनुभयो यहाँहरूलाई आफ्ना महत्वपूर्ण राय सल्लाह सुझाव दिनुभयो यहाँहरूप्रति आभार व्यक्त गर्दै यो कार्यक्रम यहीँ समापन भएको जानकारी गर्दछु धन्यवाद
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम टिकापुर एफएम 101 मेगाहर्ज
7: ए बा आइगई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
8: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु हो भने बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
7: ठिक गरिबा आफैबाट सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ
8: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे
9: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
10: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
11: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
9: डेलिभरीका लागि
11: ड्रिंकिङ वाटर एक्वा शीतल
9: टिकापुर कैलाली
12: सम्पर्क मोबाइल नम्बर 9807106772
13: स्वास्थ्यका लागि पानी
14: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
15: मैं नहीं जाइ वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
14: उहे मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए
15: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहू तब तो मैं अब भी जाय
16: याद करबी मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया पोटो डन्डीफोर दाँत खुजली भुटला झर्ना कपार के तालु खुल्ना डेन्ड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नै हुइल घाव खतिरा ओ यौन दुर्बलता उपचार होती रहल बा संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
17: ए विवेक त्यो लामो घास को झारतिर नजाऊ है
18: आया मरे नि बाबा आया
17: ए साथी हो एकछिन फुटबल बन्द गर त विवेकलाई के भयो उता झारतिर नजाऊ भनेको थिए
19: ल हेर त सर्प भाग्यो त्यता टोक्यो के हो विवेकलाई अरे स्कुलको फुटबल हेर्न आएको
13: झन् के दुर्दशा पो आइपर्यो।
18: मलाई त साहबले टोक्यो नि, मर्ने भए म।
20: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
13: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
20: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै,
13: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
21: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
22: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
23: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
24: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।

0: तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: दन्तरोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा,
5: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
4: र सिटी स्क्यान सेवा,
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
4: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
4: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 9762484538, उपेन्द्र शाह 9821607254 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583022 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
6: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना उनेना पट्टा नि पैना त
7: अदि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
6: तुहार बाट अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे के कत्रा सुघर बना कन ल बाटी
7: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाय कहूँ सामुएल ज्वेलर्स में गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
6: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846649261।

0: लाउन सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले सर पुलिस रोक्यो।
1: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो? हजुर हो।
1: लाउन अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
0: सुन्नुहोस् न भाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीले सर्पले टोक्यो। लाउन के गर्ने होला, लाउन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनुको आयो हुन्थ्यो। लाउन दाइ के गर्ने होला, लाउन
1: यस्तो बेलामा एम्बुलेन्स र चारपाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाइ, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त, यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराहाको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै आऊ है, सबै काम छाडेर। सुन्नुहोस् भाइ, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
0: हुन्छ दाइ, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
8: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, MBBS MD न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई भ्योस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
9: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोल चोक लग आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइती। सत्कार पोलिक्लिनिक म बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उनका संपर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सबको रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली। फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: पक्षी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
3: भ्रष्टाचार करू या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी एकाधारे महेन्द्र नगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: सुन्नु न, मैले त अब विदेश जाने सोचिसके।
1: सुख दुख यतै गरे भइहाल्छ नि।
0: मेरो त सपना ठुलो छ, म त जान्छु नि।
2: विदेश जाने थुप्रै उपायहरू छन्, तर

0: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन शुरू गरे।
0: ठिक गरिबा, आफैबाट शुरू गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क गरे।
2: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: चुरे जोगाऊ पानीका मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौ हरियाली बढ़ाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
2: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868000008 र 9825637272।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
0: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: बैंकले कभैलै कसै अवस्थामिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाइलै तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई छग्दु खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिबर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
3: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढर्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
8: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
7: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी। फोन नम्बर 091523312 र 523949।

0: आइगे आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: चेली हेरिदिँदै बालाई लोटरी पढ्यो भने क्या ब्याङ्कको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो
1: धैरै बा तुमले लोटरी भर्राइ थियो अब
2: आथिन क्या हो रे चेली लोटरी पढ्या त निको हो
1: कभै नभर्या लोटरी कसरी पढन्छ बा इसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आया लगै आफ्नो विवरण कबै जनदिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर बेहडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 98017-10672।
6: स्वास्थ्यका लागि पानी

0: चुरे जोगाऊ पानी का मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौं हरियाली बढ़ाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं
2: यो ओसीएमसी भनेको के आयो फेरि
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने

0: यसले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
0: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmcticapur@gmail.com।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
2: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
1: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
2: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
1: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
2: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
1: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
2: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
1: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
2: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
2: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नसा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।
1: आई हो बड्डो, घर कहिया सिर्जैब? पाछा से शुरू करल मने घर सिजार सेकल।
2: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परेशान हो गिल बाटू। मिलबो मिलबो नी करत का कहना हो का
1: मिस्तरान बर्जना हो का घर हेरो ना पट्टा सुगुर बनेला बाट आलमोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना उट्रफे पटानी हुई कि गुंगुआ बुरो हो ना कबू कहूँ घुम जाए तो था पाए।
3: यूपीवीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे।
4: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 98-48-51-43-26।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

हजुर नमस्कार नमस्कार नमस्कार जदौगर्या कार्यक्रम देउडा चौतारी सुनिकन बसेका तमी सबै सबै साथ्याकन आज पनि तमीसँग निका निका कुराकानी गर्नका लागि तमरा माझमी तिनै लेखाउ लगाउने गीत ठाडी भएका देउडा गीत तमरा माझमी लैकन तमीले झिकै टाढाबाट लेखी पठाएका तिनी देउडा गीत लैकन आज पनि हामी हरेक हप्ताका आइतबार आइजाँदा छु देखे आज पनि आइसकेका छौं टुप्लुक्क बाढी पल्तिर बाटी छन् प्राविधिक साथ्या रत्नाजी भने त्यसै गरी होलतिर बाटी छु म सदाईकी दुःख सुख कि सात्या फागे कुँवर अहिले तुमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि तमरा माझमी तमीले लेखी पठाएका तिनी देउडा गीत लैकन तमरा माझमी आइजाँदा छु तमी हामीलाई www.tikapurfm.org मार्फत देश विदेश पनि सुन्न सक्दा छ र सुन्दा पनि छौ जिकै सात्या भन्दा छन् हामी कार्यक्रम सुन्दा छौ आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम देउडा चौतारी खुबै मन पर्दो छ समयले भ्याएसँग झिक्कै टाढा भए पनि हामी सुन्दा छौ भन्दा छन् माया गर्दा छन् खुबै निको लाग्दो छ धेरै साथीहरू सुझाव सल्लाह दिँदा छन् तमी अब सुनिराखेका छौ भनेपछि धेरै फोन पनि गर्न सक्ने हो छुरेटी साथ्या पनि गर्न सक्ने हो छुरेटा साथ्या पनि गर्न सक्ने हो 0995612555 लाइनमा आए तमी आइसकेपछि धेरै आफ्नै गाउँघर बोलिने भाषा बोल्नु पर्दो छ आफ्नै लेखाउ लगाउने गीत गाउनु पर्दो छ ठाडी भाका होस् देउडा गीत होस् देउडा गीत पनि तमी वाचन गर्न सक्ने हो तमीलाई जसमा त्यसै तमीले गाउनु पर्ने हुन्छ र तमरा देश विदेश भएका साथीभाइ आफन्तजनलाई तमी सम्झना पनि छोड्न सक्ने हो तमी सबै सबै साथ सुनि पनि साथीदा छ भन्ने खुबै आशा पनि छ देखा अब 3 बजी गदेखि आइतबारको दिन छ अब झिकै साथ अब आइतबार पनि अब बिदा हुँदो बिदामा पनि होला तमी दिउँसो पखको टाइम छ कोही भन्या घरै होला कोही भन्या बना पनि होला कोही भने अब खेतगडा पनि होला देखि कोही साथी भने अब बिउ पनि गाड्दै होला तमी जहाँ भए पनि जसो अवस्थामा भए पनि अब गर्मी पनि झिक्कै छ र आफ्नो अब शरीरको पनि ख्याल गरेर देखि यसो घामहरू झिक्कै काम गरेपछि खुबै आपत आउँदा छन् देखि पानी भने नाप झिक्क खाए लेकाओला पनि गएका होला अब दिउँसो पखको टाइम छ देखि बाख्रा गोरुकी पनि गएका होला झिक्कै साथी खुबै रमाइलो हुँदो छ देखि तिनै लेक तिनै औला गएपछि तिनै लेकाओला तिनै बाख्रा गोरु चराउने बेला झन् तिनै देउडा गीत सुनेपछि त कसो कसो लाग्दो छ खुबै को लाग्दो छ देखा हामी के सुनिराखेका छौ भनेपछि तमी साथ्या फोन पनि गर्न सक्ने हो र तमीले लेखी पठाएका फेसबुक कमेन्टमा लेखी पठाएका झिक्कै साथीका हामी गीत पनि पढ्ने हौ झिक्कै माया गद्दा छन् आफू अर्खाका देश भए पनि देखे हामी कि गीत लेखी पठाउँदा छन् आफ्नो भाषा आफ्नो संस्कृतिलाई जगिर्न पनि गर्दा छन् खुबै निको लाग्दो छ तमी हामी सबै मिलिकन गर्नु पनि पर्यो देखा बचाउनु पनि पर्यो आफ्नो संस्कृति आफ्नो परम्परा आफ्नो रीतिरिवाजलाई हामीले नबचाएपछि कसले बचाउने हो देखे हामीले नगरेपछि कसले गर्ने हो तमी सबै सबै साथीका नगली गली छ हाम्रो बाटीकी साथ्या भन्ने छन् एक खुबै राम्रो देउडा गीत बाटी कार्यक्रम देउडा चौतारीका देलाउ गाड्नु पर्यो भाग्यजी होइन भन्ने छन् अब यो खुबै राम्रो देउडा गीत तमरा माझमी राख्दा भयौं त्यहाँ पछि भने तमीले लेखी पठाएका तिनी देउडा गीत लैकन हामी आउने हौ तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्न जन भुल्ले हा

देउडा ठुलो डोटी खुबै राम्रो देउडा गीत बाटी हामीले कार्यक्रम देउडा चौतारीका शुरूमा राखिसकेका छौं। देउडा गायिका हाम्रै सुदूरपश्चिमका देउडा गायक हुन् दीपक धिताल। उनको पहिला देउडा गीत बाटी हामीले कार्यक्रम देउडा चौतारीका बेला उगाडिसकेका छौं। र अहिले तपाईँ सुन्दैछौ सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै रीतिरिवाज, आफ्नै चालचलनका कुराकानी गर्ने र जोडियाको कार्यक्रम अहिले त सुन्दैछौ सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz बाटी र www.tikapurfm.org मार्फत देश विदेश बन्न तमी सुन्न सक्ने दिउँसो पखको ट्याम छ। अब कोही साथी भन्न घरै होला, कोही साथी भन्ने बना होला, कोही साथी भन्ने लिकौला बन्न गएका होला, कोही साथी भने हामीलाई अब आफ्ना व्यापार बिजनेसतिर पनि व्यस्त होला देखे, आफ्नो काममा पनि घरै बसी गर्दा होला, आज अब समय छुट्टीको समय पनि देखे घरै बसेका होला। तमी जहाँ भए पनि जसो अवस्थामा भए पनि सुनिकन साथ दिएका छौ भने फोन पनि गर्न सक्ने हो देखा। तमी छुरेटी साथी पनि आउन सक्ने हो, छुरेटा साथी पनि आउन सक्ने हो। तमी जहाँबाट आउँदा छ हिमाल पहाड तराई, तमी जहाँबाट आउँदा छ लिकौलाबाटी आइसकेपछि देखा तमीले आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै रीतिरिवाजसँग जोडिएका कुराकानी पनि गर्नु पर्दो छ। आफ्नो भाषा तम्रा गाउँघर कसो बोलिदो छ भाषा, त्यही भाषा लिइकन आउनु पर्दो छ। र तम्रा गाउँघर कसा गीत गाउँदछन् त्यही गीत तमीले गाउनु पर्ने हुन्छ। किनभने पछि यो हो कार्यक्रम देउडा चौतारी देखे। आफ्नै गाउँघर बोलिने भाषा, आफ्नै रीतिरिवाजका, आफ्नै संस्कृति, आफ्नै चालचलनसँग जोडिएको कार्यक्रम बनाऊ देखे। हामीले बिर्सनु हुँदैन, हामी जहाँ भए पनि, जस्ता भए पनि, जति ठूला भए पनि देखे, हामी जै देश गए पनि हामीले आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो रीतिरिवाज हामीले बिर्सनु हुँदैन भनिकन तमरा माझमी हरेक हप्ताको आइतबार कार्यक्रम देउडा चौतारी ल्याइकन हामी टुप्लुक्क पारी तमरा माझमी आइजाँदछौँ। र पल्तिरबाटी मलाई साथ दिएकी छन्, अब पल्तिरबाटी छन् प्राविधिक साथी रत्नाजी भने, त्यसै गरी ओल्तिरबाटी छौँ तमी सधैँकी दुःख सुखकी साथी भाग्य कुँवर हाम्रा फेसबुकमा झिकै साथीले अब गीत पनि लेखी पठाएका छन् देखा, भन्दा छन् कार्यक्रम खुबै मन पर्दो छ, हामी अर्काका देशो भए पनि सुनिकन साथ दिँदैछौँ, अनलाइन बाटी भए पनि देखा सुन्दा छु, खुबै निको लाग्दो छ। अर्काका देशो भएपछि त झन् झिक्कै माया लाग्दो रहेछ, आफ्नो भाषा, आफ्नो संस्कृतिको, आफ्ना देउडा गीत संगीतको झन् झिक्कै माया लाग्दो रहेछ, त्यही भएर हामी सुन्दा छौँ भनेर भन्दा छन्, खुबै माया गर्दा छन्। तमीकी झिक्कै झिक्कै धन्यवाद छ, आज पनि यसरी माया गर्ने भन्ने हामीले आशा अपेक्षा पनि बोकेका छौँ। आज पनि अब हाम्रो साथीका गीत पनि पढ्नै पाल्या हुन् पढ्नै पढ्ने हुन्छ अरे क्या, अब झिकै साथी पर्खाइमा पनि हुन्न, सुनिकन पनि बसेका हुन्न। भाग्यजी हामीले लेखी पठाएका गीत अब कैतक पढन्ने भनिकन दे क्या, पर्खाइनी पनि बसेका हुन्न, ठिकै छ। अब उनका गीत पढ्ने पालो भएको छ। आज भने हाम्रा फेसबुकमा पहिलेका साथीले लेखी पठाएका छन्, हाम्रा नियमित साथी आउन, अब देउडा गीतका त अब खानी भने पनि भयो क्या, देउडा गीत भनेपछि आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै रीतिरिवाजसँग जोडिएका कुराकानी खुबै गद्दा छन्, खुबै माया पनि गद्दा छन्। आफ्ना गाउँठाउँको, आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो रीतिरिवाजलाई म झिक्कै माया गर्ने मान्छे पनि हौ, क्या गर्नु, अर्काका देश छौँ, अर्काका देश भएपछि त झन् आफ्ना गाउँघरको, आफ्ना ठाउँको, आफ्नो बुवा आमाको, आफ्नो सङ्गिनीको खुबै माया लाग्दो रहेछ, खुबै माया आउँदो रहेछ भनेर हामी कि सधैँ सम्झिँदा पनि छन्, भन्दा पनि छन्। अब यसै हो, क्या गर्नु देखे, अर्काका देश नगइ पनि हुँदैन, नकमाइ पनि हुँदैन, अब क्या गर्नु, अब घर परिवारलाई पनि पाल्नै पर्यो, छोराछोरी पाल्नै पर्यो, दुःखै छैछन् देखा। अब सधैँ हामी गीत लेखी पठाउँदा छन्, अब देउडा गीत सधैँ हामी हरेक हप्ताको आइतबार सम्झिँदा छन्, आज पनि उनले लेखेका छन्। सर्वप्रथम कार्यक्रम सञ्चालिका र सामुदायिक रेडियो टीकापुर एफएमका मौ कविलालाई झिक्कै झिक्कै माया छ, सम्झना छ, नमस्कार छ। आज पनि मैले गीत लेखी पठाएको छु। मेरो नाम कमल प्रसाद जोशी, साथी बगर नगरपालिका 10 घर भई आज भोलि म मुम्बईमा छु, सुरतमा छु होइन भनेका छन्। आज पनि मैले आफ्नै गाउँघर सम्झेर गीत लेखी पठाएको छु, जसरी हुन्छ वाचन गरिदिए हा भनेर भनेका छन्। अवश्य पनि झिक्कै माया आफ्ना गाउँठाउँको, आफ्ना देशको, आफू अर्काका देश भए पनि हामी कि सधैँ सम्झिखेन गीत लेखी पठाउँदा छ। अब तमरा गीत नपढ्ने त कुरै भएन कमलजी, सधैँ सम्झिँदा छ, खुसी लाग्दो छ। आज पनि उनले खुबै राम्रा देउडा गीत लेखी पठाएका छन्, अब उनका गीत पढ्ने पालो भएको छ। आज तेरो भोलि मेरो रोपाईका पढीमा, आज तेरो भोलि मेरो रोपाईका पढीमा, रवाका खेत गोड्न जान्थ्यौं साउनका झडीमा, रवाका खेत गोड्न जान्थ्यौं साउनका झडीमा। कठिन जन्मेदेखि मद्दासम्म सुखले छुँदैन, जन्मेदेखि मद्दासम्म सुखले छुँदैन, बाह्रै मास तडपिनु काम खाली हुँदैन, बाह्रै मास तडपिनु काम खाली हुँदैन। वैशाख लाग्दो बर्खा खेती कार्तिक लागे हिउँ, बर्खा लाग्दो बर्खा खेती कार्तिक लागे हिउँ, परानी लास हुँदासम्म बाध्यता छ जिउने, परानी लास हुँदासम्म
बाध्यता छ जिउने असाढ आम पाकी जाँदा सिजनका फल सम्झिरहन्छु जन्मभूमि हरेक पल पल सम्झिरहन्छु जन्मभूमि हरेक पल पल औल बास्ने औन्याल पन लेख्लिन्थ्यो भैँसा औल बास्ने औल्यान पन लेखलिन्थ्यो भैँसा यो कसो जमाना आयो सबकी चाहिने पैसा यो कसो जमाना आयो सबकी चाहिने पैसा घट्ट छैन जिजाडीमा खेत पानी कुलो घट्ट छैन जिजाडीमा खेत पानी कुलो पैसा भयो संसारमा माया भन्दा ठूलो पैसा भयो संसारमा माया भन्दा ठूलो बुवा आमा छोरा छोरी छाडी परदेश गया देशमै हुन्थ्यौं घरमै बस्थ्यौं माया ठूलो भया धनबिनाको घर मधुरो बल्नै छोड्छ चुलो धनबिनाको घर मधुरो बल्नै छोड्छ चुलो माया त मुखको मह पैसा रहेछ ठूलो कैला हुन्छ घर बासो धन पैसा जुटाई बाली बैंस पैसा लेखायो माया छुटाएर नौलो घर सजायाको नौलाई ताला चापी मायाको मूल्याङ्कन घट्यो पैसा भया हाबी यिनै गीत मार्फत मलाई कमल प्रसाद जोशी भनिकन राउने नराउने सबै साथीहरूलाई झिक्कै माया छ सम्झना छ र यतिखेर सामुदायिक रेडियो टिकापुर एफएमबाट कार्यक्रम देउडा चौतारी सुनिबसेका सबै स्वदेश विदेशका सबै साथीहरूलाई झिक्कै माया छ र आजलाई छुट्टी जाउँ पछिल्ला आइतबार फेरि भेटौँलिया जदौ नमस्कार भन्ने भनेका छन् तमिकन झिक्कै धन्यवाद छ कमल प्रसाद जोशीजी आगामी दिनमा पनि यसै देउडा गीत माया पिरतीका दुःख सुखका श्रीमान श्रीमतीका आमा बुवाका यसै देउडा गीत लेखि पठाउन हामीकन जनभुल्या तमिकन गली गली छ। त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन् उनले पनि भनेका छन् उपन हाम्रा नियमित साथी हुन्थे क्या सधैँ सम्झिँदा

सुन्दै आसवन रोपाई गर्दै रोपाईको सम्झनामा देउडा गीत लेखी पठाएको छु। जसरी हुन्छ पढिदिए हात भनेर भनेका छन्। अवश्य पन अब आज भोलि रोपाईको सिजन पन देखा चन्द्रजी, अब क्या गर्ने रोपाई पनि गर्दा होला। पहिला भने अब अर्काका देश छ अधिका बम्बई छ, अहिले भने आफ्ना स्वदेश आफ्नै देश आएका छौ, काम गर्दा छौ, हामी के गीत लेखी पठाउँदा छौ, माया गर्दा छौ, सुन्दा छ, खुबै खुसी लाग्दो छ। तमिकन झिक्की झिक्की धन्यवाद छ। अब उनका गीत यसा रहेका छन्। भमकका धाराको पानी देवल सेराकुलो, भमकका धाराको पानी देवल सेराकुलो, कर्मभूमि जहाँ भए नि गाउँकै माया ठुलो, कर्मभूमि जहाँ भए नि गाउँकै माया ठुलो। पठिँदैन आफ्ना गाउँ जस्तो कहाँ हुँदो देखा चन्द्रजी, गाउँको माया त गाउँकै माया हो देखे, आफ्नो जन्मभूमि जसो ज्या भए पनि। सेरा खेत रोपेर सक्यो देवल पस्यो पानी, सेरा खेत रोपेर सक्यो देवल पस्यो पानी, यो मुटु दुख्याको हुन्छ गाउँकै माया मानु, यो मुटु दुख्याकै हुन्छ गाउँको माया मानी। बुढा कोटका खेत्रो पाउने ठुलो काल्या खोला, बुढा कोटका खेत्रो पाउने ठुलो काल्या खोला, जन्म था त पाइलो टेक्नु अब कैला होला, जन्म था त पाइलो टेक्नु अब कैला होला। रानी सैन भैँसोलीमा बन बज्दा घाँडा, रानी सैन भैँसेलुमा बन बज्दा घाँडा, डाको लाया पुगला कि बुढा कोटका डाँडा, डाको लाया पुगला कि बुढा कोटका डाँडा। यिनै गीत मार्फत मलाई चन्द्र कुँवर चन्द्रमा भनिकन राउने नराउने सबै सुविधातालाई झिक्कै झिक्कै माया छ, सम्झना छ। र यतिखेर सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका सबै सबै साथीहरूलाई झिक्कै झिक्कै माया छ भन्दै आजका यही कार्यक्रम देउडा चौतारीबाटी म पनि बाई जाँदै हा पछिल्ला आइतबार फेरि बटुली नमस्कार भला भोली भनेर भनेका छन्। तमिकन झिक्कै झिक्कै धन्यवाद छ चन्द्र कुँवर चन्द्रमाजी। आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्य तमी सबै सबै साथीकन गली गली छ। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज पार्टी। हरेक हप्ताको आइतबार दिउँसो 3 बजे देखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम पनि हो क्या। फेरि पनि हाम्रो अर्की साथीले भन्नेछन् क्या अब एक गीत राख्नु पर्यो त्यहाँपछि भने फेरि गीत ल्याए अलि भाग्यजी भनेर भन्नेछन् हाम्रो पल्तिरबाटी साथी। फेरि पनि तौरामा आज मेरो खुबै राम्रो देउडा गीत राख्थ्यौँ, अब कोही साथी भने बना होला, कोही साथी भने घर होला देखा, हामी सुनिराखेका छौँ भनेपछि अब यो गीत सुनिहाल्या देखे, अब मनोरञ्जन लिया क्या गर्नु, यसै छ अब दिनभरि काम पनि गर्दा होला, कामको अब गले पनि लाग्यो कि होली, यसै हो काम नगरी पनि हुँदैन देखे, अब कुनै ठाउँ त रोपाई पनि सकिगया हुन्न, अब नापै नापै हुन्न, अब त्यही भएर तमी सबै सबै साथीकन कार्यक्रम सुनिकन साथ दिए भन्न आज फेरि पनि तमरामा आज राख्छौँ खुबै राम्रो देउडा गीत, त्यहाँपछि भने आज हामी तमरामा आज आउने तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्नै रह्या हा।

हजुर, यो खुबै राम्रो गीत तमरामा आज मिराखिसकेपछि अझ पर तमी झिक्कै झिक्कै स्वागत छ, माया छ, पलावली छ। अहिले तमी सुन्दैछ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी, आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम देउडा चौतारी ल्याइकन तमरामा आज हामी टुप्लुकको पारी आइजाँदा सोधेका तमी हामीलाई www.samudayikradio.tikapurfm.org मार्फत देश विदेश भन्न सुन्न सक्ने छिक्कै साथ्या सुन्दा पनि छन्, हामी कि माया पनि गर्दा छन्, जिक्कै साथी भन्दा छन्, हामी सुन्दा छौँ। भाग्यजी कार्यक्रम देउडा चौतारी खुबै निको लाग्दो छ, आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको कार्यक्रम सुनेपछि खुबै निको लाग्दो छ, माया पनि लाग्दो छ। हामी अर्काका देश भए पनि खुबै माया गर्दा छौँ भन्न भन्दा छन्, माया पनि गर्नु पर्दो छ। हामी जै देश भए पनि आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजले हामीले भुल्नु हुँदैन। तपाईँ सबै हामी मिलिकन हामीले संस्कृति हाम्रा देउडा गीत संगीत हामीले जोगाइराखे पो धेक्या पछिका आउने पुस्ताले जोगाउने हुन् बस्ने हुन्, यदि हामीले नै जोगायौन हामीले नै छोड्यौं भनेपछि हाम्रा पछिका आउने पुस्ताले कहाँबाट आउने हुन् धेक्या। तिमी हामी सबै साथीहरूले हाम्रा बाबाजेका पुर्खाले ज्या चलन चली आएको छ धेक्या त्यही हामीले गर्नुपर्दछ, त्यही अझ हाम्रो सिकी खेल्न हाम्रा पछिका आउने पुस्ताले गर्ने हुन्। यदि हामीले नै छोड्यौं, हामीले नै गाउन छोड्यौं, हामीले नै बोल्न छोड्यौं, हामीले नै आफ्नो भाषा संस्कृतिलाई पछाडि हटायौं भने धेक्या अरू कसले अगाडि बढाइदिने हो। त्यही भएर सबै सबै साथ्या गर्न गली गली छ, आफ्नो भाषा आफ्नो संस्कृति आफ्ना देउडा गीत संगीतलाई हामी तमी हामी सबै साथीहरूले जगेन्दा गरिराख्नु पर्दो छ भन्दछु। फेरि पनि हाम्रा फेसबुकमा अर्का साथीहरूले लेखी पठाएका छन्, उप हाम्रा नियमित साथी आउनु सधैँ हामी कि कार्यक्रम देउडा चौतारीमा गीत लेखी पठाउँदा छन्, माया गर्दा छन्, सुन्दा छन्, खुबै खुसी लाग्दो छ। आसपन लेखी पठाएका छन् कार्यक्रम देउडा चौतारी नि। सर्वप्रथम कार्यक्रम सञ्चालिका दिदी र प्राविधिक मित्र रेडियो सुनिबसेका सबै सबै साथीहरूलाई नमस्कार जदौ गरे हा। म पनि नियमित श्रोता देउडा गीत संगीतलाई आफ्नो भाषालाई आफ्नो संस्कृतिलाई अर्काका देश भए पनि झिक्कै माया गर्ने मान्छे, झिक्कै देउडा गीत संगीत सुन्ने मान्छे र लेख्ने मान्छे पनि हुँ। अछाम जिल्ला मेल्ले गाउँपालिका साथ नन्देगढा हो मेरो घर चाहिँ, विरार मुलुक भारतबाट गीत लेखी पठाएको छु। मेरो नाम दीर्घ ठकुल्ला हो, आज पनि मैले गीत लेखी पठाएको छु, जसरी हुन्छ वाचन गरिदिया हा भनेर भनेका छन्। अवश्य पनि सधैँ हामी कि देउडा गीत लेखी पठाउँदा छन् दीर्घ साउजी, खुबै माया गर्दा छन्। सधैँ कार्यक्रम देउडा चौतारी नि गीत लेखी पठाउँदा छन्, खुबै खुसी लाग्दो छ। अझ पनि यसरी सधैँ माया साथ सपोर्ट दिने हो भन्ने हामीले आशा अपेक्षा पनि राखेका छौं। अब उनका गीत पढ्ने पालो भएको छ। एक्लै छु बिराइन देश कोही छैन गाउँमा, एक्लै छु बिरान देश कोही छैन गाउँमा, बारम्बार झलक आउँदो सुवा तेरा नाउँमा, बारम्बार झल्को आउँदो सुवा तेरा नाउँमा, गाजा गाजो काट्या पखान है घाँस काट्या खोली है, गाजो काट्या पखान है घाँस काट्या खोली है, छुटोला सोच्याको होइन सुवाका साथ है, छुटोला सुझ्याएको होइन सुवाका साथ है, लाल हिरा बस्या ठौर रविबार लैजा धन्य, लाल हिरा बसेका ठौर रविबार लैजा धन्य, फोन आउँदैन मेसेज आउँदो बिर्सी गैकी मान्या, फोन आउँदैन मेसेज आउँदो बिर्सी गैकी मान्या, झन दुःख थपिन लागे आजका भन्दा भोलि, झन दुःख थपिन लाग्या आजका भन्दा भोल, मलाई पन ठाउँ बनाइहेल साइका नौलीको ल, मलाई पन ठाउँ बनाइहेल साइका नौलेको ल, घटाइदैन जेठ भैसाग निको लाग्दो बास्ना कि शीतल, जेठ भैसाग निको लाग्दो बस्ना कि शीतल, सुन भनी लायाको माया साई भन्ती पितल, सुन भनी लायाको माया साई भन्ती पितल, अरू दिन पर्दैन हो कि औँसी पर्ने रात, अरू दिन पर्दैन हो कि औँसी पर्ने रात, माया मानी क्या गरू त छुट्टी जनम थात, माया मानी क्या गरू त छुट्टी जनम थात, आमा कि बुवाले भन्छन् यति नकरान, आमा कि बुवाले भन्छन् यति नकरान, आज भोलि कसरी छुट्टी यहाँ आधा परान, आज भोलि कसरी छुट्टी यहाँ आधा परान, यिनै गीत मार्फत सम्झिनु पर्दा पहिले बाह्र तमीलाई, त्यहाँपछि पल्तिर बाटेकी साथीलाई, त्यहाँपछि सामुदायिक रेडियो टिकापुर एफएमका सबै सबै मौकबिलालाई, र मलाई स्वदेश विदेश राउने नराउने मलाई दीर्घ साउद भनिकन राउने नराउने सबै सबै साथीहरूलाई सम्झ्याएकै छु, कसैलाई पनि बिर्स्याएको छैन। आजलाई छुट्टी भाइ जाँदो बे हा फलावली, पछिल्ला आइतबार फेरि भेटुली गीत मार्फत भइन भनेका छन्। अवश्य पनि तमिकी झिक्कै झिक्कै धन्यवाद छ, आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन कार्यक्रम देउडा चौतारिनी जनभुल्या दीर्घ साउजी तमिकी झिक्कै झिक्कै धन्यवाद छ।
अहिले तुमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजे देखाउने यो कार्यक्रम देउडा चौतारी तपलतिर बाटी साथी आगी छन् प्राविधिक साथी रत्नाजी भने त्यसगरी ओलतिर बाटी छु म त सधैँ कि दुःख सुख कि साथी भागेको र अब दिउँसो पक्कको टाइम छ देखा गर्मी झिक कै छ अब टिकापुराको मौसम तमिगी भन्ने भनेपछि बिहान भने नापना पानी पनि आएको थियो बेली भए त जम्मै घाम छ्यो देख्या घामले पनि मरियो क्या गर्ने हो अब काम नहरू भने भएन देख्या अब क्या गर्नु काम नगरी खाना पनि पुग्दैन नाप अब अहिले भने आज भने नाप सबै ठण्डो छ देख्या बिहान भने जम्मै नाप नाप पानी आएको छ अहिले भने अब घाम त लागेको छ तैपनि नाप अब ठिकै छ अब क्या गर्ने यसै छ अब कुराकानी तमीसँग झिक्कै गर्ने मन थियो अब पल्तिर बाटीकी साथीले भनेल्यो कार्यक्रमको समय सकिगा हो भाग्य साथ्यौ अब केही छैन पछिल्लो आइतबार आउली हा भन्न भनेकी छन् अब क्या गर्ने देखि हामीले पनि समयका पछाडि जानुपर्ने हुन्छ पल्तिर बाटीकी साथीले रातो बत्ती जलाइसकेकी छन् अब तम्ता गीत पढ्ने पालो तिनै ठाडी भाका देउडा गीत राख्ने पालो र तमीले लेखी पठाएका झिक्कै टाढाबाटी खुबी राम्रा देउडा गीत पढ्ने पालो छियो मन त छियो अब क्या गर्ने कार्यक्रमको समय सकिएको हो छुट्टी भाइ जानु पर्यो भनेर हाम्रो पल्तिरबाटीको साथीले भनिसकेकी छ केही छैन आज जाँदा छौँ पछि आउँदा छौँ देखा यसै छ अब तिम्रो माया छ माया त ज्या छँदैछ अब तमी माया गर्दा छौ र पो तम्रा माझमी छौ देखा अहिलेसम्म सुनिकन साथ दिया झिक्कै टाढाबाटी गीत लेखी पठाया तमीकन झिक्कै झिक्कै धन्यवाद छ आगामी दिनमा पनि यसरी गीत लेखी पठाउन जनफुल्या सधैँ माया गरे आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाज आफ्नो देउडा गीत संगीतसँग जुडियाको कार्यक्रम देउडा चौतारीनी सधैँ माया गर्ने भन्ने पनि आशा छ अहिलेकोसम्म सुनिकन साथ दिया तमी सबै सबै साथीलाई देउडा गीत लेखी पठाया झिक्कै टाढाबाटी तमीकी प्रण झिक्कै झिक्कै धन्यवाद छ र विशेष गरेर हामीलाई इन्टरनेट बाटी भन्न झिक्कै टाढा बाटी भन्न सुन्दा छन् www.tikapurfm.org मार्फत देश विदेश पनि सुनिसा दिन तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद छ 101 मेगाहर्ज बाटी सुनिसा दिन पनि तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद छ र विशेष धन्यवाद यतिखेर सम्म मेरो आवाज तम्रा घर घरका रेडियो सेट हात हातका मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्ने हाम्रो पल्तिरबाटी साथी रत्ना पुन मगरजीलाई पनि झिक्कै झिक्कै धन्यवाद छ र पछिल्लो आइतबार अझ तमीले लेखी पठाएका तिनै देउडा गीत संगीत ल्याइकन तौरा माझमी टुप्लुक्क कार्यक्रम देउडा चौतारीबाटी आउनेछु भन्दै यो खुबै राम्रो देउडा गीत तम्रा माझमी छाडी आजका कार्यक्रम देउडा चौतारीकै बसाईबाटी म फागे कोर पनि छुट्टी बाजा दया नमस्कार जदौ गर्या।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्मा टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुखद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदन राज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिज माइलो
3: के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकला रोड टिकापुर कैलाली

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: चुरे जोगाउ, पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाउ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
5: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरोसाइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

0: नौ यस्तै तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
1: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
0: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
2: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
0: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
1: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
0: हो हो, तपाईँले ठिक भन्नुभयो। चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
7: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
8: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
7: के गर्छ र सन मेडिकेयरले?
8: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
7: यति गरेपछि धेरै राहत हुने रहेछ त?
8: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
7: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
9: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
10: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिलका साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
9: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
11: समुन्नत समाजका लागि समावेशी आवाज। सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: पक्षी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
3: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले

0: कोही बिरानी कहिले कोही बिरानी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
1: होइन चाहिने जो माइलो त्यो बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
1: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
2: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरला रोड टिकापुर कैलाली

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदन राज देवकोटा, स्थान साठी अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली,
5: सम्पर्क मोबाइल नम्बर 9870106772। स्वास्थ्यका लागि पानी।
6: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
7: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
6: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
7: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
8: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
6: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
9: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
10: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
7: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848578।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्यू त आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँचि गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्यका बाले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-2061।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584-89-213, इमेल ocmctikapur@gmail.com।
7: चेली हेद्दिँदै बालाई लोड थी पढ्यो भने क्या, ब्याङ्कको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो।
8: धैधै बा, तुमले लोटरी भर्राइ थिया भ?
9: आछिन क्या हो रे चेली, लोटरी पढ्या त निको हो भ?
8: कभै नभर्या लोटरी कसरी पढन्छ भ? बा, इसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया, फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
10: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
2: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
2: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
9: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
10: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nast.edu.np मा उपलब्ध छ।
9: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास्ट, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
0: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
2: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518828।

0: आई बुढल्ला सुन्ठो कि नै वा नन्दी घुवाज आगिली न अब समय एक ठो घर गहना नै हो बनैना उनी ना पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वात खाई आऊ जाइका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864 41208 और 9846 39261
2: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
3: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
3: के गर्छ र सन मेडिकेयरले
4: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेन्क्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
3: यति गरेपछि धेरै राहत हुने रहेछ त
4: हो कान्छा अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
3: चिया पनि खाइयो कुरो पनि बुझ्यो है केटा

0: आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हर्या।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
3: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
3: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
3: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
2: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
3: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
3: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: उही सबै पेपर अर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ
0: उही बैंकमी
1: बैंकमी
0: ता
1: केही अद्दु पड्यो भ
0: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल्न वा ब्लक भएको आफ्नो बैंकलाई नै जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हात नि पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठै बचौ
2: सिद्धार्थ बैंक पठै जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हट ब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्मा टेरस टिकापुर कैराली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849585808

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुर नगरपालिका वडा नम्बर 1 को सार्वजनिक सुनवाई, भौतिक भन्दा सामाजिक विकासमा जोड़ दिनुपर्ने सहभागीको सुझाव, भैलालीको जानकीमा स्थानीय तहमा संसदीय अभ्यास सम्बन्धी पत्रकारलाई अभिमुखीकरण, उत्कृष्ट कार्य सम्पादनमा डीआईजी विश्व अधिकारी सहित 104 प्रहरी कर्मचारी सम्मानित, र भैलालीको घोड़ागोड़ी नगरपालिका द्वारा कीर्तिमान कायम गर्न सफल खेलाड़ीलाई सम्मान। खोज खबर अब विस्तारमा। टीकापुर नगरपालिका वडा नम्बर 1 को सार्वजनिक सुनवाई भएको छ। वडाले आर्थिक वर्ष 2082-83 गरेका काम कारवाही तथा सेवा प्रभावका विषयमा सार्वजनिक सुनवाई गरेको हो। सार्वजनिक सुनवाईमा वडाले गरेका कामहरूका विषयमा वडा सचिव चक्रबहादुर रावल, सब ओभरसियर गम्भीर सिंह साउदले जानकारी गराउनुभयो। सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीहरूले वडामा ढल्नेका सड़क मरमत, सड़क कालोपत्रे, सड़क विस्तार गरिनुपर्ने तथा माग तथा सुझावहरू बढ़ी आएका छन्। ठूलो वडा भएकाले वडाको विभाजन गरिनुपर्ने, वडामा भौतिक विकासभन्दा सामाजिक विकासमा बढ़ी ध्यान दिनुपर्ने सुझावहरू आएका छन्। ब्लक नम्बर 30 का निर्प बहादुर रावल।
1: आगामी दिनमा वडा कार्यालयले भौतिक विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकता दिँदै नैतिक शिक्षा, पारिवारिक सुदृढीकरण, लागू औषध दुर्व्यसन नियन्त्रण, मानसिक स्वास्थ्य सचेतना, युवा तथा महिला सशक्तिकरण, सामाजिक सद्भाव प्रवर्धन जस्ता कुरालाई आगामी रणनीतिक कार्यक्रममा समेट्न सुझाव दिन चाहन्छु।
0: सृजना शर्मा पण्डितले मुनुवा रोड र त्यसको उत्तरतिरको गुम्बासम्मको सड़कमा नगरपालिकाको नजर नपुगेको गुनासो गर्नुभयो।
2: यहाँ अहिलेसम्म हजुरहरूको नजर किन पुगेन? मुनुवा रोड भनेको यो एउटा व्यक्तिगत नभएर सम्पूर्ण टीकापुरवासीको चाहिँ मेन समस्या हो र मुनुवा रोड लगायत खाद्य गोदामदेखि उत्तरसम्मको बाटो गुम्बासम्म हजुरहरूको छिटो भन्दा छिटो यसमा नजर पुगोस्।
0: मोहन खनालले आफ्नो टोलमा सड़क बनाउँदा अर्को स्थानमा बनाइएको एयरपोर्ट नजिक रहेको कलबाट अग्लो भएकाले दुर्घटना भइरहेको बताउनुभयो।
3: सागरदेखि एयरपोर्ट जाने बाटो निर कमसेकम 10-15 मिटर कलबट निर दिनमा 5-6 जना साइकल यात्री, मोटरसाइकल यात्री र अटो यात्री एक्सिडेन्ट नभएको दिन छैन। 5-6 जना पटक पटक यसको लागि माग गरिएको छ तर त्यो कलबट उच्चा छ अनि माटो त्यहाँ रोकिन्न, त्यो बाटो छुटिया छ, त्यसलाई समाधान होस्।
0: धनसरा कुमारी उपाध्यायले जमराकुलोको छेउछाउका जंगल क्षेत्रमा लागू औषध प्रयोगकर्ताले अखडा बनाइरहेकाले त्यसमा ध्यान दिन सुझाव दिनुभयो।
4: हाम्रो यो मेन्था जमराको पुल, पक्की पुलदेखि लिएर तल्लो पशु हाट बजार जोड्ने पुलसम्म बेलुका 6 बजे पछिको समय र 10 बजे समय हेर्ने हो भने त्यहाँ लागु पदार्थ सेवनका हो बच्चाहरू 15-16 वर्षदेखि लिएर 20 वर्ष नपुगेका बच्चाहरू त्यहाँ विचित्र किसिमले बेलुकातिर भेटिन्छन्। त्यसमा नगरपालिकाको ध्यान आकर्षण जाओस् भन्न चाहन्छु।
0: सहभागीहरूले राखेका जिज्ञासाहरूको जवाब वडा अध्यक्ष मोहन बिकलुवारले दिनुभएको थियो।
5: मुनुवा रोडको विषयमा टीकापुर नगरपालिका गम्भीर भएर अगाडि बढेको छ। आगामी आर्थिक वर्षमा यसलाई कार्यान्वयन गर्ने गरिकन अगाडि बढ़िराखेको कुरा यहाँलाई अनुरोध गर्न चाहन्छु। सागर डेरीदेखि एयरपोर्ट जाने बाटोको विषय यो हाम्रो वडाको गौरवको आयोजनाका रूपमा अगाडि बढेको छ। अहिले करिब 40 मिटर बाटो त्यहाँ चाहिँ छुटेको छ, त्यो 40 मिटर बाटोलाई हामीले चाहिँ आगामी वर्ष कसरी पूरा गर्न सकिन्छ भनेर निरन्तरता दिने प्रयास गरेका छौँ। यद्यपि त्यो अगाडिपट्टि बनेको जुन कलभर छ त्यो असजिलोलाई चाहिँ सजिलो बनाउनका निम्ति हाम्रो नगरपालिकाका साधनहरू प्रयोग गरेर त्यो बाटोको सुलभ मिलाउने काम हामी यो मसान्तभित्रै पूरा गरेर अगाडि बढ्ने र सहजता सिर्जना गर्ने कुरा म अनुरोध गर्न चाहन्छु।
0: पूर्व नगर प्रमुख तपेन्द्र बहादुर रावले सार्वजनिक सुनवाई सुशासनको एउटा पक्ष भएकाले यसको महत्व रहेको बताउनुभयो। आफ्नो पालामा पालिकाभित्रका सबै वडामा सार्वजनिक सुनवाई हुने गरेको तर अहिले अन्य वडाले कहिले गर्ने गरेको भए पनि वडा नम्बर 1 ले निरन्तर सार्वजनिक सुनवाई गरिरहेकोमा धन्यवाद दिनुभयो।
6: सर्वप्रथम त म यो वडालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। प्रत्येक वडामा हामीले सार्वजनिक सुनवाई गर्नुपर्छ भन्ने एउटा मान्यताको आधारमा एउटा नजिर स्थापित गर्यौं। यो वडाले निरन्तरता दिइरहेको छ, अन्य वडाहरूले लगभग छाडिसके भन्दा पनि हुन्छ, मैले यसो मिडियामा सुन्न पाएको छैन। यो कार्यक्रम भनेको जनताले सरकारलाई डर पैदा गर्ने हो। त्यो डर के कारण पैदा होस् भने उसले उठाएका विभिन्न समस्याहरू समाधान हुन्छन् हुँदैन अथवा उसले दिएको प्रतिबद्धता अनुसार जनप्रतिनिधि हिँडेको छ कि छैन भन्ने कुरा त्यो डरले हामी जनप्रतिनिधिहरू सचेतौं।
0: कार्यक्रममा नेपाली कांग्रेसका चक्रबहादुर बटाला, नेकपा एमालेका लक्ष्मण थापा, राप्रपाका डम्बर थापाले नागरिकका अपेक्षा अनुसार काम गर्न वडालाई सुझाव दिनुभयो। सार्वजनिक सुनवाईमा 31 जनाले आफ्ना धारणाहरू राख्नु भएको थियो। सार्वजनिक सुनवाईको समापन गर्दै वडा अध्यक्ष मोहन लुवार विकले कार्यक्रममा आएका सकारात्मक सुझावहरूलाई आत्मसात गर्दै आगामी दिनमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
5: यहाँहरूको तर्फबाट महत्वपूर्ण राय सल्लाह र सुझावहरू आएका छन्। ती राय सल्लाह सुझावहरूलाई आगामी दिनमा समुन्नत टिकापुर नगरपालिका वडा नम्बर 1 बनाउनका निम्ति, विकसित टिकापुर नगरपालिका वडा नम्बर 1 बनाउनका निम्ति र यहाँको सामाजिक सुसम्पन्न सामाजिक व्यवस्था कायम गर्नका निम्ति यहाँहरूका राय सल्लाह सुझावलाई मार्गदर्शकका रूपमा लिँदै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै
0: सामुदायिक रेडियो टिकापुर एफएमको सहजीकरणमा भएको कार्यक्रम सञ्चालन पत्रकार एकिन्द्र तिमिल सिन्हाले गर्नुभएको थियो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
7: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
8: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
7: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
8: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
7: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
8: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढे बस्नुहोस् है।
7: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
8: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
9: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, स्थानीय तहमा संसदीय अभ्यास सम्बन्धी पत्रकार अभिमुखीकरण कार्यक्रम कैलालीको जानकीमा भएको छ। जानकी गाउँपालिकाको सहकार्य तथा कैलाश मस्टा मीडिया प्रणाली धनगढ़ीको आयोजनामा कार्यक्रम भएको हो। थप खबर रत्नापुन मगरबाट।
12: यो तालिमपछि संसदीय अभ्यास सम्बन्धी पत्रकारलाई ज्ञान मिल्ने वरिष्ठ पत्रकार मनमोहन स्वारले बताउनुभयो।
13: जनताका सरकारका विषयवस्तुहरू हाम्रा तृतीय बेलाका अभिमान्य शब्दहरू माननीय सभासदहरूले पालिकाले उठाउँछन् कि उठाउँदैन, या के कुरामा छलफल गर्छन्, हाम्रो सरकारको विषय त्यो। हामी के चाहन्छौँ भने यति धेरै पालिकाले लगानी गरिसकेपछि हामी यसको दिनभरि तपाईँहरूले त्यो समय दिएर हामी छलफल गरिसकेपछि कमसे कम पनि अबका दिनमा गाउँसभा र नगरसभालाई अलिक बढी जनता मैत्री, नागरिक मैत्री कसरी बनाउने, कसरी चासो बढाउने, कसरी सरकारका विषयवस्तुहरूलाई कसरी त्यहाँ आवाज उठाउने भनेर अब हाम्रो अलिकति भूमिका
14: भूमिका बढ़ाउनुपर्छ भन्ने हो।
12: पालिका अध्यक्ष गणेश चौधरीले संसदीय अभ्यास बारे पत्रकारलाई जानकारी दिन आवश्यक भएकाले यो कार्यक्रम गरिएको बताउनुभयो। अध्यक्ष चौधरीले पालिकाहरूमा हुने सभाको मर्यादा पत्रकारले पालन गरे नगरेको समीक्षा पनि हुने र सभामा बस्दा ध्यान दिने कुरा पहिरन आदि बारे जानकारी भएको बताउनुभयो।
15: जबसम्म तपाईँ हामीले आफ्नो भ्याल्यू आफ्नो समाचारको भ्याल्यू थाहा पाउँदैनौ तबसम्म हामी पत्रकार हुनलाई नि गाह्रो छ, किनभने तपाईँसित आइडेन्टिटी कार्ड छ, तपाईँले चढ्ने मोटरसाइकलमा प्रेस लेखेपछि पत्रकार भयो कि केही गाह्रो छैन। तर साँच्चै पत्रकार कसरी हुने भन्ने कुरा त्यसो सोचिन्छ चाहिँ राम्रो हुन्छ। हामीले गाउँसभा गरिराख्दा तपाईँहरू आउनुहुन्छ, धेरै साथीहरू हाफ प्यान्टमा आउनुहुन्छ, धेरै साथीहरू चप्पल लगाएर आउनुहुन्छ, तर त्यसरी प्रदेश सभाको उसमा जानुभयो भने तपाईँलाई त्यो मर्यादा पालकले सिर्न दिन्छ दिँदैन नै हुँदैन। त्यही भएर कमसेकम स्थानीय तहमा पनि त्यो खालको अभ्यास गर्ने कि नगर्ने भन्ने, त्यही भएर यस्तो मर्यादा चाहिँ कमसेकम तपाईँ आइन पत्रकारले सिक्ने कि नसिक्ने भन्ने चाहिँ मेजर कुरा लाग्छ मलाई।
12: अध्यक्ष चौधरीले समस्या पत्रकारमा मात्र नभई जनप्रतिनिधिमा समेत भएको बताउनुभयो। विगतमा पालिकामा गाउँसभा नभई आमसभा जस्तो हुने गरेको बताउँदै आफू आएपछि गाउँसभा गर्नुपर्छ भनी अभ्यास गर्ने प्रयास थालेको बताउनुभयो। आफ्नै भवन नभएकाले अभ्यास गर्न कठिनाई भएको बताउँदै कतिपय ठाउँमा विवाद भएका देखिएका संसदीय अभ्यासबारे सिकाउनुपर्छ भनी यो कार्यक्रम गरिएको बताउनुभयो।
15: समस्या पत्रकारमा मात्रै समस्या जनप्रतिनिधिमा पनि, जाने कि गाउँपालिकामा म निर्वाचित भएर आउनुभन्दा पहिला तपाईँ त्यहाँ के हुन्थ्यो, गाउँसभा हुन्थेन, त्यहाँ चाहिँ आमसभा हुन्थ्यो। अनि हाम्रो जानकी गाउँपालिकामा करिब करिब त्यस्तै हुन्थ्यो। म आइसकेपछि यो चेन्ज हुनुपर्छ, यो आमसभा होइन गाउँसभा हुनुपर्छ भन्ने ढङ्गले थोरै चेन्ज गर्न खोजियो। तर थुप्रै समस्याहरू छन् हाम्रो, अब भौतिक पूर्वाधारको हिसाबले पनि धेरै समस्याहरू छन् होइन, तर हाम्रो आफ्नै भवन नहुँदा पनि त्यति धेरै हामी प्र्याक्टिसमा त्यसरी गएको छैनौँ, तर अब अभ्यास चाहिँ गरिरहेको छौँ र त्यो अभ्यास गर्दा गर्दै पनि समस्याहरू छन्। झगडा गरेको स्थिति पनि तपाईँहरूले देख्नु भएको छ। यस्तो कुरा संसद कसरी चल्छ, संसदीय अभ्यास के हो भन्ने ढङ्गले थोरै भए पनि अब तपाईँ हामीले सिक्यो भने राम्रो हुन्छ।
12: कार्यक्रममा बसेपछि संसदीय रिपोर्टिङ कसरी गर्ने भन्ने सिकाइ भएको सहभागी गीता चौधरीले बताउनुभयो।
16: न्यूज रिपोर्टिङ गर्दाखेरि संसदीय अभ्यास हाम्रो के कस्तो रह्यो, कसरी गरिराखेका छौँ, गाउँसभा नगरसभाको न्यूज रिपोर्टिङ गर्दा हामी कुन कुन कुरामा ख्याल गर्नुपर्छ, कसरी गर्नुपर्छ, हामी न्यूज रिपोर्टिङ मात्र होइन फोटो पनि हामी कसरी दिनुपर्छ, कसरी चाहिँ मर्यादित भएर रिपोर्टिङ गर्यो भने प्रभावकारी हुन्छ भन्ने कुरा त्यो बसाइले सिक्ने अवस्था पाएको छौँ। साँच्चै रिपोर्टिङ गर्दा यी कुरामा मिस्टेक गरिराखेका छौँ, गल्ती गरिराखेका छौँ, आगामी दिनमा चाहिँ यी कुराहरूलाई हामी सुधारेर अगाडि गयो भने राम्रो रिपोर्टिङ गर्न सक्छौँ र गाउँ नगरसभाको रिपोर्टलाई यहाँको गतिविधिलाई अझ प्रभावकारी रूपमा हामी मिडियामा ल्याउन सक्छौँ भन्ने कुरा सिकाइ भएको छ।
12: लम्कीका पत्रकार लोकबहादुर देवालले विगतमा स्थानीय तहमा समाचार लेखिरहेको भए पनि संसदीय रिपोर्टिङ गर्दा पत्रकारले प्रस्तुत हद मर्यादा पालन नगरेको देखिने भएकाले यो अभिमुखीकरणबाट सिकाइ भएको, पालिकामा भएका समिति र उपसमितिको कामबारे रिपोर्टिङ गर्ने ज्ञान भएको बताउनुभयो।
17: विगतको दिनमा दिन प्रतिदिन विभिन्न वडाहरूमा विभिन्न पालिकाहरूमा स्थानीय तहका खुजमुलुकदेखि लिएर राम्रा नराम्रा न्यूजहरू हामीले लेख्ने गरेका थियौँ। पछिल्लो अवस्थामा लगभग स्थानीय तह भइसकेको दशौं वर्ष पुग्न लागिसक्यो, लास्टकै मात्रै बजेट भएकोले पनि, तर यतिखेरको अवस्थामा पनि हामी पत्रकारहरूले आफूले अप्नाउनु पर्ने कुराहरू, आफूले स्थानीय तहमा संसदीय अभ्यासका कुराहरू, हामी गाउँपालिका चल्दा अथवा कार्यपालिका चल्दा, गाउँपालिका कुनै पनि कार्यक्रम हुँदा, हामी मिडिया साथीहरूले पनि त्यो खाले अभ्यास आफैमा पनि सदुपयोग नगरेको देखिन्छ। यो तालिमले यो अभ्यासले हामीहरूले हामीबाट सिकेका कुरा त हामी नै छ, र यो सिप र ज्ञान हामीलाई जति सिकाए पनि हामीले कमी नै पर्छ, र आगामी दिनमा पनि अन्य पालिकाले यस्ता खाले अभ्यासहरू ल्याओस् र यस्ता खाले तालिम र गोष्ठीहरू अभिमुखीकरणहरू, यो हाम्रा लागि पूर्ण ताजगी पनि हो।
12: कार्यक्रममा सहजीकरण टिकापुर बहुमुखी क्याम्पसका सह प्राध्यापक डाक्टर मीन बहादुर शाही, विज्ञ प्रशिक्षक सचिदानन्द जोशी, पत्रकार एकेन्द्र तिमिलसिन्हा लगायतले गर्नुभएको थियो।
0: कैलालीमा करेन्ट लागेर बालिकाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका छ बस्ने तपेन्द्र साउदकी छोरी 8 वर्षकी आयुष्मा साउदको शनिबार बेलुका करेन्ट लागेर मृत्यु भएको हो। बालिकालाई घरमा पानी तान्ने मोटरबाट करेन्टलाई घाइते भई उपचारका लागि माया मेट्रो अस्पताल धनगढ़ी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरले जनाएको छ। नेपाल प्रहरीले उत्कृष्ट कार्य सम्पादनको आधारमा 3 जना नायब महानिरीक्षक डीआईजी सहित कुल 104 जना प्रहरी कर्मचारीलाई एकैपटक पुरस्कृत गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न तहमा कार्यरत प्रहरी कर्मचारीहरूको कार्यक्षमता र उपलब्धिको मूल्याङ्कन गर्दै उनीहरूलाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरिएको हो। पुरस्कृत हुने डीआईजीहरूमा कर्णाली प्रदेशका जयराज सापकोटा, लुम्बिनी प्रदेशका भूपेन्द्र बहादुर खत्री र विश्वराज अधिकारी रहेका छन्। उनीहरूलाई जनै नगद पुरस्कार सहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। त्यस्तै वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी तहका रमेश थापा, नवराज अधिकारी, गोविन्द अधिकारी, शान्तिराज कोइराला र वेद विष्टलाई पनि नगदसहित पुरस्कृत गरिएको छ। अविरल वर्षासँगै रोशी खोलामा पानीको सतह बढ़ेपछि बीपी राजमार्गको काभ्रे प्लाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार आइतबार अपरान्ह 3 बजेदेखि ठूलो वर्षापछि रोशी र दाप्सा खोलामा आएको बाढ़ीले डाइभर्सन बगाएका कारण बीपी राजमार्गमा सवारी होल्ड गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बीपी राजमार्गको चौकी डाँडा र घुमाउने खण्डमा क्षति पुगेकाले तत्कालका लागि सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको छ। प्रतिनिधि सभाबाट पारित भएको प्रतिनिधि सभा नियमावलीमा राखिएका प्रावधानको विरूद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ। प्रतिपक्षी दलहरूको विरोधका बीच संसद नियमावलीमा रहेका प्रावधानलाई सत्तारूढ़ दल राष्ट्रपाले बहुमतबाट पारित गरेको थियो। संविधान संशोधनको प्रावधान र सांसदहरूलाई फौजदारी बाहेक अन्य कानून नलाग्ने व्यवस्था नियमावलीमा राखिएको भन्दै विपक्षी दलले आपत्ति जनाएका छन्। केही समय सेलाएको उक्त मुद्दाको न्यायिक निरूपणका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेस अदालत जाने भएको हो। प्रतिनिधि सभा सञ्चालनका लागि बनेको नियमावली विरूद्ध अदालत जान कांग्रेस सभापति गगन थापाले कानूनविद र कानून व्यवसायीसँग छलफल गर्नुभएको छ। छलफलमा उपसभापति पुष्पा भूषाल, महामन्त्री गुरूराज घिमिरे, प्रतिनिधि सभा संसदीय दलका नेता विष्णुराज आङदेब्बे, प्रमुख सचेतक वासना थापा सहभागी थिए। कांग्रेसका शीर्ष नेताहरूले वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी, अधिवक्ता राजु कटुवाल लगायतसँग छलफल गरेका हुन्। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
14: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढ़ाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
18: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
19: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
18: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
19: महिनाको महिनावारी गडबडीको समस्या,
18: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
19: पेट सम्बन्धी सम्पूर्ण समस्या,
18: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
19: ईसीजी सेवा,
18: डिजिटल एक्सरे सेवा
19: र प्रयोगशाला ल्याब सेवा।
18: फोन नम्बर 98484 27359 र 98842 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सरकारले साबिकको शहरी विकास मन्त्रालयमा तहतका 51 आयोजनालाई रुग्ण आयोजनाका रूपमा पहिचान गरेको छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार रुग्ण आयोजना, ठेक्का तोडिएका परियोजना तथा प्रतिफलविहीन लगानीको समस्या समाधान गर्न अध्ययन गरी सिफारिस सहितको प्रतिवेदन तयार पारिएको छ। सो प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित विभाग र कार्यालयमा पठाइएको छ। शहरी विकास अन्तर्गत रुग्ण पहिचान भएका आयोजना सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाइएको समेत पूर्वाधार मन्त्रालयले उल्लेख गरेको छ। 51 आयोजनाको हालसम्मको अध्यावधिक कार्य प्रगति उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गरिएको छ। कैलालीको जानकीमा स्थानीय तहमा संसदीय अभ्यास सम्बन्धी पत्रकारलाई अभिमुखीकरण कार्यक्रम भएको छ। आजको जनावाजमा हामीले अभिमुखीकरणमा सहभागी पत्रकारलाई के सिकाइ भयो भनी सोधेका छौ।
20: मेरो नाम विनोद चौधरी हो, घर दुर्गोली, वाडा नम्बर 1, कार्यरत कालान्तर दैनिक टिकापुर। आज के जुन कार्यक्रम रहे, स्थानीय तहमा संसदीय अभ्यास सम्बन्धी पत्रकार अभिमुखी कार्यक्रम, जुन आजसम्म के इताली सहभागी नै हुने कारण से धेर चिज सिखे पैनु, जुन पत्रकार हुँक्रे स्थानीय तह में हमारे कैसी के जैना उठाव में कैसी के उपस्थिति होना अन्य रिपोर्टिंग के क्रम में उठाव में कैसी हमारे रिपोर्टिंग करना कैसी के फोटो खींचना ये देर हमारे बैठ सीख ली तब जाके जोन हमारे रिपोर्टिंग के क्रम में कैसी के हमारे रिपोर्टिंग करके मीडिया में प्रस्तुत करना उसे हमारे प्रस्तुत करे सीखना एक तो सीप सीखे अवसर पाई
1: मंगल बास कोटे लंकी यो निके महत्वपूर्ण तालिम रहेको थियो पत्रकारहरुको लागि बेला बेलामा यस्ता कार्यक्रमहरु हुनुपर्छ जस्तो तालिमका लागि तालिम मात्र नभएर कम्ती उपलब्धिमूलक तालिम हुनुपर्छ जस्तो अहिले पछिल्लो समय नयाँ टेक्नोलोजीसँग जोडिएको कुनै त्यस्तो खालको तालिम हुनुपर्छ भने उसो स्थानीय तहमा हामीले प्रत्येक ठाउँमा रिपोर्टिङ गर्दै गर्दाखेरि जुन केही कुरा थाहा हुँदैन जस्तो संसदीय अभ्यास स्थानीय पालिकामा भइरहेको अवस्थामा पनि ती सम्बन्धी हामी पत्रकार नै अलि बेजानकार भएको अवस्था छ त यो तालिमले पक्कै पनि एउटा खालको पत्रकारलाई एउटा ऊर्जा र पुनर्ताजकीय गराउन मदत गरेको म अहिले महसुस गरेको छु
21: नमस्ते मेरो नाम लक्ष्मण विका यो तालिमबाट पक्कै पनि जे होस् राम्रो सिकाइ भएको छ पत्रकार हुँ भनेर चाहिँ लाग्नु चाहिँ लागेको थियो यस्तो हुन्छ भने चाहिँ थाहा थिएन जे होस् आजको कार्यक्रमले राम्रो सिकाइ भएको छ आगामी दिनमा सिकेको कुरालाई फलोअप गर्नेछु
22: मेरो नाम शेरबहादुर विष्ट म कैलाली हटलाइन दैनिक टिकापुरको कार्यक्रम सम्पादक हुँ आजको तालिमबाट धेरै कुरा सिक्न पाएँ मैले त के महसुस गर्दै थप जिम्मेवारी बोध भयो महसुस गरेको छु किनभने हामीले गरेको पत्रकारिता लेख्दै गरेको समाचारहरूमा धेरै कुरा छुटेको हुँदैछ

सहितको बाढ़ी गाउँमा पसेपछि विकसै छ जना घाइते हुनुभएको थियो। र हङकङमा सम्पन्न 22 एसियाली U20 एथलेटिक्स च्याम्पियनशीप 2026 अन्तर्गत महिला 400 मिटर दौड़मा नयाँ कीर्तिमान कायम गरेकी खेलाड़ी संगीता विकलाई कैलालीको घोड़ागोड़ी नगरपालिकाले नगद 1,00,000 सहित सम्मान गरेको छ। कैलालीको घोड़ागोड़ी नगरपालिकाकी खेलाड़ी विकलाई नगरपालिकाले आयोजना गरेको उत्कृष्ट विद्यालय खेलकुद क्लब प्रशिक्षक खेलाड़ी तथा विद्यार्थी सम्मान असहाय तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री छात्रवृत्ति तथा खेल सामग्री वितरण कार्यक्रममा नगर प्रमुख खड्क राउतले सम्मान गर्नुभयो। उहाँका प्रशिक्षक तेज देउबा पनि सम्मानित हुनुभएको छ। संगीताले महिला 400 मिटर दौड़ 59.61 सेकेण्डमा पूरा गर्दै सन् 2011 काठमाण्डुमा मनिषा अधिकारीले बनाएको 15 वर्ष पुरानो राष्ट्रिय U20 कीर्तिमान तोड्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रच्नु भएको हो। यस्तै नगरपालिकाले राष्ट्रिय माध्यमिक विद्यालय सुखड़का विद्यार्थी दिवेश रेग्मीलाई नगरभित्र एसयूमा उत्कृष्ट नतिजा ल्याए बापत 10,000 सहित सम्मान गरेको छ। एसयू परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका 15 जना विद्यार्थीलाई प्रथम द्वितीय र तृतीयका आधारमा 10,000 7,500 र 5,000 नगद सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ। कक्षा 8 को परीक्षामा 4 GPA प्राप्त गरेका सामुदायिक तथा संस्थागत विद्यालयका 23 जना विद्यार्थीलाई जनै 5,000 नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ। समाचार सँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टीकापुर नगरपालिका वडा नम्बर 1 को सार्वजनिक सुनवाई सम्पन्न। भौतिक भन्दा सामाजिक विकासमा जोड़ दिनुपर्ने सहभागीको सुझाव। कैलालीको जानकीमा स्थानीय तहमा संसदीय अभ्यास सम्बन्धी पत्रकारलाई अभिमुखीकरण कार्यक्रम। उत्कृष्ट कार्य सम्पादनमा डीआईजी विश्व अधिकारी सहित 104 प्रहरी कर्मचारी सम्मानित। कैलालीको घोड़ागोड़ी नगरपालिकाद्वारा कीर्तिमान कायम गर्न सफल खेलाड़ी सम्मान। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगरिजन पन भएन, जाउँ भने भयाको मंगलसूत्र बन भाँची गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-4012, 9846-3961।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवनस्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बिहडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672। स्वास्थ्यका लागि पानी

0: हाम्रो परिवारमा सबै बिराली
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरानी कहिले कोही बिरानी
1: म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर भकरोला रोड टिकापुर कैलाली

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
3: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
4: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
5: साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरूद्ध। बर्खायाममा बढ़दो सड़क दुर्घटना, एक सातामै 3 ठूला सवारी साधन दुर्घटना। सावधानीपूर्वक सवारी साधन चलाउन ट्राफिक प्रहरीको आग्रह।
6: सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने।
5: शहरी विकासका 51 आयोजना रुग्ण। प्रतिनिधि सभा नियमावलीका केही प्रावधान विरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने। कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन 3 गतेसम्म थप।
7: केही अब यो बर्खाको समय पनि भएको, पार्टीभित्र हाम्रो केन्द्रीय प्रतिनिधिहरूले काम पनि गरिरहेको, केही समय माग गरेको हुनाले।
5: कोरियाको E7 भिसामा नेपाली सीपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः खुल्यो। असारमा अनिवार्य अवकाश भन्दा बढ़ी कर्मचारीले दिए राजीनामा। सरकारको प्रगतिमा अखु अनुदान वितरण, तर कैलाली बर्दियाका 771 किसान अनुदानबाट वञ्चित।
8: उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेनिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
5: र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्दै।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: साउन 1 गतेदेखि 413 स्थानीय तहमा जग्गा किताकाट रोकिने सम्भावना छ। यसले अव्यवस्थित भू उपयोग नियन्त्रण गर्ने उद्देश्य बोकेको भए पनि यसको प्रत्यक्ष असर घर जग्गा कारोबारमा पर्नेछ। यो पटक पटक समय दिँदा पनि आवश्यक प्रक्रिया पूरा नगर्ने पालिकाको कमजोरीको परिणाम हो। स्थानीय तहले आफ्नो जिम्मेवारी समयमै पूरा गर्ने संस्कृतिको विकास गर्नुपर्छ भने सरकारले पनि नागरिकको सेवा अवरूद्ध नहुने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ।
10: पछिल्लो एक सातामा बैतडी, दैलेख र डोल्पामा भएका सवारी साधन दुर्घटनाले सड़क सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका 4 मौरे लेखमा आज बोलेरो जीव दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। यस्तै 13 जना घाइते भएका छन्। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका 8 का 38 वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दिउँसो करिब 14:45 माझगाउँबाट जुम्लाका लागि छुटेको बोलेरो जीव अनियन्त्रित भएर सड़कबाट करिब 20-25 मिटर तल खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। जीपमा चालक सहित 14 जना सवार थिए। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
11: 12 जना यात्री सवार जीप थियो, 1 जना मृत्यु, 11 जना घाइते, टोटल 12 जना। 1 जनाको डेथ भयो, 11 जना घाइते हुनुहुन्छ, उहाँहरूलाई जुम्ला अस्पताल पुर्याउने काम भइरहेको छ।
5: यसैबीच केही दिन अघि दैलेखमा सुर्खेतबाट कालीकोट जाँदै गरेको यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा खस्ता बेपत्ता छ, तर हालसम्म फेला पार्न सकिएको छैन, जसमा 13 जना सवार थिए। यस्तै बैतडीमा शुक्रबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा 19 जना घाइते भएका थिए। प्रारम्भिक अनुसन्धानमा साँगुरो सड़क वर्षायाममा चिप्लो सड़क र चालकले सवारी नियन्त्रण गुमाउनु दुर्घटनाका मुख्य कारण देखिएका छन्। अन्य समयमा भन्दा वर्षायाममा सवारी साधन दुर्घटना बढ़ने भएकाले सावधानीपूर्वक चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। सीआईएनसँग कुरा गर्दै नरेश राज सुवेदीले भन्नुहुन्छ,
6: सवारी साधन चलाउनुभन्दा अगाडि सवारी चालकले अनिवार्य रूपमा चाहिँ आफ्नो गाडीको चाहिँ मेकानिकल परीक्षण गर्नुपर्ने हुन्छ। जस्तो टायरको अवस्था कस्तो छ, ब्रेकको अवस्था कस्तो छ, इन्जिनको अवस्था कस्तो छ, त्यस्तै गरी चाहिँ अब वाइपरहरू लगाएको लुकिङ ग्लासहरू के कस्तो अवस्थामा रहेका छन् सबैभन्दा पहिला यसलाई चाहिँ परीक्षण गर्नुपर्छ र यदि सही हालतमा छ भने मात्र सवारी साधन चलाउनुपर्छ र सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने त्यस्तै गरी अब सवारी साधन चलाइरहँदाखेरि जस्तो अब पहिरो जान आँट्यो पानी पर्न लाग्यो भने त्यस्तो अवस्थामा चाहिँ जोखिम मोलेर सवारी साधन चलाउनु भएन। सबैभन्दा पहिला चाहिँ सुरक्षालाई ध्यान दिनु पर्यो, सुरक्षित भइसकेपछि मात्रै सवारी साधन चलाउने। यदि सवारी साधन चलाइरहँदा कुनै त्यस्तो किसिमको अप्रिय घटनाहरू घट्न आँट्यो त्यस्तो किसिमको चाहिँ भयो भने त्यसको बारेमा चाहिँ यात्रुलाई पनि त्यो बारेमा जानकारी गराएर सवारी साधन सुरक्षित स्थानमा रोकेर नजिकको प्रहरी या ट्राफिक प्रहरीलाई चाहिँ जानकारी गराउनु चाहिँ एउटा सवारी चालकको जिम्मेवारी हो भन्न चाहन्छु।
5: अविरल वर्षापछि आएको बाढ़ीले डाइभर्सन बगाउँदा बीपी राजमार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रबिन कार्गीका अनुसार आज दिउँसो करिब 3 बजेदेखि रोशी खोला र दाप्चा खोलामा आएको बाढ़ीले डाइभर्सन बगाएपछि राजमार्गमा सवारी सञ्चालन रोकिएको हो। बाढ़ीका कारण चौकी डाँडा र घुमाउने क्षेत्रको सड़कमा पनि क्षति पुगेको छ। सड़क मरमत नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालन रोकिएको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सीआईएनलाई जानकारी दिनुभयो।
12: भेलबाडी आएको बेलामा गाडी रोकेको हो, अब अहिले त रेगुलर टाइमबाटै बन्द छ नि त। अघि रोकेको चाहिँ पानी परेर ठुलो भेलबाडी आएको भएर एकछिन होल्ड गरे, अब अनि अहिले चाहिँ अब रेगुलरै बन्द भनेको अस्तिदेखि नै हामीले बेलुका 6 बजीदेखि बिहान 4 बजीसम्म अब अहिलेको बन्द चाहिँ रेगुलर बन्द हो।
5: सरकारले 100 दिने कार्य प्रगति विवरणमा उखु किसानलाई प्रति क्विन्टल 70 रूपियाँका दरले अनुदान उपलब्ध गराएको दावी गरे पनि कैलाली र बर्दियाका सयौं किसानले भने अहिलेसम्म 1 रूपैयाँ पनि नपाइएको बताएका छन्। राजापुर सुगर मिललाई उखु बिक्री गरिएका 771 किसानले सरकारले कागजमा मात्रै अनुदान बाँडेको भन्दै सरकारको ध्यान आकर्षण गराउने तयारी गरेका छन्। चालू आर्थिक वर्ष 2082-83 पहिलो पटक उखु क्रसिङ शुरू गरेको मिलले किसानबाट 4,08,438 क्विन्टल 28 किलो उखु खरिद गरेको थियो। सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा किसानलाई प्रति क्विन्टल 70 रूपियाँका दरले अनुदान वितरण गरिएको उल्लेख छ। तर सीआईएनसँग कुरा गर्दै किसान दिपेन्द्र थारूले आफूहरूमध्ये कसैले पनि अनुदान नपाएको बताउनुभयो।
8: कैलाली र बर्दिया जिल्लाका 771 जना किसानहरूको 4,08,438 क्विन्टल 28 किलो उखु क्रसिङ गरेको छ। तर राजापुर सुगर एण्ड केमिकल इण्डस्ट्रीज प्रालीमा उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेनिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
5: यता कृषि वन तथा पर्यावरण मन्त्रालयले भने कैलाली र बर्दियाको सम्बन्धित क्षेत्रलाई धान जोनका रूपमा विकास गरिएको उखु खेतीका लागि अनुदान दिने निर्णय नभएको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार ती क्षेत्रमा केही किसानले उखु खेती गरे पनि सरकारी कार्यक्रम धान उत्पादन केन्द्रित भएकाले उखु अनुदान लागू नभएको हो। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका सूचना अधिकारी श्री लाल कुमार श्रेष्ठले किसानहरूको मागबारे मन्त्रालयमा आवश्यक छलफल हुने र त्यसपछि थप निर्णय गरिने बताउनुभयो।
13: अब मन्त्रालयले त त्यहाँ त अब धानकै जोन भनेर चाहिँ भनौँ, धानको चाहिँ त्यहाँ प्रोग्राम चाहिँ सञ्चालन गरिराखेको हो होइन। अब अहिले नयाँ क्षेत्र विस्तार भयो, त्यो भएको कारणले गर्दाखेरि अब त्यसको भन्न अब यो वर्ष चाहिँ अब के गर्ने भनेर अब खास चाहिँ अब धानलाई नै प्रमोट गर्ने भन्ने हो होइन. अब उहाँहरूको माग चाहिँ अब किसानले अब त हुन त किसानले त अब जतातिर फाइदा हुन्छ त्यतातिर लाग्ने कुरो रहन चाहिँ होइन. त्यही पनि अब त्यसलाई के गर्ने भन्ने अब यो किसान बढ्न जो सम्बन्धित कृषकहरू हुनुहुन्छ उहाँहरू र अब मन्त्रालय बीच छलफल भएपछि त्यसको सायद निचोड आउँछ होला सर.
5: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय आगामी साउन 3 गतेसम्म थप गरेको छ. महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले सदस्यता वितरणको म्याद बढ़ाउने निर्णय गरेको हो. समितिका सदस्य तथा सह महामन्त्री युगेन्द्र चौधरीका अनुसार अब साउन 3 गतेसम्म नयाँ क्रियाशील सदस्यता लिन सकिनेछ. यसअघि सदस्यता वितरणको अन्तिम मिति असार 20 गते तोकिएको थियो. कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइन मार्फत पनि आवेदन दिने व्यवस्था गरेको सीआईएमसँग कुरा गर्दै सह महामन्त्री प्रकाश स्नेही र शैलीले बताउनुभयो.
7: नयाँ सदस्यता लिनका लागि नयाँ सदस्यता अध्यावधिका लागि अब नवीकरणका लागि केन्द्रीय कार्यालयबाट मात्रै हुन्छ. जिल्लाबाटको समय सकियो अब केन्द्रीय कार्यालयलाई अपिल गर्यो भने मात्रै हुन्छ. अब यो केही अब यो बर्खाको समय पनि भएको पार्टीभित्र हाम्रो केन्द्रीय प्रतिनिधिहरूले काम पनि गरिरहेको केही समय माग गरेको हुनाले यसले अब सकारात्मक रूप लिन्छ. थप प्रयासमा के हो भने हाम्रो महाधिवेशनको अन्तिम मिति हामी सार्दैनौँ तर त्योभन्दा अगाडिको केही समयहरू तलमाथि हुन सक्छ. क्रियाशील सदस्यता 3 गते यो 3 गतेको समय चाहिँ अन्तिम समय नै हो.
5: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेसनाले सरकारले प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ. नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएकाले सरकारले त्यसको संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो. सरकारले साबिकको शहरी विकास मन्त्रालय अन्तर्गतका 51 आयोजनालाई रुग्ण आयोजनाका रूपमा पहिचान गरेको छ. पूर्वाधार विकास मन्त्रालयका अनुसार रुग्ण आयोजना ठेक्का तोकिएका परियोजना र प्रतिफलविहीन लगानीको समस्या समाधानका लागि अध्ययन गरी सिफारिशको प्रतिवेदन तयार पारेको छ. असार महिना शुरू भए यता 146 निजामती कर्मचारीले राजीनामा दिएका छन्। यो संख्या सोही अवधिमा अनिवार्य अवकाशमा गएका कर्मचारी भन्दा बढ़ी रहेको राष्ट्रिय किताबखाना निजामतीले जनाएको छ. महानिर्देशक श्रवण पोखरेलका अनुसार असार 1 गतेदेखि 19 गतेसम्मको 15 कार्यदिनमा 146 जनाले राजीनामा दिएका छन् भने 142 जना कर्मचारी अनिवार्य अवकाशमा भएका छन्। राजीनामा दिनेमा 5 जना सहसचिव 33 जना उपसचिव 29 जना शाखा अधिकृत र 79 जना सहायक स्तरका कर्मचारी रहेका छन्. साझा खबरमा अब विदेशका खबर. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ. क्रेमलिनका सहयोगी युरी उसाकोभका अनुसार हिजो करिब 90 मिनटसम्म भएको टेलिफोन वार्तामा ट्रम्पले युक्रेन युद्ध चाँडै अन्त्य गर्ने र संकट समाधानका उपाय खोज्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनु भएको थियो. उसाकोभले आज सार्वजनिक गरेको विवरणमा वार्ता सकारात्मक भएको बताउनु भएको छ. अब खेल खबर. फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 2:15 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ. नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम 16 पुगेको हो. ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्. नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेका छैनन्. यी दुवै टोली बीच अहिलेसम्म 4 पटक अन्तर्राष्ट्रिय खेल भएको छ. यसैबीच भोलि बिहान 5:45 मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ. मेक्सिको समूह ए र इंग्ल्याण्ड समूह एलको विजेताका रूपमा नकआउटमा पुगेका हुन्.
14: पानीको अभावले सुक्दै धौलाकोटका किसानको व्यावसायिक खेतीको सपना.
15: समस्या खानालाई समस्या, सरसफाई समस्या, साग तरकारीलाई अब त्यो समस्या, सबै चिज समस्या.
14: पानी अभावले खेती मात्रै होइन जीवन नै संकटमा. रिपोर्ट सँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको खोजीमा संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
16: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
17: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
19: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुराको गन्यापधुरा गाउँपालिका 8 धौलाकोट, हरियाली डाँडाकाँडा र उर्वर जमीनले भरिएको यो गाउँका अधिकांश नागरिकको मुख्य पेसा कृषि हो। तर खेतीयोग्य जमीन भएर पनि यहाँका किसानको व्यावसायिक बन्ने सपना पानी अभावले सुक्दै गएको छ। 29 घर परिवार बसोबास रहेको धौलाकोटमा अहिले खाने पानी र सिंचाई दुवैको चरम संकट छ।
20: पानी जिन्दगानी भन्ने नारा देशमा व्यापक छ, तर डडेलधुराको गन्यापधुरा गाउँपालिका 1 धौलाकोटका स्थानीय बसन्ती अवस्थीको घरमा खाने पानी समेत छैन। गाउँमा घर घरमा धारा निर्माण गरिए पनि धारामा नियमित पानी आउँदैन, कहिलेकाहीँ दिनौंसम्म धारा सुक्खा रहने अवस्था छ। यहाँ 29 घर परिवार छन् जहाँ खाने पानी र सिंचाई दुवैको लागि पानी छैन। गाउँमा बग्ने कुनै भरपर्दो पानीको स्रोत छैन। 13 किलोमिटर मुहानबाट ल्याइएको पानी नै यहाँको बासिन्दाको जीवनरेखा बनेको छ। त्यही पानीले प्यास मेटाउनुपर्छ, पशुहरूको आवश्यकता पूरा गर्नुपर्छ र खेतबारी का तरकारी समेत जोगाउनुपर्छ। तर अहिले मुहानमै पानी सुक्दै गएपछि झनै गाह्रो परेको स्थानीय मालती अवस्थी बताउनुहुन्छ।
15: खानालाई समस्या, सरसफाई समस्या, साग तरकारीलाई अब त्यो समस्या, सबै चिज समस्या।
20: खानेपानीको अभावले स्थानीयको दैनिकी थप कठिन बनेको छ। सिंचाईको अभावले खेतीपाती समेत सुक्न थालेका छन्। वर्षौंदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका किसान एकराज अवस्थी उत्पादन घट्दै जाँदा चिन्तित हुनुहुन्छ।
21: अहिले त अलिक फरक छ। पहिलाको उहीभन्दा पहिले त अब उही बेला हामी खेतीपाती मात्रै गर्थे, यो तरकारी खेती थिएन नि। उहीभन्दा पहिला तरकारी खेती थिएन, खानालाई पनि कहाँ पुग्थ्यो, खानालाई पनि पुग्दैन। अहिले अब कृषि गरेदेखि अलिकति खानालाई त पुगिहाल्छ भन्नु पर्यो। काउली, मुला, भिन्डा सबै हो, तरकारी जति हो। सेमला पनि 3 बोल्या सेमला लगाएका छौँ। समस्या त छन् नि, सबभन्दा ठुलो समस्या त पानीको नै हो। मल खाद जल नभएपछि त कृषि हुँदै हुँदैन, चारो पनि जति होला।
20: स्थानीयका अनुसार गाउँबाट 2 किलोमिटर टाढा रहेको कुलबाज खोलाको मुहानबाट खाने पानी ल्याउने योजना सञ्चालन गरिएको भए पनि तर स्रोतमा नै पानी कम भएपछि योजना प्रभावकारी बन्न सकेन। त्यसपछि तुसुरानी क्षेत्रबाट अर्को स्रोत जोडियो, तर यहाँ पनि पर्याप्त पानी नहुँदा समस्या जस्ताको तस्तै रहेको स्थानीयहरूको भोगाई छ।
22: हाम्रो खाने पानी 13 किलोमिटर टाढा छ, अनि त्यहाँबाट पानी टुट्यो भने हामीलाई ल्याउनलाई धेरै अप्ठ्यारो छ, अनि हामीले बोकेर ल्याउनु पर्छ पानी। सिंचाईको लागि टङ्की बनाएका छौँ, अनि टङ्कीमा पानी नभए सिंचाई अप्ठ्यारो हुन्छ।
23: हामीहरू त जति मेहनत गरेका छौँ, जति पसिनामा गएका छौँ, त्यति मेहनतको फल त अलिअलि कमै पाउन।
20: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेलधुराका प्रमुख महिम बोहरा धौलाकोट खानेपानी आयोजना 2 वर्ष अघि सम्पन्न भई उपभोक्ताहरूलाई हस्तान्तरण गरिएको बताउनुहुन्छ। आयोजना हस्तान्तरणपछि सञ्चालन, संरक्षण र मरमतको जिम्मेवारी उपभोक्ता समितिकै हुने उहाँको भनाइ छ।
24: यो हाम्रो धौलाकोट गन्याधुराको खानेपानीको विषयमा हजुरको 2 साल अगाडि चाहिँ यो हस्तान्तरण भएको रहेछ, होइन, सम्पन्न गरेर पानी चलाएर अब तपाईँहरूको यो के अरे पानी चाहिँ केही धारामा चलेन भन्ने कुरा भयो होइन अहिले त्यो विषयमा चाहिँ हाम्रो नेपाल सरकारको नीतिले पनि उपभोक्ताहरूलाई हस्तान्तरण गरिसके पश्चात सो खाने पानीको चाहिँ तपाईँको मर्मत सञ्चालन र यदि मिटर जोडेको छ भने मिटरको दस्तुर उठाएर अथवा उहाँहरूको चाहिँ पोस्ट हुन्छ पोस्टमा होइन उहाँहरूको खाता अथवा पोस्टमा चाहिँ पैसा छ भने त्यहाँबाट चाहिँ मर्मत सञ्चालन त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने कुराहरू चाहिँ उहाँहरूले नै जिम्मा
20: सरकारको तथ्याङ्क अनुसार आधारभूत खानेपानीको पहुँच करिब 97% पुगेको छ तर सुक्खा याम र वर्षा याममा खानेपानी समस्या विकराल बन्ने गरेको छ यस्तै नेपालमा कुल खेतीयोग्य जमीनको करिब एक तिहाई भागमा मात्र वर्षभरि सिँचाई सुविधा पुगेको छ पहाड़ी तथा हिमाली जिल्लामा अझै पनि अधिकांश किसान वर्षाको भरमा खेती गर्ने बाध्य रहेका छन् सागर ताम्रकार सीआईएन आफ्नो एफएम डडेलधुरा
19: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको अधिकार अझै अधुरो
0: नागरिकले जबसम्म सचेत आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्ता किसिमका बाल बालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ
19: समावेशी समाजका लागि कानूनको प्रभावकारी कार्यान्वयनको प्रतीक्षा संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तर
2: पन्छी पालन व्यवसायहरूका लागि जरूरी सूचना बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन् तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई
3: नमस्कार म सन्तोष संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ आज हामी हाम्रो पालोको 309 खण्डमा छौं यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अहिले पनि समाजमा आफ्नो पहिचान खोलेर भन्न सकिरहेका छैनन् कानूनमा स्पष्ट लेखिँदा पनि कार्यान्वयनको पाटो बलियो नहुँदा अहिले पनि यो समुदायले पहिचानका लागि लड़िरहनु परेको छ हामीले निलहिरा समाजका कार्यक्रम व्यवस्थापक परशुसँग कुराकानी गरेका छौं
0: एउटा अध्ययनले के भन्छ भन्दाखेरि 7-9% टोटल पपुलेशनको 7-9% बीचमा चाहिँ नेपाल अधिराज्यभरिमा चाहिँ यो व्यक्तिहरू छन् भन्ने कुरा छ तथापि निरीरा समाजसँगको र अरू संघ संस्थासँगको सम्पर्कमा चाहिँ धेरैजना साथीहरू भए तापनि प्रत्यक्ष रूपमा चाहिँ नखुलेको अवस्था छ त्यो नखुलेको अवस्था किन भन्दाखेरि विभिन्न अब आइडेन्टिटीका कारणले होइन अहिले पनि समाजको सोच जुन पितृसत्ताको सोच छ यहाँ महिला र पुरूषको मात्रै सोच त्यो समाजमा चाहिँ त्यसरी अझै पनि नयाँ नहटाइएकोले गर्दाखेरिमा चाहिँ खुलेर नआउनु भएको हो हालाकि पछिल्लो क्रममा चाहिँ नेपालको संविधान 2072 क्लियर रूपमा चाहिँ धारा 12 चाहिँ बोलेको अवस्था के छ भन्दाखेरि हरेक व्यक्तिलाई चाहिँ लैंगिक पहिचान अनुसारको नागरिकता भनिएको छ होइन अनि धारा 18 चाहिँ समानताको हक भनिएको छ प्रत्येक ठाउँमा चाहिँ समान हुनुपर्छ भन्ने भनिएको छ भने धारा 42 चाहिँ हजुरको समान न्यायमा पहुँच भनेको छ नि त होइन जुन जुन ठाउँमा एकदम निर्णायक डिसिजनहरू हुन्छन् त्यो ठाउँमा चाहिँ प्रत्येक ठाउँमा चाहिँ यो समुदायको चाहिँ हुन्छ नि यो समुदाय मात्रै होइन विभिन्न समुदायको जो पछाडि पारिएको हुनुहुन्छ सबै समुदायको चाहिँ इक्वल रूपमा चाहिँ सहभागी हुनुपर्ने भनेर निर्णय
4: संविधान र कानूनमा
0: उल्लेख भए
4: त्यो अनुसार अहिले तपाईँहरूले सोचेको जस्तो मानौ 100 अझै 75%
6: अवसर मात्रै त्यस्तो खालको खुल्ने वातावरण भयो भन्ने हो कि अथवा पचास हो कि कस्तो लाग्छ
0: तपाईँलाई? अब त्यो अध्ययनले अझसम्म त्यो बताएको छैन, किन भन्दा नेपालको जुन लास्ट इयरको जुन जनसंख्याको जनगणना भयो त्यतिखेर जम्मा 2928 जनाको मात्रै जनसंख्या आयो होइन, त्यो नआउनुको कारण चाहिँ
6: झन्डै तीन हजार
0: त्यो नआउनुको कारण चाहिँ अब विभिन्न प्रश्नहरूमा समस्या, अनि जो इन्टरभ्यू लिन जानुभयो उहाँहरूको अब घर परिवारसँग मात्रै सोध्ने अवस्था होइन, त्यसले गर्दाखेरि चाहिँ जनसंख्यामा नआएको हो। अब आउनुपर्ने चाहिँ अब त्यो 25% 50% भन्दा पनि उल्लेखनीय रूपमा आउनुपर्ने हो, तर चाहिँ आइसक्नु भएको अवस्था छैन। त्यो विभिन्न कारणहरू छन्, अब सोसल स्टिकमा एकदमै धेरै छ, परिवारले केही भन्दैन तर सामाजिक समाजले भन्छ, एकदमै भेदभाव अझै पनि व्याप्त छ। यहाँले सोसियल मीडियामा पनि देख्न सक्नुहुन्छ होइन, एकजना व्यक्ति कोही अब भनौँ न पछिल्लो क्रममा भूमिकाजी नै उठ्नुभयो नि त, भूमिकाजी जित्नु पनि भयो तर उहाँको कमेन्टमा यति धेरै नकारात्मक कुराहरू लेखियो, ती नकारात्मक कुराले गर्दाखेरि पनि समाज कहाँनिर छ भन्ने कुराको निर्गलता दिन्छ। सो त्यो निर्गलता दिइरहँदाखेरि चाहिँ मान्छेलाई अझ पनि ओपन अप भएर आउन चाहिँ समस्या छ।
6: अनि अहिले निलिथा समाज लगायत अरू सरोकारवाला संघ संस्थाहरूको अहिलेको नेपालको त्यो प्राथमिकता केमा हो? यो समुदाय जति खुल्न सके छैन त्यो खुल्नुपर्छ भन्नेमा हो कि अथवा संविधान र कानूनमा जे जे व्यवस्था छ त्यो अनुसारको अधिकार उपयोग गर्नुपर्छ भन्नेमा हो कि अथवा दुवैमा यहाँहरू त्यही उस्तै तरिकाले लागिराख्नु भएको छ?
0: स्ट्रगल त सबै सेक्टर्समा छ, कुनै यो सेक्टर्स अछुतो छ भन्ने छैन। कस्तो भन्दाखेरि हजुरको चाहे त्यो शिक्षा सेक्टर होस् होइन, हेल्थ केयरका कुराहरू हुन्, अनि राजनीतिक क्षेत्र होस्, सर्भिस साइटहरू हुन्, प्रत्येक ठाउँमा चाहिँ स्ट्रगल गर्नुपर्ने देखिन्छ होइन। जस्तो यो किन गर्नुपर्ने देखिन्छ भन्दाखेरि संविधानले त्यो कुराहरू लेखिए तापनि अझ पनि त्यो नीतिगत कुराहरू चाहिँ अब हुन त मूल कानून संविधान हो, संविधानलाई टेकेर बन्नुपर्ने कानूनहरू बनेका छैनन्। तबसम्म त उहाँहरूले त हामी तपाईँलाई साथ दिन्छौँ भनेर मात्रै त हुँदैन नि त।
6: भनेको तपाईँहरूको अहिलेको लडाइँ भनेको नीतिगत रूपमा व्यवस्था गर्नको लागि पनि चलि नै राखेको छ,
0: एकदम त्यो कन्टिन्यू नै छ। त्यसलाई चाहिँ अब एउटा अभियान हाम्रो त्यो यो मात्रै अभियान होइन हजुरको, विभिन्न सबै सेक्टर्समा हामीले लड्नुपर्ने देखिन्छ कि। अब स्वास्थ्य केयरमा जानुहोस्, स्वास्थ्य केयरमा गइरहँदाखेरि चाहिँ हेल्थ केयरमा चाहिँ के छ भन्दाखेरि हजुरको त्यहाँ पनि अझ पनि हाम्रो समुदायका व्यक्तिहरू लाइन बस्दाखेरिमा चाहिँ भनौँ न मान्छेले हेरेको दृष्टिकोणले हेर्ने कोही ट्रान्स वुमेनहरू जो चाहिँ आफूले आफूलाई चाहिँ महिला महसुस गर्नुहुन्छ, उहाँको चाहिँ गएर अब कुनै समस्या छ भन्दाखेरिमा चाहिँ उहाँहरूको चाहिँ अब पाठेघर खोजेर बस्दिने अवस्था छ होइन, ट्रान्स म्यानहरूको त्यस्तै छ। अनि यो कन्डिसनले गर्दाखेरिमा स्वास्थ्यमा एकदमै गाह्रो छ, र शिक्षा क्षेत्रमा पनि हजुरको पाठ्यक्रममा राखिदिनु भएको छ तर स्वैच्छिक कि ऐच्छिक भन्छ नि, ऐच्छिक
6: अनिवार्य छैन,
0: जसलाई चाहिँ अब टिचरहरूले हामीले यसो बुझ्दाखेरिमा चाहिँ हजुरको यो विषय त तपाईँहरू आफै पढ्नुहोस् हामी पढाउन सक्दैनौँ भन्ने किसिमको चाहिँ हामीले आभास भएका छौँ होइन। यसमा पनि हाम्रो ठूलो लडाइँ छ, अब जनसंख्याको विषयलाई त हुने नै भयो। राजनीतिक क्षेत्रमा पनि हाम्रो सहभागी हुन नसक्नुको मेन कारण चाहिँ अझसम्म हाम्रो समुदायका व्यक्तिहरू चाहिँ भोटर कार्ड रजिस्ट्रेसनमै अन्यल हुनुहुन्छ। के यो भोटर कार्ड भने भन्नुहुन्छ होइन, यो पनि बनाउनु पर्ने हो र भन्नुहुन्छ। अब त्यो लाइनको कुराहरू हो, पछिल्लो क्रममा निर्वाचन आयोगले चाहिँ छुट्टै हजुरको हामी जब इलेक्सनमा सहभागी हुन गइरहँदाखेरिमा उहाँले छुट्टै लाइनको व्यवस्था त गर्नुभयो होइन, तर त्यसले फेरि अर्को विभेद सिर्जना के गर्यो ए यो त यस्तो यस्तो खालको व्यक्तिहरूको लाइन भनेर मान्छेहरू त टिजिङ गर्ने भयो,
6: सकारात्मक रूपमा नलिदिने
0: भयो अब अथवा हास्यास्पद रूपमा लिदिने भए होइन। यस्तो किसिमले गर्दाखेरिमा पनि अझसम्म सकारात्मक रूपमा चाहिँ आउन सकेका छैन।
6: के भयो भने सकारात्मक हुँदै जान्छ हाम्रो,
0: यो चाहिँ सबभन्दा ठूलो कुरा चाहिँ के छ भन्दा सिभिक अवेरनेस चाहिन्छ,
6: नागरिक सचेतना
0: चाहिन्छ। नागरिकले जबसम्म यो सचेत आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्ता किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ।
9: प्राकृतिक विपद लगायत राजनीतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5264-6 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
10: बाढ़ीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरूद्ध भएको छ। बर्खायाममा बढ़दो सड़क दुर्घटना, एक सातामै तीन ठूला सवारी साधन दुर्घटनाले सड़क सुरक्षामा प्रश्न उठाएको छ। सावधानीपूर्वक सवारी साधन चलाउन ट्राफिक प्रहरीको आग्रह छ। शहरी विकासका 51 आयोजना रुग्ण रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। प्रतिनिधि सभा नियमावलीका केही प्रावधान विरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ। कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन 3 गतेसम्म थप गरिएको छ। सरकारको प्रगतिमा उखु अनुदान वितरण, तर कैलाली बर्दियाका 771 किसान अनुदानबाट वञ्चित भएका छन्। र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्दैछन्। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
2: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
1: आरोग्य मेडिकलमा पाइने सेवाहरू
2: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
1: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
2: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
1: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
2: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
1: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
2: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
2: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 9868000008 र 9825637272।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

झरीका बेला खोलानाला बढ़ने र थुनिने हुन सक्छन्। यसले तपाई बसेको ठाउँ वरपर बाढ़ी आउन सक्छ। तपाईका ठाउँमा बाढ़ी आउने सम्भावना कतिको छ भनेर बुझ्न पैसा नलाग्ने सरकारी नम्बर 1155 एनसेल वा एनटीसी दुवैबाट फोन गरेर जानकारी लिन सकिन्छ। बाढ़ी आउने सम्भावना छ भने सकेसम्म बसेको ठाउँ नजिक उचाई भएको ठाउँ कहाँ छ त्यसको बारेमा जानकारी राख्ने, मोबाइल र टर्च लाइट फुल चार्ज गरेर राख्ने, औषधि, लाल पूर्जा, नागरिकता, पैसा, गरगहना जस्ता महत्वपूर्ण सरसामान प्लास्टिकमा पोको पारेर कोठाको अग्लो ठाउँमा राख्ने, आफू बसिरहेको घर खोला नजिक छ वा बाढ़ीका बेला बस्न असुरक्षित हुन सक्छ भने बाढ़ी आए पनि कहाँ जाने भन्ने बारेमा पहिल्यै पहिचान गर्ने, प्रहरी, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीको फोन नम्बर मोबाइलमै सेभ गरिराख्ने, नियमित रूपमा स्थानीय रेडियोको सूचना तथा समाचार सुनिरहने, बाढ़ी आउनु अघि तयारी गरेमा जनधनको क्षति हुनबाट बच्न सकिन्छ। यदि बाढ़ी आइरहेको छ भने उचाइ भएको सुरक्षित ठाउँमा जानुपर्छ। तपाई बाढ़ीबाट प्रभावित हुनुहुन्छ भने यस्तो बेला पानीको मुहान फोहोर हुने भएकाले उमालेको वा शुद्ध गरेको पानी मात्रै पिउने, खाना खानु अघि र शौचालय गएपछि साबुन र पानीले हात धुन नबिर्सने, तरकारीहरू राम्रोसँग शुद्ध पानीले पखालेर वा पकाएर खाने, पिउने पानीका स्रोतहरूलाई सफा राख्ने, सहयोग र राहत सेवा कहाँ कहाँ वितरण भइरहेको छ स्थानीय रेडियो तथा जनप्रतिनिधिबाट जानकारी राख्ने, त्यस्तै कोरोनाका कारण र अस्पतालमा बिरामीका चाप बढ़िरहेकाले सकेसम्म सुरक्षित खानपिन गर्नु र बिरामी हुनबाट जोगिनु नै उत्तम उपाय हुन्छ। यस्तो विपदका बेला केटाकेटी, बुढ़ाबुढ़ी, सुत्केरी तथा बिरामीहरूलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बढ़ी ख्याल राख्नुपर्छ। विपदका बेला सबैलाई सघाऊ, आफू बचौं र अरूलाई बचाऊ।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो अरू कसैले लिङ्क खोल्लाए अगाडि त्यो क्याको लागि हो कहिले पठाएको हो रे कहाँ जान्छ निकेरी बुझी भर खुल्याको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमै आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
2: सतर्क रहौं, ठगीबाट बचौं।
1: सिद्धार्थ बैंक पठाइ जनहितमै जारी सन्देश।
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू
2: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो,
1: हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

झरी र बाढ़ीको मौसममा उभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्नु हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौ।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौ।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौ।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाउ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80008 र 9825637072।

0: चुरे जोगाऊ पानी का मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौ हरियाली बढ़ाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश
1: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको धड्कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770 समय बिहान 10 बजेदेखि दिउँसो 3 बजे

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247825।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: चेली हेदी दै बालाई लोटरी पढ्यो भने क्या बैंकको विवरण दिया पैसा खाता मी आइ जान्छ भन्यो
1: धैदै बा तुमले लोटरी भर्रै थिया अब
2: आछिन क्या हो रे चेली लोटरी पढ्या त निको हो बा
1: कभै नभर्या लोटरी कसरी पढन्छ बा बा इशा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई

0: के भयो तँलाई?
1: छोरीलाई भुकेर आएको छौ त। हेर्नुहोस् न काका, छोरी फुल टिप्न बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको। सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्।
2: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
1: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
2: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
1: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ, मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश, तयार भएर छिट्टो बाहिर आऊ त।
3: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएम को राति 9:55 बजे को खबर संक्षेप में यहां स्वागत छ। खबर संक्षेप रतन चौधरी को नमस्कार। स्थानीय तहमा संसदीय अभ्यास सम्बन्धी पत्रकार अभिमुखीकरण कार्यक्रम कैलालीको जानकीमा भएको छ। जानकी गाउँपालिकाको सहकार्य तथा कैलाश मास्टर मीडिया प्राली धनगढ़ीको आयोजनामा कार्यक्रम भएको हो। यो तालिमपछि संसदीय अभ्यास सम्बन्धी पत्रकारहरूलाई ज्ञान मिल्ने वरिष्ठ पत्रकार मनमोहन स्वारले बताउनु भएको छ। पालिकाका अध्यक्ष गणेश चौधरीले संसदीय अभ्यासको बारेमा पत्रकारलाई जानकारी दिन आवश्यक भएकाले यो कार्यक्रम गरिएको बताउनु भएको छ। अध्यक्ष चौधरीले पालिकाहरूमा हुने सभाको मर्यादा पत्रकारले पालना गरे नगरेको समीक्षा पनि हुने र सभामा बस्दा ध्यान दिने कुरा समेत जानकारी हुनुपर्ने बताउनु भएको छ। अध्यक्ष चौधरीले समस्या पत्रकार मात्र नभई जनप्रतिनिधिमा पनि समस्या रहेको बताउनु भएको छ। विगतमा पालिकामा गाउँसभा नभई आम सभा जस्तो हुने गरेको बताउँदै आफू आएपछि गाउँसभा हुनुपर्छ भन्ने अभ्यास गर्ने प्रयास थालेको बताउनु भएको छ। आफ्नै भवन नभएकोले अभ्यास गर्न कतिपय कठिनाई भएको बताउँदै कतिपय ठाउँमा विवाद समेत भएको देखिएका सांसदीय अभ्यास बारेमा सिकाई हुनुपर्ने यी कार्यक्रमले गरिएको बताउनु भएको छ। कार्यक्रममा बसेपछि सांसदीय रिपोर्टिङ कसरी गर्ने भन्ने सिकाई भएको सहभागी गीता चौधरीले बताउनु भएको छ। लम्कीका पत्रकार लोकबहादुर देउवाले विगतमा स्थानीय तहको समाचार लेखिरहेको भए पनि सांसदीय रिपोर्टिङ गर्दा पत्रकारले प्रस्तुत समेत हुँदा मर्यादा पालन नगरेको देखिने भएकाले यो अभिमुखीकरणबाट सिकाई भएको पालिकामा भएका समिति र उपसमितिको कामको बारेमा रिपोर्टिङ गर्ने ज्ञान भएको बताउनु भएको छ। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को सार्वजनिक सुनवाई भएको छ। वाडाको आर्थिक वर्ष 2082-83 गरेको काम कार्यवाही तथा सेवा प्रवाहको विषयमा सार्वजनिक सुनवाई गरेको हो। सार्वजनिक सुनवाईमा वाडाले गरेका कामको विषयमा वाडा सचिव चक्रबहादुर रावल ओभरसियर गम्भीर सिंह साउटले जानकारी दिनुभएको हो। सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीहरूले वाडामा थल निकास सड़क मरमत सड़क कालेपत्रे सड़क विस्तार गर्नुपर्ने माग तथा सुझाव बढ़ी आएको बताएको छ। ठूलो वाड़ा भएकाले वाड़ाको विभाजन गर्नुपर्ने वाड़ामा भौतिक विकास भन्दा सामाजिक विकासमा बढ़ी ध्यान दिनुपर्ने सुझाव पनि आएको छ। ब्लक नम्बर 30 का निरपबहादुर रावलको भनाई छ। सृजना शर्मा पण्डितले पनि मुनुवा रोड र त्यसको उत्तरपट्टिको गुम्बा सम्भागको सड़क नगरपालिकाको नजर नपुगेको गुनासो गर्नुभएको छ। मोहन खनालले आफ्नो टोल सड़कमा समेत बनाउँदा अर्को स्थानमा समेत बनाएको एयरपोर्ट नजिक रहेको कलभर्ट अग्लो भएकोले दुर्घटना भइरहेको बताउनु भएको छ। टिकापुर अस्पतालको सार्वजनिक सुनवाई कार्यक्रम भएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा अस्पताल संचालन समितिका पदाधिकारी मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर रेम कुमार राई विभिन्न शाखाका प्रमुख जनप्रतिनिधि संचारकर्मी तथा सेवाग्राहीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर रेम कुमार राईले अस्पतालबाट प्रवाह भइरहेको सेवा स्वास्थ्य सेवा उपलब्ध जनशक्ति भौतिक पूर्वाधार सेवा विस्तारका प्रयास तथा अस्पतालको वर्तमान अवस्था बारेमा विस्तृत जानकारी गराउनु भएको थियो। उहाँले समिति स्रोत साधनको बावजूद समेत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रतिबद्ध रहेको बताउनु भएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीहरूले अस्पतालको सेवा प्रवाह औषधि उपलब्धता विशेषज्ञ चिकित्सकहरूको व्यवस्थापन सरसफाई उपकरण व्यवस्थापन प्रयोगशाला सेवा बिरामी मैत्री वातावरण र अन्य सेवासँग सम्बन्धित जिज्ञासा गुनासो र सुझाव राखेका थिए। स्थानीय प्रकाश खड्काले पछिल्लो समयमा टिकापुर अस्पताल वा चिकित्सकहरूको संख्या बढ़दै गएको र सेवा विस्तारमा सकारात्मक सुधार देखिएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। साथै विशेष सेवा आवश्यक उपकरण समेत औषधिको नियमित उपलब्धता र कर्मचारीको व्यवस्थापनमा थप सुझाव
समेत सुधार गर्नुपर्ने सुझाव दिनुभएको छ। स्थानीय हरिसरा बुढाले अपाङ्गता भएका व्यक्तिलाई अस्पतालमा सपाङ्ग सरह लामो समयसम्म लाइनमा बस्नुपर्दा समस्या भएको बताउनु भएको छ। उहाँले अस्पताललाई अपाङ्ग मैत्री बनाउनमा जोड़ दिनुभएको छ। अस्पतालले आफूलाई अपाङ्ग मैत्री बनाउनु पर्ने सेवा सुविधा नपाएको गुनासो समेत गरिएको छ। स्थानीय समेत मोहनराज खनालले अस्पतालमा पहिलो पटक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै जनताको समेत सहभागिता बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले अस्पतालमा कहिले काहीँ सामान्य औषधि समेत नपाई दुःख भएको बताउनु भएको छ। उहाँले ल्याबको रिपोर्ट दिन अस्पतालले ढिलो गर्ने गरेको भन्दै सुधार गर्न आग्रह गर्नुभएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा अमर रिमाल, नवीन अधिकारी, सीता चौधरी लगायत सहभागीहरूले अस्पतालले सुधार गर्नुपर्ने सेवा सुविधाबारे सुझाव समेत दिएका थिए। कार्यक्रममा उठेको प्रश्न गुनासो अस्पताल व्यवस्थापन समितिको पक्षले जवाब दिँदै प्राप्त सुझावलाई आगामी कार्यक्रममा समेटेर सेवा प्रवाहलाई अझै प्रभावकारी, पारदर्शी र सेवा मैत्री बनाउनु पर्ने प्रतिबद्धता गरेका छन्। सार्वजनिक सुनवाईले अस्पताल र सेवाग्राहीहरू बीचको सम्बन्ध थप सुदृढीकरण बनाउँदै जाने साथै स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि नागरिकका समेत सुझावलाई प्राथमिकता साथ कार्यान्वयन गर्नुपर्ने विश्वास व्यक्त गर्नुभएको छ। सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम प्रदेश स्तरीय कार्यक्रमको समेत एकाइ सहयोग र मीडिया नेपाल धनगढ़ी कैलालीले सहजीकरण मा सार्वजनिक सुनवाई कार्यक्रम भएको हो। कार्यक्रमको सहजीकरण पत्रकार भोजराज जोशीले गर्नुभएको थियो। कैलालीमा करेन्ट लागेर बालिकाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका छ बस्ने तपेन्द्र साउतको छोरी 8 वर्षीय आयुष्मा साउतको शनिबार बेलुकी करेन्ट लागेर मृत्यु भएको हो। बालिकालाई घरमा पानी तान्ने मोटरबाट करेन्ट लागि घाइते भई उपचारका लागि माया मेत्रो अस्पताल धनगढ़ी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले उत्कृष्ट कार्य सम्पादनको आधारमा 3 जना नायक महानिरीक्षक डीआईजी सहित कुल 104 जना प्रहरी कर्मचारीलाई एकैसाथ पुरस्कृत गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न तहमा कार्यरत प्रहरी कर्मचारीहरूको कार्यक्षमता र उपलब्धिको मूल्यांकन गर्दै उनीहरूलाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरिएको हो। पुरस्कार पाउने डीआईजीहरूमा कर्णाली प्रदेशका जयराज सापकोटा, लुम्बिनी प्रदेशका भूपेन्द्र बहादुर खत्री र विश्वराज अधिकारी रहेका छन्। उनीहरूले जनही नगद पुरस्कार सहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्ले जानकारी दिनुभएको छ। हङकङमा सम्पन्न 22औं एसियाली यो 20 एथलेटिक च्याम्पियनशीपमा 2026 अन्तर्गत महिला 400 मिटर दौड़मा नयाँ कीर्तिमान कायम गरी खेलाड़ी संगीता विकालाई कैलालीको घोडागुडी नगरपालिकाले नगद 1 लाख सहित सम्मान गरेको छ। कैलालीको घोडागुडी नगरपालिकाकी खेलाड़ी विकालाई नगरपालिकाले शनिबार आयोजना गरेको उत्कृष्ट विद्यालय खेलकुद क्लब प्रशिक्षक खेलाड़ी तथा विद्यार्थी सम्मान सहायक समेत कार्यक्रममा तथा बाल बालिकालाई शैक्षिक सामग्री, छात्रवृत्ति तथा खेल सामग्री वितरण कार्यक्रममा नगर प्रमुख खड़क राउतले सम्मान गरेको बताएको छ। आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

उन्होंने कही पिताजी का चरण में गहरा तुष्टालाय विनती कर रहा है मोहम्मद ना मेरो थोड़ो धेरे विद्वान बुद्धिमान जालावा न जला है पर अपने ठीक है मैं भनदिन्छु भनेर आज्ञा गर्दिनु भयो र मेरो बाबु राजन स्वर्गमा मरे पछि पुण्य गरेर जानु पाउने ठाउँमा आज जिउँदै त्यहाँ गएर यज्ञमा वर्ण भएर बस्ने त्यहाँका सारा जनहरूलाई चित्त बुझाउने राजा इन्द्रको पण्डित बन्ने पुरोहित बन्ने यो त भाग्य होइन र यदि मैले भनेको वचन मान्छौ भनेदेखि जाऊ भनेर बुबा तोष्टाले भन्नुभएको थियो हो पिता हजुरले त्यो भन्नै नहुने कुरा आज्ञा पो तर बुबाले भनेपछि मैले जानै पर्यो वर्ण त वचनको मूर्ति पिताको मूर्ति आधारको मूर्ति वचन ध्यानको मूर्ति गुरुको मूर्ति अब स्नेहको मूर्ति आमाको मूर्ति दयाको मूर्ति दिदी बहिनीको मूर्ति मैले जानै पर्यो जान चाहिँ जान्छु तर होला राम्रो होला नहोला भनिकन अहिले तोष्टा ऋषिका छोरा विश्वरूप महाराज भगवान परमात्माको भक्त महाराज इन्द्रको चरणमा पासमा पुग्नुभयो महाराज इन्द्र अब तपाईँको पण्डित पदमा म आएँ मलाई हजुरले जब नियुक्ति गराउनु भयो वर्ण गर्नुभयो अब तपाईँको पर्वमा म एउटा कुराको निर्दिष्ट गराइदिन्छु भनिकन पहिलो कनसरी बलियो बनाउने र शत्रुले दमन गर्न नसक्ने अभेद नाम गरेको कवच दिनुभयो जसको नाम हो नारायण कवच त्यो नारायण कवच लगाउँदाखेरि म बिहानी के गर्नु कसरी लगाउनु अब यसको बारेमा यहाँ बताउँछु राजो बाच या गुप्त सहस्त्राक्षस सभान रिपु सैनिकान क्रणान्य बबुजश्रियम राजा आज्ञा गर्नुहुन्छ बिहान जुरुक उठ्नु विश्वरूपले महाराज इन्द्रलाई पुरोहितको पदमा बस्दाखेरिमा दिएको यो प्रकारको गोप्य मन्त्र इन्द्र महाराज तिमी रक्षित हो दैत्य सेनालाई तिमीले जित र यसदेखि पछाडिबाट राजाले आज्ञा गर्नुभयो इन्द्र यमराज सारा सम्पूर्ण सबैको कल्याण हुन सक्ने नारायण कवच विश्वरूपले इन्द्र महाराजलाई दिनुभएको विश्वरूप भन्नुहुन्छ आज्ञा गरी बक्सन्छ पहिला हात पाउ शुद्ध गर उदो उत्तरपट्टि फर्क अष्टाक्षर र द्वादशाक्षर मन्त्रले अभ्यास करन्यास गर ओम नमो भगवती वासु ओम ओम नमो नमो नारायणाय अङ्गुष्ठाभ्याम नमो नमो नारायणाय तर्जनीभ्याम नमो नमो नमो नारायणाय मध्यभाव्याम नमो नमो नारायणाय अनामिकाभ्याम नमो नमो नारायणाय जब कनिष्ठकाभ्याम नमो ओम नमो नारायणाय कर तल कर पृष्ठाभ्याम नमो ओम नमो नारायणाय स्त्रायपट भनेर ओम नमो भगवते वासुदेवाय हृदय नमो नमो भगवती वासुदेवाय शिरसे स्व नमो भगवती वासुदेवाय कवचाय ओम नमो भगवती वासुदेवाय नेत्रत्रया बौषट ओम नमो भगवते वासुदेवाय अस्त्राय फट यसरी शरीरलाई बान्नु है त बिहानी जुरुक उठेर शत्रु लाग्दैनन् लागे पनि लाग्दैन बाटो अन्त यस्तो प्रकारले भगवानको भजनमा चित्त लगाउ अनि त्यति भइसकेपछि परमात्माको प्रार्थना गर्नु के भनेदेखिन् ईश्वरको ध्यान गर्नु गरूडमा चढी बक्सेको आठ पाउ सम्पूर्ण शरीरमा रक्षकले पूर्ण भएका भगवानको ध्यान गर्दै भन्नु जलेश्वमा रक्षतुमस्य मूर्ति यादुर गणे वरुणस्य पासाद स्थलेश्व माया बटुमा मनोव्यात त्रिविक्रमे खे बतुवी स्वरूप जलमा मलाई भगवान माछाले रक्षा गरिदिनु फलमा वामनले त्रिविक्रमले आकाशमा नृसिंहले संकटमा बराहले मार्गमा परशुरामले गिरीमा रामचन्द्रले प्रवासमा नारायणले जागरण आदि प्रयोगादमा नरले गर्वमा दत्तात्रले योगमा कपिलले कर्म बन्धन सनत कुमारले मदनात्मा हय श्रेष्ठले मार्गमा दिवपमाते पूर्व निरयात्मा धन्वन्तरले कुभोजनमा ऋषभदेवले द्वन्द्वमा यज्ञले जनपवादमा बलभद्रले कलात्मा शेषले सर्पनागमा सर्पले अनि व्यासले अज्ञानमा बुद्धले पाखण्डमा कल्कीले कली कला मलात्मा केशवले गदाया प्राप्तमा गोविन्दले शारदीयामा विष्णुले मध्याह दिनमा मधुले अपराह दिनमा माधवले स्वयंमा ऋषिकेशले प्रदोषमा पद्मनाभले अर्धरात्रमा ईश्वरात्रमा जनार्दन उषाकालमा दामोदरले अनुसन्धामा विश्वेश्वरले प्रभातमा हे चक्र हे रिको सैन्य दण्ड दग्धी भन्दै यस्ता प्रकारबाट यक्ष भूत पिचास राक्षस चूर्णहरूले पनि छुन नसकुन् शत्रुले पनि अभेद कवच मैले लगाए शंख ब्रह्मा जब सशंख आदि गरेका देवताको ध्यान गर्नु मनन गर्नु कीर्तन गर्नु प्रार्थना गर्नु आत्माको शान्ति गरिसकेपछि शत्रुले छुन सक्दैन यिनै हो नारायण कवच अनि शरीरमा कुनै प्रकारले वज्रबाण र शत्रुको दमन हुन सक्दैन भनिकन राजा परीक्षित आज्ञा गरी बक्सन्छ हरे हरिशरणम्।

महाराज परीक्षित सुखदेव स्वामी ने स्थापना काले नारायण कवच को प्रकरण आत्मा शांति को अनुभूति को उपाख्यान प्रमाण कराउँदै हुनुहुन्छ भन्ने सम्बन्ध को कथा है सद्यबाट। अनि संपूर्ण मामली ले गएर विन्ती गरेछन् मेरो भान्जा दुख पाए पछि कि आमा कि मामा हो कि होइन जानेर त त्यसै कारणले अब त्यसो भनेदेखि अब हामीलाई दुख पर्यो तपाईले हामीलाई सेवा दिनु पर्यो मेरो भान्जा भनेर विन्ती गर्दाखेरि भान्जा के भन्छन् भनेदेखि के दिने मामा भन्दा दैत्यका पक्षमा लागेर देवताको सर्वनाशपट्टि लाग्नुहोस् भन्दा हेर्नुहोस् जस हुनुहुन्न पानी खायो त्यसको गुणगान गाउनै पर्यो भन्दा होइन होइन मनै परेन भने कुनै हालतमा पनि कुनै कुरा मिल्नै सक्दैन मन पर्यो भनेदेखि जब गोप्य तरिकाले आफ्नो काम सफल पार्न किन मिल्दैन माने होइन गोप्य तरिकाले भनेपछि ल ठिकै छ भनेर मामाहरूलाई गोप्य तरिकाले हवन गर्न लाग्नुभयो हवन गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा प्रजापते स्वा इन्द्राय स्वा वरुणाय स्वा कुबेराय स्वा नमोची विस्तारै स्वा बेसरी शम्भरासुर विस्तारै स्वा बेसरी गर्दै जाँदा देवता जति चाहिँ दोब्लो दानम जति मोटो अब के भो हो यो काम भन्दा गुरुको गल्ती भएछ यो कुरो पत्ता लगाइसकेपछि अब सिद्ध्याइदिन्छु भनिकन जब महाराज इन्द्रले वज्र प्रहार गरे गुरुको शिर काटे तर चट्टै शिर काटे चट्टै काट्दा जब च्याप जोडियो फेरि आने फेरि जोडियो फेरि आने फेरि जोडियो विश्वकर्माबाट बनाइएको वज्रको प्रभावबाट समुद्रको फिजमा लटपट्याएर हानेको वज्रको प्रभावबाट शिर च्वाट गिडियो शिर च्वाट गिडिसकेपछि अनि त्यसदेखि पछाडिबाट आखिरको बीचमा शिर च्वाट गिडिसकेपछि हाकार हुकार र चित्कार जनजीवन अस्त व्यस्त अनि त्यसपछिबाट महाराज जब तोष्टाले आफ्नो छोरो मार्यो रे भन्ने थाहा पाउनुभयो तोष्टा ऋषिको जम्मा छोरा जब त्रिशिरको तीनटा चरा भएर शिर उडेर गयो अनि त्यसपछि तोष्टाले थाहा पाउनुभयो जसले मेरो छोरोलाई मार्यो पण्डित बनाउन लागेको यज्ञ गराउन लागेको वर्ण गराउन लागेको सम्मान गराउन लागेको आज मेरो छोराको मृत्यु गर्छ भनेदेखि परकेश्वर नाको तँलाई तराई सिद्ध्याउने प्रकारको अब छोरो मैले पनि पाम हेर जब तोष्टा ऋषिले भन्नुभयो अरे विश्वकर्मा त ब्राह्मण भएर ब्राह्मणको हत्या ब्राह्मणले गर्ने त्यसै कारणले आजबाट तेरो हत्या पनि गराउँछु र आखिरका बेचमा त आजबाट पतित भइस भन्ने श्राप दिनुभयो र तिनैका कुल पतित हुन गएपछि र तैले शिल्पी काम गरिस् ब्राह्मण भएर बाण बनाउने काम गरिस् भनेर जब तोष्टालाई पनि यता विश्वकर्मालाई श्राप परेर अनि विश्वकर्माजी पनि श्रापको भागी भन्नुभयो तोष्टा नाम गरेको ऋषिले आफ्नो छोरो जन्माउनका निमित्त मेरो पुत्रलाई मार्ने इन्द्रलाई सत्यानाश गर्छु भनेर मान एक आजको मितिबाट प्रयोजन गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट। अब महान प्रतापी महान पराक्रमी तोष्टा ऋषिले ब्रह्माजीको प्रति र अग्निदेवताको प्रतिमा प्रार्थना गरेर आफ्नो छोरो मार्ने विश्वरूप मार्नेवाला कुकर्मीलाई मार्न सकौं महाराज इन्द्रको हत्या गर्न सक्ने पुत्र पैदा गर्न सकौं भगवान अग्नि हे कि महापुरूष भनेर प्रार्थना गरे यज्ञ गर्दै गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा यज्ञको प्रतापबाट महापुरूष यस किसिमबाट महान डरलाग्दो प्रकारको प्रतापी पुत्र पैदा हुन आँट्यो जसको नाम वीरताले पूर्ण भएको असुर दानव सबै पक्षलाई आफ्नो कब्जामा लिन सक्ने र सबैबाट आतंकित फैलाएर आफ्नो कब्जामा लिन सक्ने वीर योद्धा पुरुषको पैदा भयो जसको नाम हो वीरता असुर वृत्रासुर नामको दानव पैदा भइसकेपछि त्यसले जनजीवन सारा सम्पूर्ण अस्तव्यस्त गर्यो सारालाई दचकायो हप्कायो अनि आफ्नो पञ्जामा सारा विश्व ब्रह्माण्ड लिने कोसिस पनि गर्यो महाराज के को निमित्त आह्वान गर्नुभयो भन्दा अरू कुराले होइन बाबा यो महान दुर्जन यो महान कुकर्मी यस्तो प्रकारको जब यो जब यस किसिमबाट आतताई हामीलाई बडो आपत्ति दियो विपत्ति दियो संकट दियो यो संकटबाट मोचन गर्नका लागि भनेर प्रार्थना गरिसकेपछि लधन्दा नमान अब म जान्छु पिताश्री भनेर सरासर यस किसिमबाट जानुभयो र वृत्रासुर नामको दानवले घोर घम संग्रामको युद्ध स्तर कार्यक्रमको तयारी गर्यो ए राजा इन्द्रे त पापीमा नम्बर एक तैले मेरो दाजुलाई पण्डित बनाउन ल्याएको मार्ने तैले गुरु आमा भोगविलास गरिस् दिदी बहिनी बलात्कार गरिस् गोरु बनेर अर्कालाई ज्वरोमा बोकेर हिँडिस् गधा बनेर पनि तिर्न तयारी छस् त्यति मात्रै होइन धर्मले नष्ट जनले नष्ट कर्तव्यले निष्ठाबाट नष्ट भएको तपाईँको बदमास आज तसँग लड्ने हो लाइज भनेर लडाईको लागि तयारी भयो र अनि त्यहाँदेखि उपरान्तका लागि सारा लड्नका लागि तयारी भइसकेपछि अनि त्यसदेखि पछाडिबाट महाराज परीक्षित अब के गर्ने कसो गर्ने भनिकन
जब यस्तो प्रभावबाट बडो समस्या प्राप्त गर्यो रे अनि जब त्यसदेखि पछाडि त्यसको निमित्त बडो संकट प्राप्त भएको खण्डमा राजा परीक्षितको हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणी आज्ञा गर्नुभयो, लवईश्वर अब ममाथि हजुरको दया भाव रहोस्, यदि ममाथिको कृपा र भाव रहोस् भनेर कृपा र दयाको भावको निमित्त अनि तुष्टा नामको ऋषिका छोरा विश्वरूपको हत्या भएको खण्डमा वृत्रासुर उनका भाइले राजा इन्द्रलाई चढाई गरे। इन्द्र महाराज पलायन बाद भागी सकेनन् लडाईमा, यमले सकेनन्, वरुणले सकेनन्, कुबेरले सकेनन्, आग्नि नैऋत्य वायुशान उर्वादो सारा दस्तिकपाल जित्यो र हिरण्य कश्यप पनि यस किसिमबाट जब त्यो मान डर लाग्यो वृत्रासुरले एक क्षत्रको राष्ट्रको अध्यक्ष भयो, त्यसपछिबाट त्यसलाई सिद्ध्याउन कसो गर्ने होला भनेर राजा इन्द्रले समस्याको विषयलाई लिएर प्रार्थना गर्न जानुभयो र ब्रह्माजी

ब्रह्मा कमलमा विष्णु जलमा शौनकादि ऋषि प्रणाली यदि भइसकेपछि बडो संकट पर्यो र अब समाधानको निमित्त ब्रह्माजीलाई प्रार्थना गर्दा ब्रह्माले सक्नु भएन अनि वृत्रासुर मार्न के गर्ने भनेर प्रार्थना गर्दा शिवजीको चरणमा गएर विन्ती गरे। राजा परीक्षितका हजुरमा सुखदेवले बडो प्रेम प्रभु श्रीमद् भागवतको महिमाको बारेमा प्रकाश पारिबक्स्यो। नवता शौनकादि ऋषि प्रणाली यसै प्रसंगको बीचमा यहाँलाई मैले जुन कथा प्रमाण गरे अब ब्रह्माजीले पनि सम्भव भएन शिवजीले पनि त्यो वृत्रासुर मार्न सक्ने सम्भावनाको आफ्नो कुरो जाहेर गरिबक्सिन। अब विष्णु भगवानलाई नै विन्ती गर्नु पर्यो भनेर प्रभुको चरणमा गएर विन्ती गरे। श्याम सुन्दर भगवान गर्छौ पुकार, श्याम सुन्दर भगवान गर्छौ पुकार, दर्शन देऊ हामी।

आत्म परमेश्वर प्रसन्न हुनुभयो, के माग्छौ देवतागणहरू भन्दा प्रभु हामीलाई दर्शन बख्शोस्, समस्याको समाधान गराई बख्शोस्। भगवान विन्ती गर्दा अह भगवान भन्नुहुन्छ के माग्छौ, वृत्रासुर मार्ने उपाय के हो ईश्वर भन्दाखेरि, यो दिग्विजय कार्यलाई कसरी समाप्ति बनाउने भन्दा, खै अब त्यो मलाई पनि थाहा छैन, त्यसमा नि होस पुर्याउनु पर्ला भन्ने हुकुम भयो भगवानबाट। प्रभुलाई पनि थाहा छैन भने कसबाट यसको मृत्युको हक प्राप्त हुन सक्छ त ईश्वर भनेर सोद्धाखेरि वृत्रासुरलाई मार्नलाई अब मणिदीप बासिनी भुवनेश्वरीका चरणमा गएर विन्ती गरे। परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो अनि त्यस्तै किन प्रान्त सौनका दृश्य प्रणाली अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराजका हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणीमा ध्यान मनन कीर्तन निधि ध्यास इत्यादि सारा प्रकरणबाट यथार्थ प्रकरण परमात्माको महिमा प्रस्तुत गरिसके बहुसु लौत महाराज परीक्षित भनेर राजा परीक्षितलाई यस किसिमले श्रीमद् भागवतको महत्वको बारेमा प्रकाश पार्नु भएको छ। लौत सौनका दृश्य प्रणाली कहीँबाट नमर्ने भएको कारणले दधिची नामको ऋषिको वाहनको यन्त्र अमोघ नामको वज्रमा जोडेर समुद्रको फिचमा लटपटाएर हात्तीमा चढेर जुन व्यक्तिले भान्छ त्यसैबाट वृत्रासुर मर्छ भन्ने यस्तो नीति भए उपरान्त लौ दधिची ऋषिको वाहनको यन्त्र माग्न कहाँ कसलाई पठाउने भन्दाखेरि ब्राह्मणस्य ब्राह्मणो गति, माग्ने काममा बाहुन नै सिपालु हुन्छन् भनेर बाहुनलाई पठाए। माग्ने काममा हाम्रो फल जतिको सिपालु कोही जातै हुँदैन, दिने गोरा चाहिँ बन्द, माग्ने गोरामा खुब टाटो हुन्छ हो। ल त त्यसो भए त मिले त ल र त्यसै कारणले लौ त माग्ने काममा जब यस किसिमबाट गएर जब यस किसिमले स्वयं सर्वाश्री सवारी हुनुभयो र अब कसलाई पठाउने भन्दा ब्राह्मणलाई नै पठाउने भने ब्राह्मणलाई पठाइयो। लौ दधिची ऋषि भनेर विन्ती गरे, केलाई आउनुभयो भनेर सोद्धाखेरिमा हजुरको एक बित्ताको हाँड चाहियो हामीलाई बाह्र अङ्गुलको। भनेपछि ब्राह्मणले के भन्दे, अङ्गहीन था देही सर्व कर्म सुनक्षेम, अङ्गहीन भएपछि शरीरको महत्व हुँदैन, कहाँ दिन्छु एक बित्ताको हाँड, सम्भव छैन भनिदिनु हो। अरू जात भए त्यत्तिकै लरकै लगाइहाल्थे, बाहुनले फेरि अर्को जाल फाले। होइन, एउटा कुरा विन्ती गरौं गुरु, एउटा मरेर हजार जनाको हित हुन्छ भनेदेखि एउटा मर्न के अप्ठ्यारो, यसका लागि कल्याणकारी योजनाको निमित्त हजुरले दिइबक्सनु पर्यो हाँडको यन्त्र भन्दा। खै पुनर्ग्राम पुनर्वेतन पुनर्क्षेत्र पुनर्ग्रियम पुनः शुभाश्रम कर्म न शरीर पुनः पुनः घर गाउँ सहर बजार टाउन प्लान दाजुभाइ दिदीबहिनी सारा ठाउँमा पाइन्छ, शरीर पाइँदैन कसरी दिउँ भन्नु हो। मेरो महाराज एक भित्ता त हो नि भन्दा हुन्न दिन्न भन्नुभएको थियो। फेरि ब्राह्मणले अर्को जाल फाले, हेर्नुहोस् एउटा मर्दा धेरैको कल्याण हुने विषयका लागि महान प्रतापी हरिश्चन्द्र राजाको दानको विषयले उनको कृति कस्तो छ, बलि राजाले दान दिएकोमा उनको कृति कस्तो छ, रन्तीदेव राजाले दान दिएकोमा उनको कृति सुनेर सारा मुक्ति हुन्छ, मारध्वज राजाले शरीरको हाफको दाहिनेपट्टि अगौनी काटेर दान दिए उनको कृति कस्तो रह्यो, फेरि कनशिवी राजाले मासु काटेर जब परिवारलाई बचाए कस्तो कृति रह्यो, त्यति मात्रै हो र कर्णले छोरो काटेर पाहुनालाई बुझाउन तयारी भए कत्रो कृति रह्यो। रेम भीम श्रेम नियम यो संसारमा सारा सम्पूर्ण भन्दा दानै ठुलो हो दिनुहोस् भनेपछि हो र त जस्तो बनाइदिइहाले, अरू जात भए छैन छैन छैन भन्दै हुँदैन हुँदैन लोप भइहाल्छ, हाम्रा खलकले मिलायो लैजानुहोस्। अनि त्यसदेखि पछाडिबाट ल हुन्छ भनेर यस किसिमले योग मार्गको प्रभावबाट शरीरको प्राण आहुति दिनु हो र सारा सम्पूर्ण हाँडहरूलाई र अमोघ नामको वज्रमा जोडेर समुद्रको फिजमा लटपटाएर हात्तीमा चढेर महाराज इन्द्र लडाई गर्नको लागि अहिले वृत्रासुरको अगाडि कम्मर कसिसक्यो भन्ने सम्बन्धको कथा यही सत्यबाट। महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो। लौतरीशेश्वर प्रणालीहरू अब यहाँलाई जुन श्रीमद् भागवतको महिमाको वर्णन विस्तारको बारेमा मैले शब्द प्रमाण गरिएको छु सरकार भनेर राजा परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ।

0: बैंकले कभैले कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जा छ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिभर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।